0: युरोपेली संघ ईयूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले मंगलबार बिहान 11:30 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा सामूहिक भेट र सम्वाद गर्ने कार्यक्रम तय भएको हो।
1: जेएनजी आन्दोलनमा भएका घटनाका सन्दर्भमा राष्ट्रिय मानवाधिकार आयोगले तयार गरेको अनुसन्धानको प्रतिवेदन सार्वजनिक हुनेमा अन्यूलता देखिएको छ। आयोगले भदौ 23 र 24 भएको जेएनजी विद्रोह र त्यसपछिका घटनाको प्रारम्भिक प्रतिवेदन असोज 10 सार्वजनिक गरेको थियो। यद्यपि आयोगले तयार पारेको अन्तिम प्रतिवेदन सार्वजनिक गर्न अल्मलिएको देखिएको छ। समयमा प्रतिवेदन सार्वजनिक हुन नसक्नुका पछाडि सरकारी संयन्त्रकै प्रभाव रहेको आशंका गरिएको छ। खास गरी नेपाली सेनाको कमजोरीको विषयलाई आयोगको प्रतिवेदनमा उल्लेख गरेपछि आयोगमाथि दबाव बढ़ेको स्रोतको दावी छ। जेएनजी घटनाको अनुसन्धान गर्न आयोगले आयुक्त लिली थापाको संयोजकत्वमा गठन गरेको समितिले चैत्र 6 गते नै आयोगलाई प्रतिवेदन बुझाएको थियो।

0: वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: Happy New Year, make it sweet, Beko.

0: मेको का विभिन्न होम अप्लायंस को खरीद में कैशबैक तथा श्योर शॉट गिफ्ट। वॉशिंग मशीन में 6 केजी एरियल मैटिक, डिशवाशर में वॉशिंग टैबलेट, एयर कंडीशनर में इंस्टॉलेशन और फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सर्वोच्च अदालतले संवैधानिक परिषद काम कर्तव्य र अधिकार सम्बन्धी पहिलो संशोधन अध्यादेश 2083 विरूद्ध रेट दर्ता गरी संवैधानिक इजलासमा पेश गर्ने आदेश दिएको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले अधिवक्ता गीता थापाले दायर गरेको निवेदनमा यसो आदेश दिएको हो। सर्वोच्चको यस निर्णयसँगै सरकारले ल्याएको अध्यादेशले न्यायिक परीक्षण अब संवैधानिक इजलासबाट हुने भएको छ।
3: सरकार गठनको करिब दुई महिना पुग्न लाग्दा अर्का एक उच्चस्तरीय अमेरिकी अधिकारीले नेपाल भ्रमण गर्ने भएका छन्। अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सारा बी रोजर्स तीन दिने भ्रमणका लागि 16 जेठमा नेपाल आउन लागेकी हुन्।
2: सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्ता रोक्का गरेपछि अटोमोबाइल्स व्यापार देशको सेन इफेक्ट पर्ने व्यवसायले बताएका छन्। सरकारले कानूनलाई छलेर सार्वजनिक सवारी आयात हुने गरेको आशंका गरेर दर्ता रोकेको हुन सक्ने व्यवसायीहरूले अड्कल गरेका छन्।
3: अत्यधिक गर्मीपछि बर्दियाका विद्यालयमा बिहानी कक्षा शुरू भएका छन्। बर्दियाका 8 पालिका मध्ये 4 पालिकाले बिहानी कक्षा शुरू गरेका हुन्।
2: कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसीको सुधार कार्य योजना अघि सारेसँगै दैनिक करोड़ौं रूपियाँ किसानलाई भुक्तानी भइरहेको जानकारी दिनुभएको छ।
3: निला जस्ता पाताले छाएको एकै नाशका आकर्षक लहरै देखिने घरमा कोही पनि मान्छे बस्दैनन्। कालीकोटको नरहरीनाथ गाउँपालिका स्थित सुगुरखालका निर्मित एकीकृत बस्ती अहिले सुनसान छ। बस्ती रित्तो भएपछि यति बेला कर्णाली प्रदेश सरकार र स्थानीय तहको करोड़ौंको लगानी बालुवामा पानी जस्तै भएको छ।
2: अब शेयर बजार सोमबार नेप्से परिसूचक 1% बढ़ेको छ। अघिल्लो कारोबार दिनभन्दा 27.85 अंक बढ़ेर नेप्से परिसूचक 2786.35 बिन्दुमा पुगेर बन्द भएको हो। 2752.95 बिन्दुदेखि खुल्ला भएको नेप्से 2790.34 बिन्दुसम्म पुगेको थियो भने 2752.46 बिन्दुसम्म झरेको थियो।

0: 8000 मा 30 हौ वर्ष भरि रिचार्ज गर्नु हो र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिना देखि एक वर्ष सम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नु हो।
1: खुशीको कनेक्सन सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशको खबर। पश्चिम एसिया युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहेका बेला चीनी राष्ट्रपति शी जिनफिङले सोमबार बेजिङमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँग भेटवार्ता गरेका छन्। अमेरिका इरान तनाव क्षेत्रीय स्थिरता र मध्यस्थता प्रयासका विषयमा अन्तर्राष्ट्रिय सक्रियता बढ़िरहेको समयमा भएको यो उच्च स्तरीय भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। चीनिया सरकारी समाचार संस्था सिन्हुआका अनुसार राष्ट्रपति शीसँगको भेट अघि प्रधानमन्त्री शरीफले चीनका प्रधानमन्त्री ली किआङसँग पनि भेटवार्ता गरेका थिए।
4: अब खेल र खेलाड़ीका खबर। जापानमा हुने एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेट तर्फको छनौट प्रतियोगिता आगामी मे 31 सिंगापुरमा शुरू हुँदैछ। प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा आइतबार नै गरिसकिएको छ। प्रतियोगितामा नेपाल समूह एमा परेको छ। यता भूटान विरूद्ध 1-0 कठिन जीत निकाल्दै नेपालले भारतको गोवामा सोमबारदेखि शुरू भएको साफ महिला च्याम्पियनशीपमा विजयी शुरूआत गरेको छ। यो जीतसँगै समूह एमा रहेको नेपालले तालिकामा पहिलो 3 अंक जोड़ेको छ।
3: अब विचार विश्लेषण। अल्पकालीन रणनीतिमा टीन ठटाउने, पुतला देखाएर तर्साउने, धपाउने यन्त्र प्रयोग गर्ने, बाँदर धपाउन लंगुर बाँदरहरू ल्याउने वा रातो बाँदरको भालेले निकाल्ने ठूलो खतराका आवाज रेकर्डिङ पनि प्रयोग गर्न सकिन्छ। खेतबारी वरिपरि बाँदरलाई मन नपर्ने वनस्पति वा फलफूल पनि रोप्न सकिन्छ। विशेष गरी गन्धको प्रयोगले केही समयका लागि बाँदर धपाउन सकिन्छ। जस्तो कागती, अमिलो, टिमुर, बेसार, खोर्सानी बाँदरले मन पराउँदैनन्। बाली नाली जोगाउन निश्चित क्षेत्रमा सोलार इलेक्ट्रिकल फेन्स पनि प्रयोग गर्न सकिन्छ। यो प्रविधि हात्ती व्यवस्थापनमा पनि सफल भएको छ। बाँदरलाई जथाभावी खानेकुरा दिने बानी पूर्णत बन्द गर्नुपर्छ। काठमाण्डुका धार्मिक स्थलका बाँदरको स्थायी वासस्थानका लागि वन्ध्याकरण विधि उपयुक्त हुन सक्छ। यो विधि भारतको हिमाचल प्रदेशमा पनि सफल भएको थियो। यसले तत्कालै नतिजा नदिए पनि दीर्घकालीन रूपमा बाँदरको संख्या घटाउन मदत गर्छ। धेरै घनत्व भएका ठाउँका लागि यो बढ़ी उपयोगी हुन्छ। जीपीजेडपी जस्ता भ्याक्सिन प्रयोग गर्न सकिन्छ। यो विधि स्वास्थ्य र व्यवस्थापन दुवै हिसाबले उपयुक्त छ। यो भ्याक्सिन खाना मार्फत नै दिन सकिन्छ।
4: गर्भावस्थामा परिवर्तनको असर शीर्षकमा प्राध्यापक डाक्टर सुमन राज ताम्रकारको विचार गोर्खापत्रमा छापिएको छ। जलवायु परिवर्तन गर्भावस्थाका लागि गम्भीर स्वास्थ्य चुनौती बनेको छ। हिमाल, पहाड़ र तराई क्षेत्रमा फरक फरक जोखिम छन् जसले गर्भवती महिलामा असमान तर गम्भीर प्रभाव पारिरहेका छन्। तापक्रम वृद्धि, वायु प्रदूषण, बाढ़ी पहिरो, संक्रामक रोग र पोषण अभावले गर्भवती महिला र गर्भे शिशु दुवैलाई जोखिममा पारिरहेका छन्। यो समस्या समाधानका लागि बहुआयामिक पहल कदमी आवश्यक छ। व्यक्तिगत सावधानी, सामुदायिक सहभागिता, स्वास्थ्य प्रणाली सुदृढ़ीकरण र सरकारी नीति सबैको समन्वय अनिवार्य छ।
3: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई तिनै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: हजुरको रेडियो 102.1 मेगा।
6: हावा हुरी चलेको बेला के गर्ने?
7: घरको झ्याल र ढोका बन्द गर्ने,
6: आगोका स्रोतहरू बन्द गर्ने,
7: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
6: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
7: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
6: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
7: हावा हुरी चलेको बेला के नगर्ने,
6: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
7: बिजुलीको तार लत्रिएको छ भने नछुने,
6: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
7: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। रामेछाप नगरपालिकाको अनुरोध,
8: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: अहिले बिहानको 6 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 12 गते मंगलबार, मे 26 तारीक सन 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको दशमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: रोपाई अघि नै धानको समर्थन मूल्य निर्धारण, आगामी बजेटमा समर्थन मूल्यको धान खरिद गर्न न्यून बजेट, बाँदर आतंकले खेतीयोग्य जमीन बाँझिँदै किसान चिन्तित।
1: युए सहित 30 भन्दा बढी कूटनीतिज्ञसँग प्रधानमन्त्री बालेनले आज छलफल गर्दै डेढ दर्जन करको मारमा सर्वसाधारण देउबा दम्पतिको फरार पुजे बदर, रेट नोटिस पनि फेरि अस्वीकार।
0: स्थानीय उत्पादनको बजार नभेटिँदा बिचौलिया हावी, सहकारीको बेथिती जाँचबुझ प्रतिवेदन सार्वजनिक हुने, यौनजन्य हिंसा पीड़ितलाई छिटो न्याय दिन नीतिगत सुधार गरिँदै।
1: इबोला भाइरसको प्रकोपका कारण कंगोमा थप स्वास्थ्य संकट, हिंसाको चपेटामा स्रोतको अभाव, चिनिया राष्ट्रपति सी र पाकिस्तानका सेना प्रमुख बीच पश्चिम एसियाको द्वन्द अन्त्यबारे छलफल।
0: र सात महिला च्याम्पियनशीपमा नेपालको विजय शुरूआत, भूटान एक गोलले पराजित, काबा महिला भलिबलमा नेपालले सेमी फाइनलमा इरानसँग खेल्ने, 63 क्रिकेट खेलाड़ी को नया वर्गीकरण संगे पारिश्रमिक निर्धारण।
2: सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपाली को माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा ईयू सहित 30 भन्दा बढ़ी कूटनीतिज्ञसँग प्रधानमन्त्री बालेनले आज छलफलको आयोजना गरेको प्रसंग।
1: प्रधानमन्त्री बालेन्द्र शाहले आज युरोपेली संघ ईयू अन्तर्गतका 22 देश सहित दक्षिण पूर्वी एसियाली मुलुक गरी 30 भन्दा बढ़ी कूटनीतिज्ञसँग संयुक्त शिष्टाचार भेटवार्ता गर्नुहुने भएको छ। उहाँ 13 चैतमा प्रधानमन्त्री भएपछि 25 चैतमा नेपालमा रहेका 17 देशका राजदूतसँग सामूहिक रूपमा भेटवार्ता गर्नुभएको थियो र यो दोस्रो भेट हुनेछ। प्रधानमन्त्री शाहले यसअघि नेपाल आएका अमेरिकी कूटनीतिज्ञ तथा बेलायती मन्त्रीसँग भेट्नु भएको थिएन। काठमाडौँमा रहेका तथा नयाँ दिल्लीबाट आएका युरोपेली संघका 22 तथा थप कूटनीतिज्ञलाई आज 11 बजे परराष्ट्र मन्त्रालयले सिंहदरबारमा बोलाएको छ। परराष्ट्र स्रोतका अनुसार यसअघि झैं प्रधानमन्त्री शाहले परराष्ट्रका कर्मचारीद्वारा तयार पारेको छोटो लिखित भाषण पढ्ने पनि बताइएको छ। त्यस्तै राजदूतहरूले आफ्ना धारणा राख्ने गरी बैठक तय गरिएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहले नेपालको वर्तमान प्राथमिकता बारे जानकारी गराउनुहुनेछ। द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुने दाहालले बताउनुभयो। कूटनीतिक अधिकारीहरूका अनुसार भेटमा नेपालका दुई प्रमुख कूटनीतिक चासो सम्बद्ध राजदूतहरूलाई ध्यानाकर्षण गराइनेछ, जसमा नेपाललाई अतिकम विकसित देशको समूहमा यथावत राख्न अन्तर्राष्ट्रिय समर्थन जुटाउने तथा युरोपेली संघको हवाई सुरक्षा कालो सूचीबाट नेपाललाई हटाउन पहल गर्ने विषयहरू उल्लेख गरिने बताइएको छ।
0: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि बर्खे धान बालीको समर्थन मूल्य हिज निर्धारण गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा हिजो बसेको मन्त्री परिषद बैठकले समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकारसँग जानकारी दिनुभयो।
3: आर्थिक वर्ष 2083-84 वर्षे धान बालीका न्यूनतम समर्थन मूल्य मोटो धानको रू 3660 प्रति क्विन्टल र मध्यम धानको रू 3860 प्रति क्विन्टल तोक्ने भूमि व्यवस्थापन सहकारी संघीय मामिला मन्त्रालयको सहकारीमा भएको बेतिथि जाँचबुझ आयोग 2082 को प्रतिवेदन सार्वजनिक गर्ने, अर्को संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश गंगोललाई नियुक्ति गर्ने, नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजन चिलिमे केरूङ को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रत्युत्तर पत्र लेटर अफ रिप्लाई स्वीकृत गर्ने।
0: मन्त्री परिषदको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानको महानिर्देशकमा मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले यो जानकारी दिनुभयो। सरकारले नेपाल चीन जोड्ने चिलिमे केरूङ विद्युत प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रत्युत्तर लेटर अफ रिप्लाइड स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री पोखरेलले मन्त्री परिषद बैठकले सहकारीमा भएको व्यथिति जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएको पनि बताउनुभयो। आर्थिक वर्ष 2083-84 लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। सरकारका प्रवक्ता पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले समय आएपछि भारत वा अन्य देशको पनि भ्रमण गर्ने बताउनुभयो। प्रधानमन्त्री शाहको विदेश भ्रमणको सन्दर्भ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आसन्न भारत भ्रमणको बीचमा कुनै सम्बन्ध नरहेको पनि उहाँले बताउनुभयो। प्रधानमन्त्रीको भारतमा जाने समय अथवा जुनसुकै देश जाने समय जति बेला पनि आउन सक्ने उहाँले उल्लेख गर्नुभयो। भारत मात्र नजानु भएको होइन, अहिले कुनै पनि देश जानु भएको छैन। मन्त्री पोखरेलले भन्नुभयो, अहिले पहिलो 100 दिनको कार्यव्यस्तताको चाप रहेको उल्लेख गर्नुभयो। शुरूमा काममा अलि बढ़ी सबैजना तल्लीन रहेको उल्लेख गर्नुभयो भने यसले गर्दा अहिले सभापति आफ्नै ढंगले भारत जान लागेको पनि बताउनुभयो। गणतन्त्र दिवसमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने नगर्ने सन्दर्भमा सोधिएको प्रश्नमा मन्त्री पोखरेलले मन्त्री परिषद बैठकमा छलफल नभएको पनि बताउनुभयो। सिंहदरबार प्रवेशका सन्दर्भमा कार्यविधि बनाउने बारे सोधिएको पत्रकारको प्रश्नमा भने भित्र आउन जानका लागि सहजीकरण गर्न सबैलाई सहज होस् भनेर कुन गेटबाट कति बजे कसरी प्रवेश गर्ने भन्ने विषयमा छलफल भएको बताउनुभयो।
1: सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री तथा कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र पत्नी तथा पूर्व परराष्ट्रमन्त्री आरजू राणा देउवालाई काठमाडौँ जिल्ला अदालतबाट जारी पक्राउ पूर्जीका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। अर्कोतर्फ सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका देउवा दम्पति विरूद्ध कागजात नपुगेको भन्दै रेड नोटिस जारी गर्न इन्टरपोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ। सोमबार हिजो सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले 24 चैतमा जिल्ला अदालत काठमाडौँबाट जारी भएको पक्राउ पूर्जीलाई बदर गर्दै त्यसका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो। देउवाका तर्फबाट एक्जेटमा रिट दायर गरिएको थियो। सर्वोच्चले उक्त पक्राउ पूर्जी स्वत निष्क्रिय भएको समेत आदेशमा भनेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको हुँदा अध्यादेश जारी हुनु पूर्व काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गर्न दिएको अनुमति स्वत निष्क्रिय हुने देखिएको सर्वोच्चले भनेको हो। विशेष अदालतबाट अनुमति लिनुपर्नेमा त्यो भएको नदेखिएको सर्वोच्चले उल्लेख गरेको छ। सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 संशोधन गर्न बनेको 18 वैशाखको नेपाल राजपत्रमा प्रकाशित अध्यादेशले सो ऐनले ऐनको दफा 22 उपदफा 9(2)मा प्रतिबन्धात्मक वाक्यांश थप गरी विभागले गरेको अनुसन्धानबाट मुद्दा चल्ने देखिएमा सरकारी वकिलले विशेष अदालतमा मुद्दा दायर गर्नेछ भन्ने व्यवस्था रहेको आदेशमा भनिएको छ। हाल विभागले गरेको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको भन्दै सर्वोच्चले भनेको छ। निवेदनलाई विशेष अदालतबाट पक्राउ पूर्जी जारी गर्न आधार र कारण खोली सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट माग भएको र विशेष अदालतबाट तदनुरूप अनुमति प्रदान भएको पनि अवलोकन गरिएको अनुसन्धानमा मिसिलबाट देखिन्छ। सर्वोच्चले पक्राउ पूर्जीको विधि र ढाँचा नै नमिलेको भनेको छ।
0: यसैबीच सर्वोच्च अदालतले संवैधानिक परिषद अध्यादेश सम्बन्धी विषयमा प्रश्न उठाई दायर रिटलाई संवैधानिक इजलासमा पठाएको छ। प्रधान न्यायाधीश सिफारिशको विषय रहेका दुई रिटको हकमा भने रजिस्ट्रारबाटै भएको आदेश सदरको फैसला भएको छ। हिजो सर्वोच्चको एकल इजलासमा दरपीठ विरूद्ध 3 निवेदन पेश भएकोमा दुईवटामा दरपीठकै आदेश सदर भएको हो। न्यायाधीश मेघराज पोखरेलले डाक्टर प्रेमराज सिलवाल र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी निवेदक भएका रिटमा रजिस्ट्रारको आदेश बदर नगर्ने र कानून बमोजिम गर्ने आदेश दिनुभएको हो। अधिवक्ता गीता थापाको रिट भने संवैधानिक इजलासमा पठाइएको छ। थापाले संवैधानिक परिषद काम कर्तव्य र अधिकार सम्बन्धी पहिलो संशोधन अध्यादेश 2083 संविधानसँग बाजिएको दावी गर्नुभएको थियो। 25 वैशाखमा दरफेट भएको यो निवेदन संवैधानिक इजलासमा पेश हुने गरी आदेश भएको हो। निवेदनमा उठाइएको अध्यादेश बदरको माग धारा 137 बमोजिम संवैधानिक इजलासको अधिकार क्षेत्रभित्र पर्ने र प्रस्तुत दरपीठको आदेश बदरको मागबारे निवेदन उपर संवैधानिक इजलासले नै विचार गर्नुपर्ने देखिँदा नियमावलीको नियम 10(1) बमोजिम संवैधानिक इजलासमा पेश गर्नु आदेशमा भनिएको छ। यसैबीच कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले यौन जन्य हिंसा पीड़ितलाई छिटो न्याय सुनिश्चित गर्न सरकार नीतिगत सुधारमा लागेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानवाधिकार समितिले सिंहदरबारमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र चालू आर्थिक वर्षको प्रगति समीक्षा र आगामी आयोजना विषयक छलफलमा मन्त्री गौतमले महिला र बालबालिकामाथि हुने हिंसा तथा साइबर अपराध न्यूनीकरण गर्न नीतिगत सुधारको प्रक्रिया सरकारले अगाडि बढ़ाइरहेको बताउनुभयो। बैठकले पछिल्लो समयमा सुकुम्बासी क्षेत्रबाट उठाइएका बालबालिका र उनीहरूको पठन पाठनको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको समिति सभापति समीक्षा बासकोटाले जानकारी दिनुभयो।
4: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशनात्मक सुझाव दिने एक होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको दसवास शिक्षा र स्वास्थ्य जस्ता आधारभूत मानवीय आवश्यकताको ग्यारेन्टी गर्नु राज्यको प्राथमिक दायित्व भएकाले बालबालिका तथा युवाको अविच्छिन्न पठन पाठन ज्येष्ठ नागरिक बालबालिका महिला सुत्केरी तथा गर्भवती महिला जस्ता विशेष संवेदनशील समूहको सन्तुलित पोषण स्वास्थ्य उपचारको व्यवस्था गर्ने एवं रोजगारीमा आबद्ध व्यक्तिहरूको कार्यस्थल बाहेक पर्ने स्थानमा स्थानान्तरण गर्ने कार्यलाई तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गरी नागरिकको मर्यादित जीवनयापन र मानवाधिकारको पूर्ण सुरक्षा सुनिश्चित गर्ने दुई सुकुम्बासी तथा अव्यवस्थित बस्तीवासीहरूको वस्तुनिष्ठ वर्गीकरण र प्रमाणीकरण कार्यलाई तीव्रता दिन तथा वास्तविक सुकुम्बासीहरूको स्थायी पुनर्वास र दीर्घकालीन व्यवस्थापन मार्फत नेपालको संविधानले प्रदत्त मौलिक हक एवं विश्वव्यापी मानवाधिकारको प्रत्याभूति गर्ने।
0: यसैबीच प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजेका लागि बोलाइएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस विषयमा छलफल हुनेछ। बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 तथा मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 माथिको दफावार छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गरिने संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा किसानलाई बिचौलियाको आवश्यकता र अन्त्यको उपाय।
5: जस्तो पालिकाले हामीलाई 70 रुपियाँ किलो सुन्तला निर्धारण गरिदियो भने बाहिरको बिचौलियाले आएर 75 रुपियाँ किलो दिए पनि हामी दिन्नौ नि त। त्यो ठाउँ नै नभए त बिचौलिया जहाँबाट आए पनि त हाल सामान त पठाउनु पर्यो नि त।
0: डेढ दर्जन करको मारमा सर्वसाधारण नागरिक लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: टेसो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा फेरिँदै सिंहदरबार बदलिँदै कार्यशैली शीर्षकमा सुभाष भट्टले नयाँ पत्रिकामा लेख्नु भएको छ। उही र उस्तै राजनैतिक पात्र घुमी फेरि आउने प्रशासनिक केन्द्र सिंहदरबारमा नयाँ शक्तिशाली सरकारको प्रवेशसँगै प्रशासनिक परिदृश्य समेत बदलिएको छ। त्यस्तै आजको भित्र पृष्ठमा एमाले पार्टी पुनर्गठनको बहस, बादल मार्फत नेतृत्व रक्षा गर्ने ओली रणनीति, तहसम्मै छलफल चलाउने इतर समूहको तयारी शीर्षकमा प्रेम गौतमले खबर लेख्नु भएको छ भने स्थानीय जनप्रतिनिधि र कर्मचारी बीचको द्वन्द समाधान गर्न उच्चस्तरीय समिति गठन शीर्षकमा अर्को खबर छ। सरकार स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारी बीच हुने विवाद समाधानका लागि उच्चस्तरीय समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयका सहसचिव, नगरपालिका संघ र गाउँपालिकाका राष्ट्रिय महासंघका समेत प्रतिनिधि रहने गरी उच्चस्तरीय समिति गठन गरेको हो। त्यस्तै बाँदर आतंकले खेतीयोग्य जमीन बाँझिँदै थाकथलो छाड्दै किसान शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। त्यस्तै अध्यादेशमाथिका प्रश्न संवैधानिक इजलासमा शीर्षकमा खबर प्रकाशित छ भने भारत भ्रमणमा जाँदै राजसभा सभापति लामिछाने शीर्षकमा पनि खबर प्रकाशित छ।
3: नागरिक दैनिकमा आकर्षक नीति तथा कार्यक्रम फितलो कार्यान्वयन शीर्षकमा प्रदेश सरकारका नीति तथा कार्यक्रमको बारेमा खबर छापिएको छ। विनोद सुवेदीले लेख्नु भएको खबर हो। प्रदेश सरकारहरूले लोकप्रिय नीति तथा कार्यक्रम ल्याउने गरे पनि तिनको कार्यान्वयनको अवस्था भने अत्यन्त फितलो देखिँदै आएको छ। यसबीच कोशी प्रदेश र लुम्बिनी प्रदेशले पुरानै शैलीमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। अन्य प्रदेशहरू पनि सोही ढाँचामा नीति तथा कार्यक्रम ल्याउने तयारीमा देखिन्छन्। आकर्षक कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा शुरूमा उत्साहित भएका जनता अन्ततः निराश हुन बाध्य रहेको उल्लेख गरिएको छ। तराईमा उखर माउलो गर्मीले जनजीवन प्रभावित भएको बारेमा सुभद्रा धिताल लेख्नुहुन्छ। केही दिन यता पश्चिम तराई सहित देशका अधिकांश स्थानमा गर्मी बढ़ेको छ। गर्मीसँगै तराईका जिल्लामा तातो हावा लू चल्दा बिरामी हुनेको संख्या पनि बढ़दै गएको छ। अस्पतालहरूमा बिरामीको चाप बढ़ेको छ भने जनजीवन पनि नराम्रोसँग प्रभावित बनेको छ। जल तथा मौसम पूर्वानुमान विभागले सोमबार बिहान 8 बजे सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालगंजको तापक्रम 39 देखि 41 डिग्री सेल्सियससम्म पुगेको छ। त्यस्तै दिपायलमा 38 देखि 40, धनगढ़ीमा 39 देखि 41, वीरेन्द्रनगरमा 37 देखि 39, घोराहीमा 36 देखि 38, भैरहवामा 38 देखि 40 डिग्री सेल्सियस तापक्रम पुगेको उल्लेख गरिएको छ। 30,000 भन्दा बढ़ीको सम्पत्ति केलाउँदै आयोग शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ। पहिलो चरणमा आर्थिक वर्ष 2062-63 सालदेखि 2081-82 सार्वजनिक पद धारण गरेका प्रमुख राजनैतिक दलका पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन दायरामा रहेको उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर छ, किन क्रूर बन्दैछ नेपाली समाज शीर्षकमा देशभर जघन्य हत्याका श्रृंखलाहरू बढ़ेको बारेमा अजबी पौड्यालले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा 1.5 दर्जन करको मारमा सर्वसाधारण, सरकारी ढुकुटी भने घाटामै शीर्षकमा यज्ञ बन्जाडेले लेख्नु भएको छ। 39% आयकर र अन्य 1.5 दर्जन भन्दा बढ़ी कर बुझाइरहेका नेपालीले पाउने सेवा अत्यन्त न्यून छ। सार्वजनिक ऋण बढ़ेछ, सरकारी ढुकुटी पनि हरेक वर्ष घाटामा गएको उल्लेख गरिएको छ। भित्रीपन्नामा 35 दिने म्याद सकियो तर फिर्ता भएन त्रिवीको अतिक्रमित जग्गा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको छ। त्रिवी जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन 2081 विश्वविद्यालय केन्द्रीय कार्यालय परिसर किर्तिपुरमा मात्रै 21 संस्थाले करिब 1,000 रोपनी जग्गा अतिक्रमण गरी भोगचलन गर्दै आएको औल्याइएको छ। फेरि पनि नेपाल आउँदै अमेरिकी उच्च अधिकारी शीर्षकमा खबर छ। सरकार गठनको करिब 2 महिना पुग्न लाग्दा अर्का एक उच्चस्तरीय अमेरिकी अधिकारीले नेपाल भ्रमण गर्ने भएका छन्। अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति सम्बन्धी उप विदेश मन्त्री सारा बी रोजर्स 3 दिने भ्रमणका लागि 16 जेठमा नेपाल आउन लागेको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा भने उच्च गर्मी छैन पानी शीर्षकमा अविनाश चौधरी र भवानी दत्त भट्टले धनगढ़ीबाट लेख्नु भएको खबर छापिएको छ। पूर्वी पहाड़मा बाँदर आतंक, खाद्य संकटको जोखिम बढ़दै शीर्षकमा सचिन पोखरेलले इटहरीबाट लेख्नु भएको छ। कोशी प्रदेशका पहाड़ी जिल्लामा बाँदरको आतंक तीव्र बन्दै गएपछि खाद्य संकटको जोखिम बढ़ेको छ। पहाड़ी जिल्लाका गाउँघर र बस्तीमा सर्वसाधारण त्रसित छन् भने कृषि बाली नष्ट हुँदा किसान संकटमा छन्। विशेष गरी ताप्लेजुङ, भोजपुर, खोटाङ, संखुवासभा, तेह्रथुम, धनकुटा र उदयपुरका पहाड़ी क्षेत्रमा बाँदरका समूह बस्तीमै बसेर अन्न बाली सखा पार्न थालेपछि ग्रामीण क्षेत्रको जनजीवन कष्टकर मात्र होइन खाद्य संकट हुन सक्ने स्थानीयमा चिन्ता पनि थपिएको छ। भित्रीपन्नामा सार्वजनिक सवारी दर्ता रोकिँदा व्यापार श्रृंखलामा असर परेको बारेमा रंगेलीबाट लेखिएको विराटनगरको यो खबर पनि छापिएको छ। किसानलाई दैनिक 1 करोड़ भुक्तानी शीर्षकमा अर्को खबर छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसीको सुधार कार्ययोजना अगाडि सारेसँगै दैनिक 1 करोड़ रूपियाँ किसानलाई भुक्तानी गइरहेको जानकारी दिनुभयो। लिखु 4 को खर्च विवरणमाथि प्रश्न शीर्षकमा ओखलढुंगाबाट लेखिएको खबर छापिएको छ।
4: साझा खबरमा अब विदेशका खबर। द्वन्द्वग्रस्त कंगोमा इबोला संकट थप गहिरिँदै गएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार इबोलाका 900 भन्दा धेरै शंकास्पद केसहरू भेटिएको बताइएको छ। त्यस्तै 177 मृत्युका घटनाहरू भएको पनि डब्ल्यूएचओले बताएको छ। अहिले फैलिएको इबोलाको बुन्डी विग्यू भेरिएन्टको संक्रमण रोकथामका लागि कुनै पनि प्रमाणित खोप उपलब्ध नभएको पनि स्वास्थ्यकर्मीहरूले बताएका छन्। यसैबीच पूर्वी कंगोमा वर्षौंदेखि दर्जनौ विद्रोही र लड़ाकू समूहको अस्तित्व रहेको छ भने यसमध्ये केही समूहको सम्बन्ध विदेशीसँग पनि रहेको बताइएको छ। कट्टरपन्थी इस्लामिक स्टेट समूहमा आबद्ध सशस्त्र समूह पनि त्यहाँ सक्रिय रहेको छ, जसले गर्दा हिंसा र स्रोतको अभावमा कंगो रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पश्चिम एशिया द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहेका बेला चीनिया राष्ट्रपति शी जिनफिङले हिजो बेजिङमा पाकिस्तानका प्रधानमन्त्री शहवाज शरीफसँग भेटवार्ता गर्नुभएको छ। अमेरिका ईरान तनाव, क्षेत्रीय स्थिरता र मध्यस्थता प्रयासका विषयमा अन्तर्राष्ट्रिय सक्रियता बढ़िरहेको समयमा भएको यो उच्चस्तरीय भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ। यसैबीच अमेरिका र ईरान बीचको संवाद प्रक्रियामा इस्लामाबादको भूमिका बढ़िरहेका बेलामा सहभागितालाई महत्वपूर्ण रूपमा हेरिएको छ। चीनले तुलनात्मक रूपमा समयमित भएर सक्रिय कूटनीतिक भूमिका निर्वाह गर्दै आएको छ भने बीजिङले टेलिफोन संवाद तथा खाड़ी क्षेत्रका प्रभावित मुलुकका अधिकारीहरूसँग बैठक मार्फत क्षेत्रीय तनाव कम गर्ने बारेमा पनि प्रयास भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
3: साझा खबरमा अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानले हिजो सन् 2026 को लागि राष्ट्रिय क्रिकेट खेलाड़ीको नयाँ वर्गीकरण र पारिश्रमिक सार्वजनिक गरेको छ। क्यानले पुरूष र महिला खेलाड़ीमा एकैपटक वर्गीकरण सहितको पारिश्रमिक तोकेको हो, जस अनुसार पुरूष 38 र महिलामा 25 खेलाड़ी विभिन्न श्रेणीमा विभाजन गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले बताउनुभयो। उहाँका अनुसार वर्गीकरण भएका खेलाड़ीहरूको मासिक तलब
4: कम गर्ने बारेमा पनि प्रयास भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
3: साझा खबरमा अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानले हिजो सन् 2026 को

0: एक दिवसीय खेल्दा प्रतिदिन 15,000 र अन्तर्राष्ट्रिय टी20 आई खेल्ने क्रममा प्रति म्याच फी 10,000 रूपियाँ पाउने क्यानले जनाएको छ। महिला टोलीले टी20 आई खेल्दा प्रतिखेल 10,000 रूपियाँ पाउने पनि प्रवक्ता लामाले बताउनुभयो। महिलातर्फ भने डेभलपमेन्ट श्रेणी समावेश गरी यसमा समावेश भएका खेलाड़ीलाई प्रति महिना 25,000 रूपियाँ प्रदान गर्ने क्यानले जनाएको छ। पुरूषको तुलनामा महिलातर्फ भने प्रति महिना पारिश्रमिक कम छ। खेलाड़ीहरूलाई 4 समूहमा विभाजन गरी मासिक 25,000 देखि 55,000 रूपियाँसम्म पारिश्रमिक महिला खेलाड़ीको लागि निर्धारण गरिएको छ। पुरूष खेलाड़ी 38 जना छन्। ए प्लसमा प्रति महिना पारिश्रमिक 1,20,000 हुनेछ। यो श्रेणीमा रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने हुनुहुन्छ भने ए श्रेणीमा प्रति महिना पारिश्रमिक 1,00,000 रूपियाँ दिइनेछ। सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, करण केसी यो श्रेणीमा पर्नु भएको छ। गीता राणाको एकमात्र गोलको सहयोगमा हिजो नेपालले भूटानलाई 1-0 हराउँदै साफ महिला च्याम्पियनशीपमा जित निकालेको छ। भारतको गोवा स्थित जवाहरलाल नेहरू रंगशालामा नेपालले समूह एमा पनि 3 अंक प्राप्त गरेको छ। यसले समूह एबाट नेपालको सेमी फाइनल सम्भावना बलियो बनेको छ। र नेपालले काबा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनल प्रतिद्वन्दी बलियो राष्ट्र इरान पाएको छ। लीग चरणको हिजो अन्तिम खेलसँगै अन्तिम चारमा पुग्ने टोलीहरूको टुंगो लागेको हो। समूह एबाट सबै खेल जितेको भारतले 3 खेलमा 8 अंक जोड्यो। उपविजेता नेपालले 7 अंक बनाएको छ। निरुता ठगुन्नाको कप्तानीमा रहेको नेपाल पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित भएको थियो।
1: किसानका लागि स्थानीय सरकारले सुधार गर्नुपर्ने सेवा र समन्वय के हुन्? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब किसानको उत्पादनको बजार र बिचौलिया हटाउने कुरा। स्थानीय सरकारले खेती किसानीबाट उत्पादन बढाउने र बजारको खोजीमा सघाउने भनेका छन्, तर किसानले पाएका छैनन्। युवा किसान तथा युवा अभियन्ता कमल घिमिरेसँग हामीले कुराकानी गरेका छौं।
5: 5 वर्ष पछाडि वास्तवमै छहराको त्यो अम्लवास अथवा छहरा सेरोफेर भनौँ, समग्र छहरा हेर्न लायक, पर्यटकहरू जान लायक, अनि केही खेती किसानी गरौं भन्ने मान्छेले पनि अवलोकन गर्न लायक ठाउँ चाहिँ बन्दैछ। हामी जस्तै, म जस्तै अरू पनि हुनुहुन्छ, अहिले त म आएपछि मै बोल्न पर्यो होइन, म जस्तै जुन पौरोही किसानहरू हुनुहुन्छ र केही गर्नुपर्छ भन्ने उहाँहरूसँग दृढ संकल्प छ नि, त्यसै कारणले गर्दा आज यो अवस्था आएको छ।
0: आमदानी अथवा लगानीको अभाव नभएको कारणले गर्दाखेरि अथवा त्यस्तो नभएको व्यक्ति मात्रै खेती किसानीमा टिक्न सजिलो भएको हो कि भन्ने तपाईँको त्यो अनुभवले बताउँछ कि पैसा ठूलो कुरा होइन भन्ने तपाईँको दावी हो?
5: पालिकाले के कुराहरूलाई तपाईँको चाहिँ विचार पुर्याउने हो भने पैसै नभएको मान्छेले पनि खेती किसानी
0: के विचार पुर्याउनु पर्यो तपाईँले?
5: जस्तो तपाईँले अब हाम्रोमा सुन्तला खेती छ नि त, खास सुन्तला खेती छ, त्यहाँ एउटा सुन्तला जोन भन्ने छ सर, अनि हाम्रो जिल्लामा होइन ज्ञान केन्द्र छ, होइन दुईटा छ नि त, पहिलाको कृषि विकास केन्द्र त त्यतातिर डिभाइड भएको छ, दुईतिर वर्गीकृत भएको, अनि उहाँहरूले सबै कुरा हेर्नुहुन्छ, प्राविधिकहरू जानुहुन्छ, जिल्लाबाटै पनि जानुहुन्छ, हेर्नुहुन्छ। खास हाम्रो सुन्तला जोनै हो, सुन्तला जोनले नै हेरिरहेछ। के विवेक पुर्याउन पर्यो भने जस्तो असारको बेला के हुन्छ भने त्यहीँ पनि चलखेल हुन्छ। कस्तो चलखेल हुन्छ कि किसानलाई सुन्तला चाहिएछ, उनीहरूले माटी पाउँछन् त्यहाँ गएर, मलाई 50 बोट सुन्तला चाहियो, मलाई 100 बोट सुन्तला चाहियो, अनुदानमा दिन्छ पालिकाले, स्थानीय सरकारले। तर त्यहाँ कस्तो हुन्छ भन्दा सुन्तला ल्याउनुहुन्छ उहाँले सल्यानबाट, हेर्नु है, सल्यानबाट सुन्तला ल्याउनुहुन्छ, बेर्ना, अनि त्यो तपाईँको गोड्नुहुन्छ 5 दिन पहिला, अनि त्यो उहाँ पुग्छ तपाईँको चाहिँ किसानलाई वितरण गर्नुहुन्छ 2 हप्ता पछाडि। कपुरबोटमा गोडेको सुन्तला अनि थैलो छैन, फेरि थैलो छैन, थैलो भए त अब अर्को वर्ष बाँडे पनि केही भएन नि त, अनि त्यहाँ आउँदा आधी सुन्तला मरिसकेका हुन्छ कि सर। त्यो आफै बरु त्यहाँ पालिकामा नगरेको भए, उसले किनेर ल्याएको भए बरु त्यो सुन्तला अर्को वर्षसम्म तपाईँको बाँच्ने, अगाडि बढ्ने, ठुलो हुने अवस्था आउँथ्यो। तर उहाँहरूको भर पर्दा के हुन्छ भन्दाखेरि त्यो नेग्लिजेन्स के, त्यो बेर्नाप्रति व्यवस्था, अन्त किसानसँग पुग्दाखेरि तपाईँको त्यो मरिसकेका हुन्छ।

0: स्थानीय सरकारले फेरि सिधै किसानकै बारे बगैँचाबाट उत्पादन उठाएर
1: मरिसकेका हुन्छ,
0: कतिपय स्थानीय सरकारले फेरि सिधै किसानकै बारे बगैँचाबाट उत्पादन उठाएर बजारसम्म पुर्याइराखेका पनि छन्। यो बिचौलिया कहाँ कहाँ कस्तो अवस्थामा आवश्यक हो, कस्तो अवस्थामा नआवश्यक हो र त्यसलाई अन्त्य गर्नको लागि अब सरकारले कठोर कदम चाल्नुपर्छ।
1: यदि तिनी बिचौलियाले हाम्रो सामान उठाएनन् भने त्यो सबै चाहिँ सड्ने अवस्था आउँछ।
0: बिचौलिया आवश्यक छ केही हदसम्म नेपालको
1: आवश्यक छ भने मैले भनिसकेँ त हजुरलाई, जस्तो अहिले के अरे यो स्थानीय तहले तपाईँहरूकोले उत्पादन गरेको जुन जति पनि कृषि सामग्री छ उत्पादन छ त्यो चाहिँ ल्याएर राख्ने यहाँ हो है भनेर नभन्दासम्म त तपाईँको चाहिँ कसरी बेच्नु त ल भन्नु त, अब सबै किसानलाई आफै त बेच्न जान मिल्दैन नि त, मिल्छ र मिल्दैन। अनि त्यहाँ के गर्न सकिन्छ भने रोजगारी दिने हो भने त स्थानीय तहले विभिन्न तपाईँको के अरे कृषि उत्पादनको डिपो केन्द्र बनाएर धेरै मान्छेलाई रोजगार दिन सक्छ नि त, त्यहाँ सक्दैन। अनि त्यस्तो गर्दा बिचौलिया आफै आउँदै आउँदैन, अनि हामीले पनि बिचौलियालाई धेरै दिन्नौँ। तपाईँले एउटा कुरा, तपाईँको सामान स्थानीय तहले त्यहाँ किनिदिन्छ भने तपाईँले यहाँ ल्याएर राख्नुहोस् अनि यो सामान चाहिँ तपाईँको हामीले लिइदिन्छौँ भन्ने अवस्था भयो भने त बिचौलियाको केही काम हुन्छ? हामीलाई पनि के छ भन्दा हाम्रो पालिका बने हुन्थ्यो, हाम्रो पालिका राम्रो भए हुन्थ्यो, हाम्रो पालिका विकास भए हुन्थ्यो, होइन? मैले 2 रुपियाँ कमाएको छ भने त्यही पालिकालाई 2 पैसा कर तिर्न पाए हुन्थ्यो। जस्तो पालिकाले हामीलाई 70 रुपियाँ किलो सुन्तला निर्धारण गरिदियो भने बाहिरको बिचौलियाले आएर 75 रुपियाँ किलो दिए पनि हामी दिन्नौँ नि त, त्यो ठाउँै नभए त बिचौलिया जहाँबाट आए पनि त हामी सामान त पठाउनु पर्यो नि त।
0: पाल्पाका युवा किसान कमल घिमिरेसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: रोपाई अघि नै धानको समर्थन मूल्य निर्धारण, आगामी बजेटमा समर्थन मूल्यको धान खरिद गर्न न्यून बजेट, बाँदर आतंकले खेतीयोग्य जमीन बाँझिँदै किसान चिन्तित।
0: यू सहित 30 भन्दा बढ़ी कूटनीतिज्ञसँग प्रधानमन्त्री बालनले आज छलफल गर्दै डेढ दर्जन करको मारमा सर्वसाधारण देउबा दम्पतिको पक्राउ पुर्जी बदर, रेड नोटिस पनि फेरि अस्वीकार।
2: स्थानीय उत्पादनको बजार नभेटिँदा बिचौलिया हाबी, सहकारी व्यतिथि जाँचबुझ प्रतिवेदन सार्वजनिक हुने, यौन जन्य हिंसा पीड़ितलाई छिटो न्याय दिन नीतिगत सुधार गरिँदै।
0: इबोला भाइरसको प्रकोपका कारण कंगोमा थप स्वास्थ्य संकट, हिंसाको चपेटामा स्रोतको अभाव, चीनिया राष्ट्रपति सी र पाकिस्तानका प्रधानमन्त्री बीच एसियाको द्वन्द्व अन्त्यबारे छलफल।
2: र साफ महिला च्याम्पियनशीपमा नेपालको विजय शुरूआत, भूटान एक गोलले पराजित, काबा महिला भलिबलमा नेपालले सेमी फाइनलमा इरानसँग खेल्ने, 63 क्रिकेट खेलाड़ीको नयाँ वर्गीकरणसँगै पारिश्रमिक निर्धारण।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद र सरकारमा अहिलेको सहभागिता भूमिकाको प्रसंग, प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न सके नसकेको बारेमा विभिन्न बहस टीका टिप्पणीहरू भइरहेको छ। यहाँ नेपाली कांग्रेसको पार्टी कार्यालय जस्तो देखिन्छ, माथिपट्टि ढोकामा झण्डा छ भने एउटा ढोका छ, ढोकाबा भित्रबाट एकजना व्यक्ति बाहिर आधा शरीर निकालेर केही भन्दैछन्, त्यहाँ नजिकै रहेका अर्को व्यक्तिले सोधेको केही प्रश्नको जवाफमा तल यस्तै लेखिएको छ, यहाँ त देउबा पक्ष, कोइराला पक्ष, गगन पक्ष जस्ता मात्र छन् त, को हो त्यो प्रतिपक्ष भने?
2: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद, अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं, तपाईँको आजको दिन शुभ होस्, नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: हजुरको रेडियो 102.1 मेगा
2: के तपाईलाई थाहा छ तपाई हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने
3: नेपालको संविधान

0: 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलाप पत्र गराउने काम गर्दछ।
1: निरूपण गर्ने प्रकृतिका विवादहरू
0: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
1: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
0: चरण घाँस दाउरा सम्बन्धी विवाद,
1: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
0: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
1: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
0: नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
1: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
0: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
1: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
0: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
1: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
0: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
1: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
0: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
1: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
0: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
1: गाली बेइज्जती सम्बन्धी विवाद,
0: लुटपिट सम्बन्धी विवाद,
1: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
0: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
1: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
0: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
1: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
0: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: numbers. Redmi A7 Pro, A7 Pro, Azeli, hello,
1: let's go. 6.9-inch standard display, AI-powered camera, 3 years ago warranty sahi. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath, thap atyadhunik vishesta harule, tapai ko man jitna barambar.
2: सूचना सूचना सूचना
3: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपनमुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
2: जिल्ला अस्पताल रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: हजुर, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475-90-466, 98692-65-99-998।
4: दुध दही भनेपछि छोरा छोरी हिरुक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
8: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
9: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
9: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
9: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
9: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142-63-10, 0142-63-32, 98-51-20-16-16, 98-43-36-91-94।
9: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वास लिनु र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
7: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
6: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुरको रेडियो 102.1 मेगा
1: हावा हुरी चलेको बेला के गर्ने
2: घरको झ्याल र ढोका बन्द गर्ने
1: आगोका स्रोतहरू बन्द गर्ने
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
1: भीडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
2: हावा हुरी चलेको बेला के नगर्ने
1: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
2: बिजुलीको तार लत्रिएको छ भने नछुने
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश
3: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन
4: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो
3: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485430 98 0485430 98
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
6: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खाँडादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल
7: दैनिक ₹197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
9: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना

0: 2000 बयासीको तथ्याङ्क संकलन हुँदैछ।
1: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
0: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
1: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
0: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
0: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0485401 छ। इमेल sbsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: शिक्षा, सड़क, सिंचाई र कृषि, गोलन्जरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्जरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महतारागो पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्जर गोलन्जर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौं। हाम्रो गोलन्जर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलन्जोर गाउँपालिका वडा नम्बर 2 बितिजोर वडा कार्यालयमा भएको सार्वजनिक सुनवाई कार्यक्रमको केही अंशलाई प्रस्तुत गर्दैछौ। कार्यक्रममा वडा सचिव भवानी ढुङ्गेलले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र सहभागी नागरिकहरूले सोध्नु भएको प्रश्नहरूलाई स्थान दिँदैछौ। कार्यक्रमको समय अवधि भएर हामीसँगै रहनुहोला।
2: आर्थिक वर्ष 82-83 को दोस्रो त्रैमासिकको चाहिँ सेवा प्रवाह र विकास निर्माणका कार्यहरूका बारेमा आम नागरिकलाई जानकारी गराउन र पारदर्शिता कायम गर्नका लागि यो सार्वजनिक सुनवाई कार्यक्रमको चाहिँ आयोजना गरिएको हो। यसै सन्दर्भमा म आज 82-83 को दोस्रो चौमासिकसम्मको प्रगति विवरण र कार्यालयबाट सम्पादित मुख्य गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गर्न यहाँहरूसँग चाहिँ अनुमति चाहन्छु। यस कार्यालयबाट प्रदान गरिएका प्रशासनिक सेवाहरू अन्तर्गत नेपाली नागरिकताको प्रमाणपत्रमा नयाँ नागरिकताको सिफारिस 47 वटा, प्रतिलिपि नागरिकताको सिफारिस 32 वटा, गरी जम्मा 79 वटा नागरिकताको सिफारिस गरिएको छ। त्यस्तै गरी नाता प्रमाणित नेपालीमा 34, अंग्रेजीमा 7, गरी जम्मा 41 वटा, घरबाट सिफारिस 15 वटा, अन्य सिफारिस नेपालीमा 456 र अंग्रेजीमा 53, गरी 509 वटा, गरी ओभरअलमा हामीले 644 वटा सिफारिस गरेका छौ। अब म यहाँहरू समक्ष यस कार्यालयले चालु अबको सुरुवातदेखि दोस्रो त्रैमासिकसम्म संकलन गरेको राजस्वको विवरण प्रस्तुत गर्दछु। राजस्व चाहिँ हामीले दुई तरिकाले संकलन गर्छौँ, एउटा आन्तरिक राजस्व, अर्को भनेको विभाजीय कोषमा। आन्तरिक राजस्वमा चाहिँ हामीले मालको जुन चलन चल्तीको भाषामा पिरो पनि भन्छौँ त्यो पर्छ भने, विभाजीय कोषमा चाहिँ प्राकृतिक स्रोतको रोयल्टी, भ्याट जस्ता कुराहरू चाहिँ पर्छन्। यसमा चाहिँ हामीले टोटल हाम्रो संकलन भएको राजस्व छ 1,67,872.99 रुपियाँ, जसमा आन्तरिक राजस्व अन्तर्गत छ 1,58,234.66 रुपियाँ, आन्तरिक राजस्व अन्तर्गत मालपोत भूमिकार अन्तर्गत 79,434.66 रुपियाँ, सरी, आमदानी तर्फ 78,800, त्यसै गरी विभाजीय कोषमा 9,638.33 रुपियाँ भएको छ। अब यसमा मैले मासिक रूपमा भन्नुपर्दा साउनमा 17,615.66 रुपियाँ, भदौमा 10,005.09 रुपियाँ, आश्विनमा 11,208.64 रुपियाँ, कार्तिकमा 4,990.99 रुपियाँ, मङ्सिरमा 28,856.62 रुपियाँ, पुसमा 6,994.35 रुपियाँ, माघमा 30,044.32 रुपियाँ, फागुनमा 14,606.60 रुपियाँ, चैतमा 40,021.51 रुपियाँ गरी यति हाम्रो राशि संकलन गरिएको छ। अब म यस वडाभित्र रहेका लक्षित वर्गलाई वितरण गरिएको सामाजिक सुरक्षा भत्ताको अवस्थाबारे जानकारी गराउन चाहन्छु। भत्तालाई चाहिँ पारदर्शी बनाउनका लागि करिब 5 वर्ष अगाडिदेखि नै हामीले बैंकिङ प्रणाली मार्फत भुक्तानी गरिरहेका छौँ, जसमा चाहिँ हाम्रो अघिल्लो आर्थिक वर्षबाट नवीकरण भएका लाभग्राहीहरू 249 जना हुनुहुन्छ भने, हाल 251 जनालाई हामीले भत्ता वितरण गरिरहेका छौँ, जस अन्तर्गत पहिलो त्रैमासिकमा हामीले 23,52,867 रुपियाँ वितरण गरेका थियौँ, दोस्रो त्रैमासिकमा 23,16,473 रुपियाँ, त्यसै गरी तेस्रो त्रैमासिकमा 22,84,468 रुपियाँ, गरी जम्मा 69,53,808 रुपियाँ सामाजिक सुरक्षा भत्ताको रूपमा वितरण गरेका छौँ। अब विकास निर्माण तथा योजनाको प्रगतिको अवस्थामा चालु आर्थिक वर्षमा यस वडा अन्तर्गत रहेका योजनाहरू जल स्रोत तथा सिंचाई अन्तर्गत 9 घरे टुलिटार कुलो मर्मतका लागि 2 लाख रुपियाँ छुट्याएकोमा सम्झौता बाँकी रहेको छ। त्यसै गरी कुडुले सिंचाई कुलो र भालुखोला कुलो मर्मतका लागि 2,50,000 छुट्याएको सम्झौता भइसकेको, मजुवा कुलो मर्मतका लागि 1,00,000 रुपियाँ छुट्याएकोमा सम्झौता बाँकी, खनिया सरकार रातमाटे सिंचाई योजनाका लागि 2,00,000 रुपियाँ छुट्याएकोमा सम्झौता बाँकी छ। बेसीटोल सिंचाई पोखरी निर्माण तथा सिंचाई योजना 3,00,000 रुपियाँ छुट्याएको, यो पनि सम्झौता बाँकी। सनीबोट घिमिरे टोल मोटरबाट मर्मतका लागि 1,50,000 छुट्याइएको, यो यातायात पूर्वाधार तर्फबाट सम्झौता बाँकी छ। त्यसै गरी धारापानी सडक ट्र्याक ओपनका लागि 1,50,000 सम्झौता बाँकी छ। वडा कार्यालयबाट हमाल्डी बाटो स्तर उन्नतिको लागि 10,00,000 रुपियाँ सम्झौता बाँकी, दोभान डाँडा सामुदायिक भवन निर्माणका लागि 2,50,000 रुपियाँ सम्झौता बाँकी, धारापानी रिप्टोल सडक स्तर उन्नतिको लागि 25,00,000 रुपियाँ सम्झौता भइसकेको, तिनमाने बायोडाँडा वडा कार्यालय जाने बाटो निर्माणका लागि 10,00,000 रुपियाँ सम्झौता भइसकेको, थाक्ले बत्तीसे मोटर बाटोका लागि 5,00,000 रुपियाँ सम्झौता बाँकी, त्यसै गरी भर्कपुर थाक्ले र भदौरी सिंचाई तथा खानेपानी पाइप खरिदका लागि 4,00,000 रुपियाँ सम्झौता बाँकी, खोलमे डाँडा सडक मर्मतका लागि 3,00,000 रुपियाँ छुट्याएकोमा यो पनि सम्झौता बाँकी छ। त्यसै गरी सम्पूर्ण सडक मर्मत तथा सल्ले सडक स्तर उन्नतिका लागि 9,60,000 छुट्याएकोमा यसको कार्य सम्पन्न भइसकेको छ। तीन माने भालुखोला डी डाँडा वडा कार्यालय सडक निर्माणका लागि 68,50,000 छुट्याएकोमा यसको पनि सम्झौता बाँकी छ। भवन आवास तथा शहरी विकास अन्तर्गत बालमावि घेराबेरा बाल निर्माणका लागि 8,00,000 छुट्याएको सम्झौता बाँकी, किटिनी प्रावी मर्मतका लागि 2,50,000 सम्झौता बाँकी, रातमाटे सिंचाई पाइप योजना खन्यावर्गका लागि 2,00,000 छुट्याएको सम्झौता बाँकी, सम्पूर्ण आर्सी पोखरी निर्माणका लागि 5,00,000 सम्झौता बाँकी। त्यसै गरी रोजगार म्याचिङ फण्डमा वडा नम्बर 2 अन्तर्गत 4,00,000 रुपियाँ श्रम तथा रोजगारी अन्तर्गत, यसको पनि सम्झौता हुन बाँकी छ। त्यसै गरी बालमावि सुली भन्ने थप कार्य निर्माणका लागि 6,00,000 रुपियाँ सम्पन्न भइसकेको छ, कार्य सम्पन्न भइसकेको। यो चाहिँ गाउँपालिका अध्यक्ष विशेष कार्यक्रम अन्तर्गत गाउँपालिका अध्यक्ष विशेष कार्यक्रम अन्तर्गतै अर्को छ, मजुवा सिंचाई कुलो मर्मतका लागि 1,00,000 रुपियाँ सम्झौता बाँकी। त्यसै गरी गापा उपाध्यक्ष विशेष कार्यक्रमको जुडी 2600 सडक ट्र्याकका लागि 7,80,000 रुपियाँ छुट्याएकोमा यो पनि कार्य सम्पन्न भइसकेको छ। अर्को पशुतर्फ हेम कृषि तथा पशुपन्छी पालन फर्मलाई 1,00,000 रुपियाँ छुट्याएकोमा यसको चाहिँ सम्झौता भएको छ। त्यसै गरी अब घटना दर्ता चाहिँ यस वडा कार्यालयले जन्म मृत्यु विवाह सम्बन्ध विच्छेद र बसाई सराई जस्ता घटनाहरूलाई चाहिँ अनलाइन प्रणाली मार्फत दर्ता गर्दै आएको छ, जसमा 10 जना पुरुष 9 जना महिला गरी जम्मा 19 जनाको जन्म दर्ता भएको छ। त्यसै गरी 6 जना पुरुष 7 जना महिला गरी जम्मा 13 जनाको मृत्यु दर्ता, 9 जोडीको विवाह दर्ता गरिएको छ भने बसाई सराई जाने दर्ता संख्या 3, बसाई सराई जाने सदस्यको संख्या 10 गरी जम्मा 44 व्यक्तिगत घटना दर्ता गरिएको छ। अहिलेसम्म मैले 82-83 को दोस्रो चौमासिक सम्मको विवरण प्रगति विवरण प्रस्तुत गरे। अब यस सम्बन्धमा भएका जिज्ञासाहरू यहाँले खुला सत्रमा राखिदिनु होला। अन्त्यमा हजुरहरू यहाँ आएर आफ्नो महत्वपूर्ण समय दिएर उपस्थित हुनुभएकोमा सम्पूर्णलाई विशेष फेरि पनि धन्यवाद दिँदै मेरो आफ्नो प्रस्तुति सुनाउन चाहन्छु।
3: धन्यवादमा के जिज्ञासाहरू उहरू हामीले राखेको, हामीले एउटा कुरा भन्छौँ, हामीले बोलेका छौँ, बोलेका सबै कुरा जनप्रतिनिधिहरूले सुनिदिनु भएको छैन अलिअलि। अब बल्ल बल्ल हामीलाई योजना तर्फमा बोलाउनु भयो, योजना टिपा भन्नुभयो, हामी टिपायौँ, योजना हाले भन्नु। अब अहिले यहाँ सचिव मिस भन्नुहुन्छ तल्लो घर बाटो 3,00,000 रुपियाँ बजेट छ भन्नुहुन्छ, वडा सदस्यलाई अस्ति सोद्धा छैन जेएनजीले काट्यो भन्नुभयो, वडा दाजुलाई भन्छु त्यो बजेट तपाईँहरू अन्त हाले भन्नुहुन्छ, हाम्रै वडाका 5 जना प्रतिनिधि हुनुहुन्छ उहाँहरूलाई पनि मेरो यो बजेट चाहिँ कहाँ लगियो भने उहाँहरूलाई पनि थाहा छैन हो कि न, हामीलाई त्यसो भनिदिनु भयो होइन। वडा चाहिँ उहाँ 9 वर्ष हाम्रो दुई कार्यकाल 9 वर्ष वडा चाहिँ भइसक्नु भयो, पहिले उहाँले 1 करोड बजेट ल्याउनु भयो, अहिले पनि 40,00,000 आफ्नो वडाको मान्नुहुन्छ र पालिका अध्यक्षको अहिले हेर्दाखेरि उहाँले 60,00,000 जति बजेट लगाउँदै गर्दा मिलाउँदा 50-60,00,000 ल्याउनुहुन्छ। त्यो साबीको 5 नम्बरकामा चाहिँ उहाँको बजेट अहिले हेर्दा 9,00,000 उहाँले 9,00,000 रुपियाँ भन्दा बढी 9 वर्षमा गएको छैन होइन। अरू साबीकोडामा मन्दिर बनाउँदा 3,00,000 जान्छ, हाम्रो बाटोभन्दा 3 घन्टा माथिको मन्दिर 1,00,000 हो, हामी श्रमदान पैसा उठाएर 2,00,000 खर्च गर्दा अझै हामी 30-40,000 ऋणमा छौँ होइन। जनता निर्वाचन हुन्छ, जनता विपक्षमा मत हाल्न पाउँछन्, विपक्षमा मत हालेको कारणले जनताले विकासमा चाहिँ यति अलिक गरिदिनु भएन होइन नौ वर्ष नौ लाख मात्रै भयो होइन हामीले तपाईँको सिँचाइ पोखरी भन्नु न पर्छ नि सिँचाइ पोखरी हाम्रो पन्ध्रवटा भन्दा बढी बढी खाल तर हाम्रो त्यहाँको मान्छे योजना माग एउटा तिनवटा योजना टुटाएको समूह घर बाटो भनेर अब उहाँले जम्मा एउटा 3 लाख रुपियाँ भन्नुभयो त्यही पनि अहिले यहाँ समता भएको छैन भन्ने कुरा छ एउटा असल असल जेएनजी आन्दोलनले बजेट घटो काटेको छ भन्नुभयो त्यो काट्दा पनि त कमसेकम 40 लाख मध्येमा 50-50 हजार घटाइदिएर त्यो 3 लाखको जम्मा एउटा बाटो हालिदिएको त जोगाइदिया हुन्थ्यो नि त त्यो भन्नु फेरि अहिले बुझ्छु होइन त्यो त 10 लाख अन्तै हामीले तान्दा लाग्यो भन्नुहुन्छ एउटा गुनासो चाहिँ त्यहाँका पनि जनता हुन् यो पैसा जनताको करबाट होइन जनताको कर हो होइन त्यहाँका पनि जनताले पाउनुपर्छ भन्ने हाम्रो माग हो म पनि त्यहाँको जनता हौ होइन भोलि उहाँ अहिले उहाँ हुनुहोला अर्को होला भोलि अर्कोबाट आएको छ उहाँले पनि उहाँ सधैँ हुनुहुन्छ 50 वर्ष 100 वर्ष छैन छैन होइन हिजो अरूले राज्य गरे आज काँस एमाले गरे आज राष्ट्रमा आएछ भने यो स्थायी त हामी सधैँ काँसको नहोला हिजो थिएन होला भोलि अर्को होला गाउँपालिका हिजो काँसको पालिका अध्यक्ष थियो भने आज एमालेको पालिका अध्यक्ष हुनुहुन्छ तर जनताको कुरा थोरै सुनिदिनु पर्यो होइन र विपक्षै भयो भन्दैमा विपक्षमा भोट हाल्यो भन्दैमा जनताले चाहिँ पाउने सुविधामा यसरी अलिकति नगर्दैदेखि नेता हुने उहाँले हो भोलि उहाँ नै चुनाव लडिरहँदा गाउँमा जाँदा होइन भन्न पाइन्थ्यो यो चाहिँ विषयमा होइन अलिकति मध्यनजर गरेर काम गर्दै हुन्थ्यो भन्ने मेरो जिज्ञासा हो हस् धन्यवाद
4: म यादव थापा गोलन्जर अहिलेसम्म काम गरिरहँदा बाटो सफाको बारेमा थोरै जहिले पनि कुराकानी हुन्छ एउटा धापचौकी मूलडाँडा भदौरे हर्कपुर भन्ने बाटो सफा गर्ने क्रममा चाहिँ पोहोर साल पोहोरपरार 5 नम्बर पुगेपछि अलिक कमजोर भयो भन्थे गाडीवाला साथीहरू हामीलाई त बाइक त चलिरहेको थियो होइन अनि अहिले 2 वर्ष चाहिँ भयो ओडाज्यूले गरेको काम चाहिँ त्यो म फेरि गरेको पनि भन्छु जुन गाडीवाला छन् उहाँहरूलाई नै सँगै हिँडाएर 2 वर्ष भयो उहाँहरूलाई नै नेतृत्व जस्तो दिएर सँगै हिँडाउनु भएको छ त्यसको लागि धन्यवाद तर यो मूलडाँडा धापचौकी हर्कपुरको बाटोमा चाहिँ जब पोहोर साल सफै भएन अहिले हाम्रो साबिक वडा सभाज्यूको अलिक परसम्म जाने काम थियो अरे र त्यहाँसम्म पुग्यो भन्ने कुरा मूलडाँडा साथीहरूले त्यो बाटो मूलडाँडासम्म आउनुपर्छ भनिसकेपछि फोन त्यहाँ जोडिनु म सिन्धुली छु भनेपछि हिमालजीलाई भनेको हामीलाई यहाँसम्म काम थियो हामीले ल्यायौँ अब बाँकी तपाईँहरूको जिम्मा भन्नुभयो अनि फेरि मैले ल ठिक छ तेल हाल्नु अनि गाउँपालिकामा फोन गर्दा तेल हालेर चलाउनु भने ल ठिक छ म पैसा हालिदिन्छु खातामा म गाउँपालिकाबाट लिउँ नलिउँ त्यो मेरो जिम्मा भयो सफा गर्ने बजेटले पुगे पुग्ला नभए गाउँपालिकाले हाल्ला नभए म व्यक्तिगत हालौँला तर तेल म पैसा बरु खातामा हालिदिन्छु त्यहाँ हाल्ला सफा गरिदिनु भन्दाखेरि तेल ल्याएर आउने अवस्था पानीको कारणले हाल्न सकिएन भनेर अहिले पनि त्यो बिचमा सबै ठाउँमा लगभग गोलन्जोरमा भाव होला त्यहाँनिर अलिकता सफा हुन बाँकी रहन्छ पनि अहिले पनि 2-4 वर्ष रह्यो अहिले बिचसम्म भयो अहिले फेरि अलिकता भने पनि रहेको छ होइन त्यसको त्यो हिसाबले त्यो चाहिँ अर्को नजरले नहेरिदिनु होला है एउटा कुरा होइन अर्को कुरा मलाई लागेको विषय चाहिँ के हो भने यो राजस्वको विषयमा एउटा योजनाको काममा 3 सिफारिस हुन्छ उनी यसलाई पनि छलफल गरेर अलिक झन्झटिलो हुँदो रहेछ तिनैचोटि 100-100 रुपियाँ तिरेर अलिक झन्झटिलो हुँदो रहेछ यसलाई पनि कतिपय शीर्षकमा चाहिँ राजस्व नलिई कुनै वडामा छ कुनै वडामा छैन त्यो आफ्नै त्यो निर्णय हुन्छ त्यो होइन त्यसको लागि पनि अलिकता हामीले सचिव वडा अध्यक्ष त्यसमा त सचिवको पनि अब कुरा हुन्छ होइन त्यस्तो खालको मिटिङमा चाहिँ जनतालाई चाहिँ अलिकता झन्झटबाट मुक्त पैसा लिने कुरा बरु केही भएन होइन ती तिनचोटि सिफारिस लिन आउँदा अलिकता झन्झटिलो महसुस पनि हुन्छ कहिलेका वडाज्यू हुनुहुन्न कहिले सचिवज्यू हुनुहुन्न कतिपय अब यहाँ सचिव नभएन अर्को कसैले लेखिदिनु पर्ने हुन्छ होइन त्यसको बारेमा पनि अलिकति छलफल गरिदिनु होला भन्ने लाग्छ र अलिक भूगोल हिसाबले अर्को कुरा भूगोल हिसाबले बजेट अब अर्को कुरा यो अहिले चाहिँ धेरै बजेट चाहिँ सम्झौता नभएको भन्ने चाहिँ छ नि शीर्षक यो विषयमा अलिकति मैले बुझिनँ अब नआउने भएर सम्झौता नभए कि बजेट प्रस्तुत भयो यति बजेट भन्ने पनि छ होइन सम्झौता नभए अब सम्झौता भएर त कहिले कार्य सम्पन्न गर्ने असार लाग्नु लागि छ अब होइन अब असारमा त कार्य सम्पन्न गर्नुपर्ने होला यो बारेमा अलिकता उहाँहरूले नि जानकारी गर्नुहुनेछ भन्दै
5: नमस्कार म एमबार ठकुरी यो हाम्रो एउटा स्तरीय सार्वजनिक सुनाइ कार्यक्रम 2082-83 अब हाम्रो बजेट जुन पहिलो दोस्रो चौमासीको जुन प्रस्तुत गर्नुभएको छ हाम्रो सचिवज्यूले र मैले के भन्न चाहेँ भन्दा हाम्रो एउटा सानो पनि छ त्यसमा पनि 2 चोटिसम्म हाम्रो वडा अध्यक्षले 2 पटक जित्नु भएको नौ वर्ष भएको छ होइन विकासको हकमा पूर्वाधारको विकासको हकमा विकास भएको छ होइन अब विकास भएको छ बाटो छ होइन स्कुलमा पनि स्कुल बनेको छ होइन अब तर पनि यो वडामा उहाँ नौ वर्ष अध्यक्ष भएको भविष्यले यहाँको किसानहरू कृषिमा यहाँका किसानहरू अझै पनि आत्मनिर्भर नभएर देखिरहेको छु होइन र बजेटमा पनि त्यो कृषि सम्बन्धी खासै कार्यक्रम छैन कृषि सम्बन्धी र हाम्रो वडा अध्यक्षज्यूले नौ वर्ष कार्य पिरियडमा बजेट प्रायः जसो आफ्नै कार्यकर्ताहरूलाई आफ्नै शुभचिन्ताहरूलाई चाहिँ व्यवस्थापन गर्नुभएको छ त्यसमाथि पनि एकपटक मात्रै होइन मलाई लाग्छ कति साथीहरूले त प्रत्येक वर्ष पाउनु भएको होला होइन प्रत्येक वर्ष पाउनु भएको होला म के आग्रह गर्छु भन्दा अहिलेको सङ्घको निर्वाचनले जनप्रतिनिधि मित्रहरूलाई प्रष्ट के देखाएको छ भन्दा यो स्थिति रहिरह्यो भने आउने निर्वाचनमा जननिर्वाचित साथीहरूको काम कलाले होइन व्यक्तिगत योजनाले चाहिँ ब्रालिने हो कि सिद्धिने हो कि होइन त्यसमा अब मैले भन्नुपर्दा अब म वडा सहितको पालिकाका समेत कुरा गरिरहेको छु होइन त्यस कारणले गर्दा हिजो जे भयो भयो होइन अब उहाँहरूले चाहिँ के बुझ्नु पर्यो भन्दा अब हामी सच्चिनु पर्छ है हामी सच्चिएन भने आगामी दिनमा राजनीति गर्ने ठाउँ हामीले नपाउला कि भन्ने सोच्नु पर्ला जस्तो लाग्छ मलाई र त्यस कारणले गर्दा यो बजेट पारदर्शी हुनु पर्यो होइन सबै वर्ग क्षेत्र लिङ्गलाई समेट्नु पर्यो होइन र त्यसमा पनि त्यो आत्मनिर्भरता हुनु पर्यो कि त्यो एकचोटि बजेट दिइसके पछाडि उसले त्यो आत्मनिर्भरता बनोस् होइन ठिक छ व्यक्तिलाई दिउन् अथवा वडा अध्यक्षै कार्यकर्ता दिउन् त्यो हामीलाई आपत्ति भएन तर ऊ आत्मनिर्भर भयो कि भएन भन्ने गम्भीर विषय हो यहाँ होइन त्यो आत्मनिर्भर बन्नु पर्यो बनाउनु पर्यो त्यो जिम्मा वडा अध्यक्षको हुन्छ होइन वडा सदस्य जिम्माको जिम्मा हुन्छ होइन त्यस कारणले गर्दा यो विषयलाई चाहिँ मैले पहिलो नम्बरमा प्रमुख विषय नै राखेको छु यो आत्मनिर्भरको कुरा अब यस्तै पाराले चाहिँ चलिरहने हो भने गइरहने हो भने किसानको समस्या जिङ्गो तिउराइरहन्छ अब अहिले बाटो छ बाटो घर घर पुगेको छ मैले अघि नै भने वडा अध्यक्षलाई बधाई छ होइन बनाउनु भएको छ दुःख कहाँ लगाएको छ भन्दा विपक्षी साथीहरूको चाहिँ बाटो नखन दिएकोमा दुःख छ त्यो ठिकै छ मैले भने होइन त्यो ठिकै छ होइन राजनीति के हुँदो रहेछ भन्दाखेरि राजनीति फेरि त्यो त सधैँभरि एउटैको मात्रै हुँदो रहेनछ कि त्यो त इतिहास देखाएको छ हिजो राजादेखि अहिलेसम्मको इतिहास देखायो अहिले नै थाहा भइसक्यो कि हामीलाई चाहिँ तपाईँको यत्रो ठुलो चाहिँ काङ्ग्रेस एमाले आज यति सानो भएर बसेको छ नि त बोल्न सक्ने माओवादी बोल्न सक्ने स्थितिमा छैन होइन बोल्न सक्ने स्थितिमा छैन नि त होइन तर चिन्ता के हो भने हामीलाई चिन्ता चाहिँ म तर मैले चिन्ता के हो भने पार्टीको सरकार मसँग होइन मसँग छैन तर त्यो जनप्रतिनिधि भगवान् बनिनु पर्यो भगवान् हो नि त हाम्रो यो वडाको कुरा गरौँ वडा दाजु भगवान् हो उहाँको साइन चल्छ उहाँले दिएको बजेट पास हुन्छ होइन उहाँले सही नजर लगाइदिनु भयो भने त यो गोलन्जर दुई नम्बर त कि पाँच दर्म वर्ष होइन पाँचै वर्षमा हिरो हुन्थ्यो तिनै वर्षमा हिरो हुन्छ नि त होइन फेरि हामीले पार्टी खोजे पनि होइन हामी त सही व्यक्ति खोजे हो नि त होइन हाम्रो दलजी राम्रो काम गर्नुभयो भने आखिर हामी पनि त काङ्ग्रेस पनि के आपत्ति भयो हाम्रो त विकास चाहियो हाम्रो हक अधिकार स्थापित हुन चाहियो हो हामी त बिग्रियौँ हामी दुःख गऱ्यौँ तर हाम्रो सन्तान चाहिँ कम्तीमा पीडित नहोस् दुःख नपाओस् भन्ने हो अब यसकै परिणाम अहिले आइसकेको छ अब मैले अलिकति छ के दिने भन्दा अब मेरो छोरा छोरी नै मेरो अन्डरमा छैन अब होइन अन्डरमा छैन म एउटा चाहिँ नेपाली कम्युनिस्ट पार्टी छु मेरो अन्डरमा छैन अब भोलि दौलतका छोराछोरी अन्डर नहोला होइन मैले अगाडि के गर्ने एलआजीको छोरा ठुलो भइसकेको छ पाउँछ वर्ष छोरी उहाँकै छोराछोरी अन्डरमा नहोला मेरो त भइस अन्डरमा छैन आउट भइसक्यो बाहिर गइसक्यो उम्केर होइन तर अर्थ के हो त भन्दा यो वास्तवमा भन्दा स्थानीय तहको यो यसको यो परिस्थितिले नै यो सबैभन्दा मेन चाहिँ आफ्नो कार्यकर्ता जाहिर खुवाउने आफ्नो कार्यकर्तालाई योजना दिने होइन अनि आफ्नो पार्टीको कार्यकर्ताले गल्ती गर्यो त्यसलाई जोगाउने भ्रष्टाचार गर्यो जोगाउने यसकै परिणाम हो नि त अहिलेको यो गति यो आउनु होइन यो परिस्थिति आउनु अब आफ्नै छोराछोरीहरू अब भ्रष्टाचारको विरुद्धमा लागेको छ बाबुको विरुद्ध लागेको छ होइन भनेपछि यो स्थिति सिर्जना भइसकेको छ त्यस कारणले गर्दा हिजो जे भयो भयो अब आउने दिनमा किनभने हामी पनि यही बिचको जनता हौ भोट मात्रै नल्याओ दोलहरूलाई होइन नल्याओ नि त जनता त हामी नै बिचको हो नि होइन मैले भन्नु खोजेको के भने ल ठिक छ उहाँकै कार्यकर्ताहरूलाई योजना दियो त डबल टेबल नहोस् अघि मैले भने त त्यो पारदर्शी होस् त्यो इमान्दार होस् त आत्मनिर्भर होस् किनभने एकचोटि दिएको बजेटले ऊ आत्मनिर्भर बनाउँ त हामी निकै जनता हो नि ल भोट दियो जितायो तर यहाँ आत्मनिर्भरता देखेको छैन बाटो छ लाने चिज छैन खै लाने चिज यो जिम्मा त किसानको हो कि वा सरकारको हो उत्पादन गर्ने जिम्मा उत्पादन लाउने जिम्मा होइन अनि कसरी चाहिँ गोलन्जर दुई समृद्धि हुन्छ त हुँदैन नि त यहाँ उद्योग छैन कल कारखाना छैन होइन यहाँ त यहाँ छ प्रकृति दिएको के छ पानी छ प्रकृति दिएको जमिन छ प्रकृति दिएको के छ के अरे जमिन छ पानी छ जङ्गल छ होइन किसान छ के अरे बल छ धागो छ नि त तर यहाँ के छैन एउटा चाहिँ तरिका छैन यहाँ सिप छैन यहाँ चाहिँ एउटा भिजन छैन फेरि मध्यवर्तीले भन्ला होइन म त एउटा किसान भएको हेसियतले भन्दैछु है फेरि होइन म चाहिँ किसान हो नि त हाम्रो तपाईँ किसान त होइन होइन उहाँ त वडा अध्यक्ष हुनुहुन्छ होइन उहाँले हिजो पनि खेती गरेर गर्नु भएन होइन म एउटा किसानको हेसियतले के भन्छु भन्दा हामी आत्मनिर्भर भयो भने तपाईँ कहाँ हामी माग्न आउँदैनौँ नि त यो बजेटले भएर होइन यति योजना त्यो भने माग्न आउँदैनौँ नि त किनभने एकचोटि पाँच वर्षको बजेट एक वर्षको बजेट दियो भने ऊ त पुगे नि त उसले आत्मनिर्भर गरेर थाहा भन्नु पर्यो र त्यसको जिम्मेवारी उहाँले चाहिँ अनुगमन गर्नु पर्यो गरी गरेन मैले उहाँले ऋण तिरे कि त्यो योजना ऋण तिरे कि खाए कि श्रीमतीलाई सायतिर लाए कि होइन त्यो एकले गर्ने जिम्मा उहाँको हो सही काम गरेर भन्नु पर्यो कि र त्यसपछि के भयो त आत्मनिर्भरता भयो अर्कोचोटि उहाँले दिनु भएन उहाँ उहाँ आत्मनिर्भर भइसक्यो के भयो त माग्नु पनि परेन तर अहिले के भइरहेको छ भन्दा योजना दिएको छ यो घाँडा उहाँलाई नै भएको छ फेरि हाम्रो त छैन हामी त किसान हो हामी त उहाँलाई नि भएको छ एक वर्ष दियो दोस्रो वर्ष पनि दियो तेस्रो वर्ष दिन भने फेरि पार्टी रहँदैन त्यो त गाह्रो छ नि त त्यो त उहाँले नै बिगार्नु भएको हो नि त सिस्टम र नियम बनायो भने के भन्दै विपक्षी पनि त उहाँकै मान्छे हुन्छ सत्तापक्षकै हुन्छ हामीलाई त परिवर्तन चाहिएको विकास चाहिएको छ हामीलाई पार्टी चाहियो होइन नि हो त्यस कारणले गर्दाखेरि मैले के भन्छु भन्दा पार्टी यहाँ आओ जोसुकै होस् त त्यो व्यक्ति सही होस् जनताको सबैको अधिकारलाई स्थापित गर्ने व्यक्ति हुनुपर्छ हो त्यस कारणले गर्दा अब दलहरूलाई चाहिँ मैले के भने हिजो जे जे भयो भयो अबको दिनमा चाहिँ उहाँले यो बजेटलाई चाहिँ सबैलाई समेट्ने होला होइन समेट्ने होला अब हुन त अघि नै भनेपछि जति विकास गरे पनि जनतालाई पुग्दो रहेछ भन्ने कुरा गर्नुभएको छ होइन अब त्यो चाहिँ भने के लाग्छ भन्दा उहाँकै कार्यकर्तालाई भन्नुभयो होला त्यो त्यहाँ मैले त्यो बुझेँ होइन किन दिनुभयो तर सन्तुष्ट छैन उहाँले बरु हामी सन्तुष्ट छौँ देखाएन सन्तुष्ट छौँ होइन उहाँकै साथीहरू अब छोड्यो यसलाई दिन छोड्छ भन्ने होला नि त हो यो सिस्टम चाहिँ किन भन्दा उहाँले नै बिगार्नु भएको कि पहिले चाहिँ कुनै यसलाई सिस्टममा राखेर काम गर्नुभएको अहिले उहाँहरूलाई आपत्ति हुन्थेन आपत्ति हुन्थेन र त्यस कारणले गर्दा हरेक कुराहरूलाई सानोबाट चाहिँ विकास भयो तर आत्मा आफ्नो आत्मालाई बलियो बनाएर यो पुरानो सोचलाई परिवर्तन गरेर किसानहरूको जनताहरूको आत्मनिर्भरतालाई अघि बढ्न अपरिहार्य छ यो चाहिँ एकदम अपरिहार्य छ त्यसको निमित्त कहाँ कहाँ के हो त्यो उहाँले अझै एक वर्ष मागेको छ यो कार्यकाल गर्नुपर्छ र आत्मनिर्भर बिना चाहिँ अब यो गोलन्जोर दुई अथवा नेपालै यो कृषिलाई नमरासम्म यो अगाडि बढ्न सक्दैन भन्दै मेरो राखेँ।
0: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्जर।
1: यिनै सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? सुझाव सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रममा हाम्रो गोलन्जर, फोन नम्बर 0840400026, इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ।
0: हवस् अर्को हप्ता कार्यक्रममा यति समयमा हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन महतारासँगै म रिता मगर पनि बिदा हुन्छु। नमस्कार।
6: हजुरको रेडियो 102.1 मेगाहर्ज। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
0: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
7: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
0: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
7: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
0: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98369235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
7: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
8: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्थ्यो अरे नि।
9: हो र, होइन होला त्यस्तो त।
10: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
11: के भएन मिस,
10: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
11: हुन्छ।
12: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
15: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
16: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
17: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
18: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
16: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
18: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
19: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
18: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
20: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
21: अन्त नि, हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
16: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
20: सम्पर्क नम्बर 0475904662, 98692965998।
22: अहिले बिहानको 5 बजे
23: हजुरको रेडियो 102.1 मेगा।
19: रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। पछिल्लो समय नेपालमा वैदेशिक रोजगारी युवा पुस्ताको प्रमुख रोजाई बनेको छ। राम्रो आमदानी, उज्जवल भविष्य र परिवारको आर्थिक अवस्था सुधार्ने सपना बोकेर हजारौं नेपाली हरेक वर्ष विदेशिनी गरेका छन्। तर यही भीड़भित्र केही यस्ता आत्मविश्वासी युवा युवती पनि छन् जसले आफ्नो भविष्य विदेशमा होइन आफ्नै देशको माटोमा खोजिरहेका छन्। कसैले बाँझो जमीनलाई हराभरा बनाएर कृषि कर्ममा सम्भावना देखेका छन्। कोही पशुपालन मार्फत आत्मनिर्भर भएका छन्। कतिपयले आफ्नो परम्परागत सिपलाई आधुनिक व्यवसायमा रूपान्तरण गरेका छन् भने कोहीले स्थानीय तहबाट प्राप्त सिप र तालिमलाई आय आर्जनको माध्यम बनाउँदै आफू मात्र होइन आफ्नो समुदायका अन्य महिलाहरूलाई समेत उद्यमशीलताको यात्रामा अघि बढ़ाइरहेका छन्। उच्च शिक्षा हासिल गरेका युवाहरू पनि आजकल अरूको अधीनमा जागिर गर्नुभन्दा आफ्नै उद्यम गर्नु नै सम्मानजनक र सन्तोषजनक भन्ने सोचका साथ स्वरोजगार र उद्यमशीलतामा आकर्षित भइरहेका छन्। उनीहरूका लागि स्वदेशमै काम गर्नु केवल आमदानीको माध्यम मात्र होइन स्वतन्त्रता, आत्मनिर्भरता र आत्मसन्तुष्टिको अनुभूति पनि बनेको छ। कार्यक्रम देश परदेशमा हामी यस्तै स्वदेशमै सम्भावना देखेर संघर्ष, मेहनत र आत्मविश्वासका साथ सफलता हासिल गरिरहेकाहरूको प्रेरणादायी अनुभव सुन्छौं। शुरूमा रोल्पा घर भई हाल ललितपुरको बुङमतीमा कृषि तथा पशुपालन व्यवसायमा सक्रिय 30 वर्षीय रमिला पुन मगरसँगको कुराकानी सुनौं।
2: नमस्ते।
3: अनि व्यवसाय गरिरहनु भएको छ, बुङ्गुर पालिरहनु भएको छ, 20-25 वटा बुङ्गुर रहेछन्, हाँसका चल्लाहरू पनि राखिरहनु भएको रहेछ, हाँस पनि पाल्नु हुँदो रहेछ, कुखुरा पनि थियो मर्यो भन्नुभयो, कुखुरा पनि पाल्नु भएको रहेछ, गाई पनि रहेछ, एउटा गाई छ, अनि बाख्राहरू पनि कति बाख्रा चाहिँ कति भन्नु
2: 6-7 वटा
3: तरकारी पनि छ, काँक्रा पनि लगाउनु भएको छ, टमाटर पनि छ, काउली पनि देखे, सबै मैले देखेका कुराहरू यिनीहरू म नदेखेका अरू चाहिँ के के छन्?
2: अरू नदेखेका त खै यही तिन हो। हाम्रो पसल पनि छ बालाजुमा, अहिले मित्रनगर चौकभित्र राखेको छ, भर्खर भर्खर 2 महिना चाहिँ हुँदा होला।
3: अनि यो व्यवसायतिर लाग्ने सोच चाहिँ कसरी बनाउनु भयो?
2: यो व्यवसाय चाहिँ खास गरी मेरो ससुरा बुवा र सासु मम्मीले हो, म चाहिँ पछि बिहे गरेपछि आएपछि अब म नि पहिला उता माइतमा हुने बेलामा चाहिँ पढ्ने जब गर्ने मैले ह्यान्डिक्राफ्ट सम्बन्धी काम गर्थेँ पहिला चाहिँ मूर्तिहरू बनाउँथ्यो, अनि बिहे गरेपछि चाहिँ अब ससुरा बुवा सासु मम्मीहरू चाहिँ अब यही पेसामा म पनि आबद्ध भएर यही काम गरिरहेको छु।
3: कस्तो राम्रो, 30 वर्षको मान्छे तपाईँ होइन, पहिला ह्यान्डिक्राफ्ट पनि क्षेत्रमा पनि लाग्नुभयो, अनि उतापट्टिको रुचि भएको मान्छे अहिले चाहिँ बिहे गरिसकेपछि यतापट्टि लाग्नु भएको छ, अनि सोचे अनुसार छ कि छैन, कस्तो छ?
2: अहिले ठिकै छ, सन्तुष्टि नै भइरहेको छ भनौँ न,
3: मिलिरहेछ।
2: अब आफूलाई अब खान लाउनलाई अब जे अब आइरहेको छ, अन्त अब दुःख गरेपछि त भइहाल्छ।
3: कति समय भयो यसमा लाउनु भएको चाहिँ?
2: यसमा समय म बिहे गरेर आएको 5 वर्ष भयो, 5 म आउँदाखेरि नै यस्तै थियो, अहिले पनि यस्तै नै छ।
3: जस तपाईँ आफैले पनि चलाइरहनु भएको छ, निरन्तरता दिइरहनु भएको छ?
2: अहिले त सासू ससुराले छोडेकै 2 वर्ष जस्तो भइसक्यो। मेरो ससुरा बुवा चाहिँ गाउँ गएर उहाँ अब उहाँको पनि अब आफ्नो बारीहरू बाजो राखेको थियो पहिला चाहिँ, अहिले सुन्तलालाई त्यत्तिकै छोडेको थियो, अहिले चाहिँ उहाँ गएर फेरि मान्छे राखेर अब तरकारी व्यवसायलाई बढाइरहेको छ, कामहरू गरिरहेको छ।
3: सन्तुष्टि कतिको छ आफ्नो व्यवसायप्रति?
2: एकदम, अरूको काम गर्न जाँदा कति दुःख हुन्छ, कति गाह्रो हुन्छ, समयमा जानु पर्यो, अब बच्चा भएको मान्छे त अब बिरामी भयो भने पनि अब जानु पाउँदैन, मान्छेले भनाइ खाने हुन्छ, अहिले म त धेरै सन्तुष्टि छ आफ्नो पेसामा।
3: चित्त बुझ्दो सबै कुरा छ,
2: अब पेसामा कहिले काहीँ घाटा नाफा त भइहाल्छ, तैपनि चित्त बुझ्दो चाहिँ छ।
3: अनि यतिका धेरै कुराहरू गरिरहनु भएको छ, तरकारी छ, तरकारी चाहिँ नजिकै काठमाडौँतिरै पठाउनुहुन्छ कि के छ?
2: म आफै बेच्न जान्छु उहाँ साधो बाटो चापा गाउँ चोट के खुमल तार भन्ने ठाउँमा लगेर आफैले बेच्ने। सस्तो मस्तोमा भए पनि अब त्यहाँको मान्छेले ताजा ताजा भन्छ, हामी अनि एक छिमे जान्छ अनि खाएर बेचेर अनि आएर आउँछ, अनि बाबु स्कुल लानु बेलामा ठिक आइपुगिसके हुन्छ,
3: तरकारी आफै लानु हुँदो रहेछ। अनि बाख्राहरू चाहिँ मान्छेहरू लिन आउँछन् कि कस्तो?
2: बाख्राहरू चाहिँ यहीँ बेच्ने बाटै, पहिला त बुङ्गुरहरू पनि सबै बेच्ने गर्थ्यो, अहिले चाहिँ हामीले पसल राखेको छ मासु पसल, अहिले चाहिँ हामीले यहीँबाटै काटेर पठाउँछ।
3: बालाजु बालाजु मासु पसल राख्नु भएको छ
2: मित्रनगर चोकभित्र ठ्याक्क
3: बस पार्क नजिक।
2: हजुर बस पार्क नजिकै भने नि।
3: अनि कस्तो छ नि व्यवसाय? अब अलिकति व्यवसाय गरिसकेपछि त अब खर्चको पनि कुराकानीहरू आउँछ होइन, तरकारीको अनि तरकारी कति जग्गामा लगाउनु भएको छ, अनि अरू पनि जति पनि यो बङ्गुरदेखि लिएर गाई कुखुरा कति क्षेत्रमा गर्नु भएको छ?
2: हाम्रो चाहिँ खासमा यो हामीले अहिले व्यवसाय गरिराखेको चाहिँ 3 रुपियाँ जग्गामा अब तरकारी सरकारी लगाउने, बङ्गुरसँग पाल्ने, त्यसको चलिरहेको छ।
3: 3 रुपियाँ जग्गामा भाडामा कि आफ्नो कति
2: महिना? हाम्रो चाहिँ वर्षको 90-95 त्यस्तो पर जान्छ।
3: 3 रुपियाँ जग्गामा 90-95 हजार रुपियाँ वार्षिक भाडा तिरेर गरिरहनु भएको छ। अनि बुङ्गुरकोदेखि लिएर खसीको आफ्नै मासु पसल नलगाएर पठाउनुहुन्छ, अनि कुखुराहरू पनि पठाउनुहुन्छ होला भएको छ?
2: हामीले अहिलेसम्म चाहिँ आफ्नै पसलमा पठाएको थिएन, अब चाहिँ कुखुराको मासु पनि राखेको छ, त्यही भएर अब चाहिँ पठाउँछ होला।
3: गाई एउटा मात्रै रहेछ, गाईको चाहिँ दुध व्यवसाय गर्नु भएको छ कि आफ्नो लागि मात्रै हो?
2: होइन, यो गाई चाहिँ भर्खर भर्खरै पाले हो, बाबुलाई दुध खुवाउनको लागि भनेर।
3: व्यवसाय भनेपछि आफ्नो लागि मात्रै प्रयोग भइरहेछ अहिलेसम्म, व्यावसायिक तरिकाले गर्नुभएको छ गाईको?
2: व्यावसायिक रूपले चाहिँ गरेको छैन, अब यही अब आफूले अब तरकारी सरकारी उब्जानेको अब त्यो घाँस पातहरू खुवाउनलाई मोलजोल गर्नको लागि अहिलेसम्म। दुध पनि अब बच्चालाई नि खुवाउनु पर्यो, अब किनेर खानु भन्दा आफ्नै घरमा पालेर खाने भनेर पालेको छ।
3: यो हाम्रो समाजमा चाहिँ रोजगारी पाइएन अनि नेपालमा बसेर राम्रो कमाइ भएन भन्दै महिलाहरू पनि सबै महिला भएको भएर महिलाहरू पनि पछिल्लो समय विदेश जाने त्यो दर बढेको छ कि आजभोलि, तपाईँलाई त्यस्तो सोच आयो कि आएन विदेश जानुपर्छ कि भन्ने खालको?
2: खै म त अस्ति नै त गएन, अब त झन् किन जाला, त्यस्तो त म त विदेश जान्छु त जस्तो त भएको छैन अहिलेसम्म।
3: अहिलेसम्म सोच्नु नै भएको छैन, जानु पनि मन लागेको छैन?
2: छैन, अब मेरो बुवा पनि विदेश नै हुनुहुन्छ, अनि अब छोरी मान्छेहरू विदेश जानु हुँदैन, अब यहीँ नेपालमै बसेर केही गर्नुपर्छ भन्नुहुन्छ।
3: तपाईँ त पैसा पनि कमाइरहनु भएको छ, आफ्नो व्यवसाय पनि गरिरहनु भएको छ, अर्काको भन्दा आफ्नै गर्नु ठिक भएन पनि भन्नुभएको थियो।
2: जति अब 5-10 रुपियाँ भयो नि आफ्नै आफ्नो भने आफ्नै हुन्छ कि, जस्तो भए पनि अरूकोमा अब कति भनाइ खानुपर्छ, समयमा पुग्नु पर्यो, बच्चाको आमा अब अरूकोमा गर्नु धेरै गाह्रो हुन्छ, आफ्नो भनेको म यतिखेर गर्छु, मेरो बच्चालाई यतिखेर टाइम दिन्छु भन्यो भने धेरै सकिन्छ क्या।
3: समाजमा हुन त अब यो घर परिवारमा अझै पनि हाम्रोतिर त्यो छोरा मान्छे नै माथि भन्ने बुझाइ छ अझै पनि होइन, छोरी मान्छेले पैसा कमाउँदा चाहिँ आफूलाई कस्तो लाग्दो रहेछ?
2: म त म आफै कमाउने, म आफै रमाउने, म आफै खर्च गर्ने भएर होला, पहिल्यैदेखि नै त्यस्तो, म त बिहे नगर्दाखेरि पनि म आफै अब पढ्दै काम गर्दै पढ्दै भएर मलाई त्यो उनी भएन, त्यस्तो कमाउँथ्यो, अनि अहिले पनि अब मेरो अब कसैले दिने भन्ने आसन छैन, म आफै कमाउने, म त बिहान उठेदेखिको बेलुकासम्मै खटिहाल्छु, म एक्लैले गर्ने हो यो सबै एक्लै, तरकारी पनि म आफै हेर्ने, बेच्न पनि म आफै जाने, बङ्गुरलाई अब बिहान बेलुका खानेकुरा खुवाउने, सफा गर्ने, कुखुरा हाँस बाख्रा सबैलाई म आफैले हेर्छु अहिलेसम्म। अहिले कहिलेकाहीँ अब अहिले त पहिला त सासू मम्मी पनि हुनुहुन्थ्यो, पहिला त ससुरा बुवा पनि हुनुहुन्थ्यो, ससुरा बुवा पनि अब गाउँमा अब आफूले आफ्नो जग्गाहरू बाजो हुन्छ भनेर गाउँ जानुभयो, अनि सासू मम्मी पनि अब के आफूले अब पालेको चिजलाई अब किन अरूलाई फेरि पठाउने होइन, अब सस्तो मस्तो भए पनि आफूले राखेर अब त्यही अलिअलि मुनाफा कमाएर बेच्ने भनेर मम्मी पनि पसल खुलाएर बस्नुभयो, अहिले चाहिँ म एक्लै छ।
3: गाह्रो भएको छैन काम गर्दा?
2: त्यस्तो गाह्रो भने चाहिँ छैन, अब गाह्रो र सजिलो भनेको त आफ्नो आफूले आफूले सोचाइ मात्र हो कि त्यो चाहिँ। त्यो चाहिँ अब काम अब खै मलाई चाहिँ त्यस्तो गाह्रो भएको जस्तो भएको छैन.
3: आफै कमायो, आफै रमायो, होइन, आफ्नै देशमा बस्यो,
2: धेरै सन्तुष्टि
3: परिवारसँग बस्यो, त्यो नै ठुलो कुरा.
2: अब आफ्नो काम भने अब बच्चालाई अब मैले यतिखेर मैले यति काम सकेपछि म यतिखेर बच्चालाई यति टाइम दिन्छु भन्ने हुन्छ. अब अरूको काम गरेपछि अब त्यो हुँदैन. अब म यस्तो ठाउँमा जाने छ है आज भनेपछि अब बिहान नै कामसाम अलि बरु छिटै उठ्ने काम गर्ने अब दिउन भयो त फेरि भइगयो त्यस्तो हुन्छ. अरूको काममा त्यस्तो हुँदैन फेरि. त्यही अनि म त धेरै सन्तुष्टि छ.
3: अनि आमाले भन्नुभयो भर्खर सानो छँदाखेरि पनि 43,000 महिनामा कमाउँथे, आजभोलि चाहिँ छोरीले कति कमाउनुहुन्छ?
2: हाम्रो चाहिँ अब तरकारी बेच्न गयो भने अलिअलि अब आफूलाई खर्च भइहाल्छ. बुङ्गुरबाट भनेको अब वर्षमा आउने चिज हो. अब ठिकै आउँछ, आफूले परिश्रम गरेको अनुसार आइहाल्छ नि.
3: वर्षको 95,000 90,000 त लिजको भाडा तिर्नै पर्यो, होइन, खाना खर्च गर्नु पर्यो, बाबुलाई स्कुल पढाउनु पठाउनु पर्छ, होइन, पढाउनु पर्यो, लुगा कपडा, चाडपर्व आउँछ. गर्दाखेरि अन्दाजी नेपालमै बसेर भन्दाखेरि विदेशमा गएको जति आउँदो रहेछ कि हुन त विदेशमा कति आउँछ भन्ने कुरो त ठ्याक्कै थाहा नहोला.
2: हामी गइरहे होइन, अब त्यो त मलाई केही थाहा छैन. विदेशबाट कति आउँछ, कस्तो दुःख हुन्छ कि सुख हुन्छ, त्यो त केही थाहा छैन. अब म त अब विदेशमा गएर नि अब गरेर खान सक्दैन होला. अहिले नेपालमै अब मेरो सासू ससुराले अब बाटो देखाइराखेको छ. अब यत्रो अब 4-5 वर्ष त यही बाटोमा लागिसके, अब किन अब त झन् यही पेसामै त आबद्ध हुने होला.
3: वर्षमा हिसाब गर्दाखेरि केही नभए पनि 12-15 लाख त आउँछ होला सबै गर्दाखेरि, तरकारीदेखि बङ्गुर, कुखुरा अनि बाख्रा गर्दाखेरि
2: 10-15-8-10 लाख त त्यस्तो त हुँदैछ होला.
3: त्यो त राम्रै हो नि.
2: अब लगानी अब खर्च गरेको अनुसार अब ठिकै हुन्छ भनौँ न.
3: अनि जति पनि विशेष गरी महिलाहरू हुनुहुन्छ होइन, तपाईँ त एउटा उदाहरणीय पात्र, आफैले काम गर्नु भएको छ, आफैले त्यसको सदुपयोग गरिरहनु भएको छ, खुसी भएर बस्नु भएको छ. जसले अवसर छैन भन्नुहुन्छ, जो वैदेशिक रोजगारीमा जान खोज्नु भएको छ, उहाँहरूलाई चाहिँ एउटा महिला भएर भन्दाखेरि व्यावसायिक भने अझै व्यावसायिक महिला भएर भन्दाखेरि के भन्नुहुन्छ?
2: अब अरूको देशमा गएर अब पसिना बगाउनु भन्दा आफ्नै देशमा अब थोरै सानो भए पनि अब अलिअलि खाने, अब मिठो मसिनो भए पनि अब नमिठोलाई नि मिठो मानेर खाएर आफ्नै देशमा गऱ्यो भने आफू अब यहीँकै हावापानीमा घुलमिल हुन्छ. अब पछि आएर विदेश गएर पछि आएर के गर्ने भन्ने हुन्छ होइन. अब उमेर हुँदाखेरि त पैसा कमाउँछ, नकमाउने भने कमाउने हुन्छ. अब त्यो फेरि पछि अब बुढेसकालमा आएर नै यहाँ नेपालमा आएर के गर्ने भन्ने हुन्छ. पहिल्यैदेखि नै अब योजना बनाएर अब काम गरिराख्यो भने त अब म यस यही पेसामा आबद्ध भएर अब कहिले घाटा होला कहिले नाफा होला तर सन्तुष्टि लिएर बस्यो भने चाहिँ नेपालमै सही लाग्छ मलाई त. यही देशमा गएर खानुपर्छ जस्तो लाग्छ.
3: जे गरे पनि आफ्नै देशमा बस्ने, आफ्नै देशमा बाँच्ने, यही गर्ने.
2: उहाँ गएर नि अब अरूको देशमा गएर अब कति पसिना बगाएर अब कति मान्छे मरिरहेछ भन्छ, कसैले कुटपिट गरेर मलाई यस्तो भयो भनेर मिडियामा अब टिकटकतिर फेरि युट्युबतिर हालिरहेको हुन्छ नि त भिडियो हेरेर. म त त्यस्तो देखेर नि कस्तो डर लाग्छ क्या. म त कहिले घर छोडेर नहिँडेको भएर होला, एकदम डर लाग्छ. आफ्नो भने त धेरै आफ्नो हो नि. हरेक समयमा अब म यस्तो गर्छु म यस्तो गरेर जान्छु भन्यो भने पाइयो. अरूको काममा त अब धेरै गाह्रो हुन्छ, तर छोरी मान्छेले अब आफ्नो ठाउँमा बसेर काम गरे चाहिँ धेरै राम्रो हो.
14: उहाँ हुनुहुन्थ्यो ललितपुर बुङ्गमतीमा कृषि र पशुपालनमा रमाइरहेकी 30 वर्षीय रमिला पुन मगर. हामी कार्यक्रम देश परदेशमा छौं. कार्यक्रममा हामी स्वदेशमै सम्भावना देखेर संघर्ष, मेहनत र आत्मविश्वासका साथ सफल भएकाहरूको अनुभव सुनिरहेका छौं. अब बुङ्गमतीमै 3 वर्षदेखि गाई फार्म सञ्चालन गरिरहनु भएका स्थानीय प्रशान्त केसीको अनुभव सुनौ.
1: नमस्कार. भर्खर सुरु मैले चाहिँ तपाईँको मसिना पाडाबाट सुरु गरेको. अनि पहिले तपाईँको लकडाउनमा अर्थ काम गर्थे, अर्थ काम नपाएको कारणले गर्दाखेरि लकडाउनमा चाहिँ पाडाबाट सुरु गरेको, दुईटा पाडाबाट सुरु गरेको. अहिले तपाईँको 18 छन्.
3: अनि गाई फार्मतिर चाहिँ आकर्षण कसरी बढ्यो?
1: तपाईँको अब भन्दै पर्दा अब दुईटा पाडा तपाईँको चाहिँ 20,000 दुईटा पाडा ल्याए, त्यो पाडालाई बेच बढाई हुँदै बढाई गरेर बेचबिखन गर्दाखेरि तपाईँको 70,000 रुपियाँ आयो। त्यो 70,000 रुपियाँ चाहिँ अब होइन एउटा दुनु गाई पाल्नु पर्यो भनेर गाई किने, त्यो गाईबाट लगभग तपाईँको 1.5 लाख रुपियाँ जस्तो फाइदा भयो दुधबाट 5-6 महिनामा। अनि त्यहीँबाट चाहिँ मैले भैँसी पाल्न सुरु गरेँ, गाईको चाहिँ फ्याट कमाउने भैँसीको फ्याट बढाउने भनेपछि अब तपाईँको चाहिँ भैँसीबाट चाहिँ डबलै हुन्छ भन्ने लागेर दुईटा भैँसी हालेँ सुरुमा। अनि दुईटा भैँसीबाट अहिले गर्दै जाँदा अहिले 18 छन्।
4: ए भैँसी मात्रै 18?
1: गाई 5 अरू बाँकी भैँसी
4: 13
1: भैँसी
4: छन्। भनेपछि व्यवसाय कस्तो छ?
1: व्यवसायिक ठिकै छ है। अब अरू चाहिँ भैँसीबाट भैँसी पाल्नुबाट भएन, यसो यति डुबी उति डुबी भन्छन्, तर गर्ने तरिकाबाट पनि भर पर्ने कुराहरू।
4: जग्गा पनि लिएरै गर्नु?
1: हजुर, मेरो तपाईँको भाडाको जग्गा 5 रुपियाँ छ, अनि घाँस लगाउनको लागि 7 रुपियाँमा, पोहोरको वर्ष 7 रुपियाँमा जै छ हिउँदको लागि। अब उहाँहरूले अब गर्नु हिउँदको बारे केही दिनु पर्दैन गर्नु भन्दा, त्यो चाहिँ भाडा तिर्न नपरेपछि अब धेरै सजिलो हुने क्या। भाडा तिर्नु पऱ्यो 7 रुपियाँको, तपाईँको 15 दरले नै भाडा तिर्यो भने लगभग 1,00,000 रुपियाँ पर्छ होइन। त्यो 1,00,000 रुपियाँ भने नि अब अहिले अब ल गएर भनेर दिएको ठाउँमा त्यति चाहियो।
4: कति छ त्यो जग्गा मतलब खर्च चाहिँ भाडा साडा तिर्दाखेरि?
1: भाडा त साडा तपाईँ तिर्दाखेरि खर्च तपाईँको महिनामा 1.5 लाखको आमदानी हुन्छ भने तपाईँको 1,00,000 चाहिँ खर्च हुन्छ।
4: 1,00,000 चाहिँ खर्च हुन्छ, बाकी बचत भने
1: 50,000 चाहिँ।
4: अनि अरू पनि केही गर्नुहुन्छ कि?
1: अरू बाहिर अरू अरू काम पनि गर्छु।
4: भन्नु मिल्छ?
1: मिल्छ।
4: के गर्नु?
1: म च्याउमा काम गर्छु।
4: खेती पनि हजुर पछि गर्नु भएको थियो खेती कि यो पहिला गर्नु भयो?
1: पहिले यो गरेको च्याउ खेती चाहिँ आफ्नो भर्खर टहरासहरा बनाएर सुरु गर्दैछु, त्यो पनि अर्को काम गरेर, अनि अब त्यहीँबाट चाहिँ अब भनौँ न अब हामीले अब चाहिँ तपाईँको चाहिँ व्यवसाय गर्दाखेरि अब आफ्नो लगानी हुन्न, अब बाहिर अरूको काम गरेर अनि त्यसबाट गर्ने।
4: भनेपछि
1: त्यहाँबाट आएको तलबले चाहिँ अनि बाँस किन्ने, प्लास्टिक किन्ने, टरो मेन्टल गर्ने त्यो गरिरहेको छु।
4: आफ्नो समय राम्रो भएपछि त त्यसबाट अर्को सुरु गर्नु
1: त्यही
4: भन्नु पर्यो नि त। पहिला दुध व्यवसायबाट राम्रै नाफा भयो
1: हजुर,
4: त्यसपछि
1: त्यसपछि अनि अब एउटा मात्रै व्यवसायले पुगेन होइन, अब भैँसी पानीहरू मैले जो जति देखाएको छु नि घाटा भयो, अब चाहिँ नाफा भएन, अब चाहिँ भैँसीबाट डुबियो यहाँ त्यहाँ यसो उसो भन्नुहुन्छ, तर त्यो चाहिँ होइन रहेछ, मान्छेले गर्न नजाने। तपाईँको भैँसी कि एउटा भैँसीलाई अब 1.5-2 लाख रुपियाँ हालेर ल्यायो, तपाईँको 3-4 महिनामा दुध अब सङ्ग्रह नभएपछि त्यो 3-4 महिना त हामी दुध दिने, 3-4 महिना भैँसी थाक्यो अनि त्यो भैँसी पठाइदियो, तपाईँको 3-4 महिनामा खुलाई खनाउनु पर्यो, त्यो साउँगुडी त कुरै छैन उल्टो घाटा, त्यसरी चाहिँ घाटा भएर मान्छेहरू धेरै बाहिर भागेका पनि अवस्थाहरू धेरै छन् क्या। अब विदेशहरू लागेका छन्, अब भागेर रातारात अब गोठ बेच्ने, अब वस्तु बेच्ने होइन, अब जति आउँछ त्यति बेच्ने, विदेशतिर लाग्नेहरू पनि धेरै छन्, तर त्यसमा चाहिँ मेरो लागि मेहनत कम भएको हो कि भन्ने लागिरहेको छ।
4: तपाईँले चाहिँ यसबाट नाफा गरेर चाहिँ?
1: नाफा चाहिँ अब नाफै छ है अहिलेसम्मको तुलनामा।
4: त्यसपछि च्याउ खेती?
1: हजुर, त्यसपछि
4: त्यसपछि पनि त अरू पनि त हुन्छ होला,
1: पछि पछि अब तरकारी हुनसक्छ।
4: तरकारी अहिले चाहिँ गर्नुभएको छ?
1: अहिले पनि छ, अहिले
4: अहिले पनि छ,
1: अहिले पनि छ,
4: धेरै थोरै
1: थोरै भयो भनौँ न, अब यसो अलिअलि, अब तपाईँको व्यापारीले आएर किन्दाखेरि अब सस्तो, अब आफूले बजार व्यवस्थापन गरेर बेच्ने हो भने ठिकै छ।
4: तरकारी चाहिँ कतिमा लगाउनु भएको छ?
1: तरकारी 2 रुपियाँ,
4: 2 रुपियाँमा व्यापारीहरू आफै आएर लैजान्छन् होला?
1: हजुर, अब कोही अब चाहिँ घरको लागि किन्न आउनुहुन्छ त्यस्तै छ, तर व्यवसायको लागि चाहिँ यता ठिक छ।
4: मान्छेहरू अलिकति राम्रो भनौँ न भविष्यको लागि, बच्चा बच्चीहरूको लागि नै भनौँ न, सहर छिर्छन्, गाउँ छोडेर सहर छिरिया हुन्छन्, तर कतिपयले चाहिँ मेसो नपाएका पनि हुन्छन् कसरी काम गर्ने, तर तपाईँले चाहिँ छुट्टै तरिकाले काम गर्नुभएर चाहिँ के सिक्न पर्छ जस्तो लाग्छ?
1: अब हाम्रो चाहिँ अब मेरो चाहिँ अहिलेसम्म आफै लगानीमा भनौँ न, अब सरकारी संस्थाबाट लोनसुन गरेर आफैले उयो गरेको छु, अब चाहिँ अनुदानको लागि आउँछ भन्नुहुन्छ होइन, अब फर्म दर्ता यता गर्ने यो पनि धुरी भएर अब महानगरपालिकाले फर्म दर्ता गर्न नदिने नियम रहेछ होइन, अब गाउँकोले यता नहुने त्यही भएर नि अलि आफ्नै लगानीमा अरूको ज्यालापानी गरेर भयो भने आफ्नो व्यवसायलाई चाहिँ बढाउँछु हुर्काउँछु भन्ने लागेर।
4: 28 वर्षको हुनुहुन्छ
1: हजुर,
4: बागमतीमा पनि त के गर्न सकिन्थ्यो होला गरिँदो रहेछ?
1: बागमतीमा नि गर्न सकिने नसकिने त होइन, अब बाख्रा पालन पनि राम्रै हुन्छ, तपाईँको चाहिँ खेती अरू पनि केराहरू हुन्छ, बोट बिरुवाहरू, अब उहाँ गाउँमा बुवाले हेरिरहनु भएको छ, उहाँ नि छ, नभएको त होइन, तपाईँको चाहिँ 28 किलो पनि जग्गा छ, अनि अब त्यो यता चाहिँ बच्चा पढाउनको लागि खासै अब इङ्ग्लिसमा कमी कमजोरी भएको कारणले गर्दाखेरि बच्चाको लागि यता
4: बच्चाहरूकै भविष्यको लागि
1: हजुर।
4: अनि नाफाको कुराकानी गर्न मन लाग्यो, तरकारी त अघि त मैले गाई मात्रै दुध मात्रै भने के छ सबैबाट चाहिँ कति आउँछ त्यो सोध्नु पर्यो।
1: तरकारी अब खासै मैले अब अलि अलि गरेर गरेको छु, अब जस घर खर्चलाई ढानेछ भन्नु
4: तरकारीको मात्रै घर खर्च ढान्छ तरकारीले मात्रै, यतापट्टिको त बस्छ त्यो
1: यताको बस्छ
4: झन्डै 50,000 महिनाको लग्न आफै
1: राम्रोसँग तपाईँको भनौँ। अब यो सिजन भनेको तपाईँको काउलीहरू अब टनेलाको व्यवस्था छैन होइन, अब लगानी गर्न नसकेको अवस्था हुनुपर्छ त्यसलाई चाहिँ, अब सिजन अनुसारको तरकारी लगाएर पनि मलाई घर खर्चले पुगेछ सर, बचत यसलाई खुवाएर रहेको बचत भनौँ न।
4: बचत मात्रै कति
1: हो? बचत मात्रै तपाईँको महिनामा तरकारी यताउति सबैले गर्दाखेरि लगभग 60-65,000 हाराहारी
4: हुन्छ। के भन्नुहुन्छ अरूलाई?
1: होइन त्यो गर्ने तरिका नभएर पनि हुनसक्छ होइन, त्यो कुरो अर्को कुरो तपाईँको चाहिँ के हुन्छ भने रासायनिक मल बढी प्रयोग गरिदिने अनि तपाईँको कम्पोस्ट मलहरू वस्तुको मलहरू चाहिँ कम गरिदिने भएर पनि त्यस्तो हुनसक्छ। तपाईँको हावापानी अब यहाँको माटोलाई चाहिँ तपाईँको के छ भने एक वर्ष त केही आम्दामी नै हुँदैन तरकारी लगाउँदा नि, तपाईँको त्यो माटोमा भएको सबै अब हुनु पनि किटाणु नष्ट पारिसकिहाल्छ त्यसले, अनि तपाईँको एक वर्ष मल हाल्दा अर्को वर्षदेखि एकदम राम्रो आम्दानी हुन्छ।
4: अनि खाना बस्नु कतिको सजिलो छ?
1: ठिकै छ,
4: राम्रै छ,
1: राम्रै छ,
4: त्यति समस्या छैन। हामी त भन्छ नि नेपालमा कामको अवसर छैन, विदेश जानुपर्छ, विदेश गएर पैसा बचत पनि हुँदो रहेछ भनिन्छ, के लाग्छ?
1: मैले पनि आजभन्दा 10 वर्ष अगाडि कुरो गर्नुपर्छ है, तपाईँको लगभग 68 सालतिर मैले त्यो पासपोर्ट बनाएर पासपोर्ट अहिलेसम्म सिरानीहरूले सुतिरहेको छु, विदेश जान भनेर तपाईँको चाहिँ पासपोर्ट एप्लाई गरौँ भनेर मेन पावर गएँ, अनि त्यहाँ साथीहरू विदेश गएर आउने साथीहरू दोहोऱ्याएर प्रोसेसले पनि भेट्यो, अब कोही चाहिँ अब तपाईँको भर्खर आएको पनि भेट्यो कि, अब मेन पावरले यति ठग्यो यसो गर्यो उहाँ यो कामलाई भनेर पठायो, यो काम चाहिँ यसो गर्नु पर्यो भने कसैले भने अब टोयलेटको दिनरात तपाईँको 24 घन्टा टोयलेट सोध्नुपर्ने अवस्था होइन, त्यही गर्नु त यी नेपालमा फलिहाल्छ नि होइन, अर्का गएर टोयलेटै सोध्नु पर्ने, भर्खरै सोध्नु पर्ने होइन, बाख्रै चराउनु पर्ने, घाँसै काट्नु अर्का देख्छ किन्ने आफ्नो देख्छ छ नि, तपाईँको चाहिँ मसिना पालाहरू चाहिँ तपाईँको 50-60 वटा पालेर मजासँग चाहिँ विदेशमा गयो जसरी यहाँ खटेर गऱ्यो भने त यहीँबाट हुन्छ नि, तपाईँको 6 महिना मात्र पालिनु हुन्छ पाडाबाट तपाईँको टेबल फाइदा हुन्छ नि,
4: गाउँमा झन् गर्न सकियो भने
1: गाउँमा अब गाउँमा चाहिँ तपाईँ के हुन्छ घाँसपात हुन्छ जङ्गल हुन्छ अब आफ्नै एरियामा पनि घाँस हुन्छ, अब मेरै गाउँमा गर्ने हो भने यो बगेरना भैँसी तपाईँको बगेरना चाहिँ यो थारा पाडा पोहीहरू लडेर पाल्ने राँगासँग पाल्ने हो भने तपाईँको वर्षमा 5 लाखको आमदानी गर्न सकिन्छ
4: मजाले। अनि विदेश जानेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
1: विदेश जानेहरू चाहिँ यो नेपालमा चाहिँ एउटा बुढापाकाले उहाँ भन्छ नि ए सुकुलगुन्डा, नेपालमा सुकुलगुन्डा उहाँ गएर चाहिँ के झुन्डा भन्थ्यो, एउटा त्यस्तै हो
4: अवसर चाहिँ नेपालमा नभएको
1: नभएको होइन छ, यो गर्ने सिस्टम नभएको सिस्टम नभएको र अर्को कुरो सरकारको नियम नभएको राम्रो, तपाईँको अब बैङ्कहरूले कृषिलाई भनेर लोन दिए भन्छ होइन, कृषिलाई अनुदान भनेछ, प्रदेशको अनुदान भनेछ, अब चाहिँ बैङ्कले अब चाहिँ अनुदानको लागि यति दिए भनेछ, अब सरकारी सङ्घ संस्था यति भनेछ, अब त्यहाँ चाहिँ के छ भने तपाईँको ठुला बडा अब त्यही भित्रका मान्छेहरूले क्या नेताहरूले अब जसको फर्म छैन जसले व्यवसायकै गरे होइन उसले अन्न ल्याएर खाइरहेछ, जो व्यवसाय गर्छ नि त्यो मान्छे चाहिँ तलको तल मात्रै छ उसले पाएको छैन क्या।
4: उहाँ हुनुहुन्थ्यो ललितपुरको बुङ्गमतीमा 3 वर्षदेखि गाई
1: सिस्टम नभएको र अर्को कुरो सरकारको नियम नभएको राम्रो, तपाईँको अब बैङ्कहरूले कृषिलाई भनेर लोन दिए भन्छ होइन, कृषिलाई अनुदान भनेछ, प्रदेशको अनुदान भनेछ, अब चाहिँ बैङ्क

0: आत्मविश्वासका साथ सफल भइरहेकाहरूको अनुभव सुनिरहेका छौ। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
1: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin.
2: World's number one tire brand.
3: Classic Techco 60th anniversary offer. Jatima chayo, teti ma payo. Budget ra package tapai ke rozaiko. Abo internet TV, the Wi-Fi 6 router pani teti mai paincha. Classic Techco kunai pani plan kharidma harek hafta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12,000 ko internet bonus. सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
0: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
0: हाम्रा सेवाहरू:
4: ओपिडी सेवा,
0: विशेषज्ञ ओपिडी सेवा,
4: निशुल्क औषधि वितरण,
0: सशुल्क फार्मेसी सेवा,
4: फिजियोथेरापी सेवा,
0: अकुपंचर सेवा,
4: योग परामर्श सेवा,
0: क्रियाकल्प सेवा,
4: पूर्व कर्म पंचकर्म सेवा,
0: छार सूत्र सेवा,
4: जलौका सेवा,
0: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
0: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6096, 98514-2463।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आय आर्जन गर्ने अनेक उपाय छन्। पैसा कमाउने चाहना मात्रै भएर हुँदैन, सही समयमा सही योजना र फरक सोच पनि आवश्यक हुन्छ। विदेश गएर दुःख गरेर मात्रै सफल भइन्छ भन्ने सोच बदलिनुपर्छ। आज धेरै मानिस अवसरको खोजीमा गाउँ छोडेर शहर पुगेका छन्। यस्तो अवस्थामा घरकै स्वाद खोज्ने चाहनालाई अवसरमा बदल्दै आमा छोरी अचारले रैथाने परिकारलाई बजारसम्म पुर्याएको छ। आमाको सिप, छोरीको सोच र परिवारको मेहनतले शुरू भएको यो प्रयास आज सफल व्यवसाय बनेको छ। अब पाल्पाको रामदी पिपल डाँडा स्थायी घर भई हाल काठमाडौँको अनामनगरमा बस्दै आमा छोरी अचार सञ्चालन गरिरहनुभएका अर्याल परिवारका निरज अर्यालसँगको कुराकानी सुनौ।
3: थ्याङ्क यू भेरी मच, नमस्ते।
2: सुरुमा यो आमा छोरी अचार भनेको के हो, कसरी सुरु भयो, यसको अलिकति पृष्ठभूमि बताइदिनुहोस् न।
3: हजुर, यो आमा छोरी अचार अब तपाईँले नामबाटै थाहा भइसक्नु भयो होला। आमा र छोरी मिलेर स्टार्ट गर्नुभएको एउटा व्यवसाय हो। यो चाहिँ कोभिडको समयमा मेरो दिदी र दिदीले चाहिँ मम्मीले यस्तै अचार बनाउनु भएको थियो घरमा खानको लागि। अनि दिदीले के भन्नुभयो भने, ल मम्मी यही अचार अब बेचेर अब केही गरौँ न त भन्ने एउटा भिजनले स्टार्ट भएको चिज हो। घरकै किचनमा बनेको चिजलाई चाहिँ हामीले यो बजारमा लिएर आएर अब केही गरौँ कि भन्ने आश गरेर हामीले स्टार्ट गरेको हो। खास गरी अब 5-6 वर्ष भयो। अब खास गरी म अब यसरी मार्केटमा हिँड्न लागेको चाहिँ तपाईँको धेरै भएको छैन, 1-1.5 वर्ष भयो होइन। नत्र हाम्रो चाहिँ खालि सीमितमा मात्रै थियो, अहिले चाहिँ के भएको छ भने अनलाइनमा छ। अब ठाउँ ठाउँमा जहाँ स्टल हुन्छ त्यहाँ पनि राख्न थालेको छौँ हामीले। अब यस्तै भइरहेको छ।
2: घरमा आफूले जसरी आफ्नो लागि प्रयोगको लागि तपाईँहरूले उत्पादन गर्नुभएको थियो, त्यसैलाई नै अलिकति व्यावसायिक तरिकाले अरूको लागि पनि अरूले पनि घरको स्वाद लिउन् भन्ने सोचले चाहिँ तपाईँहरू सुरु गर्नु।
3: हजुर हजुर, यो खास गरीमा त्यही हो। घरमै अब बस्दा बस्दै

0: को चीज आइडिया हो अब घर में अब हमने मम्मी बनाया हाथ को खा खा सबले तो मीठो लग्न अब हो अब विदेश में हो अब तब पाल्पा छोड़कर यहाँ काठमाडौं में आया हूँ वहां आपको मम्मी बना आमा बना स्वाद से यह डिफ्रेन्ट टाइप को प्रडक्ट हो हमारे है बाग अचार से है तर एज तरकारी सर सर भी खाना मिले क्या अब अहिले काठमाडौं को अवस्था के बिजी लाग्छ दाल पकाए तरकारी बनाने पर टाइम चाहिए त्यसको सट्टामा के गरौं भने यही अचार हाले एक चम्चा दुई चम्चा हाल्यो भने नि मजाले तरकारीको काम पनि पुग्छ भन्ने हिसाबले चाहिँ हामीले चाहिँ यो स्टार्ट गरेको हो खास गरीमा चाहिँ
1: त्यसको लागि आमाले जुन एउटा गाउँकै परिवेशमा जसरी उहाँले सिक्नु भएको छ त्यसलाई नै अगाडि बढाउनु भएको कि उहाँले अन्त तालिम लिनुभयो कि कस्तो हो
0: ए होइन होइन यो चाहिँ मेरो मम्मीले आफैले थाहा भएको चिज बनाउनु भएको कहीँबाट कुनै तरिकाको चाहिँ तालिम पनि लिनुभएको छैन यो चाहिँ त्यही भएर पनि यो नयाँ डिफ्रेन्ट प्रडक्ट छ भन्ने मलाई विश्वास छ हजुर अब सबैले के गर्नुहुन्छ भने तालिम लिएर गरेको हुनुहुन्छ तर मेरो मम्मीले चाहिँ कुनै प्रकारको तालिम लिनु भएको होइन आफूले हामीलाई सानो बेलामा बच्चा बेलामा जसरी पकाएर जे पकाएर खिलाउनु भएको थियो त्यसैले नै हामीले डब्बामा तपाईँको अगाडि प्रेस गरेका छौँ
1: तपाईँको घरभित्रको स्वाद अहिले तपाईँले घरभित्र मात्रै सीमित राख्नु भएको छैन बाहिर पनि वितरण गर्नुहुन्छ
0: यहाँबाट विदेश पनि लैजानुहुन्छ होइन उहाँ विदेशबाट मगाउनुहोस् है भनेर आफ्नो आमा बुवालाई पनि भनिदिनुहुन्छ त्यो देख्दाखेरि चाहिँ अलिकति खुसी लाग्छ भन्ने कुरा चाहिँ महसुस गरिरहेको छु मैले
1: अनि अलिकति म प्रडक्टकै बारेमा पनि गइरहन चाहन्छु कति थरी अचारहरू बनाउनुहुन्छ
0: हजुर हाम्रो चाहिँ अहिले के भइरहेको छ भने अब घरमै बनाउन थालेको कारणले गर्दाखेरि सीमित प्रडक्ट छवटा आइटम छ हामीसँग छ टिमुरको छोप बदामको अचार तिलको छोप अनि तपाईँको माछाको दुईवटा आइटम छ र चिकन अचार चाहिँ हामीसँग अहिले हालै छ
1: एउटा कुरा हाम्रो समाजमा कस्तो छ भन्दाखेरि छोरी मान्छेहरू प्राय घरभित्रै बस्नुपर्छ होइन घरको काम गर्नुपर्छ भन्ने धेरै मानसिकता धेरैको मानसिकता अझै पनि त्यो छ अहिलेको समाजमा पनि सहरमा पनि त्यस्तो छ तर त्यो काम गरिरहँदाखेरि आमाले र छोरीले मिलेर अलिकति फुर्सदको समयमा सदुपयोग गरेर बनाउनु अचार उत्पादन गरेर बजारीकरण गर्नु भएको छ अलिकति छुट्टै तरिकाबाट पनि सोच्नु भएको उहाँहरू
0: अब यो के हुन्छ भने अहिले त्यस्तो सोचहरू त अझै पनि छ हजुरले भने जस्तो नै अझै पनि छ यसको लागि चाहिँ के गर्नुपर्छ भने चाहिँ अब यस्तै हाम्रो मेरो दिदी र मेरो मम्मी जस्ता मानिसहरूको उदाहरण हेरेर चाहिँ हामी महिला दिदी बहिनीहरू आमाहरू अनि भाउजूहरू आन्टीहरू होइन यस्ता मान्छेहरूलाई हेरेर प्रोत्साहित भएर चाहिँ आफूले घरमा भएको समयलाई चाहिँ सदुपयोग गरेर यस्तो प्रकारको आइटमहरू कहीँ नभएको आइटमहरू चाहिँ लिएर आएर बजारमा लिएर आउन चाहिँ अहिले बजार पनि निकै फस्टाएको छ नि त जहाँ पनि जाँदाखेरि राख्न पाउँछ मजाले होइन त्यस्ता उदाहरणलाई हेरेर अगाडि बढ्नु भयो भने चाहिँ अझै पनि राम्रो हुन्छ कि भन्ने महसुस गरेको छु म पनि मेरो आफ्नो दिदी मम्मीहरूलाई हेर्छु उहाँहरूले गरेको मेहनत देख्छु अनि मलाई पनि त्यही मेहनत गरौँ त्यस्तै प्रकारको मेहनत गरेर प्रोत्साहित भएर अगाडि बढाउँ भन्ने कुरा म पनि आफै प्रेरित भइरहेको छु अब उहाँ अरूहरू पनि प्रेरित हुनुहुन्छ कि भन्ने म आशा गर्दछु
1: व्यवसाय चलाइसकेपछि मान्छेले आम हेर्ने भनेको त्यसबाट फाइदा हो होइन अनि विशेष गरी एउटा खाली समय सदुपयोग छँदैछ होइन आमदानीको कुरा गर्दाखेरि कस्तो छ
0: यस्तो अब व्यवसाय गरिसकेपछि अलिकति प्रफिट नभएको त त्यो त होइन त्यो सदुपयोग मात्रै गर्नलाई त समाजसेवा गरे नि त भयो होइन अब यो व्यापार हो व्यापार भने अब त्यो डाइरेक्ट कुरा गर्दाखेरि आमदानी छ राम्रै छ तर फेरि आमदानी गरौँ भनेर फेरि त्यसरी नै हामीले चाहिँ त्यस्तै प्रकारको पनि क्वालिटी अनुसारको प्रडक्ट दिन सक्नु पर्यो होइन त्यो चाहिँ हाम्रो चाहिँ के छ भने प्राइस अलिकति हाई भए पनि क्वालिटी राम्रो दिँदाखेरि चाहिँ कस्टमरहरूले प्रडक्टलाई चिनेर चाहिँ लिएर जानुहुन्छ भन्ने हाम्रो चाहिँ विश्वास छ हामीलाई पनि हाम्रो पनि अलिकति प्राइस त प्राइसी नै छ किनभने त्यही अनुसारको प्रडक्ट भएको कारणले गर्दा त्यही भएर पनि हामी क्वालिटी भनौँ त्यही भएर पनि हामी के गर्छौँ भने पहिला चखाउँछौँ अनि बल्ल चाहिँ कस्टमरको प्रतिक्रिया लिएर अनि कस्टमरहरूले मन पराउनु भयो भने चाहिँ ल लिएर जानुहोस् भनेर गर्छौँ हामीले चाहिँ त्यसै गरेका छौँ अन्दाज त्यस्तै एक दुई लाख जस्तो के अरे मजाले एक दुई लाख जस्तो भइरहन्छ
1: राम्रै
0: एकदम धेरै राम्रो हो नि तपाईँको
1: खाली समयलाई सदुपयोग
0: गरेर यति कमाउनु भनेको त धेरै राम्रो हो राम्रो भइरहेछ ट्रान्जेक्सन त अब पछि ठुलो भएपछि त आफै थाहा भइहाल्छ सबैलाई पनि होइन अब तैपनि घरमा बसेर यसरी न्यून समय प्रयोग गरेर यत्रो आमदानी गर्नु भनेको त धेरै राम्रो कुरा हो
1: अब म मुख्य विषयवस्तुतिर प्रवेश गर्छु जस्तै अहिलेको समय भनेको नेपालमा बसेर 20-25 हजारको जागिर खानु भनेको ठिक होइन भन्ने मानसिकता र सँगसँगै अहिलेको समयमा धेरै महिलाहरू पनि वैदेशिक रोजगारीमा रोमानिया साइप्रसदेखि लिएर अरू भनौँ अलि राम्रो ठाउँहरूमा पनि गइरहनु भएको छ होइन यसलाई चाहिँ कसरी तुलना गर्नुहुन्छ
0: अब कसैको के समस्या हुन्छ कसैको आर्थिक समस्या हुन्छ कसैको के हुन्छ भन्दाखेरि चाहिँ हामीले जसरी नि त्यो कम्पनी रेजिस्टर गर्न गाह्रो भइरहेको अनि त्यो मार्केटिङहरू गर्न नसकिरहेको त्यो शिक्षाको पनि अभाव पनि हुनसक्छ अब त्यो कारणलाई लिएर चाहिँ अब सबै सरकारले गर्नुपर्छ भन्ने त म भन्दिनँ भयोभरको कुरा सबै सरकारले गरेर हामीले गर्ने के होइन त्यो कुरा चाहिँ अब त्यतातिर चाहिँ नजाउँ होइन अब के हुन्छ भने मैले अघि पनि भने अनुसार अब यस्तै कतिपय महिला उद्यमीहरूले अहिले उद्यमी महिला सङ्घहरू आउनु भएको छ उहाँहरूले तालिम दिनुहुन्छ तालिममा लिन जाने होइन अब विदेशै जाऊ नजाऊ त म भन्न सक्दिनँ होइन अब तैपनि अब यस्ता तालिमहरूमा जाने सहभागी लिने होइन अब मान्छेहरू चिन्ने गर्नुपर्छ भन्ने कुरा चाहिँ मलाई लाग्छ मेरो दिदी र मेरो मम्मीले पनि खास गरीमा तालिम लिनुभएको त होइन तैपनि एउटा आँट गरेर एउटा विश्वास गरेर आफूले पनि देशमै न्यून समय प्रयोग गरेर चाहिँ अलि राम्रो आमदानी गरौँ भन्ने सोचले स्टार्ट गर्नुभएको अब यहाँ भएका महिला दिदीबहिनीहरूले पनि त्यसै त्यही सोचलाई चाहिँ अगाडि बढाएर लिएर जानुभयो भने चाहिँ आफ्नै देशमा पनि केही गर्नुहुन्छ भन्ने म आशा गर्दछु
1: तुलनात्मक रूपमा अलिकति थोरै बढी होला होइन तर जस आफ्नो देशमा बसेर पनि सम्भावना नभएको होइन अलिकति स्केल हेर्दाखेरि ठुलो सानो हुनसक्छ तर छन चाहिँ छ
0: धेरै छ तपाईँको हेर्दै जानुहुन्न अब भनिन्छ नि अब देश चलाउन महिला प्रधानमन्त्री बनाउनुपर्छ भन्ने हाम्रो किनभने हाम्रो घरमै पनि बुवाले चलाउनुहुन्न हाम्रो कसले चलाउँछ त मम्मीहरूले चलाउँछ घर पनि होइन अब त्यही हो कि अब हाम्रो दिदीबहिनीहरूलाई पनि त्यही अनुसारको तपाईँले तालिम दिनुभयो त्यही अनुसारको शिक्षा दिनुभयो भने उहाँहरूको अटोमेटिकली त आफ्नो भएको स्किल चाहिँ अगाडि लिएर आउन सक्नुहुन्छ भन्ने मलाई विश्वास लागेको छ होइन अब त्यसको लागि चाहिँ के गर्नुपर्छ त्यही हो कि अब तपाईँको कम्युनिकेसन भएन तालिमहरू कहाँ कहाँ छ त्यो पनि थाहा भएन होइन कतिपयहरूलाई त तपाईँको सामाजिक सञ्जाल चलाउन पनि आउँदैन है त्यसको लागि चाहिँ के गर्नुपर्छ भने ठाउँ टु ठाउँ गएर चाहिँ वडा वडामा गएर त्यही गर्यो भने चाहिँ पक्कै पनि हाम्रो दिदीबहिनीहरूसँग स्किल त कति छ भन्ने मलाई पुरै विश्वास छ
1: मात्र त्यसलाई सदुपयोग कसरी गर्ने भन्ने बाटो देखाइदिनु पर्यो
0: त्यो बाटो त्यो मार्ग प्रदर्शन गरिदिनु पर्यो भन्ने कुरा चाहिँ अब त्यो चाहिँ म सरकारसँग पनि फेरि आह्वान गर्दछु होइन त्यो आग्रह गर्दछु कि अब सरकारको काम त त्यति हो नि त होइन अब मार्ग प्रदर्शन गरिदिनु यसरी गरिदिनुहोस् है यसरी जानुपर्छ है भनेर त्यसरी नै सहजीकरण गरिदिनु भयो भने हाम्रो हरेक घरबाट चाहिँ एउटा व्यापारी निस्किनुहुन्छ भन्ने मलाई पुरा आशा गर्छ
1: उहाँ हुनुहुन्थ्यो आमा छोरी अचार सञ्चालन गरिरहनु भएका निरज अर्याल हामी कार्यक्रम देश परदेशमा छौं आज हामी स्वदेशमै सम्भावना देखेर संघर्ष मेहनत र आत्मविश्वासका साथ सफल भएकाहरूको अनुभव सुनिरहेका छौं पछिल्लो समय धेरै पालिकाले महिलालाई उद्यमी आत्मनिर्भर र सफल व्यवसायी बनाउन विभिन्न सिपमूलक तालिम सञ्चालन गर्दै आएका छन् यस्ता तालिममा सहभागी भएपछि धेरै महिलाले सिप सिकेर आफ्नै व्यवसाय शुरू गरेका छन् यसले महिलालाई आर्थिक रूपमा सक्षम बनाउनुका साथै बाध्यात्मक वैदेशिक रोजगारीलाई पनि केही हदसम्म कम गर्न सहयोग पुगेको छ अब तालिमपछि आफ्नै व्यवसाय सञ्चालन गर्दै सफल उद्यमी बनेकी रीता मानन्दरसँगको कुराकानी सुनौ
2: नमस्ते धन्यवाद पनि यो चाहिँ हाम्रो कस्तो भने एक गुठी एक तालिम अन्तर्गत हामीले वडाबाट पाएको तालिम हो यो चाहिँ खासमा 23 वडाबाट हामीले पाएको तालिम यसमा पनि मुख्य टार्गेट भनेको हाम्रो महिलाहरूलाई नै जुन चाहिँ 40 वर्षभन्दा पनि माथिको जुन चाहिँ अब निष्क्रिय भएर बसेको भनौँ न एउटा पढेर पनि काम नगरिकन घरमा एउटा गृहिणीको रूपमा बसेकोहरूलाई चाहिँ टार्गेट गरेर उनीहरूले पनि केही आय आर्जन गरोस् सिपमूलक कामहरू गरोस् भन्ने उद्देश्यले जुन वडाबाट हामीले ट्रेनिङ दियो त्यो चाहिँ एकदमै महत्वपूर्ण लाग्यो हामी महिलाहरू यति एकजुट भयौँ कि कस्तो भने एउटा टोलमा बसेर पनि हामी कस्तो भयो भने आफू भन्ने नै नचिन्ने अवस्थामा पुगिसकेका थियौँ अहिलेको एकदमै व्यस्तताको कारणले गर्दाखेरि आफू व्यस्त भयौँ आफ्नो छिमेकीहरू आफ्नो परिवारहरू नै को जस्तो हुने अवस्थामा पुगेको अवस्थामा यो वडाबाट तालिम दिएर कस्तो अनुभव गरेँ भने मैले हामी चाहिँ एकजुट हुन पायौँ हाम्रो परिवारहरू अहिले चाहिँ सङ्गठित भयौँ हामी चाहिँ बलियो भयौँ भन्ने एउटा फिलिङमा चाहिँ उत्पन्न भयो केही काम गर्नलाई पनि प्रोत्साहन मिल्यो कि एउटा हौसला एउटा आत्मविश्वास एउटा चाहिँ मैले गर्न सक्ने रहेछु साथ पायो भने एक्लै हुँदाखेरि भन्दा पनि एउटा समूहगत काम गर्दाखेरि पनि धेरै आत्मविश्वास हुने रहेछ र काम गर्न हौसला पनि उत्पन्न हुने आँत पनि आउने रहेछ कि इन्भल्भबाटै सुरु गरेको यो पनि नेपाली कागजको एउटा चाहिँ नेपाली भएर हाम्रो स्वदेशी प्रडक्टलाई चाहिँ प्रोत्साहन गरौँ एउटा प्रमोटन गरौँ भन्ने हिसाबले हामीले अगाडि बढेको ट्रेनिङ त धेरै नै लिइसक्यो धेरैले लिइसक्यो होइन तर यो नेपाली प्रडक्टलाई नेपाली कागजलाई हामी सबै नेपालीहरूले किन नचिनौँ यो इन्डियाबाट चाइनाबाट आएको इन्भल्भहरूमा चाहिँ हामी किन युज गरौँ अहिले चाइना हामीले हरेक घरमा एकदमै आवश्यक भनेकै नेपाली खाम खाम है खाम त्यसमा पनि हामी नेपालीहरूले किन विदेशी युज गर्ने त हामी नेपाली दाजुभाइ दिदीबहिनीहरूले प्रयोग बनाएको प्रडक्टलाई किन प्रोत्साहन नगरौँ यसलाई प्रमोदन किन नगरौँ भन्ने उद्देश्यले नै हामी अगाडि लागि परेको गर्दा गर्दा हामीले लिएको ट्रेनिङ भनेको इन्भलप र ब्याग मात्रै हो भन्दाखेरि हामी आफैले लागेर चाहिँ अहिले हामीसँग प्रडक्टहरू छ नोटबुकदेखि लिएर यो एकदमै राम्रो यो काठको जस्तै देखिने टिकी झासम्म पनि हामीले फ्रेमको रूपमा बनायौँ यो चाहिँ अहिले एकदमै डिमान्डमेको त्यसमा पनि ग्रिटिङ कार्डहरू छ किचियनहरू छ अझ भन्ने हो भने चाहिँ इयररिङ छ जुन इयररिङ चाहिँ हामीले ल्यामिनेट गरेर बनाएको त्यो वाटरप्रुफ गरेर बनाएको एकदमै कडा अहिले फेसनेबल स्टाइलमा चाहिँ एकदमै धेरै रुचाइदिएको यो प्रडक्टहरू चाहिँ धेरै नै गएको हामीले अनुभव गरेका छौँ अहिले योसम्ममा धेरै नै हाम्रो बिक्री भयो र यो हामीले प्रोत्साहन यो अझ स्टलहरू राखौँ भन्ने कुरा नै कस्तो भने धेरैले रुचाइदियो कि धेरैले मन पराइदियो अब यसरी भनिरहँदाखेरि हामी नेपाली दाजुभाइहरूले पनि यो खामलाई चाहिँ धेरै नै मन परायो कि हामीले चाहिने यो हो भन्ने किसिमले चाहिँ धेरै नै हामीले बेच्यौँ यो चाहिँ त्यही भएर पनि हामी लागि परेको यसलाई चाहिँ एउटा सबै नेपालीहरूको घरमा पुगोस् खाम मात्रै भए पनि भन्ने उद्देश्यले नै गरेको हामीले
1: विशेष गरी एउटा ओडाले चाहिँ महिला समूहहरूलाई तालिम सिकाएर त्यसलाई चाहिँ आय आर्जनसँग कसरी सदुपयोग गर्न सकिन्छ विशेष गरी महिलाहरू भनेको हाम्रो समाजमा अझै पनि घरभित्रको काम मात्रै गर्ने होइन सीमित रहने भन्ने एउटा मानसिकता छ त्यसलाई चाहिँ ओडाले चाहिँ आय आर्जनसँग जोड्दियो र अलिकति अगाडि बढ्नुपर्छ भनेर प्रोत्साहन गर्यो
2: त्यो चाहिँ ओडाले हामीलाई एकदमै प्रोत्साहन गरेको हो साथै हाम्रो टोलमा हाम्रो जुन गुठीले पनि महिलाहरूलाई अहिले किन चाहिँ चुप लाएर बस्ने हामी होइन सबैजना मिलेर अगाडि बढौँ भन्ने उद्देश्यले नै सिकाएको हो त्यसलाई पनि हामीले युज गरौँ त्यसलाई सदुपयोग गरौँ भनेर नै यसरी लागि परेका छौँ अब वडाले पनि हामीलाई दिएको हो स्टलहरू राख्नको लागि मौका दियो ट्रेनिङ लिएर मात्रै पनि पुग्दैन एउटा आउटलेट पनि हुनु पर्यो नि अब बनाएर सिकेर मात्रै घरमै मात्रै छुपार्नलाई त के गर्ने होइन त्यही भएर अब वडाबाट यो महानगरले चाहिँ हामीलाई मौका पनि दिएको हो किनभने हरेक ठाउँमा स्टलहरू राख्न दिएर हामीले बनाएको कुरालाई अब बजारसम्म पुर्याउने एउटा माध्यम बनाइदिनु भयो त्यसको लागि चाहिँ धेरै धेरै खुसी पनि लागेको र उहाँहरूलाई प्रति कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु सबै कुरा चाहिँ
1: हाम्रो समूहमा चाहिँ अहिले 3 जना हुनुहुन्छ यहाँ होइन कतिजना हुनुहुन्छ
2: जम्मा 14 जनाको समूह
1: 14 जना महिला हाम्रो एउटै वडाको सबै
2: एउटै वडा
1: 14 जना सबैले इन्भेलपदेखि लिएर डायरीदेखि लिएर विभिन्न प्रकारका सामग्रीहरू बनाउनुहुन्छ
2: कागजको सामानहरू अहिले सकेसम्म हामीले चाहिँ धेरै योभन्दा पनि अझ अगाडि बढ्ने कि भन्ने सोचमा छ हामीले बनाएको त इन्भलप र ब्याग मात्रै हो अब त्यसमा पनि बक्सहरू यो प्याकिङ गिफ्ट प्याकिङ बक्सलाई चाहिँ मेन इम्पोर्टेन्ट दिएको छौँ अहिलेको आवश्यकता म थान्छु त्यसलाई चाहिँ धेरैले कस्तो छ भने अहिले गिफ्ट दिने भयो त्यसमा पनि एउटा के व्यस्तताको कारणले गर्दाखेरि आफूले प्याकिङ गर्न नभ्याउने अनि अहिलेको फेसन कस्तो भयो भने राम्रो प्याकिङ होस् तर सामान पनि राम्रो होस् त्यो एकैचोटि सजिलो उपलब्ध होस् भन्ने सबैले चाहन्छ त्यसको लागि चाहिँ बक्स प्याकिङहरू हामीले अहिले यो मेनली तिजको लागि अनि श्रावण सङ्क्रान्तिको लागि यो जुन केटीहरूको लागि आवश्यक सामानहरू गिफ्ट दिने चलनहरू छ त्यो गिफ्ट प्याकहरू हामीले चाहिँ बनाउने यो टार्गेट राखेको छौँ एउटा बक्समा चाहिँ आवश्यक सामानहरू चुरा धागो अनि त्यसरी एउटा चाहिँ मिठाई अनि एउटा चाहिँ जे भए पनि गिफ्ट एउटा र एउटा चाहिँ ह्यान्ड रिटर्न एउटा ग्रिटिङ कार्ड्सहरू पनि राखेर त्यो प्याकिङ गर्ने पनि हामीले सोच राखेर अहिले बनाएको पनि छौँ र त्यो एक्सपोमा हामीले राख्ने पनि गरिरहेछौँ अहिले
1: कस्तो राम्रो काम गरिरहनु भएको रहेछ अब महिला गृहिणी मात्रै होइन अहिले अब चाहिँ महिला व्यवसायहरू व्यवसायी भइसक्नु भएको छ दर्ता गरिसक्नु भएको छ कि छैन
2: अहिले हाम्रो कस्तो छ भने गुठी अन्तर्गत चाहिँ दर्ता भइसक्यो गुठी चाहिँ गुठीको अन्तर्गतबाट नै हामीले चाहिँ त्यसको उपसमिति भनेर चाहिँ दर्ता गरेका छैनौँ उपसमितिको रूपमा नै गुठी अन्तर्गत नै हामी चलाइरहेका छौँ अहिलेसम्म चाहिँ दर्ता चाहिँ भएको छैन
1: यसरी व्यवसायमा जोडिसकेपछि एकजना महिलालाई गृहिणीलाई चाहिँ के फाइदा हुँदो रहेछ
2: अब सबभन्दा महत्त्वपूर्ण त कस्तो भने यो समय अनुसार हामी हिँड्न सक्यौँ है एउटा घरभित्र मात्रै थुनिएनौँ र बाहिरको वातावरणमा आएर अहिले कसरी हामी अगाडि बढ्ने समयसँग भन्ने कुरा पनि हामीले सिक्यौँ यो चाहिँ एकदमै आवश्यक आजको समयमा सबैजना चाहिँ घर गृहस्थीमा मात्रै बसेर हुँदैन भन्ने सोच पनि छ तर त्यसलाई अगाडि कसरी बढ्ने त भन्दाखेरि हामीलाई एउटा मौका चाहिने र त्यो मौका हामीले पाएको छौँ त्यसलाई चाहिँ हामीले किन त्यतिकै खेर फाल्ने अब हामी बाहिर निस्किसक्यौँ भने हामी व्यवसायको रूपमा नै किन नजाने यो चाहिँ अति नै आवश्यक छ अहिलेको समाजको लागि एकजनाले मात्रै कमाएर हामीले घर परिवारमा पाल्ने भन्ने पहिलाको सोचाइ छ त्यो चाहिँ एकदमै गाह्रो भइसक्यो अहिलेको लागि त्यही भएर जति पुरुषहरूले गर्ने हो त्यो महिलाहरूले पनि गर्न सकिन्छ र घरको लागि गर्नुपर्छ पनि र त्यही सोचले पनि हामी अगाडि बढेका हौँ कस्तो भने एड भएको ठाउँमा प्रमोसन भएको ठाउँमा अब इन्टरनेसनल क्लबमा त्यस्तो ठाउँमा भयो भने चाहिँ हुन्छ एकदिनमै गर्नेहरू पनि छ, सामान हेरेर जान्छ, 50,000 लाखौंसम्म पनि गर्नेहरू छ, किनभने त्यो गोल्ड प्लेटेड सामानहरूमा त एकदमै धेरै गएको थियो। हामीले इन्टरनेसनल क्लबमा पनि राख्यौँ, राख्दाखेरि पनि अब एकदिनमै 50,000 भनेको नर्मली हुन्छ।
1: तपाईँहरूले त एउटा उदाहरणीय काम गरिरहनु भएको छ नि त, एउटा पालिकाको वडाले तालिम दिएर यसरी व्यावसायिक तरिकाले चाहिँ एक वर्ष पुग्न लागेको छ, अझै राम्रो गर्न सकिन्छ होला भन्ने तरिकाले लागिरहनु भएको छ। वैदेशिक रोजगारीमा जाने महिलाहरू हुनुहुन्छ होइन, जसले चाहिँ यहाँ अवसर छैन भनिरहनु भएको हुन्छ होइन, उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ?
2: उहाँहरूलाई चाहिँ म के भन्छु भने, म विदेश जानेहरूको जानेमा चाहिँ विरोधी नै हो, म छोराछोरीलाई समेत मैले पठाएको छैन। अब विदेश भनेको जानुपर्छ, सिक्नुपर्छ, हामी कसरी चाहिँ विदेशहरू माथि विकसित भयो त भन्ने कुरा सिक्नु अवश्य नै पर्छ, हामी उच्च शिक्षाको लागि अवश्य नै जानुपर्छ। तर रोजगारी निकै लागि जाने हो भने देश हेर्ने कसले त होइन? हाम्रो अब नयाँ पिँढीहरू आउँछ भने सबैजना यहाँ केही पनि छैन भनेर बाहिर मात्रै जाने हो भने त हाम्रो देश कहाँ पुग्छ त होइन? त्यो सोचले पनि हामी चाहिँ यहीँ बस्नुपर्छ, हामीले केही गर्नुपर्छ भन्ने छ। अहिले यो जुन अब यो वडाहरूले नगरपालिकाहरूले जुन यस्तो कामहरू गरिरहेको छ, यसले गर्दाखेरि कस्तो भने रोजगार स्वदेशमा नभएको होइन, छ, गर्यो भने, मेहनत गर्यो भने यहीँ पनि धेरै कमाउन सकिन्छ, धेरै गर्न सकिन्छ। रोजगार नभएको होइन, मेहनत हामीले गर्न सक्नु पर्यो, मेहनत अनुसार अगाडि बढ्यो भने रोजगार हाम्रो हातमा छ।
1: हामी अल्छी भएको हो त्यसो भए,
2: जस्तो अवश्य नै अल्छी भएको, विदेशको तुलनामा हामी नेपालीहरू अति नै अल्छी हौ, अल्छी नै भन्छु म। हामी मेहनती भए पनि रोजगारी नभए होइन, हाम्रो देशमा हामी धेरै गर्न सकिन्छ।
1: उहाँ हुनुहुन्थ्यो पालिकाले दिएको तालिमपछि आफ्नै व्यवसाय सञ्चालन गर्दै सफल उद्यमी बनेकी रीता मानन्दर। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी स्वदेशमै सम्भावना देखेर संघर्ष, मेहनत र आत्मविश्वासका साथ सफल भएकाहरूको अनुभव सुनिरहेका छौं। नेपाली समाजमा अझै पनि महिलाहरूलाई घरभित्रै वा सुरक्षित जागिरमा मात्रै सीमित राख्ने सोच कतै न कतै जीवितै छ। तर पछिल्लो समय महिलामा पनि केवल पैसा कमाउने माध्यम मात्र होइन, बरु आत्मसम्मान र स्वतन्त्र बन्ने धेरैको चाहना छ। कार्यक्रमको अबको भागमा विदेशी नै बहाना होइन, स्वदेशमै अवसर खोजौ भन्ने उद्यमी ललिता भण्डारीको अनुभव सुनौ।
3: नमस्कार।
1: के छन् तपाईँसँग प्रोडक्टहरू?
3: मसँग त यो ह्यान्डमेड क्यान्डलहरू, जसमा चाहिँ सेन्टेड क्यान्डलहरू पनि पर्छ, अनि यो डेकोरेसन आइटमहरू छ।
1: कति सरी प्रोडक्टहरू बनाउनुहुन्छ? त्यो एउटा फुल पनि राख्नु भएको छ, त्यो पनि आफैले बनाउनु भएको?
3: यो चाहिँ मैले त्यो भातको लागि चाहिँ राखेको, यो चाहिँ मैले उताबाट किनेको हो। मैले चाहिँ त्यही डेकोरेसन आइटम अब जे जे नयाँ ट्रेन्डिङमा छ त्यो बनाउँछु। अनि सेन्टेड क्यान्डलहरू छ, अनि नर्मल क्यान्डलहरू पनि हुन्छ,
1: आउने क्यान्डलहरू। अनि यसको सोच चाहिँ कसरी आयो तपाईँलाई यो गर्नुपर्छ भनेर चाहिँ?
3: अब म चाहिँ पहिला चाहिँ अब जब गर्थेँ होइन, अब जब पनि अब खासै गर्न मन लागेन कि, अब आफ्नो केही गर्नुपर्छ भन्ने सोच चाहिँ आयो। त्यसैले चाहिँ मैले चाहिँ यो क्रिएटिभ चिजहरूमा चाहिँ मलाई इन्ट्रेस्ट भएको भएर चाहिँ होइन, यति त म पनि गर्न सक्छु भन्ने लाग्यो कि। मैले चाहिँ युट्युबहरूबाट यसो हेरेर आफूले त्यो ट्रेनिङ पनि लिएको होइन, यदि त म पनि गर्न सक्छु घर बसी बसी भन्ने जस्तो फिल भयो, अनि मैले गरेको।
1: अर्काको जागिर खानुभन्दा आफ्नै पेसा व्यवसाय गर्यो भने गर्न मन लागेको बेलामा गर्न पाइयो होइन, मन लागेन भने त्यसलाई अलिकति ग्याप गर्न पनि पाइयो, त्यही सजिलो भयो।
3: हजुर हजुर।
1: कति वर्ष भयो भन्नुभयो यो गर्न?
3: मैले पोहोर तिहारलाई टार्गेट गरेर चाहिँ सुरु गरेको,
1: अनि सात आठ महिना, अनि सात आठ महिनाको अवधिमा व्यवसाय नै भन्नु पर्यो होइन, कतिको सन्तोषजनक छ, कस्तो छ?
3: सन्तोषजनकै छ, यो त आत्मसन्तुष्टिको कुरा पनि हो होइन, आफूले मनपर्ने व्यवसाय गर्न पाउनु चाहिँ मलाई चाहिँ एउटा सेल्फ सेटिस्फेक्सन चाहिँ भएको छ। अब त्यो चाहिँ अब एकदम स्टार्टिङ फेज भएको भएर अब सिक्दैछु होइन, हुन्छ होला भन्ने आशा छ कि। हजुर।
1: हजुरको उमेर कति मैले सोधेँ?
3: मेरो अब 35+ भनौँ।
1: 35+ हुनुहुन्छ। अनि पहिला कति वर्ष अरूको जागिर गर्नुभयो?
3: गरेँ, थुप्रै गरेँ। मैले त
1: सोसियोलोजीमा मास्टर्स गरेको,
3: अनि स्टुडियो कार्यालयमा कम्प्युटर अपरेटरको रूपमा पनि काम गरेँ धेरै वर्ष, अनि त्यो करारको थियो, अनि त्यो अब त्यो करारको जागिर गरिराख्नु भन्दा मैले निस्केको हो कि।
1: के फरक हुँदो रहेछ दिदी? मैले अघि भन्न चाहिँ भने मैले आफूलाई लागेको कुरा होइन, आफ्नो जागिर गर्दा, आफ्नो पेसा व्यवसाय गर्दा र अरूको गर्दाखेरि चाहिँ?
3: अब आफ्नो व्यवसाय गर्दाखेरि चाहिँ अब आफ्नै मनले गर्न पाइयो, अनि अरूको दबावमा, अरूको नियन्त्रणमा गर्नु परेन होइन, आफ्नो स्वेच्छाले गर्न पाइयो।
1: अनि तपाईँ मास्टर्स स्नातकोत्तर गरेको मान्छे होइन, अनि जुन हाम्रो अझै पनि यो स्टेरियो टाइपको सोसाइटी छ नि, पहिलाको मानसिकता महिलाहरू सीमित हुनुपर्छ, बााउन्ड्री लाइन अलिकति चेन्ज चाहिँ भएको छ, तर अझै पनि कहीँ कतै काठमाडौँमा पनि छ, गाउँतिर त त्यो अझै समस्या अझै पनि छ, अलिकति फेरिएको हो कि कस्तो हो?
3: यो अहिले चाहिँ पहिला भन्दा चाहिँ धेरै फेरिएको छ होइन। अब महिलाहरू चाहिँ अब घरमै सीमित भएर बस्नुपर्छ भन्ने धारणा चाहिँ अलिक बिस्तारै बिस्तारै हट्दैछ होइन। म पनि त्यही हो, सानैदेखिबाट केही गर्नुपर्छ केही गर्नुपर्छ केही गर्नुपर्छ आफैले केही गर्नुपर्छ भन्ने धारणा बनाएर हिँडेको मान्छे हो होइन। अब केही वर्ष जब पनि गरेँ होइन, अब त्यो जबमा चाहिँ अलिक के भयो केही मिल्यो नमिल्यो चित्त बुझेन, अनि आफैले केही गरौँ भन्ने सोचाइले अघि बढ्यो। अब
1: अहिले चाहिँ एकदम सन्तुष्ट मिलिरहेछ?
3: हजुर सन्तुष्टि छु। अब यसमा पनि केही एड गरौँ कि फुड प्रडक्टहरू अलिक यसो हिँड्दै जाँदा चाहिँ मलाई फुड प्रडक्टहरू अलिक बेसी गएको जस्तो देख्छु क्या, म जहाँ जाँदा पनि अब यसमा केही एड गर्न सकिन्छ कि भनेर सोच्दैछु।
1: व्यवसाय दर्ता गरिसक्नु भएको छ कि छैन?
3: व्यवसाय दर्ता चाहिँ अहिले गरेको छैन, अब गर्ने प्रोसेसमा छु, स्टार्टिङ फेज हो होइन, अब गर्दैछु बिस्तारै।
1: हुन त यो अलिकति अप्ठ्यारो होला तपाईँलाई होइन, कति कमाउनुहुन्छ भनेर सोद्धाखेरि यति उति भनेर चाहिँ अलिकति भन्न धक पनि लाग्ला, तर एउटा व्यवसाय गरिसकेपछि मान्छेले हेर्ने भनेको अलिकति आम्दानी पनि हो, कति जति हुँदो रहेछ यसमा?
3: हुन्छ कि त बुझ्दो हुन्छ
1: ठ्याक्कै यति भनेर भन्दिनँ चाहिँ, म भन्न मिल्दैन, झन्डै राम्रो हुँदाखेरि यतिसम्म आफूले खटाए अनुसार चाहिँ यतिसम्म र कम खट्दाखेरि चाहिँ यतिसम्म भनेर भनिदिनु भयो भने सजिलो हुन्थ्यो।
3: त्यही अब मन्थली जागिरको तलब चाहिँ निस्किन्छ भनौँ न, त्यसमा चाहिँ आफू सेल्फ सेटिस्फेक्सन पनि त हुन्छ नि त, आफूले अब मनमा लागेको बेला गर्न नगर्दा पनि पाइयो होइन, अब गर्नै पर्छ भन्ने जवाब पनि भएन होइन, त्यस आफ्नो मेहनत चाहिँ निस्किन्छ भनौँ न।
1: 30-40 हजारसम्म
3: हजुर आउँछ, आउँछ
1: बढी खट्यो भने त्योभन्दा बढी पनि आउनु
3: हजुर आउँछ।
1: एउटा प्रश्न दिदी, जस्तै एकजना महिला भइकन होइन मान्छेले आय आर्जन गरेको भन्ने कुराहरू जोडिन्छ त्यसमा होइन, पैसा कमाउँदाखेरि समाजले हेर्ने दृष्टिकोण चाहिँ कस्तो हुँदो रहेछ महिलालाई?
3: अब समाजले भन्दा पनि आफैलाई पनि त्यो पैसा भएपछि अलिकति एउटा अर्कै फिल हुन्छ कि, एउटा आत्मसम्मानको कुरा पनि हुन्छ होइन, अलिकति एउटा पावर अलिकति मन लागेको चिजमा आफूले खर्च गर्न पाउने भयो, एउटा स्वतन्त्रता पनि त भयो नि त, सीमितमा बाँधिएर बस्नु परेन होइन, समाजले भन्दा नि आफूलाई नै हुन्छ कि त्यो, समाजले त अब भन्छ नि होला है, तर आफूलाई नै सेटिस्फ्याक्सन चाहिँ हुन्छ क्या त्यो कुराले।
1: तपाईँ विद्यार्थी जीवनमा पढिरहँदाखेरि वैदेशिक रोजगारीमा अथवा म विदेश जान्छु भन्ने सोच आयो कुनै बेला समयमा?
3: कहिले आएन मलाई, त्यो विदेशको रहर चाहिँ कहिले भएन, मेरो आमासँग झगडा परिकार नि त्यही हो, उहाँले चाहिँ जहिले पनि प्रोसेस गरौँ गरौँ गरौँ भने मलाई चाहिँ मनै लाग्यो।
1: किन दिदी?
3: खै मनै लागेन मलाई, अरूको त्यो देशमा गएर रमाउनै मन लागेन।
1: त्यो अवसर छैन भन्छन् नि, त्यो साँचो हो तपाईँको लागि?
3: होइन अवसर छ, अहिले त झन् धेरै चिजमा जे गरे पनि छ कि, अहिले चाहिँ अवसर धेरै, अहिले झन् एकदम खुल्ला भएको छ कि, महिलाले गर्न चाहने हो भने चाहिँ होइन, इच्छा छ भने चाहिँ, विल पावर छ भने चाहिँ जे पनि गर्न सकिन्छ।
1: अनि विदेश चाहिँ किन गएका होला नि त महिलाहरू? अहिले त जुन पुरुषहरूको दाँजोमा चाहिँ लगभग उस्तै हाराहारी नै छ होइन, विशेष गरी यो केयर टेकिङहरूमा अनि हस्पिटलहरूमा अब नर्सहरू पनि गइरहनु भएको छ धेरै ठाउँ, किन जानुभएको होला जस्तो लाग्छ?
3: अब कतिलाई त अब बाध्यता पनि होला होइन, र अहिले त धेरै जस्तो ट्रेन्ड क्या, ट्रेन्ड फलो गर्नेको रूपमा पनि गइरहेछन् होइन, अनि आफूसँग जे छ त्यसमा अब सन्तुष्ट नहुन सक्नुको कारण पनि हुनसक्छ क्या, त्यो अलिक छिटोभन्दा छिटो अलिक धेरै नै हजुर त्यही
1: यहाँभन्दा अब यहाँको वातावरण मान्छे सहजै हुन सक्यो, बाहिर चाहिँ राम्रो होला होइन अरूको देखेर
3: हजुर
1: के भन्नुहुन्छ तपाईँ जुन वैदेशिक रोजगारीमा जानेहरू महिलाहरू विशेष गरी होइन महिला भइकन के भन्नुहुन्छ?
3: अब नेपालमा पनि राम्रो अवसर छ होइन, गर्न सक्ने हो भने आफ्नो इच्छा चाहिँ केमा छ होइन, त्यो आफ्नो इच्छा आफूले गर्न खोजेको काम चाहिँ आफूले बुझ्ने होइन, अनि सुरु गर्ने आफ्नो जे जस्तो अवस्था छ जस आफूसँग जे चिज छ त्यहीबाट सुरु गर्ने क्या, अब यस्तो भएन उस्तो भएन भनेर बाहना चाहिँ नखोज्ने, आफूसँग अहिले जे छ त्यसबाटै सुरु गर्ने क्या, अब मसँग पनि अब राम्रो क्यामेरा मोबाइल छैन फोटो खिच्नलाई होइन, अब त्यो राख्नुपर्छ नि त मिडियाहरूमा, अब मैले जे छ आफूसँग त्यहीबाट स्टार्ट गरेको हो क्या, मसँग धेरै पैसा भएर स्टार्ट गरे नि होइन, मसँग त्यो अब त्यो भिडियो बनाउनलाई धेरै सामग्रीहरू पनि छैन कि, आफूसँग जे साधन छ त्यसैबाट स्टार्ट गरेर अघि बढेको हो क्या,
1: आफ्नो अवसर
3: बाना चाहिँ आफूले खोज्नु भएन कि, जे छ अब त्यहीसँग अगाडि बढ्नु पर्यो कि,
1: आफ्नो अवसर आफै सृजना
3: गर्नु। हजुर हजुर त्यही भन्छु।
1: उहाँ हुनुहुन्थ्यो महिला उद्यमी ललिता भण्डारी।
4: आजको देश परदेश तपाईलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईको मनमा लागेको कुरा जान्न हामी सधैं उत्सुक छौ। उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना this@unn.com.np मार्फत आफ्नो समस्या, प्रश्न र भनाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ। हामी तपाईका गुनासा र सुझाव र प्रतिक्रियाको सधैं स्वागत गर्दै तपाईलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौं। तपाईको परदेशको भगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी दिनेश निरौला र संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु। नमस्कार।
5: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
7: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
6: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
7: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: हेलो
11: हेलो बहिनी, सन्चै छौ?
10: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
11: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
10: अनि हुलाकमा पो जानु?
11: हो नि, हुलाकमा जाऊ न।
10: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
11: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
10: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
11: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
10: ए, सहरमा मात्र होला नि?
11: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
10: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
13: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
7: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
13: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
7: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
13: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
7: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
13: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
7: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैं सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
13: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
7: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 52 14 13।
14: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ रे, अब चाहिँ के हुने हो?
15: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआतिन। यसो त जसले नि लेखिहाल्छ नि।
14: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
15: तिमीलाई थाहा थिएन?
14: थाहा थिएन।
15: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
14: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
15: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
16: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
17: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
18: अहिले बिहानको 9 बज्यो।
19: हजुरको रेडियो 102

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सृजराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै प्रधानमन्त्री शाहले आज यू आबद्ध देशका राजदूत तथा मिशन प्रमुखसँग छलफल गर्ने। रामेछाप नगरपालिका 8 बाबिया खर्कको थुम्की स्थित गोलाईमा सवारी दुर्घटना हुँदा 2 संचारकर्मी घाइते। रामेछापमा प्रहरीको सक्रियता, अवैध ढुङ्गा लोड गरिएका 2 ट्राक्टर बगरबाटै समातिए। युक्रेनको किएवमा थप आक्रमण गर्ने रूसको चेतावनी, त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छोड्न आह्वान। र भूटानलाई हराउँदै साफ महिला च्याम्पियनशीपमा नेपालको विजयी शुरूआत। स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ, नपकाऊ।
1: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं।
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
2: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग्ग राखिदिए है केही।
3: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ, अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
4: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
6: हजुरको रेडियो 102।
0: अब समाचार विस्तारमा। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। संसद सचिवालयको अनुसार आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने र दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने सम्भावित कार्यसूची रहेको छ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 तथा मतदाता नामावली पहिलो संशोधन विधेयक 2083माथि दफावार छलफल गरिने र ती विधेयकहरूलाई पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरिनेछ। प्रधानमन्त्री बालन शाहले युरोपेली संघ यूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग आज संयुक्त भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले बिहान 11:30 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उनीहरूसँग सामूहिक भेट र सम्वाद गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुलाउने र सहकारीका विविध विषयमा छलफल केन्द्रित हुनेछ। यसअघि चैत्र 25 गते प्रधानमन्त्री शाहले नेपाली स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र सम्वाद गर्नुभएको थियो। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा दम्पतिलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। हिजो न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले काठमाडौँ जिल्ला अदालतबाट चैत्र 24 गते जारी भएको पक्राउ फुर्जीका आधारमा पक्राउ नगर्न भनेको हो। यो पक्राउ फुर्जी स्वतः निष्क्रिय भएको सर्वोच्चको आदेशमा उल्लेख छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतलाई मात्रै रहेको सर्वोच्चको निष्कर्ष छ। विभागले देउवा दम्पतिमाथि अनुसन्धान गरिरहेकै बेला काठमाडौँ जिल्ला अदालतले चैत्र 24 गते उनीहरूलाई पक्राउ गर्न अनुमति दिएको थियो। यो पक्राउ अनुमति विरूद्ध देउवाको तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो। लुम्बिनी प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 7 बैठक मंगलबारदेखि आगामी आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रममाथि छलफल शुरू हुने भएको छ। बैठकमा सरकारको आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। बैठकको शुरूमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ। त्यसपछि सामाजिक विकास मन्त्री जन्मजय तिमिल सिन्हाले थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण गर्न बनेको विधेयक 2083 सभामा पेश गर्नु हुने भएको छ। त्यसैगरी प्रदेश प्रमुखद्वारा प्रस्तुत गरिएको लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रमको एक प्रति मुख्यमन्त्री चेतन नारायण आचार्यले सभामा पेश गर्नुहुने कार्यसूची रहेको छ। प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीले वार्षिक नीति तथा कार्यक्रम सम्बन्धी सम्बोधनका लागि धन्यवाद ज्ञापन प्रस्ताव पेश गर्नुहुने भएको छ। उक्त प्रस्तावलाई प्रदेश सभा सदस्य जमुना ढकालले समर्थन गर्नुहुनेछ। त्यसपछि सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने जनाइएको छ। बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेश गर्नुहुने भएको छ। प्रस्तावमाथि छलफल पश्चात प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। प्रहरीले काठमाडौँको न्यू रोडबाट ठूलो परिमाणमा भेप बरामद गरेको छ। सोमबार साँझ न्यू रोडमा रहेको एक गोदाममा छापा मारेर भेप बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिनुभएको छ। आरबी कम्प्लेक्समा सञ्चालित स्माइल योर च्वाइस नामको एक पसल र त्यहाँ रहेका दुईवटा गोदामबाट 28,500 थान भेप प्रहरीले बरामद गरेर टेको स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगेको छ। अवैध रूपमा भेप निर्यातमा संलग्न ललितपुरको महालक्ष्मी नगर पालिका वडा नम्बर 8 घर भएका 32 वर्षीय नवीन खड्कालाई प्रहरीले पक्राउ गरेको छ। बरामद भेपको बजार मूल्य करिब 6 करोड़ हुने आकलन गरिएको छ। रामेछाप नगरपालिका 8 भागिया खर्कको थुम्की स्थित गोलाईमा सोमबार साँझ दुई सवारी साधन जुद्दा दुईजना संचारकर्मी घाइते भएका छन्। मन्थलीबाट रामेछाप आउँदै गरेको कार र रामेछापबाट मन्थलीतर्फ जाँदै गरेको टिप्पर एक अर्कामा जुधेका थिए। त्यसक्रममा टिपरको ठक्करले कारमा रहेका कानून व्यवसायी तथा संचार उद्यमी सौजन्य प्रसाद सत्याल र संचारकर्मी शर्मिला विश्वखे घाइते हुनुभएको छ। टिपरको ठक्करले कारमा क्षति पुगेको छ। घटनास्थलबाट घाइतेको दुवैको उद्धार गरी रामेछाप अस्पतालमा उपचार भइरहेको छ। अस्पतालले दुवैजना खतरा मुक्त रहेको र उपचार जारी रहेको जनाएको छ। दुर्घटनामा परेका दुवै साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रामेछापमा अवैध रूपमा नदीजन्य पदार्थ ढुङ्गा उत्खनन गरिरहेको दुईवटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। रामेछापको रामेछाप नगरपालिका 8 सुकाजोर खोलाको बगरबाट अवैध रूपमा नदीजन्य पदार्थ ढुङ्गा उत्खनन गरिरहेको अवस्थामा रामेछाप प्रहरीले दुईवटा ट्र्याक्टर नियन्त्रणमा लिएको हो। हिजो दिउँसो सुकाजोर खोलामा ढुङ्गा उत्खनन गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी गस्ती टोलीले ढुङ्गा सहित मन्थली नगरपालिका 5 का 34 वर्षीय शान्ति राज कार्कीले चलाएको ज 1944 नम्बरको ट्र्याक्टर र मन्थली नगरपालिका 6 का 42 वर्षीय जित बहादुर माझीले चलाएको ना 6T 2964 नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजन प्रसाद तिमी सिन्हाले जानकारी दिनुभएको छ। नियन्त्रणमा लिएको सवारी साधनलाई आवश्यक कार्यवाहीको लागि रामेछाप नगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
7: ए भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 98692695998।
1: रामेछाप नगरपालिकाको अनुरोध।
11: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
6: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। नागरिकलाई सरकारी सेवा सहज र सुलभ र पहुँचयोग्य बनाउने उद्देश्यसहित सिन्धुलीमा हुलाक मार्फत घर दैलोमै राहदानी वितरण सेवा शुरू गरिएको छ। सेवा प्रारम्भ भएसँगै पहिलो राहदानी गोलन्जोर गाउँपालिकाका एक सेवाग्राहीलाई हस्तान्तरण गरिएको छ। नेपाल सरकारद्वारा स्वीकृत शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत नागरिक मैत्री सेवा विस्तार गर्ने अभियान अनुसार जिल्लामा यो व्यवस्था लागू गरिएको हो। जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार 2082 चैत्र 13 गतेको सरकारी निर्णयमा उल्लेखित सूचीको विधान नम्बर 27 कार्यान्वयन गर्दै स्थानीय तहसम्म सेवा पुर्याउने उद्देश्यले हुलाक मार्फत राहदानी वितरण प्रक्रिया अघि बढ़ाइएको हो। सेवा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय बीच 2083 वैशाख 29 गते समझदारी गरिएको थियो। त्यसै लगत्तै वैशाख 30 गतेदेखि राहदानी सम्बन्धी विवरण संकलन तथा प्रक्रियागत काम शुरू गरिएको प्रशासनले जनाएको छ। यस अन्तर्गत तयार भएको पहिलो राहदानी गोलन्जोर गाउँपालिका 7 साहाङ्गु चेक पोस्ट निवासी पिनी समाजीलाई उपलब्ध गराइएको हो। उहाँको राहदानी जिल्ला हुलाक कार्यालय मातहत रहेको ग्वालटार हुलाक कार्यालय मार्फत हस्तान्तरण गरिएको प्रशासनले जनाएको छ। यसअघि राहदानी प्राप्त गर्न सेवाग्राही स्वयं जिल्ला प्रशासन कार्यालयसम्म पुग्नुपर्ने अवस्था थियो। ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका 8 लगेमा कृषकहरूलाई स्वच्छ पशुपालन तथा गुणस्तरीय उत्पादन सम्बन्धी अभिमुखीकरण गरिएको छ। सोमबार भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुङ्गाको आयोजनामा भएको कार्यक्रममा अजम्बरी पशुपालन कृषक समूहमा आबद्ध 47 जना कृषक सहभागी भएका थिए। कार्यक्रममा स्वच्छ दूध, मासु तथा अण्डा उत्पादन गर्ने तरिका, पशुपालनमा अप्नाउनु पर्ने सरसफाई, जैविक सुरक्षा तथा स्वास्थ्य सुरक्षाका विषयमा जानकारी गराइएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत डाक्टर निरज कुमार माझीले जानकारी दिनुभएको छ। उहाँका अनुसार पशुजन्य उत्पादनमा स्वच्छता कायम गर्न सके उपभोक्ताले सुरक्षित तथा गुणस्तरीय खाद्य वस्तु पाउने र कृषकको आमदानी समेत बढ़ने अपेक्षा गरिएको छ। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुङ्गाका निमित्त प्रमुख गणेश प्रसाद भट्टराईले उत्पादनको गुणस्तर र सरसफाईमा ध्यान दिन सके स्थानीय उत्पादनप्रति बजारको विश्वास बढ़ने बताउनुभयो। समाचारको क्रममा मौसम समाचार। गैराती देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। गण्डकी बागमती मधेस र कोशी प्रदेशका धेरै जसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली लुम्बिनी र सुदूरपश्चिममा केही ठाउँमा पनि हल्का वर्षा भएको छ। गएको 12 घण्टामा सबैभन्दा धेरै कास्कीमा 57 मिलिमिटर वर्षा मापन भएको छ। पानी पर्नु अघि हिजो देशैभर गर्मी अत्याधिक बढ़ेको थियो। हिजो सबैभन्दा धेरै नेपालगंज धनगढ़ी र दिपायलमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा पनि माथि पुग्यो। लगातार उकालो लागिरहेको तापक्रमका कारण जनजीवन प्रभावित बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको जनाएको छ। साथै मध्य प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको छ। साथै आज देशका धेरै जसो ठाउँमा बदली भई पानी पर्ने पनि विभागले जनाएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनको कियेभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिकलाई शहर छोड्न आह्वान गरेको छ। रूसी सशस्त्र बलले कियेभमा रहेका युक्रेनी सैन्य औद्योगिक प्रतिष्ठानमाथि आक्रमण शुरू गरिरहेको रूसी विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। युक्रेनले रेड स्क्वायरमा सैन्य परेडमा बाधा पुर्याएमा मध्य कियेभमा ठूलो आक्रमण गर्ने धम्की रूसले यसअघि दिएको थियो। रूसले यस महिनाको शुरूमा नै विदेशी नागरिक र कूटनीतिलाई कियेभ खाली गर्न आह्वान गरिसकेको थियो। रूसले गएको हप्ताको अन्त्यमा युक्रेनमा थुप्रै ड्रोन र क्षेपास्त्र प्रहार गरेको थियो, जसमा 4 जनाको ज्यान जानुका साथै 10 जना घाइते भएका थिए। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि भएको आक्रमणको बदला लिन आफ्नो सेनालाई आदेश दिनुभएको थियो। रूसले सन् 2022 फेब्रुअरीमा युक्रेनमा आक्रमण शुरू गरेको थियो। र समाचारको अन्त्यमा खेल समाचार। भूटानलाई हराउँदै नेपालले साफ महिला च्याम्पियनशीपमा विजयी शुरूआत गरेको छ। भारतीय गुवामा रहेको जवाहरलाल नेहरू रंगशालामा हिजो भएको उद्घाटन खेलमा नेपालले भूटानलाई 1-0 गोलले हरायो। नेपालकी गीता राणाले खेलको खेलको 23 मिनटमा गरेको प्रहार भूटानी खेलाड़ीले रोक्ने क्रममा गोलमा परिणत भएको। प्रतियोगिताको समूह चरणमा नेपाल भूटान र श्रीलंका रहेका छन्। अब नेपालले समूह चरणको अन्तिम खेलमा आउँदो आइतबार जेठ 17 गते श्रीलंकासँग खेल्नेछ। यस्तै समूह बीमा साबिक विजेता बंगलादेश भारत र मालदिव्स रहेका छन्। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। चाँदा चाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै प्रधानमन्त्री शाहले आज यू आबद्ध देशका राजदूत तथा मिशन प्रमुखसँग छलफल गर्ने। रामेछाप नगरपालिका 8 पाविया खर्कको थुम्की स्थित गोलाईमा सवारी दुर्घटना हुँदा 2 संचारकर्मी घाइते। रामेछापमा प्रहरीको सक्रियता। अवैध ढुंगा लोड गरिएका 2 ट्राक्टर बगरबाटै समातिए। युक्रेनको कियेभमा थप आक्रमण गर्ने रूसको चेतावनी। त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छोड्न आह्वान। र भूटानलाई हराउँदै साफ महिला च्याम्पियनशीपमा नेपालको विजय शुरूआत। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: घर बनाउन को लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज
1: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 98540 40682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 98540 40892 र 048-540-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
4: प्रोप्राइटर संजित मल्ल ठकुरी सम्पर्क नम्बर 98-45-85-73-65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
6: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ
4: सम्पर्क नम्बर 98-44-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
9: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
10: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
9: हुर्केकै गिरिराज चल्ला 150 मा
10: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
11: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
10: विराज किसानको साथी
11: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
10: प्रोप्राइटर जय मानन्दर फोन 048-540-239 048-540-533 र 98-540-40239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
11: होलसेल भावमा पाउन विराज सप्लायर्स
10: विराज किसानको साथी
11: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
10: प्रोप्राइटर जय मानन्दर फोन 048-540

0: आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
1: हाम्रा सेवाहरू बिरामी जाँच चौबिसै घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिशा पिसाब जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफार तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
0: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 9854340305 0485 मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप
2: पौडी मात्र खेलेर के गर्नु खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा
0: लौ के को चिन्ता चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा लोकल कुखुरा खसी बदेलको मासु खाना पाइने एसी सहितको सफा रूम भएको मिटिङ हलको पनि व्यवस्था भएको पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एण्ड रिसोर्ट छँदैछ नि
2: साथै कुक कुक हेल्पर वेटर हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला
0: प्रोप्राइटर अमूल कार्की सम्पर्क नम्बर 9844200596 0475 90 453
2: सनराइज होटल एण्ड रिसोर्ट गोलन्जर 7 खुर्कोट सिन्धुली

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको स्टान्डर्ड डिस्प्ले, एआई पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
3: हजुरको रेडियो।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: दाँत दुखेर मर्न लागे, म हेर्दै त मेरो दाँतमा के भएछ?
4: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
3: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो, बस न यतै। के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
5: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
6: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98540403005, 048-45-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
7: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
5: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
7: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
5: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
7: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
5: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
7: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0144-63-310, 0144-63-332, 98-51-20-16-16, 98-43-36-91-94।
7: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
8: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
9: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
8: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
9: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
8: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
9: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
8: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
6: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
10: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाउँ त लिएर आऊ।
11: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
12: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
13: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
14: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
11: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
15: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
16: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
15: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
16: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ भने आज पनि तपाईँसँगै रहेर यो एक घण्टाको समय सहयात्रा गर्छौं। तपाईँ यो समय उकाली उराली लेख्दै गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि पनि अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौं कार्यक्रममा बेचा र माइला मनसुने लोकगीतहरू बज्छ भने आज मंगलबारको बसाई तपाईँका फेसबुक कमेन्टहरू बाँच्नुहुन्छ। साथसाथै हामीले तपाईँको टेलिफोनलाई पनि लिन्छौं। कार्यक्रम हप्ताभरि आइरहँदाखेरि हाम्रो कमेन्ट बाँच्न हुँदैन भन्ने गुनासो गर्ने साथीहरूले आज चाहिँ हजुरको रेडियोको नेपालीमा तपाईँले सर्च गर्न सक्नुहुनेछ फेसबुक पेज र तपाईँले आफूलाई सम्झन मन लागेका साथी संगीको नामहरू लेखेर पठाउन सक्नुहुनेछ। तपाईँका लेख रचना कथा कविता गजलहरू के छन् तपाईँको सबै कमेन्टहरू आजको विषयमा हामीले वाचन गर्नेछौ। तपाईँले पठाउन सक्नुहुनेछ भने 0848 40 0026 पनि तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ भने तपाईँ यो समय देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज .com हजुरको याप तामाको सीएफएम 95 MHz सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट सुन्ने साथीले कार्यक्रमलाई शेयर गर्न पनि अनुरोध गरे मैले भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ मदन विसिङकेजीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायो। तपाईँ फटाफट फोन डायल गर्नुहोस्, तपाईँका कमेन्टहरू पनि वाचन गर्छौं, कमेन्टहरू पनि पठाउँदै गर्नुहोस्। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठो अनि रमाइलो गीत, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा हामीले राख्यौं एकदमै मिठ जमाइलो गीत पानी धारा भन्ने बोलको गीत रहेको थियो सरोज लामिसानी अनि पवित्र जंगलको आवाजमा रहेको गीत राखेर कार्यक्रम लोकोशैलीको शुरूआत गरिसकेका छौं भने अब पालो तपाईँको रहेको छु। तपाईँले चाहिँ टेलिफोन गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँका विशेष गरी आज कमेन्टहरू पनि भाषणहुन्छ तपाईँले कमेन्टहरू पठाएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ भने यति बेला सम्पर्कमा साथी हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु हेलो नमस्ते नमस्कार धनुजी के छ खबर रेडियोमा यहाँको आवाज सानो आएको छ भन्नुभयो
1: हजुर रेडियो सुन्दैछु अनि पारीतिर पनि रेडियो यो भन्दा पारी हाम्रो मेरो हाम्रो घरभन्दा पारी रेडियो बजिरहेछ कि ठुलो मजाले हजुर त्यो चाहिँ आज ठुलो आएछ अनि रेडियोमा चाहिँ फेरि सानो आउँछ
0: के भयो होला त धनुजीको मात्रै आवाज सानो आउने त्यसको कारण चाहिँ के होला त हाम्रो मदनजीले चाहिँ मदनजीले चाहिँ के भन्दै हुनुहुन्छ बाहिरबाट मैले त यहाँबाट एकदमै भोलुम त हाम्रो धनुजीको पुरै दिएको छु तर उहाँको आवाज किन सानो आयो भन्दै हुनुहुन्छ त नि अब प्रश्न सुन्नुभयो कि छैन धनुजी
1: होइन तपाईँको त सुनिरहेको छु कि तपाईँ र म त एकदमै प्रश्न सुनिरहेको छौँ कि रेडियोमा आवाज सानो आउँछ क्या मेरो
0: ल अब रेडियोमा आवाज सानो आएको छ भन्नुभएको छ जे होस् आवाजै नसुन्नु भन्दा नि सानो भए पनि सुन्नु भएको छ भन्ने आशा गरौँ
1: हजुर तपाईँको त आवाज पनि मैले सुनिरहेको छु तपाईँले पनि मेरो आवाज एकदमै सुनिरहेको छौँ हामी दुई त एकदमै मजाले सुनिरहेको छौँ तर रेडियो सुन्ने स्रोतलाई चाहिँ रेडियोमा एकदम
0: ल ठिक छ अब सकेसम्म हाम्रो प्राविधिक मित्रले चाहिँ मिलाउँदै हुनुहुन्छ सम्भवतः सुन्नुहुन्छ होला खुसी लाग्यो धनुजी अब के खालको कस्तो खालको समस्याहरू छ है रेडियोमा भन्ने कुराहरू पनि यहाँहरूले हामीलाई जानकारी दिइराख्नु भएको हुन्छ त्यो हुँदा खुसी लाग्छ यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु खानपिन भयो कि बाँकी नै छ त
1: हजुर खानपिन एकदमै बाँकी छ हजुरको त एकदमै भयो होला
0: होइन दिदी त मेरो भइसकेको छ मेरो त नहुने कुरै हुँदैन भनेपछि मैले यति बेला खाएन भने फेरि कतिखेर खाने भन्ने हुन्छ त्यही भएर म बिहानै खाएर एकदम रफ्तारमा दौडिँदै आउँछु कि
1: एकदमै हो एकदमै 9 बजी खाना खानु होइन राम्रो हो नि त
0: 9 बजी होइन मेरो धनु यस्तो हुन्छ मेरो चाहिँ के हुन्छ भने 9 बजी भन्दा नि अगाडि नै हुन्छ है मेरो चाहिँ
1: हजुर हजुर 9 बजी अगाडि नै खानु हुँदो रहेछ खाजा फेरि 2 बजी होइन 1:30 खानु होला अनि एकदमै तपाईँको होइन शरीरलाई हेल्दी हुन्छ नि त
0: 1 बजे त कसरी खानु 1 बजे खाजा खानालाई फेरि त्यही त हो नि अब हाम्रो धनुजीलाई पनि थाहा छ कहिले काहीँ त अब समय मिलेछ भने होइन हामी 1 बजे होइन 12 बजी पनि खान्छौँ तर अब हाम्रो प्राय खाजा खाने समय अलि ढिलो नै हुन्छ त्यो हुँदाखेरि अब केही समय कहिले ढिला कहिले चाँडो यो त भइ नै हाल्छ हाम्रो कामअनुसार कहिले काहीँ कहीँ हिँड्दाखेरि त्यो भइ नै हाल्छ नौलो कुरा छैन ठिकै छ अब असिना पानी पर्यो साथसाथै हावाहुरी पनि आयो भन्नुभएको छ यता पनि हावाहुरी आयो पानी चाहिँ अब त्यस्तो धेरै ठुलो परेन सामान्य हल्का मात्र परेको छ होइन माथि माथि माटो पनि भिजेको छैन यतातिर चाहिँ तर हावाहुरी चाहिँ बेसरी आयो
1: हजुर यता त पानी सँगसँगै हावाहुरी सँगसँगै असिना पनि परिरहेको
0: छ यता धेरै पानी पर्छ जस्तो छ अब यता गर्मी बढ्न थाल्या छ धनुजी अब रामेछाप जाँदा हामीले एकदमै शीतल ठाउँ है शीतल ठाउँ भन्दै हुनुहुन्थ्यो भन्थ्यौँ हामीले तर अब चाहिँ गर्मी हो कि भन्दैछ फ्यान चलाएर बस्दा पनि गर्मी एकदमै हुन थालेको छ पानी पनि पर्दैन हावाहुरीले कहाँ पुर्याउँछ कहाँ त्यही भएर जता पानी पर्छ त्यति आउनु पर्ला जस्तो छ
1: हजुर यतै आउनु न म एकदमै हजुरलाई स्वागत गर्दछु मेरो दिदीलाई यतातिर आउनुहुन्छ कि भनेर भेट्न त्यतै आउँ भन्दा त हजुर यतै आउनु भयो भने त एकदमै झनै राम्रो नि
0: ल म त्यता आएँ भने चाहिँ म चाहिँ 1-2 महिना अर्थात् 2-4 महिना नबसिकन फर्किन्न आउँछु आउन चाहिँ कहिले आउँछु थाहा छैन
1: ल हुन्छ हुन्छ
0: धनुजीले मलाई पाल्न सक्नुहुन्न भन्ने मलाई चिन्ता छैन, म धेरै खाँदिन गुरु जियोस्, म धनुजीसँग धनुजीको गाउँ बस्ती परिवारसँग एकदमै खुसी भएर रमाउन चाहिँ चाहन्छु, त्यही भएर म आउँछु भने त्यही भएर लामो समय पनि बस्छु भने मैले
1: ओके हुन्छ, म त्यस्तो भन्दा झनै खुसी भए है त।
0: ल ठिक छ, खुसी त तपाईँ हामीमा हुनै पर्छ, सधैँभरि खुसी रहेर तपाईँ हामी यसरी बोल्न पाइयोस्, तपाईँ पनि आइराख्नुहोस्, अन्य साथी पनि यसरी आउनुपर्छ भन्ने आशा राख्दै अब चाहिँ हामी कार्यक्रमतर्फै लागौँ।
1: ओके लागौँ न त लागौँ, के अरे साथीहरू रिसाउनु होला, ए यो आएर त कति बोलेको होला, हाम्रो म्यासेज पनि वाचन हुँदैन होला,
0: कमेन्ट त वाचन हुन्छ, आज चिन्ता नगर्नुहोस्, म कार्यक्रममा 58 भए पनि वाचन गरेरै सकाएर बिदा हुन्छु धनुजी, चिन्ता नगर्नुहोस्, अनि साथीले पनि चिन्ता नगर्नुहोस् भन्छु है त, साथीहरूलाई सम्झिहाल्नुहोस्।
1: रेडियो सुनेर बस्नुभएको सम्पूर्णलाई एकदमै होइन, तपाईँहरूको वाचन तपाईँहरूको एसएमएस वाचन पनि होस् भन्न चाहन्छु, कि मैले फेसबुक अहिले अनलाइन छैन नि त्यही भएर फोन गरेको हो, नभए अनलाइन भएको भए म कमेन्ट नै गर्थेँ, साथीहरूलाई फलो पनि दिन्थेँ भन्न चाहन्छु, विशेष हजुरलाई भन्न चाहन्छु, लग्ने भाका मार्फत हजुरलाई अनि मदन दाईलाई प्राविधिकमा सपोर्ट गर्नुहुने अनि राजन दाईलाई अनि हुनुहुन्छ सम्झना दिदीलाई पनि भन्न चाहन्छु, दिदीलाई पनि भन्न चाहन्छु अनि श्री राईलाई पनि सम्झना छ भन्न चाहन्छु हजुरको एफएम अल युनिट, मेरो घरबाट मेरो मम्मी बाबा चाहिँ काठमाडौँबाट भोलि घर आउँदै हुनुहुन्छ, यात्राको शुभेच्छा सुनाउन चाहन्छु अनि त्यसै गरी नानी निशानाको लागि भन्न चाहन्छु, बहिनी साराताको लागि बहिनी करिना खड्का बहिनी सम्झना पर्दा सम्झना छ भन्न चाहन्छु, रिया योगी बहिनीलाई पनि सम्झना छ भन्न चाहन्छु अनि त्यसै गरी दिदी कविता मगर कविको लागि दाई सुन्दै हुनुहुन्छ ल दाई हुनुहुन्छ देवमाझी अनि ध्रुव पाण्डेलाई पनि सम्झना छ दाई दाईहरूलाई भन्न चाहन्छु, दाई शङ्खलाल तामाङ अनि डबिन तामाङ अनि हुनुहुन्छ नरकिशन दाईलाई पनि धेरै सम्झना छ भन्नुहुन्छु, साथीहरूमा प्यारी साथी अनु लङ्गेली मगर जेनिसा श्रेष्ठा निशा श्रेष्ठा निशा लामा दुर्गा मगर अनि त्यसै गरी दिपा बस्नेत हुनुहुन्छ साथी, सम्परी शेर पल्समा भुजेल साथी हुनुहुन्छ, अविना सुनवार हुनुहुन्छ, योनी सामुक्तान साथीलाई पनि धेरै सम्झना छ भन्न चाहन्छु, साथी वीरेन्द्र विष्टा ईश्वर बस्नेत साथी, कुमार श्रेष्ठ साथी, कृष्ण सुनवार सिम्पल सुनवार साथी सुन्दै हुनुहुन्छ, उसलाई राजघले मगरलाई पनि धेरै धेरै सम्झना छ भन्न चाहन्छु अनि सुखराज र शैली मलाई फेसबुकमा सम्झिरहेछ, रामकुमार लिम्बूलाई पनि धेरै सम्झना छ भन्न चाहन्छु अनि साथीहरू त धेरै हुनुहुन्छ उहाँहरू सबैलाई अनि म समर्थमी बेली अछमी लगायत साथीहरूकै हुनुहुन्छ उहाँहरू सबैको लागि भन्न चाहन्छु र विशेष नाम छुटेको साथीहरूलाई नरिसाउनु होला, सबैजनाको कमेन्ट बाँच्नुहोस् भन्दै छुटेर जान्छु ल, नमस्ते।
0: नमस्ते नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनु गजमेरजी, उहाँले आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ, भालो तपाईँको तपाईँ सहभागिता जनाउन सक्नुहुन्छ, तपाईँको सहभागिताको साथसाथै हामीले तपाईँका फेसबुक कमेन्टहरूलाई पनि वाचन गर्नेछौ, यति बेला म तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ लाग्न चाहन्छु, हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ मनको साथी जीवन कार्कीजी, उहाँ लेख्नुहुन्छ हजुर शुभ बिहानी पोखरेली नमस्कार, सन्चै हुनुहुन्छ हजुर, कार्यक्रम सुन्दैछु है, लोकोशैली एकदमै राम्रो लाग्छ, रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, साथी सम्पूर्ण साथीलाई सम्झेको छु, लोकगीत संगीतलाई माया गर्नुहोला, जय गीत जय संगीत भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी बिरजाङ लिम्बुजीले पनि लेख्नु भएको छ, हेलो हजुर शिवा नमस्ते है, साथीहरूलाई सम्झनु पर्दा लोकगीत मार्फत भनेर लेख्नु भएको छ उहाँले, विनोद डेकेन्द्र सुमन आसन लिम्बु तारा शंकर अभिषेक मगरलाई भन्दै मलाई चिने नचिने सबैको लागि भन्दै हुनुहुन्छ भने विवश गुरूङ पृथकजीले गीत रोज्नु भएको छ, हाम्रो मदनजीले गीत बजाइदिनुहुन्छ भन्ने आशा गरेका छौं, हामीले भने हाम्रो व्यवस्थीले गीत रोज्नु भएको छ, बोलीमा जादु भन्ने बोलको गीत चाहिँ बजाइदिनुहोस् भन्दै हुनुहुन्छ, बोलीमा जादु गीत सकेसम्म हामी कार्यक्रममा राख्ने प्रयास गर्छौं, विवशीले कमेन्टमा लेख्नुहुन्छ नमस्कार म विवश गुरूङ पृथक धरानबाट भन्नुभएको छ, साथीहरूलाई सम्झनु पर्दा कृष्ण अधिकारी र देविका बैम्बो बगरको स्वरमा बोलीमै जादु भन्ने गीत चाहिँ राखिदिनुहोस् ल भन्नुभएको छ, त्यो गीत बज्छ यहाँले आशा गर्नुहोला, त्यसै गरी राजकली मगर
2: राई अनिता, अविनाश सुनवार, त्यसै गरी सुमे लिम्बु, हरपल रूस, निकल्पना सङपाङ, दिल्सा राई, इन्द्राम चौधरी र रमेश लिम्बु लगायत सम्पूर्णको लागि अब बज्ने मिठो गीत समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष रूपमा धन्यवाद व्यक्त गरे। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, ठिकै छ, यति बेला हुनुहुन्न है भन्दै हुनुहुन्छ। म तपाईँको एक कमेन्ट वाचन गर्दैछु। तपाईँले कमेन्ट फटाफट पठाउनुहोस्। तपाईँले अन्य दिन धेरै कमेन्ट पठाउनुहुन्छ, हाम्रो वाचन हुँदैन भन्ने गुनासो गर्नुहुन्छ। कमेन्ट वाचन हुने दिन चाहिँ तपाईँले कमेन्ट पठाउनुहोस् न, अनि पो वाचन हुन्छ भन्छु मैले चाहिँ है तपाईँहरूलाई, किनकि अन्य दिन चाहिँ कार्यक्रमको सेड्युल अनुसार हामीले चल्नुपर्ने हुँदा समय अभाव हुन्छ, त्यो हुँदा तपाईँको कमेन्ट वाचन गर्न सकिँदैन, अर्थात कमेन्ट वाचन भए तापनि तपाईँको पूरै कमेन्ट वाचन हुँदैन, त्यो हुँदा तपाईँले हामीले दिएकै साथीहरूलाई सम्झेका हुन्छौँ हाम्रो लेख रचनाहरू चाहिँ वाचन हुँदैन, हाम्रो लेख रचनाहरूले स्थान पाएन भन्ने गुनासो गर्नुहुन्छ। तपाईँको गुनासो समाधान गर्ने दिन चाहिँ तपाईँले ती लेख रचना लगायतका कमेन्टहरू पठाउन सक्नुहुन्छ भन्न चाहन्छु भने, यति बेला सपना तामाङजी पनि लेख्नुहुन्छ कमेन्टमा, हजुर नमस्ते, नमस्कार, सुन्दैछु है, यता सिन्धुलीबाट सपना तामाङ हो, कार्यक्रम राम्रो लाग्छ, हजुरले खाना खानुभयो त दिदी भन्दै हुनुहुन्छ। मेरो खाना भइसकेको छ, अघि नै हो हाम्रो सपनाजीको बहिरी बाँकी छ, मैले पनि सोधे। त्यसै गरी उहाँले लेख्नुहुन्छ अब बस्ने गीत मार्फत सम्झनु पर्दा दिदी हजुरको लागि, रेडियो परिवारको लागि, त्यसै गरी साथीहरूलाई सम्झनु पर्दा सम्झना प्रधान, बेनुका परियार, रमिला तामाङ, भाइ सबिन श्रेष्ठ, पासाङ तामाङ, मनिषा परियार र अन्य सबैको लागि मिठो माया सम्झना भन्दै आजको लागि चाहिँ विदा गर्नुभएको छ। सपनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी रामजी घिमिरेजीले पनि नमस्कार, सबैलाई सम्झिरहेको छु है, यता चितवनबाट भन्नुभएको छ। मिलन घायल होटोजीले पनि नमस्ते है दिदी, अब बज्ने गीत चाहिँ मलाई चिने नचिने सबैलाई, बची यता दुहा कतारदेखि कार्यक्रम सुनिरहेको जानकारी गराए भन्नुभएको छ। निशा ठोगरजीले पनि अब बच्ने गीत सबैको लागि समर्पण गर्दै छुट्टिए भन्दै हुनुहुन्छ। निशाजीले पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। फटाफट तपाईँले हजुरको रेडियोको फेसबुक पेज चाहिँ तपाईँले नेपालीमा सर्च गर्नुपर्ने हुन्छ, अनि भेटाउनुहुन्छ कार्यक्रम लोक शैलीको बसाइमा छौं। हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म तपाईँसँग रहेर सहयात्रा गर्छौं। साताको साथै दिन कार्यक्रम आउने क्रममा तपाईँले विभिन्न प्रस्तुतिको साथमा सुन्न सक्नुहुन्छ। आइतबार तपाईँले गीतको ट्र्याक चिन्नुपर्ने हुन्छ। त्यसै गरी तपाईँले सोमबार तपाईँको रोजाईका मैचा गीत बज्छ, मंगलबार तपाईँको फेसबुक कमेन्ट वाचन हुन्छ र तपाईँको टेलिफोनलाई पनि हामीले समर्थन जनाउनेछौं। बुधबार पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म गुन्जने मेचा रमाइला गीत संगीत बज्छ। बिहिबार तपाईँले हजुरको रेडियो मार्फत बजेका जुनसुकै कार्यक्रम सञ्चालन गर्न सक्नुहुन्छ। यदि तपाईँलाई कार्यक्रम सञ्चालन गर्न आउँदैन, म गीत गाउँछु भने साथीले गीत गाउन पाउनुहुन्छ। त्यसै गरी गीत पनि गाइरहेको त हो नि, म गीत गाउँदिन, मेरो लेख रचना सुनाउँछु भन्ने साथीले तपाईँको लेख रचनामा पनि हामीले बिहारको बसाइमा स्थान दिन्छौं भने, शुक्रबार स्थानीय कलाकारका गीतलाई रोजाइमा पार्न सक्नुहुन्छ र तपाईँले आफ्नो साथीहरूलाई सम्झन पाउनुहुन्छ। र अन्तिम दिन शनिबार रहेको छ, शनिबार तपाईँले आफ्नै आवाजमा लोकगीत मात्रै गाउन सक्नुहुन्छ। कार्यक्रम लोकशैली साताको सातै दिनको बारेमा पनि मैले तपाईँलाई जानकारी गराएँ। कार्यक्रम सुन्दै हुनुहुन्छ भने कुन कुन दिन के कार्यक्रम आउँछ भन्ने कुरा तपाईँलाई थाहा छ। यो एकदमै भर्खरै 10 बजेको छ, 10 बजेर 21 मिनट गएको छ, तर बिहानैदेखि घाम चर्किँदाखेरि चाहिँ मध्याहको समय भइसकेको हो कि जस्तो पनि लाग्छ। धेरै हाम्रो आमा बुबा दाजुभाइ दिदीबहिनीहरू चाहिँ यो दिउँसो घाम चर्कने हुँदाखेरि सबै कामहरूलाई चाहिँ सबैसम्म बिहानै सकाएर मध्याहको समयमा आफ्नो घरभित्रको कामहरू गर्नुपर्छ है भनेर यति बेला विभिन्न ठाउँमा हुनुहुन्छ, उकाली उराली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ, मेलापात गर्दै हुनुहुन्छ होला, कतिपय घाँस दाउरा गरेर घर फर्किराख्नु भएको छ होला, कतिपय खाना बनाउँदै हुनुहुन्छ, विभिन्न काममा आफ्नै काममा व्यस्त रहेर पनि कार्यक्रम लोकगोश्रीलाई सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने आशा लिएका छौं। फोन डायल पनि गर्नुहोस्, तपाईँको फोन पनि लाग्छ र तपाईँका कमेन्टहरू पनि वाचन हुन्छ भन्दै यति बेला भने हामी कार्यक्रममा मिठो गीततर्फ लाग्छौं। हाम्रो साथीले हृदयमा पार्नु भएको छ बोलीमा जादु भन्ने गीत रहेको छ, तर यति बेला चाहिँ सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो, कोही साथी हुनुहुन्थ्यो गइसक्नु भयो, उहाँलाई विशेष धन्यवाद। यति बेला हामी कार्यक्रममा मिठो गीततर्फ नै लाग्छौं, गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौं, विश्रामपछि फेरि आउँछौं, रेडियो सुन्दै गर्नुहोला।

0: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि के गर्नु कहाँ गएर बुझ्नु होला
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9854501475 9841906669 9864147188
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसनरी औजार अब एउटै छानामुनि
3: नमस्कार है दाजु भाउजू के को गन्थन मन्थन हो एका बिहानै
4: ए रामबाबु पो आउनु भएछ के हुनु नि बाबु दाई विदेश जाने रे खै नेपालमा केही भएन
5: त्यही त राम भाइ हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ म त दिक्क भइसके
3: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त खै मलाई त नेपालमै भइरहेछ त मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न मैले अन्डा पार्ने लेयर्स पाले तपाईँहरू ब्रोइलर पाल्नुहोस् फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि
5: ए हो र भन्या अनि फाइदा होला र है
3: फाइदा हुन्छ नि हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको मन्थली बीज बजारमै लोड गरे पनि भयो
5: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु खै खै नम्बर दिए त
3: एकैछिन है त म हेरिहाले ल टिप्नुहोस् त 9854040239
5: कति रे 9854040 अनि
3: 9854040239 फोन नम्बर चाहिँ 0485404239
5: 0485404239
6: हेलो विराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौँ
5: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मङ्गलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुहोस् न है
6: हस् हुन्छ दाई म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
3: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै

0: खुरा पनि दुई किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
1: विराज किसानको साथी।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौ अघि बढौ।
3: कार्यक्रम लोक शैलीमा राखेको मेचो गीत गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। आज मंगलबारको अवसर तपाईँका फेसबुक कमेन्टहरू वाचन गर्नुको साथसाथै हामीले तपाईँको टेलिफोन सम्पर्कलाई पनि लिइरहेका छौं। 0840 40 0026 तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो, कोही साथी हुनुहुन्थ्यो, गइसक्नु भएको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला भने म तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ नै लाग्छु भन्दै थिएँ। साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो
4: हेलो, नमस्ते दिदी, के छ खबर हजुर?
3: नमस्ते हजुर, मेरो खबर एकदम ठिक ठाक छ, राम्रो रमाइलो कमाइलो छ। कहाँदेखि को बोल्दै हुनुहुन्छ?
4: हजुर दिदी, म यता सिन्धुलीको
3: के भन्नुभयो, फेरि नाम भन्नुहोस् न।
4: सिन्धुलीको खुर्कोटबाट कुशल नेपाली।
3: कुशलजी, के छ खबर? हिजो नै कुरा भएको थियो।
4: हजुर दिदी, हजुर हिजो कुरा भएको थियो त हजुरसँग।
3: ल, पक्कै पनि हिजोदेखि हाम्रो कुशलजीको पनि फोन लाग्दैछ है?
4: हजुर दिदी, पहिला नि बोलिरहेको थियो दिदी हजुर।
3: पहिला पनि बोल्नुहुन्थ्यो, बिचतिर कहीँ कतै हराउनु भयो कि जस्तो लाग्यो, कि म हराएँ कि त हाम्रो कुशलजी हराउनु भयो।
4: हजुर दिदी, म चाहिँ हराए होला।
3: त्यही भएर पनि यहाँको आवाज मैले बिर्सेँ, अर्थात् योभन्दा पहिला कुरा भएको थियो या थिएन भन्ने कुरा मैले ठ्याक्कै यकिन गर्न सक्दिनँ, होइन? त्यो हुँदाखेरि ठिकै छ। अनि खुर्कुर्थ्यो हिजो आज कतिको गर्मी छ कि के छ? अब सुनकोसी आसपास त्यही हुनुहुन्छ, सुनकोसीको चिसो हावा आइरहेको होला के छ?
4: हजुर दिदी, यतातिर नि गर्मी नै छ भन्नुपर्छ है, खुर्कुटतिर पनि
3: गर्मी नै छ।
4: हजुर,
3: ल ठ्याक्कै खुर्कुट बजारदेखि कतातिर हुनुहुन्छ?
4: ठ्याक्कै दिदी, मेरो खुर्कुट बजारबाट यता 7 किलोमिटर भन्नाले यो माख्लो भाडा भन्ने ठाउँमा। हजुर,
3: खुर्कुटको माख्लो भाडादेखि चाहिँ बोल्नु भयो?
4: हजुर दिदी, हजुर।
3: ल ठिक छ, त्यो भाषा हामी धेरै हिँड्थ्यौँ, अब चाहिँ गुसलजीसँग पनि भेट हुन्छ कि क्या?
4: हुन्छ दिदी, आउनु न, यता भेट्छ नि, यो बाटो हिँड्नु भयो भने।
3: ल ठिक छ, हामी आउँछौँ। त्यो बाटो चाहिँ यात्रा क्रमश गरिन्छ, अब हाम्रो कुशलजी चाहिँ कुन चाहिँ व्यक्ति पर्नु भयो भन्ने हामीलाई चिन्न चाहिँ गाह्रो हुन्छ। फेरि
4: चिन्नु भइहाल्छ नि, भेटघाट भएपछि चिनिहाल्छ नि दिदी। हजुर
3: पक्कै पनि, अब भेटघाट गर्नुपर्छ, चिन्नुपर्छ। बाटोमा यात्रा गर्ने क्रममा कहीँ कतै जाँदाखेरि चाहिँ अब असहज परिस्थितिमा आफूले चिनेको साथीभाइहरू भेट्यो भने चाहिँ हामीलाई सहज हुन्छ, त्यही भएर चाहिँ चिन्जान चाहिँ गर्नुपर्ने भयो कुशलजी।
4: हजुर दिदी, हजुर।
3: ल ठिक छ, कार्यक्रममा आउनुभयो, रमाइलो मिठो कुराकानी सधैँ सधैँभरि आउनु होला, यो मिठो आवाज पनि सुन्न पाइयोस्। र विशेष गरी अब कुशलजीको आवाजमा गीत पनि सुन्न मन थियो, अब आज चाहिँ हामीले गीत सुन्न पाउँदैनौँ, होइन? ठिक छ, अन्य बसाई अर्थात बिहिबार कि त हामीलाई शनिबारको बसाईमा यहाँले आफ्नो आवाजमा पनि गीत सुनाउनुहुन्छ भन्ने आशा गर्छु मैले।
4: हुन्छ दिदी,
3: ल त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौँ, एउटा मिठो गीत बज्छ, यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस्।
4: सर्वप्रथम त दिदीको लागि र प्राविधिकमा को हुनुहुन्छ उहाँको लागि, र मेरो घर फ्यामिलीमा भन्नुपर्दा मम्मी बुबा अनि भाइहरूको लागि, र बहिनी काठमाडौँमा छिन् बहिनीको लागि, र मेरो साथीभाइहरूमा सुजन, सुरज र अनिल भन्नेलाई धेरै धेरै सम्झेको मैले भन्न चाहन्छु दिदी। हजुर
3: ल हुन्छ, आफ्नो साथीहरू यतिलाई सम्झिन चाहनुहुन्छ? ल आजको लागि छुटौँ है त हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो कुसुम नेपालीजी खुरकुरदेखि हुनुहुन्थ्यो उहाँले आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट सोधेर गइसक्नु भएको छ यति बेला फेरि पनि सम्पर्कमा अर्को साथी आइसक्नु भएको छ को हुनुहुन्छ स्वागत गर्छु हेलो नमस्कार हजुर यहाँ आवाज रामेछापदेखि हो रामेछापबाट हजुरको शुभ नाम ठ्याक्कै तपाईँको आवाज चाहिँ रामेछापको साथी हुनुहुन्छ तर हाम्रो शर्मिला जीजी बहिनी ठ्याक मलाई नाम चाहिँ बिर्सेँ है मैले
5: कति साह्रो बिर्सिनु भयो अब दिदी हामीलाई बिर्सेको होला
3: अब बिर्स्या भनेर कसरी बिर्स्या भन्नु मैले यदि बिर्सेको भए त रानी छापदेखिको आवाज हो भनेर म पत्ता लाउँदिनँ तर नाम चाहिँ मलाई भित्र आयो तर बाहिर तपाईँलाई सुनाउनको लागि चाहिँ आएन
5: दिदी म पुरानो साथीहरूले त मलाई बिर्सिसक्नु नि भयो होला है म यता किन्तीबाट त सीता
3: सीता अनि म अस्ति आएको थिएँ त्यो खिम्तीतिर
5: हामीलाई खबरै गर्नु भएन एक एकले आउने जाने
3: अनि तपाईँको नम्बरै प्राप्त भएन नि त मलाई त्यही भएर नि त
5: अनि साथीहरूलाई भनेको भए तिन त अब
3: ठिकै छ अब एकचोटिलाई आइहाल्यो हो अब दोस्रो पटक आउँदा चाहिँ हामीले जानकारी गराउँछौँ सीताले खिम्तीको ठ्याक्कै कडरिया चोकसम्म चाहिँ आएको थिएँ म कडरिया चोकबाट अझै माथि पर्छ हाम्रो सीताजीको ठ्याक्कै त्यहाँबाट कति घन्टा जति
5: हाम्रो माथि यता सिमल डाँडा धेरै
3: ल ठिक छ अब चाहिँ समय मिलेछ त्यता आइएछ भने हामी हाम्रो सीताजीलाई सम्झन्छौँ है त यस्तो पनि भयो सीताजी म त्यो आउने समय ताका चाहिँ तपाईँको टेलिफोन पनि छैन मान्छे नि कता तपाईँको नाम पनि कता के भयो के त्यही भएर नि बिर्सेको नि त सीताजी अनि त्यही भएर तपाईँ बेपत्ता भइदिने अनि म एक्लैले सम्झेर पनि त नहुने नि त फेरि माया भन्ने सङ्घर्ष दुःख सुख होस् या जेसुकै होस् सम्झने कुरामा होस् खाने कुरामा जेसुकैमा पनि दोहोरो हुन्छ नि त सीताजी ल ठिकै छ कहिले काहीँ एकहरूले पनि चित्त बुझाउनु पर्छ होइन ल ठिकै छ सीताजी कार्यक्रममा आउनु भएको छ धेरै पछि आउनुभयो तर यो आवाज चाहिँ मैले सुन्या हो भन्छु त्यही त ल ठिक छ कार्यक्रममा आइदिनु भयो रमाइलो मिठो कुराकानी भइसकेको छ हिजो आज अब त्यतातिर लगभग अब मकै पाक्दैछ काममा व्यस्त हुनुहुन्छ होला है
5: दिदी अब काममा व्यस्त हुँदा नि म काठमाडौँतिर बस्थेँ अहिले हिजो अस्ति
3: ल ठिक छ अब काठमाडौँ बसेपछि काठमाडौँको हावापानीले सुन्छ मान्छेहरूलाई त्यही भएर गाउँ बस्तीमा अलिक बिर्सिन्छ त्यही भएर सीताजीले हामीलाई काठमाडौँ बसेन्जेले पनि याद गर्नु भएन गाउँ आएपछि मात्र याद गर्नु भयो नि त त्यही भएर रहेछ
5: होइन अब कहाँ हुन्छ रेडियो हुन्थ्यो नि त धेरै दिल्ली रहन्थ्यो अब यता हुँदा फुर्सद पनि हुन्थ्यो अब यता त अब
3: ल हुन्छ हामीलाई बिर्सनु भएको छैन सम्झिराख्नु भएको छ यो माया छ र त आउनु भयो फेरि पनि खुसी लाग्यो कार्यक्रममा एउटा मिठो गीत बज्छ आफ्नो साथीहरूलाई सम्झनुहोस् न
5: अनि हजुरको रेडियो फ्यामिलीको लागि मेरो घर परिवार सबैको लागि मेरो बाबाको लागि बहिनी लक्ष्मी सरको लागि मेरो हस्बेन्ड सर विशेष अफिस हुनुहुन्छ उहाँलाई चाहिँ साह्रै मिस हुनुलाई भन्न चाहन्छु जति पनि प्रोग्राम सुन्ने हुनुहुन्छ र मेरो मेन र भेषमा त्यस्तो हुनुहुन्छ र मेरो पुरानो साथीहरू सबै सबैलाई धेरै सम्झिरहेको छु कि तपाईँ चिसोको छैन मिसिस भयो भनेर नगर्नु होला सजिलो माया अनि
3: हवस् त नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सिद्धार्थ श्रेष्ठ. हजुर, रामेछापको खिम्पीदेखि हुनुहुन्थ्यो. मलाई विशेष धन्यवाद व्यक्त गर्छु. यति बेला हामीलाई कमेन्टहरूको प्राप्त भएको सहभागी सृजनाजी, उहाँ लेख्नुहुन्छ, हेलो दर्शन नमस्ते, गुड मर्निङ, म सृजना विश्वकर्मा घरसे धनकुटा हाल कुविदबाट सयपुत्र मिडिया ग्रुप प्रभास भन्दै हुनुहुन्छ. त्यसै गरी साथीहरूलाई सम्झना पर्दा कमला उनेम लिम्बु, अमृत गुरूङबाङ, त्यसै गरी सन्देश गुरूङको लागि, निर्दोष चेमको लागि, डम्बर लाभिसाने गुरूङ, निशान योङहाङको लागि, शुक्रराज रोसाइली निर्दोष, त्यसै गरी माधी हाङ, सुविलेन दिवानको लागि भन्दै हुनुहुन्छ, सम्झना विश्वकर्माको लागि, छत्र याम्पो, बाबु लुहारको लागि, राई कान्छाको लागि, कुमार प्रजा, त्यसै गरी टेक बहादुर पुमा, शुक्रराज रोसाली निर्दोष, सरू सरूको लागि, र मलाई अन्त्यमा मेरो नामसँग चिन्ने नचिन्ने सबैको लागि, चिर परिस्थितिको लागि भन्नुभएको छ भने यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु. हेलो, नमस्कार. हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? खुरकुटदेखि भन्नुभयो? चैनपुरबाट हाम्रो मनोजी. हाम्रै त हुनुहुन्छ नि मनोजी.
6: हजुर दिदी, हजुर.
3: मैले यहाँ भन्दा नि हाम्रै मनोजी भने है. के छ खबर, सुनाउनुहोस् न.
6: बजारतिर आइया छ?
3: बजारतिर हुनुहुन्छ. आज के मङ्गलबार बजार लाग्छ त्यो त?
6: होइन दिदी, आज घुमघामको लागि.
3: घुमघाम भनेपछि आज किन साथीहरूसँग भव्य कार्यक्रम छ कि क्या?
6: आज छ भन्नुपर्छ.
3: त्यस्तो विशेष कार्यक्रम छ कि छ हामीलाई भन्न मिल्छ?
6: हजुरहरूलाई भन्न मिल्छ. हाम्रो एउटा संस्था जस्तै हो, एउटा भेला मिटिङ हुन्छ दिदी, त्यही भएर आज यतातिर आइहाल्छ.
3: भनेपछि संस्थाको कुनै कार्यक्रममा आउनु भएको छ. ल ठिक छ, अब त्यही होस्, यता मासतिर बजारतिर निस्कनु भएछ अनि भनेपछि त्यति धेरै टाढा होइन. तर यस्तो हुन्छ मनोजी, मनोजीको लागि त्यहीँ बसिरहेर नजिकै भएको होला, तर मलाई चाहिँ टाढा लाग्छ कि, किनकि अलिकति हिँड्नु पर्दाखेरि पनि कतै धेरै टाढा हो भन्ने जस्तो लाग्छ कि. यो त्यो हुनुको कारण चाहिँ के हो भने घाम एकदमै धेरै चर्किरहेको छ, घाममा हिँड्नु पर्दा त हिँड्न कसैलाई रहर हुँदैन नि त. अब यहाँ त गाडीमा छु भन्नुभयो, त्यही भएर सहजै भयो. हिँडेर पनि आउनुहुन्छ, बानी छ, त्यही भएर हिँड्नुहुन्छ. हेर्नुहोस् न मनोजी,
6: 45 मिनट त अनिवार्य लाग्छ.
3: हिँडेर आउन 45 मिनट लाग्छ? ल अब जे होस्, अलिकति हिँड्दा आफ्नो मुटुको धड्कनलाई पनि केही न केही एक्सर्साइज पनि मिल्यो नि त, होइन? सधैँभरि सवारी साधै नै मात्रै गति चढ्ने भन्ने पनि त हुन्छ, होइन? ल ठिक छ, आफ्नो शारीरिक रूपमा पनि व्यायाम हुने भए, कतिपय अवस्थामा हामीले व्यायाम गरिरहेका हुँदैनौँ, होइन? त्यो हुँदाखेरि हिँड्नुपर्छ. कहिले काहीँ त हुन त बाटो यति अप्ठ्यारो छ, पिच छैन भने चाहिँ त्यो गाडीले थिचारेर पनि हाम्रो लागि एक्सर्साइज भइरहेको हुन्छ. ल खाना खाइवरी
6: आउनुभयो?
3: ल कार्यक्रम सुन्न पाउनु भएन त आज अनि?
6: हजुर हजुर,
3: कार्यक्रम त सुन्न पाउनु भएन क्यारे त्यसो भए?
6: होइन, यहाँ एउटा पसलमा रेडियो बजिरहेको रहेछ,
3: भनेपछि पसलतिर हजुरको रेडियो यति बेला मजाले बज्दैछ अनि आफ्नो आवाज आफूले सुन्दै हामीलाई फोन लगाउनु भयो. ल ठिक छ, खुसी लाग्यो. अब पक्कै पनि ल ठिक छ. अब यहाँले चाहिँ बाटोमा हिँड्दा नै रेडियो सुन्न पाउनुहुन्छ भनेपछि त हजुरको रेडियो त कति धेरै बज्दो रहेछ, कति धेरै ठाउँहरूमा बजाउनु हुँदो रहेछ भन्ने कुरा हामीलाई पनि खुसी लाग्यो है. ल ठिक छ, कार्यक्रममा आउनु भयो मनोजी, खुसी लाग्यो. म पनि लगभग अब कार्यक्रमको अन्ततिर पनि आउन लागिसकेको छु. ए हावा जाऊ भने बोलको गीत राख्छु है भन्दै हुनुहुन्छ हाम्रो मदनजीले. आफ्नो साथीहरूलाई सम्झनुहोस् न.
6: परिवार मित्रहरू सबै सबैलाई, मेरो साथीहरू हुनुपर्दा रतन श्रेष्ठ, दुर्गा मगर, सविता मगर, सविता मगर, उमिरा थापा मगर, र रमा र सुचिता मुक्तान, र मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै
3: हस् त नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मनोज कार्कीजी, उहाँले आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ. लगभग अब हामी कार्यक्रमको अन्त्यतिर आउन लागेका छौँ. छोटो मिजनमा एकजना साथी आउनुहुन्छ भने साथीलाई लिन्छौँ, त्यसपछि चाहिँ तपाईँको कमेन्टहरू वाचन गर्दै विदा हुन्छौँ. यति बेला सुस्मिता भुक्तानजी हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ, हेलो नमस्ते दिदी, लास्टो फ्याफुलाई खाना खानुभयो, म रामेछापको खाडदेवीबाट सुस्मिता भुक्तान कार्यक्रम सुन्दैछु, धेरै मनपर्छ दिदी भन्दै हुनुहुन्छ। मेरो घर परिवारको लागि कार्यक्रम मार्फत अब बज्ने गीत समर्पण गरे है भन्नुभएको छ, उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी बाबुराम मगरजी पनि लेख्नुहुन्छ, हेलो दर्शन नमस्ते है, म बाबुराम मगर, मेरो घर चाहिँ उखरडुङ्गा पोकली भए, हाल चाहिँ सात समुद्र पारीको देश रियादबाट कार्यक्रम सुनिरहेको छु, कार्यक्रम धेरै मनपर्छ। अब बस्ने गीत मार्फत सम्झनु पर्दा उहाँले लेख्नु भएको छ, मेरो घर परिवार साथी सँगै सबैलाई त्यसै गरी मलाई माया गर्ने सबैको लागि र विशेष गरी रंजित कालीको लागि भन्दै छुटिन्छु भन्दै हुनुहुन्छ, उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्छु। दिलारको साथी आए भन्दा पनि आजको कार्यक्रमको लागि चाहिँ अन्तिम साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
7: हेलो हजुर, नमस्ते नमस्ते,
3: नमस्ते नमस्कार, लोक सांकेतिक अभिवादन, युवावाज कता हाम्रो यतैको साथी हुनुहुन्छ जस्तो लाग्छ हो,
7: पक्कै पनि होला भनौँ न है,
3: हाम्रो सबिन चाहिँ जस्तो लाग्छ,
7: सबिन त होइन त हजुर, म त छैन कुमार हो नि,
3: तपाईँ छैन कुमार भए पनि सबिन कुमार भए पनि नाम एकदेखि त एउटै हुनुहुन्छ होला जस्तो लाग्छ,
7: होइन होला बेग्लै हो कि,
3: छैन कुमार बेग्लै, सबिन कुमार बेग्लै हो त,
7: होला हुन सक्छ,
3: ल ठिक छ, हाम्रो छैन कुमारजीको खबर के छ भन्नुहोस् न,
7: एकदम बाबा अर्जुन दाजुले मिले डर काम छ, अनि दिदी हजुरको के छ नि,
3: मेरो पनि तपाईँको जस्तै छ, तपाईँको बबाल बिन्दाज गाँस भन्नुहुन्छ, झिलिमिली डट कम छ भन्नुभयो, हुन्छ हाम्रो झन् झिलिमिली डट कमको दुबर छ भन्नुहोस् न, अब यस्तै यस्तै बुझ्नुहोस् अब,
7: खाना दिनुभयो,
3: मेरो खाना भइसक्यो, हाम्रो छैन कुमारजीको हिजो आज आवाजहरू के अलिकति परिवर्तन हो,
7: त्यस्तो त होइन होला,
3: होइन होला, हिजो आज कता हुनुहुन्छ,
7: हिजो आज म मन्थलीतिर छु त हजुर, अनि
3: मन्थलीतिर हुनुहुन्छ, गाउँ बस्तीमा आउँदा हामीलाई सम्झनुहुन्छ, जब सहर प्रवेश गर्नुहुन्छ तब चाहिँ हामीलाई बिर्सनुहुन्छ कि क्या,
7: त्यस्तो त होइन भनौँ न है,
3: त्यस्तो होइन, काममा व्यस्त भएर हो,
7: काममा व्यस्त भएको कारणै सुन्दै सुनिरहन्छु, म्यासेज नि लेख्न अलिक हुँदैन त्यस्तो भनौँ न,
3: ल ठिक छ, हामीलाई सुन्नुहुन्छ, अब फोन गरेर सहभागि त नजनाए तापनि, अब फेरि सहर चाहिँ कहिले अब जानुहुन्छ त नि,
7: अब बिस्तारै केही दिनमा जानुपर्छ भनौँ न दिदी, अब गाउँको मकै जोतिसकेर अनि जानुपर्छ,
3: ल हाम्रो छैन कुमारजीले यता पनि काम ल्याइदिनुहुन्छ, सहरमा पनि गाउँमा पनि जता पनि एकदमै छिटो मिठो मान्छे हुनुहुन्छ, ल खुसी लाग्यो कार्यक्रममा आउनुभयो, सहभागिता जनाउनु भयो, कार्यक्रमको समय सकिने लागेको छ, एउटा मिठो गीत बज्छु साथीहरूलाई सम्झिहाल्नुहोस् न,
7: फर्स्ट अफ अल दिदीहरूको लागि त्यहीँ कन्द्राको लागि यहाँ सुन्दैछ दाईहरूको लागि केही साथीहरूको नामबाट देवमाझी दरबार पाण्डे न्यायको सम्झना पर्दैन, कुमार तामाङ आचार्य कर्मा पर्वरा सपना तामाङ मेनका परिकार सम्झना पर्दैन, साथीहरू हुनुहुन्छ धेरै भन्दा धेरै हुनुहुन्छ, कोही कसैलाई बिर्सेको छैन है, साबिनले भन्दा भन्दा छुट्टिन्छ, नमस्ते नमस्कार,
3: हवस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो, भर्खरै फोन गर्नुभयो छैन कुमारजीले, मलाई विशेष धन्यवाद व्यक्त गर्छु, त्यसै गरी यति बेला म अवश्य फोन लिन्न तपाईँका कमेन्टहरू वाचन गर्छु, सत्यकला इशाहाराजीले सबैलाई सम्झिरहेको छु भन्दै हुनुहुन्छ, हिक्मत शाहीजीले भने शुभ प्रभात, नमस्कार दिदी सन्चै हुनुहुन्छ होला, भिडियो परिवारमा म हिक्मत शाही इण्डियादेखि कार्यक्रम सुन्दैछु, सम्झनु पर्दा हजुरलाई श्रीराज दाईको लागि, मिलन भण्डारी, जीवन कार्की, मिनु लम्थडी मगर, त्यसै गरी उमा ढुङ्गेल, माधव ढुङ्गेल, बहिनी भगवती बडबलको लागि, भान्जी राज कुमारी, केसी लोको गुरूङ, बद्री थापा, बद्री राज थापा, त्यसै गरी आयुष छेत्री, देवराज लकाई, मिडिया डीएम जङ छेत्री, त्यसै गरी सुमिला शेर्पा, ऋतु थोकर, त्यसै गरी कमल पौडेल, साली अञ्जना शाही, अस्मी शाही, दुल्लु पाँचमा रहने घर परिवार लगायत सबैको लागि भन्दै हुनुहुन्छ, उहाँको लागि विशेष धन्यवाद व्यक्त गरे, अर्जुन याकाजीले पनि गुड मर्निङ नमस्ते हजुर, म यता शङ्कुवासोवादहरूमा देवी दुई तामापोकबाट अर्जुन याका हो, कार्यक्रम सुन्दैछु है, अब बज्ने गीत सबैको लागि ल भन्नुभएको छ, त्यसै गरी उहाँले साथीहरूलाई सम्झाउनु भएको छ, मिडिया प्रेमी राई अनि साथ त्यसै गरी रोशी छेत्री, हरपल रोशनी, त्यसै गरी अञ्जिता मल्ल, ठकुरे छेत्री, राज खले मगर, वाजदियोगी गुरूङको लागि, एडविन जिमी, ललित जिमी लगायत सबैलाई भन्दै हुनुहुन्छ, त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेला बिरे लामाजी, उहाँ पनि लेख्नुहुन्छ, हेलो दाई भन्दै हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ, हाम्रो बिरेजीले कार्यक्रम सुन्दै हुनुहुन्छ भने यो कार्यक्रममा किनेर आवाज दाईको जस्तो आयो, मैले सोधेँ है यहाँलाई, ठिकै छ, यहाँले अब दाई भनेर सम्बोधन गर्नुभयो, यसलाई पनि मैले स्वीकारे, ठिकै छ। कार्यक्रम यदि सुन्नु भएको छ भने चाहिँ कार्यक्रममा को आउनु भएको छ भन्ने कुरालाई पनि ख्याल गर्नुपर्ने हुन्छ है, तपाईँहरूले भन्न चाहन्छु। मेरो घर परिवारलाई लगायत सबैको लागि भन्दै छुटिन्छु ल भन्नुभएको छ। त्यसै गरी सौरभ केसीजीले पनि हेलो नमस्ते, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। यता बागचौर नगरपालिकाको मान्छे हालजी भारतको गुजरातदेखि भन्दै हुनुहुन्छ। त्यसै गरी विष्णु परियारजीले पनि नमस्ते भन्दै हुनुहुन्छ। एमओजी हुनुहुन्छ, उहाँले पनि सुन्दैछु कार्यक्रम एबोजिरेल हो जिरीबाट सम्झना सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी बुद्ध भद्राचार्यजीले पनि नमस्ते शर्मिला विशुङ्के बुइनीलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्दै हुनुहुन्छ। पुगे भने उहाँको लागि यहाँले स्वास्थ्य लाभको कामना व्यक्त गर्नुभएको छ। बाँकी कुरा चाहिँ मैले यहाँलाई केही भनिनँ किनकि समय पनि कम छ। त्यसै गरी सबेन श्रेष्ठजी हुनुहुन्छ, दिदी नमस्ते, खाना भयो कि छ खबर भन्दै हुनुहुन्छ। मैले कार्यक्रम सुनिरहेको भनेर जानकारी गराउनु भयो, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी पिलियो स्वामीजीले पनि सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। आयुषा पुरीजीले पनि नमस्कार दिदी, के छ खबर, उहाँले सन्चै हुनुहुन्छ, खाना खानु भयो भन्नुभएको छ। म पनि कार्यक्रम सुनिरहेको छु है, यता मन्थली नगरपालिका नौ पुरानो गाउँ सिम्लेखर भई हाल चाहिँ ललितपुरबाट भन्नुभएको छ आयुषा पुरी हो। कार्यक्रम राम्रो लाग्छ, नियमित सुन्ने गर्छु। अब भजन गीत दिदी हजुरको लागि, अनि मलाई आयुषा पुरी भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै छुटेर गए है भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गरे। लगभग अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ, हामीले पनि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। आजको कार्यक्रममा हामीले धेरैभन्दा धेरै साथीहरूलाई सहभागिता जनाउने प्रयत्न गरेका थियौं। धेरै साथीहरू हुनुहुन्थ्यो, पहिलो साथी धनु गजमेरजी, त्यसै गरी कुशल नेपालीजी, सीता श्रेष्ठ, मनोज कार्की, छैन कुमार थिए हुनुहुन्थ्यो, उहाँहरू सबैलाई विशेष भन्दा नै विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु कार्यक्रममा सहभागिता हुनुभएकोमा। कार्यक्रमको अन्तिममा साथीको कमेन्ट फेरि प्राप्त भएको छ। अमिनाजी लेख्नुहुन्छ, नमस्ते दिदी, म दोलखाबाट अमिना सुन्दर हो, विशेष गरी सम्झाउनु पर्दा प्यारी मान्छे सुशीला विश्वकर्माको लागि, प्यारो दाईबाज कालिम्बगर विवश गुरूङ पृथक मायारु अलिसा लिम्बु कविता घतानी हरपल रोस्ने सरास्वता पोखरेल मिलन नेपाली नवराज श्रेष्ठ कुमार प्रजा घाइल अभिमान सुनवार लगायत सबैको लागि भन्दै छुटिन्छु भन्दै हुनुहुन्छ। अमिनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ। तपाईँले तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रेस गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने र कार्यक्रम शेयर गर्ने साथीलाई पनि धेरै भन्दा नै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै कार्यक्रम लोकको शैली अवधिपुर बजीका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो हाम्रो हुनुहुन्छ भाइ मदनजी, उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा यी हावा जाऊ भन्ने रामजी खाँड चिकापुनको आवाजमा रहेको गीत छोड्दै आजको लागि भने कार्यक्रम लोकको शैलीको बसाईबाट म तपाईँकी साथी ललिता हायु पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सुरुराज महता। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। भारत सरकारको निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 3 दिने भ्रमणका लागि अर्को हप्ता जेठ 18 नयाँ दिल्ली जाँदै हुनुहुन्छ। लामिछाने 3 दिने औपचारिक भ्रमणका लागि आउँदो सोमबार दिल्ली जान लाग्नु भएको। नेपाल र भारतबीच पछिल्लो समय सीमा विवाद र कूटनीतिक तनाव बढ़िरहेका बेला लामिछानेको भ्रमण हुन लागेको हो, तर दुवै पक्षले औपचारिक घोषणा गरेका छैनन्। नेपाल सरकारले लामिछानेको भ्रमणबारे औपचारिक रूपमा जानकारी नभएको जनाएको छ। चुनावबाट झण्डै 2/3 बहुमत ल्याएको राष्ट्रपतिले बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार गठन गरेसँगै नेपाल भारत सम्बन्धबारे चासो र भारत भ्रमणको विषयमा चर्चा हुँदै आएको छ। प्रधानमन्त्री शाहको दिल्ली भ्रमण अहिलेसम्म अनिश्चित छ। यसबीचमा लामिछाने नयाँ दिल्ली जान लाग्नु भएको। राष्ट्रपति सभापति लामिछानेको भारत भ्रमणबारे भारतीय मीडियाले पनि चासो देखाएका छन्। भ्रमणको क्रममा लामिछानेले भारतीय विदेश मन्त्री एस जयशंकर, विदेश सचिव विक्रम मिश्री सहित उच्च अधिकारीसँग भेट गर्ने तयारी छ। लामिछानेको भ्रमण भारतीय विदेश सचिव मिश्रीको काठमाडौँ भ्रमण स्थगित भएको र सीमा विवाद चर्किएको पृष्ठभूमिमा हुन लागेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्री शाहको कुनै सम्बन्ध नरहेको जनाउनु भएको छ। हिजोको मन्त्रिपरिषद बैठकपछि उहाँले सभापति आफ्नै ढंगले भारत जान लागेको बताउनुभयो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाका जनप्रतिनिधि र कर्मचारीबीच हुने विवाद समाधानका लागि उच्च स्तरीय समिति गठन गरेको छ। संघीय सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिबीच नीतिगत विषयमा विवाद हुने गरेको छ, जसका कारण समयमा निर्णय नहुने, बजेट कार्यान्वयन नहुने तथा बेरोजगार बढ़ने समस्या छ। समस्याको अध्ययन गरी दीर्घकालीन समाधान निकाल्न मन्त्रालयले सचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयका सहसचिव, नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका समेत प्रतिनिधि रहने गरी उच्च स्तरीय समिति गठन गरेको हो। यो समितिले पालिकामा प्रमुख प्रशासकीय अधिकृत लामो समयसम्म रिक्त हुने, सरूवा तथा पदस्थापन गरिएका प्रमुख प्रशासकीय अधिकृत समयमै कार्यालयमा हाजिर नहुने, जनप्रतिनिधिसँग समन्वय नगर्ने, सुशासन विपरीतका गतिविधि र स्वार्थ प्रेरित काममा संलग्न रहने, निर्णय कार्यान्वयन गर्न असहयोग गर्ने जस्ता समस्याको अध्ययन गरी दीर्घकालीन समाधान निकाल्नेछ। साथै खटिएका कर्मचारीलाई प्रक्रिया नपुगेका विपरीतका कार्यको भुक्तानी गर्न दबाव दिने, कर्मचारी नियुक्ति, इन्धन वितरण, अतिथि सत्कार, काममा ठूलो खर्च भुक्तानी गर्नुपर्ने जस्ता दबावमा राख्ने समस्याको समेत अध्ययन गर्नेछ। समितिले समस्या समाधानका लागि विभिन्न उपसमिति तथा कार्यसमूह गठन गरी काम गर्न सक्ने मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले यसका लागि जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, नागरिक लगायत सम्बद्ध सबै सरकारवालालाई पालिकासँग सम्बन्धित समस्या गुनासा वा जानकारी हेलो सरकार राष्ट्रिय सतर्कता केन्द्र तथा मन्त्रालयको गुनासो पोर्टल मार्फत जानकारी गराउन पनि आग्रह गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान DDC को सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक 1 करोड़ रूपियाँ किसानलाई भुक्तानी भइरहेको दावी गर्नुभएको छ। पछिल्लो 4 महिनाको झण्डै 58 करोड़ बक्यौता दायित्व मध्ये अहिलेसम्म 12 करोड़ रकम भुक्तानी भइसकेको छ। 1 महिनाको रकम आउँदो मंगसार 1 महिनाको रकम आउँदो असार 13 गते भुक्तानी गर्ने तयारी छ। DDC को अहिले झण्डै दैनिक 1 करोड़को कारोबार भइरहेको छ। यो रकम दैनिक रूपमा किसानलाई भुक्तानी भइरहेको, बाँकी रहेको रकम 46 करोड़ 2 महिनामा भुक्तानी हुनेछ। दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढ़िरहेकाले बाँकी रकम समेत चरणबद्ध रूपमा किसानको खातामा जमा हुने मन्त्री चौधरीले बताउनु भएको छ। दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै किसानको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको कृषि मन्त्रालयले जनाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त 3 वटा सहकारी ऋणीहरूको नाम सार्वजनिक गरेको छ। समितिका अनुसार समस्याग्रस्त घोषित 3 वटा सहकारीका 1770 जना ऋणीहरूको नाम सार्वजनिक गरिएको समितिले तपाई हाम्रो बहुद्देश्य सहकारी
गेदुङ बहुद्देश्य सहकारी नागरिक कल्याण बहुद्देश्य सहकारी आइडियल एमुना बहुद्देश्य सहकारी कार्यालयको नाममा सार्वजनिक गरेको समितिले हिजो सूचना निकालेर सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ। अन्यथा कानून बमोजिम असुली गरिने उल्लेख छ। साथै अन्य ऋणीहरूको नामावली समेत क्रमिक रूपमा प्रकाशित हुने भएकाले ऋणीहरूले कार्यालयमा सम्पर्क गरी ऋण तिर्न निर्देशन दिएको छ। समितिले समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक गर्दै आएको छ। ऋणीहरूको नाम सूचीमा उल्लेख छ। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने भएको छ। प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम ल्याउने भएको मंगलबार साँझ 5 बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ। सोमबार बसेको मन्त्री परिषद बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम पारित गरिसकेको छ। मुख्यमन्त्री इन्द्र बानियाले गरीब जनतामुखी नागरिक मैत्री र उपलब्धिमूलक नीति कार्यक्रम ल्याउने बताउनु भएको छ। दोलखामा छुट्टा छुट्टै घटनामा 3 जना घाइते भएका छन्। करेन्ट लागेर भैँसी चराउँदै गरेकी महिला घाइते भएकी छन् भने सर्पले टोकेर 1 युवक घाइते भएका छन्। यस्तै काठ काट्ने मेसिनले काटेर 1 मजदूर घाइते भएका छन्। सोमबार दिउँसो भैँसी चराउन गएकी गौरी शंकर गाउँपालिका 4 झ्याँकु मानेडाँडाकी 53 वर्षीय दुर्गा खड्का करेन्ट लागेर घाइते हुनुभएको छ। शरीरको दाहिने भागमा करेन्ट लागेर घाइते हुनुभएकी खड्काको प्राथमिक स्वास्थ्य केन्द्र सिंहटीमा उपचार भइरहेको छ। भैँसी चराउने क्रममा विद्युतीय पोलको गट्टा खुस्किएर पोलमा करेन्ट प्रवाह हुँदा भैँसी मरेको थियो भने सँगै रहनु भएको खड्का घाइते हुनुभएको थियो। दोलखाको कालिन्छ गाउँपालिका 8 सुनखानी स्थित भेनियर तथा काठ उद्योगमा कार्यरत 25 वर्षीय उमेश थामी काठ काट्ने मेसिनले हात काटेर घाइते हुनुभएको छ। उहाँको दाहिने हातमा मेसिनले काट्दा गहिरो चोट लागेको र दोलखा स्थित धुलखेल अस्पतालमा उपचार भइरहेको दोलखा प्रहरीले जनाएको छ। घाइते थामीको दायाँ हातमा 11 टाँका लगाइएको छ। यसै गरी दोलखाको सेलिङ गाउँपालिका 4 आहाले गाउँका 30 वर्षीय टोक बहादुर श्रेष्ठ सर्पले टोकेर घाइते हुनुभएको छ। मकै गोड्ने क्रममा उहाँको दाहिने हातको नाडीमा आँधो सर्पले टोकेको र चरीकोट स्थित छोरोल्पा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आज दिउँसो कोशीदेखि लुम्बिनी प्रदेशसम्म हावाहुरी चल्ने सम्भावना भएकाले सतर्कता अप्नाउन मौसमविदले सुझाव दिएका छन्। जल तथा मौसम विज्ञान विभागले आज बिहान सूचना जारी गर्दै हावाहुरी चल्ने जानकारी दिएको। हावाहुरीले छाना उडाउने रूख र पोल ढल्ने जोखिम हुने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ। विभागका अनुसार आज हावाहुरीबाट प्रभावित हुने जिल्लाहरूमा कोशी प्रदेशको झापा र मोरङसहित आसपासका जिल्लाहरू रहेका छन् भने मध्य प्रदेशको 12 पर्सा सर्लाही र धनुषासहित आसपासका जिल्ला रहेका छन्। बागमती प्रदेशको मकवानपुर र चितवनसहित आसपासका जिल्ला रहेका छन् भने गण्डकी प्रदेशको नवलपुर र तनहुसहित आसपासका जिल्ला रहेका छन्। लुम्बिनी प्रदेशको रूपन्देही सहित आसपासका जिल्ला रहेका छन्। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर। अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको छ। त्यसको निशाना इरानी क्षेपास्त्र स्थल र बारूदी सुरुङ बिछ्याउने प्रयास गरिरहेका ढुङ्गालाई बनाएको अमेरिकी दावी छ। अमेरिकी सेन्ट्रल कमाण्डले आत्मरक्षाका लागि र इरानी फौजबाट उत्पन्न खतराबाट आफ्नो सेनालाई जोगाउन आक्रमण गर्नु परेको बताएको बीबीसीले जनाएको छ। सेन्ट्रल कमाण्डका प्रवक्ता क्याप्टन टिम हकिङ्सले युद्धविरामका क्रममा अमेरिकी सेनाले संयमपूर्वक आफ्नो सेनाको प्रतीक्षा गरिरहेको उल्लेख गर्नुभएको छ। इरानले अमेरिकी आक्रमणबारे प्रतिक्रिया दिएको छैन। अमेरिका र इरान बीच हुने सम्भावित शान्ति सम्झौतामा पछिल्लो आक्रमणले कस्तो असर गर्छ भन्ने अनुमान छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेहीले अमेरिकासँगको कुराकानीमा केही प्रगति भएको तर युद्ध अन्त्यका लागि तत्कालै सम्झौता नहुने बताएपछि पछिल्लो आक्रमण भएको। अमेरिका र इरानबीच सम्झौताको खाका लगभग तय भएको ट्रम्पले दावी गर्दै आउनुभएको छ। बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुतराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: горбаның нүкілі әгігі ат, семент, жоста пата, тайны, қабатылы ұнығыла, периумын тәлімі тестурам жа, дүркі посылты қан ұла батыр.
1: Кака, тимлай әтіні тачайна, аба хамрай манталіма дипжоти адвар әнд саплайерс күлі әні кака?
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845404682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845404892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप
4: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
5: ल के कुटेन्छन् हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एण्ड सप्लायर्स खुलिसक्यो नि यहाँ त दूध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
6: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
5: चिरञ्जीवी डेरी एण्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841-82-9610
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: hello. Let's go. 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitna barambar.
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 मा भर्ना खुल्यो.
2: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो.
1: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ.
2: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र.
1: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म.
2: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ.
1: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं.
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361494.
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ.

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टपक दिपमा म कार्यक्रम प्रस्तुत श्रीराज महत उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि पलाई आज विशेष बनाउनको लागि प्राविधिक पाटोमा हुनुहुन्छ ललित आयु उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने आशा छ। नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टपक दिपप हामी हप्ताको छ दिन आउँछौं आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछौं। तपाईँले पठाउनुभएका म्यासेज अनि साथसाथै तपाईँसँग कुराकानी गर्छौं। नम्बर 0848 40 00 26 को माध्यमबाट आउन सक्नुहुन्छ। 0848 40 00 26 रहेको छ। कुराकानी गर्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा आउन सक्नुहुन्छ पनि भन्न चाहन्छु। साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ। तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। बिहानको समय चाहिँ 11:19 गइसकेको छ। रमाइला मिठा कुराकानी गर्नेछौ पनि भन्न चाहन्छु। एकदम रमाइला मिठा कुराकानी हुनेछ तर सर्ट एन्ड सुटमा आज कुराकानी गर्नेछु पनि भन्न चाहे। साथसाथै रमाइला रमाइला नेपाली पप गीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौ पनि भन्न चाहे। अनि भनौँ न छोटो मिठोमा कुराकानी हुनेछ। कुराकानी चाहिँ छोटो मिठोमा म गर्नेछु है। यहाँलाई सुरुवातमा यो जानकारी गराउन चाहन्छु। सकभर धेरै साथीहरूलाई कार्यक्रममा समेट्ने प्रयास हाम्रो रहन्छ। नभए भने हामी गीत राख्छौँ नेपाली पप गीतहरू तपाईँको माझमा रमाइला रमाइला नयाँ पुराना गीत राख्दै राख्दै अगाडि बढ्नेछौँ पनि भन्न चाहन्छु। भन्दै यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छौँ तपाईँको माझमा सुनिल गिरीको आवाजमा रहेको गीत राखेर रा। त्यसपछि आउँछौँ तपाईँसँग कुराकानी गर्नको लागि। रेडियो सुन्दै गर्नुहोला, फोन म्यासेज गर्दै गर्नुहोला। यति बेलाको समयमा सुनिल गिरीको आवाजमा रहेको टोलाउँदै होला।

यदि तपाईको माझमा राख्यौको होला त्यो तीन भाग रहेको थियो टोलाउँदै होला गीतको बोल रहेको थियो सुनिलगिरीको आवाजमा यदि तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाजमा म श्रीराज छु, प्राविधिक पाटोमा हुनुहुन्छ ललित आयो, उहाँको साथ रहेको छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0848 40 0026 रहेको छ, आउन सक्नुहुन्छ भन्ने मन चाहे। यति बेला कोही हुनुहुन्छ, कामरेको हुनुहुन्छ, हजुर नमस्कार। नमस्ते नमस्कार हजुर, शुभ नाम? रामी छापाट के श्रेष्ठ भन्नुभयो? अझै बुझिन चाहयो, उहाँको साथ रहेको छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0848 40 0026 रहेको छ, आउन सक्छ।

0: सीता श्रेष्ठ है। कैसे सीता जी, खबर के गर्दन में से खानतुन भा?
1: एकदम ठीक छ भाइ, खाना पिउन भएर बसिरहेको छु। एकदम राम्रो छ, रमाइलो। अनि हजुर चाहिँ के छ?
0: ठिक छ, राम्रो छ, रमाइलो छ। गोपाल पनि आस्ते कास्ते के गर्दैन छ? ठिक छ, राम्रो छ, चलिरहेछ जिन्दगी। ठिक छ, राम्रो छ। हजुरहरूको माया साथ है छ, हामी बबाल छौँ। ठिक छ, हजुरहरूको माया र हुन्जेलसम्म हामी पक्कै पनि आउँछौँ होइन। अब साथ सहयोग हुनु पर्यो पनि मन चाहन्छ है। खुसी लाग्यो कार्यक्रममा सहभागी भइदिनु भयो। दुईजना स्पेस मान्छेलाई सम्झिदिनुहोस् न।
1: दुईजना स्पेसल भन्नुपर्दा फर्स्टमा त अब हजुरलाई अनि इन्सन दिदी, दुईजना स्पेसल मेरो फ्रेन्ड चाहिँ बिरामी हुनुहुन्छ, उहाँलाई चाहिँ सिक्छ सकेलाई शुभकामना। अनि जति पनि टेलिग्राम सुन्दै हुनुहुन्छ उहाँहरू सबैलाई भनेर जान्छु ल।
0: हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। खालि तपाईँको 0440 40 0026 रहेको छ। 0440 40 0026 को माध्यमबाट आउन सक्नुहुन्छ। 0440 40 0026 को माध्यमबाट आउनुहोला। साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। यति बेला कोही हुनुहुन्छ, काम गर्नुहुन्छ। हजुर नमस्कार। हेलो
2: हेलो, नमस्ते, गुड मर्निङ।
0: नमस्ते, नमस्कार, गुड मर्निङ। निर्मलाजी स्वागत छ कार्यक्रममा। ठिक छ, सुनेर साथीमालाई खानपिन
2: भयो?
0: ठिक छ है, बिस्तारो खानु होला। मौसम कस्तो छ? घाम छ है, ख्याल गर्नु होला स्वास्थ्यको पनि भन्नु छ है। अरू केही छ भन्नुपर्ने कुराहरू? हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा मनदेखि धन्यवाद दिन चाहन्छु। पहिला तपाईँको 0440 40 0026 को माध्यमबाट आउन सक्नुहुन्छ। 0440 40 0026 रहेको छ। साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। तपाईँले पठाउनुभएको म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। म्यासेजहरू चाहिँ हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरूलाई वाचन गर्नेछु पनि भन्न चाहे म। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कामको हुनुहुन्छ। हजुर नमस्कार।
3: नमस्कार हजुर।
0: नमस्ते, नमस्कार हजुर।
3: आइपुग्यो हजुर, पृथक मान्छे धरानबाट।
0: धरानबाट विवासी आइपुग्नु भयो
3: हजुर। हजुर,
0: पृथक हुनुहुन्छ
3: हजुर। एकदम ठिकै हजुर।
0: ठिक छ, खानपिन भयो?
3: खानपिन चाहिँ बाँकी छ एकछिनमा, अलिकति ब्रेकफास्टले झनै झनै छोडिसकेको अवस्था, अब एकछिनमा लिने हजुर।
0: ओके ल, ठिक छ। हामीलाई सुन्न पाउनु भएको छैन?
3: एकदम मजाले घाम लागिरहेको छ। बेलुका झन्डै झन्डै उडाइ लगेको जस्तै भएको थियो
0: हजुर।
3: हावाहरी पानी जस्तो मजाले पानी पनि पर्न सकेको छ, यता चाहिँ अहिले चाहिँ मजाले घाम लागिरहेको छ, एकदम गर्मी छ हजुर।
0: ठिक छ, मौसममा फेरबदल भइराखेको छ, ख्याल गर्नु होला पनि भन्न चाहन्छु स्वास्थ्यको। अनि हामीलाई सुनेर साथ दिनु होला पनि भन्न चाहे, दुईजना स्पेसल मान्छेलाई सम्झिदिनुहोस् न।
3: हुन्छ पनि हजुर, विशेष आज सम्झिनु पर्दा मात्र वाइस पुष्पा चामलिङलाई सम्झिँदै बिदा भयो हजुर। नमस्कार।
0: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। तपाईँको 0440 40 0026 को माध्यमबाट आउन सक्नुहुन्छ। 0440 40 0026 रहेको छ। सीता त्यस्तै गरेर, निर्मला त्यस्तै गरेर, अहिले हुनुहुन्थ्यो विवासी, उहाँहरू

कुराकानी भइराख्यो भयो भनौँ न पालो तपाईँको 0848 46 26 को माध्यम भएर आउनुहोला, मिठा रमाइला कुराकानी गर्छौँ पनि भन्न चाह साथसाथै मेसेजहरू पनि हामी वाचन गर्नेछौँ। मेसेजहरू चाहिँ केही भनौँ न टाइम लाग्न सक्छ वाचन गर्नलाई पनि भन्न चाह नम्बर 0848 46 26 को माध्यम भएर आउनुहोला भन्न चाहन्छु। मिठा रमाइला कुराकानी गर्नेछौँ भन्न चाह कोही हुनुहुन्छ यति बेला? ठिक छ, यति बेला हामी गीततर्फ लाग्छौँ, त्यसपछि हामी व्यवसाय विश्रामतर्फ जानुपर्ने हुन्छ, त्यसपछि हामी आउँछौँ तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्नको लागि अनि साथसाथै तपाईँसँग कुराकानी गर्नको लागि रेडियो सुन्दै गर्नुहोला है त।

0: आइया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
1: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सडक मन्थली रामेछाप।
3: सूचना
4: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपनमुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाइ मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
3: जिल्ला अस्पताल रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
8: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
7: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
8: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 5 96 0 47 5 90 453।
7: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
8: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
8: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
8: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
3: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
8: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
8: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0 47 52 14 13।
9: सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
9: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
9: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
10: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।

0: यो सटन सुट कमर्सल ब्रेक पछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम टप अफ द पपमा। आवाजमा म श्रीराज मासु अनि साथमा हुनुहुन्छ प्राविधिक पाटमा रहेर साथी दिन हुनुहुन्छ ललिताजी हुनुहुन्छ। साथमा तपाईँ हुनुहुन्छ त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0440 40 0026 रहेको छ। 0440 40 0026 को माध्यमबाट आउन सक्नुहुन्छ। साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ भन्न चाहे। यति बेला केही मेसेजहरू छन्, म मेसेजहरू वाचन गर्न चाहन्छु। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने चाहिँ नम्बर 0440 40 0026 रहेको छ भन्न चाहे। यति बेला केही मेसेजहरू वाचन गर्छु म। सपना तामाङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है, सिन्धुलीबाट सबैमा सम्झना माया छ भन्नुहुन्छ। विनोद बरुवाल हुनुहुन्छ काठमाडौँ भन्दा पनि सालुबाट सुन्दैछ है, सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर हुनुहुन्छ यति बेला दाई नमस्ते नमस्कार, म पनि सुन्दैछु है, यता फिकल घर भइहाल्छ काठमाडौँबाट झरनिसा पूर्व छाने मगर। अनि सम्झना सन्देश राख्नुपर्दा चाहिँ बाबा मम्मी लगायत कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्णमा सम्झना माया भन्न चाहन्छु भन्नुहुन्छ। अमिना हुनुहुन्छ, त्यसै विशेषली माई हर्ट भन्नुहुन्छ। मनिषा मगर प्यारी मान्छे सुशीला विश्वकर्मा प्यारो दादा राज घले मगर विवास कुमार पृथक मायालु अलिसा लिम्बु निरुता योजन सुमिता लामा त्यस्तै गरेर कविता कथा नै लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ हजुर? नमस्कार।
1: नमस्ते नमस्कार, गुड मर्निङ हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? अनिसा परियार। अनिसा परियार सोलुखुम्बुबाट, धेरै पछि भयो हाम्रो कुराकानी। धेरै पछि फोन गर्नुभयो त। ठिक छ, आज भने सुन्न पाउनुभयो?
2: म यता घरतिर आएकोदेखि चाहिँ सुनेर साथिरहन्छु, कल चाहिँ कहिले लाग्दैन, कहिले कल गर्ने
1: साथी। ठिक छ ठिक छ, अरू त ठिक छ, चलिरहेछ नि जिन्दगी?
2: हजुर
1: जिन्दगी राम्रोसँग चलिरहेछ नि? ठिक छ, खुसी लाग्यो सम्झिदिनु भएकोमा। दुईजना स्पेसल मान्छेलाई सम्झिदिनुहोस् न।
2: फर्स्टमा धेरै समयपछि पाइरहेको छ, फर्स्टमा त हजुरको लागि भन्न चाहन्छु, त्यसै गरी प्राविधिकमा रहनुहुने मलाई त हजुरको रेडियो अल फ्यामिलीको लागि र विशेष दुईजनालाई सम्झिनु पर्दा विशेष मम्मीलाई सम्झिँदैछु।
1: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। पालो तपाईँको 0440 40 0026 माध्यमबाट आउन सक्नुहुन्छ। 0440 40 0026 रहेको छ। साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ भन्न चाहन्छु। तपाईँले पठाउनु भएको मेसेजहरू पनि वाचन हुनेछ। यति बेला मेसेज भन्दा पनि हामी गीततर्फ लाग्छौँ। तपाईँको माझमा एउटा गीत राख्न चाहन्छु, लेकाकी होइन लेखकीय माया कन्दरा ब्यान्डको गीत रहेको छ। गीत राख्छौँ, त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नलाई। त

0: हजुर तपाईँको माझमा राख्यौँ कार्यक्रम टपअप टिपअपनीहरू भइराखेको छ आवाजमा मास्टरमा छ प्राविधिक पाटोमा रहेर साथी राख्नु भएको छ ललिताजी हुनुहुन्छ उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु केही मेसेजहरू छन् मेसेजहरू वाचन गर्न चाहन्छु भन्दा पनि कोही हुनुहुन्छ भन्नुहुन्छ हजुर नमस्कार
1: नमस्कार
0: हजुर शुभ नाम अरू के छ मौसम कस्तो छ के गर्दैन हुन्छ अनि समयमा मकै दोहोऱ्याउँदै हुनुहुन्छ पहिला गोडिसकेर फेरि दोहोऱ्याउँदै हो कति छ त हामीलाई सुन्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ हजुर ठिक छ दुईजना यसो सर मान्छेलाई सम्झिदिनुहोस् न हस् धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे केही मेसेजहरू म वाचन गरिहाल्छु यति बेला हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त मेसेजहरू वाचन गर्न चाहन्छु केही मेसेजहरू छन् यति बेला प्राप्त भएको छ होइन कर्णप्रिय केसी सङ्गीत हुनुहुन्छ शुभ बिहानी सञ्चन हुन्छ यता भारतको हिमाचलबाट कर्णप्रिय केसी सङ्गीत हो भन्नुहुन्छ घर दाङको तुलसीपुर कार्यक्रम सुन्दैछु भन्नुहुन्छ निशा ठक्करले पनि सुन्दैछु है सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मलाई चाहे कोही हुनुहुन्छ भने उहाँसँग म छोटो मिठोमा कुराकानी गर्न चाहन्छु होइन हुनुहुन्न भने विदा माग्न चाहन्छु म कोही हुनुहुन्छ ललिताजी यति बेला कार्यक्रममा कोही हुनुहुन्छ हुनुहुन्न है ठिक छ यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला नम्बर 0840 40 0026 रहेको छ 0840 40 0026 को माध्यम भएर तपाईँले सरसल्लाह सुझाव दिन सक्नुहुन्छ सामाजिक सञ्जाल फेसबुकमा पनि तपाईँले सरसल्लाह सुझाव दिन सक्नुहुन्छ पनि मैले चाहे प्राविधिक पाटोमा रहेर साथ दिनुभयो ललिताजी उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु फोन गरेर साथ दिनुभयो मेसेज गरेर साथ दिनुभयो सम्पूर्णलाई मनदेखि धन्यवाद दिँदै तपाईँको माझमा अन्त्यमा मिठो गीत छ यति बेला अन्त्यमा एउटा मिठो गीत राख्दै राख्दै आजको बसाइबाट छुट्टिन चाहन्छु मौसमको कुराकानी गर्नुपर्दाखेरिमा अब तलमाथि भइराखेको छ अथवा मौसममा परिवर्तन भइराखेको छ सो त्यसमा पनि ध्यान दिनुहोला कतै यात्रा गर्दै हुनुहुन्छ भने मौसमको बारेमा जानकारी लिएर अनि साथसाथै होइन स्वास्थ्य ख्याल गर्नुहोला अनि यात्रा गर्नुहोला पनि मलाई चाहन्छु न्युजहरू अनि बाटोको अवस्था कस्तो छ त्यो कुरा होइन बुझेर मात्र यात्रा गर्नुहोला पनि मलाई चाहन्छु भन्दै अन्त्यमा तपाईँको माझमा मुगलान सञ्जीव सिंहको आवाजमा गीत राख्दै राख्दै आज बसेबाट छुटेँ हवस् त नमस्कार

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
1: लो आयो है, क्वालिटी मा नम्बर 1, दाम मा सबैभन्दा कम.
2: ओ प्रकाश कपूर.

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
4: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
3: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596-0447-590-453।
3: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
5: के तपाईँ कब्जियत, पाइल्स, फिस्टर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0845410043 98-63-023-422।
4: जथाभावी सड़क नखनौ, वन जंगल र वन्य जन्तुको संरक्षण गरौ, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ।
7: आउँदो पुस्तालाई समेत ख्याल गरी
8: अहिले 12 बजे हजुरको रेडियो 102.1 मेगा।
9: श्री शाहले युमा आबद्ध देशका राजदूत तथा मिशन प्रमुखसँग भेटवार्ता गर्नुहुँदै नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल केन्द्रित हुने। कोशी, मधेश, बागमती र गण्डकीका थोरै ठाउँमा आज हावाहुरीको सम्भावना, सावधानी अपनाउन आग्रह। बाह्य औषधि आयातमा कडाई गर्न औषधि उद्योगीको माग, आत्मनिर्भर रहेका औषधिको कच्चा पदार्थ मात्रै आयात गर्नुपर्नेमा जोड़। पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार, आफ्नो मौलिक विचारधारासँग मेल नखाने प्रतिक्रिया। र आईपीएल क्रिकेटको पहिलो क्वालिफायरमा आज आरसीबी र गुजरात खेल्दै। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले युरोपेली संघ युमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखसँग आज संयुक्त रूपमा भेटवार्ता गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्रीले उहाँहरूसँग सामूहिक भेट र सम्वाद गर्ने गरी तयारी गरिरहनु भएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटको अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित रहनेछ। यसअघि गएको चैत 25 प्रधानमन्त्री शाहले नेपालमा रहेका विभिन्न देशका राजदूत तथा कूटनैतिक नियोगका प्रमुखसँग सामूहिक भेट र सम्वाद गर्नुभएको थियो। प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ। अहिले चलिरहेको बैठकमा आकस्मिक समयमा सांसदहरूले विभिन्न विषयमा धारणा राखिरहनु भएको छ। विशेष गरी हावाहुरीले देशका विभिन्न ठाउँमा क्षति गरेको भन्दै उहाँहरूले प्रभावितलाई तत्काल राहत तथा पुनर्स्थापनाको व्यवस्था गर्न माग गर्नुभएको छ। यसैबीच आज कोशी, मधेश, बागमती र गण्डकीका थोरै ठाउँमा हावाहुरी चल्ने सम्भावना छ। दिउँसोपछि ती क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। विशेष गरी झापा, मोरङ, बारा, पर्सा सर्लाई धनुषा मकवानपुर चितवन तनहो नवलपुर रूपन्देही लगायतका जिल्लामा आज हावाहुरीको सम्भावना रहेको छ। हावाहुरी चल्दा घरको छाना उडाउने कमजोर रूख र बिजुलीका पोल ढल्ने तथा यस्ता संरचनाले जोखिम निम्त्याउन सक्ने भएकोले सतर्कता अपनाउन सूचना मार्फत आग्रह गरिएको छ। आज लुम्बिनी सहित तराईका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यमसम्मको वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आज पनि तातो दिन हुनेछ। नेपाली औषधि उत्पादकले नेपाली उद्योग आयातको दबावमा परेको भन्दै बाह्य प्रतिस्पर्धा रोक्न सरकारसँग माग गरेका छन्। उनीहरूले आयातमा कडाई गर्न आग्रह गरेका हुन्। नेपाल आत्मनिर्भर रहेका औषधिको कच्चा पदार्थ मात्रै आयात गर्ने गरी नीति सरकारले लिनुपर्नेमा उनीहरूको जोड़ छ। नेपालमा झण्डै 100 औषधि उद्योग छन्। तीमध्ये 10 बन्द भइसकेको अवस्था छ भने बाँकी 50 बन्द हुने अवस्थामा पुगेको उद्योगीहरूले बताएका छन्। संचालनमा रहेका उद्योग समेत 30-40% क्षमतामा मात्रै संचालनमा आएको हुँदा सरकारले उद्योग बचाउनेतर्फ ध्यान दिनुपर्नेमा उनीहरूको जोड़ छ। नेपाल औषधि उत्पादक संघका केन्द्रीय अध्यक्ष विप्लव अधिकारीले नेपाली औषधि उद्योगमा 40 भन्दा धेरैको लगानी भइसकेको बताउनुभयो। 2074 सालमा तत्कालीन सरकारले 30 नेपालमा उत्पादन हुने औषधि आयात रोक्ने निर्णय गरेको भए पनि कार्यान्वयन हुन नसकेको उहाँको भनाई छ। नेपाली उत्पादनको गुणस्तर राम्रो भएको भन्दै उहाँले कतिपय उद्योगहरूले विदेशमा समेत निर्यात गर्ने गरेका बताउनुभयो। एपोनका उपाध्यक्ष सन्तोष बरालले सरकारले नेपाली औषधि उद्योग बचाउनका लागि विदेशबाट औषधि आयातमा कडाई गर्नुपर्ने बताउनुभयो। उहाँले बैंक ब्याजमा अनुदान दिन आग्रह गर्दै प्रविधि भित्र्याउन र औषधि निर्यात गर्न राज्यले सहजीकरण गर्नुपर्ने माग गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुन चाँदीको भाव घट्यो, नेपालमा विकासका मुद्दा बारेको सम्मेलन आयोजना लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
10: ह्यूमन रिसोर्स डेवलपमेंट एण्ड रिसर्च इंस्टीट्यूट बबरमहल काठमाडौं को भर्ना संबंधी सूचना।
11: प्राविधिक शिक्षा विकल्प में होइन समृद्धि को संकल्प को रूप में पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षा में समर्पित यस कलेज में शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तह का शैक्षिक कार्यक्रम हेल्थ असिस्टेन्ट ल्याब टेक्निशियन र फिजियोथेरापी सहायक में भर्ना खुल्यो।
10: कोर्स का विशेषताहरू 3 भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
11: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511 77619 वा 98576 1314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले प्रधानमन्त्री शाहले युमा आबद्ध देशका राजदूत तथा मिशन प्रमुखसँग भेटवार्ता गर्नुहुँदै कोशी मधेस बागमती र गण्डकीका थोरै ठाउँमा आज हावाहुरीको सम्भावना सावधानी अपनाउन आग्रह लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 1300 रूपियाँले घटेको हो। हिजो सुनको भाव तोलामा 2,92,800 रूपियाँ रहेकोमा आज घटेर तोलाको 2,91,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि घटेको छ। हिजो तोलाको 5,150 रूपियाँमा कारोबार भएको चाँदी आज 90 रूपियाँले घटेको हो। आज चाँदीको भाव तोलामा 5,060 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। नेपालमा विकासका समसामयिक मुद्दाहरूबारे दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास केन्द्रीय विभाग किर्तिपुर काठमाडौँमा अस्ति आइतबार र हिजो सोमबार सम्मेलन गरिएको हो। सम्मेलनमा विकासका लागि विभिन्न मुद्दामा प्रस्तुत कार्यपत्र र अनुसन्धान पत्रमाथि विमर्श भएको थियो। सम्मेलनको समापन गर्दै तिर्वीको मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्राध्यापक डाक्टर दुरी नन्द ढकालले सम्मेलन विकास फलदायी भएको भन्दै अन्य विभागले पनि यस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनको निरन्तर आयोजना गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा 20 कार्यपत्र तथा अनुसन्धान पत्रमाथि छलफल भएको थियो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब्राहम सम्झौतामा सहभागी हुन गरेको आह्वानलाई पाकिस्तानले अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको सम्भावित सम्झौतासँग जोडेर पाकिस्तानसहित मुस्लिम तथा अरब देशहरूलाई अब्राहम सम्झौतामा सहभागी हुन आह्वान गरेको केही घण्टामै पाकिस्तानले प्रस्ताव अस्वीकार गरेको समाचार संस्था एएनआईले जनाएको छ। यो प्रस्ताव आफ्नो मौलिक विचारधारासँग मेल नखाने पाकिस्तानले उल्लेख गरेको छ। पाकिस्तानका रक्षा मन्त्री मोहम्मद आसिफले इस्लामाबादले आफ्नो आधारभूत राष्ट्रिय दृष्टिकोणसँग बाझिने कुनै पनि सम्झौतालाई समर्थन नगर्ने बताउनु भएको छ। यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले मुस्लिम र अरब राष्ट्रहरूलाई अब्राहम सम्झौतामा सामेल हुन आग्रह गर्नुभएको थियो। उहाँले साउदी अरब, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन र बहराइन लगायत देशहरूलाई सामूहिक रूपमा अब्राहम सम्झौतामा हस्ताक्षर गर्न आह्वान गर्नुभएको थियो। ट्रम्पका अनुसार अब्राहम सम्झौताले यसका सदस्य देशलाई आर्थिक, वित्तीय तथा सामाजिक लाभ दिएको छ। सन् 2020 अमेरिकी मध्यस्थतामा अघि बढ़ाइएको अब्राहम सम्झौता इजरायल र केही अरब राष्ट्रबीच कूटनैतिक, आर्थिक तथा सुरक्षा सम्बन्ध सामान्यकरण गराउने उद्देश्यले शुरू गरिएको पहल हो। तर ट्रम्पको पछिल्लो आग्रहपछि पाकिस्तानले सार्वजनिक रूपमा असहमति जनाएसँगै यो पहललाई विस्तार गर्ने अमेरिकी प्रयासमा नयाँ राजनैतिक चुनौतीको सामना गर्नुपर्ने संकेत देखिएको विश्लेषण गरिएको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज पहिलो क्वालिफायरको खेल हुँदैछ। पहिलो क्वालिफायरमा आज बेलुका रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र गुजरात टाइटन्सले खेल्दैछन्। आजको विजेता सिधै फाइनलमा पुग्नेछ। यो खेल भारतको धर्मशालामा नेपाली समयअनुसार राति पौनी 8 बजे शुरू हुनेछ। आरसीबी

द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल केन्द्रित हुने, कोशी मधेश बागमती र गण्डकीका थोरै ठाउँमा आज हावाहुरीको सम्भावना, सावधानी अपनाउन आग्रह, बाह्य औषधि आयातमा कडाई गर्न औषधि उद्योगीको माग, आत्मनिर्भर रहेका औषधिको कच्चा पदार्थ मात्रै आयात गर्नुपर्नेमा जोड, पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार, आफ्नो मौलिक विचारधारासँग मेल नखाने प्रतिक्रिया, र आईपीएल क्रिकेटको पहिलो क्वालिफायरमा आज आरसीबी र गुजरात खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: लो आयो है, क्वालिटी मा नम्बर 1, दाम मा सबैभन्दा कम।
2: ओ प्रकाश।

0: सस्तुमै पोषक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
4: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
3: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844206590047549453।
3: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
4: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्याङ्कन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
7: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
4: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
7: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
4: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
7: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
4: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
6: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50(4) बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
3: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
4: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
6: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
4: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
6: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
4: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
6: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
4: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
6: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
4: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: तन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
11: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
10: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
9: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
12: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430998, 0485430998।
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
12: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
13: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
14: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
13: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
14: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
15: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम सुने सौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गे। प्रविधि संयोजनमा हुनुहुन्छ ललिता हायो। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np को साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहुन सक्नुहुनेछ। र तपाईँले यो कार्यक्रम साताको साथै दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौं। आज पनि सिलसिला जारी रहेको छ। आज मंगलबारको बसाई, आजको बसाईमा स्पेशल दिन होइन तपाईँको सल्लाह सुझावले नै हामीले लिएर आएको एकदमै होइन नयाँ रहेको छ आजको बसाई। हामीले चाहिँ आज तपाईँको माझमा चाहिँ एकदमै सामान्य ज्ञानको प्रश्नहरू चाहिँ तपाईँको माझमा हामीले राख्नेछौं। त्यसमा चाहिँ तपाईँले क्वेशन हामीले सोधिसकेपछि चारवटा अप्सन दिनेछौं। अप्सनमा चाहिँ तपाईँले छानेर चाहिँ हामीलाई एउटा उत्तर दिनुपर्ने हुन्छ र तपाईँले दिनुभएको उत्तर सही या गलत हामी कम्प्युटरको माध्यमबाट तपाईँलाई जानकारी गराउनेछौं र तपाईँले फटाफट फोन गर्नुपर्ने हुन्छ। आज चाहिँ हामीले सामान्य ज्ञानको चाहिँ प्रश्नहरू चाहिँ लिएर आएका छौं र कतिपय यो प्रश्न चाहिँ होइन आफ्नो निरन्तर पढ़ाईमा ध्यान दिने साथीहरूले पढ़ाई निरन्तर गर्दै हुनुहुन्छ भने उहाँ साथीको लागि पनि एकदमै सहज पनि हुन्छ भन्ने हिसाबले चाहिँ तपाईँको माझमा हामीले आजको बसाईमा मंगलबारको बसाईमा चाहिँ यो प्रस्तुति लिएर आएका छौं। तपाईँले कस्तो लाग्छ के लाग्छ तपाईँले सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। यति बेला तपाईँ कहाँ हुनुहुन्छ, के गर्दैनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ, व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ दिनुभएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सधैँ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं। सुनेर साथ दिनुहोला अनि कार्यक्रम अवधिभरि एकदमै मिठा र माइला चलचित्र गीतहरू तपाईँको माझमा राख्दै हामी अगाडि बढ्नेछौं भन्दै यति बेला हामी एकदमै मिठो चलचित्र गीत राख्छौं। त्यसपछि हामी तपाईँसँग कुराकानी गर्न आउने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: आली मै देखे भरी लोठे की छेव राख्न मन लाग्यो गुलियो छ।

0: कार्यक्रम का हामीले एकदमै मिठो गीत राखिसकेका छौं। चलचित्रको नाम काजी रहेको थियो, च्यानको तिर्खा। एकदमै मिठो गीत हामीले कार्यक्रमको स्नेह सौगातको शुरूआतमा राखिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 0440 40 00 26 को माध्यम भएर आउन सक्नुहुनेछ। आज चाहिँ तपाईँको लागि हामीले चाहिँ सामान्य ज्ञानको प्रश्नहरू चाहिँ होइन लिएर आएका छौं। तपाईँले चाहिँ त्यो प्रश्नको उत्तर दिनुपर्ने हुन्छ। सायद उत्तर सँगसँगै हाम्रो अप्सन पनि रहेको छ। तपाईँले कति नम्बरको अप्सनको चाहिँ उत्तर मिल्छ जस्तो लाग्छ त्यो अप्सन तपाईँले चुज गरेर भन्नुपर्ने हुन्छ। कार्यक्रमको लागि 0440 40 00 26 तपाईँ फोन गरेर आउन सक्नुहुनेछ। किनभने यो चाहिँ मलाई ठिक लाग्यो, किनभने भर्खरै मात्रै विद्यार्थी भाइ बहिनीहरू पढ्दै हुनुहुन्छ, पढाइमा पनि सहज हुने तरिकाले चाहिँ तपाईँको माझमा चाहिँ यो चाहिँ ठिक होला भन्ने हिसाबले मैले लिएर आएका छौं। र तपाईँलाई चाहिँ कस्तो लाग्दैछ होइन, सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। आउनुहोला 0440 40 00 26 को माध्यम भएर। अनि त्यसै गरी सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो साथी सँगैलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनु भएका सन्देशहरूलाई पनि हामी कार्यक्रममा वाचन गर्नेछौं। त्यस्तो अप्ठ्यारो नमान्नुहोला होइन, कोही मान्छेलाई पनि हामीले जन्मजाति सबै कुरा सिकेर जानेर आएका हुँदैनौ। र तपाईँले चाहिँ कार्यक्रममा आउनुहोस् अनि प्रयास गर्नुहोस् होइन, प्रयास नै सबैभन्दा ठूलो कुरा हो। कोही कसैलाई पनि सबै कुरा पहिले नै जानकारी भएको हुँदैन, कतिपय जानकारी भएको कुराहरूलाई पनि हामीले बिर्सिएका हुन्छौं। त्यो बिर्सिएका कुराहरूलाई पनि हामीले यस कार्यक्रम मार्फत तपाईँलाई सम्झाउने प्रयास गर्नेछौ। आउनुहोला पनि भन्न चाहन्छु। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्कार हजुर।
0: नमस्कार हजुर, यो आवाज हाम्रो धरानदेखि के छ? कार्यक्रम सुन्दै हुनुहुन्छ विवशजी?
1: कार्यक्रम सुन्दैछ हजुर। अघिल्लो हप्ताको नियम जस्तै मलाई लागेको छ, अघिल्लो हप्ता चाहिँ कमेन्टमा लेख्नुहोस् भन्दै हुनुहुन्छ, आज सामान्य ज्ञान रहेछ।
0: अब यस्तो हो, कमेन्ट पनि वाचन हुन्छ। अब कतिपय साथी सङ्गीलाई चाहिँ यस्तो पनि लाग्यो, अब

0: ए विद्यार्थी भाई बहिनीहरू होइन कार्यक्रम पनि सुन्नुहुन्छ विदाको समयमा भन्दा पनि अब कतिपय थाहा हुन्छ पढाइ छोडेर बस्नु भएको साथी सङ्गीलाई पनि अलिकति सहज हुन्छ जो कोही लोकसेवाहरूमा होइन लोकसेवाहरू चाहिँ अब पढिराख्नु भएको छ वा साथीहरू मित्रहरूको लागि पनि केही सहज हुन्छ। अब हामीले यतिकै कमेन्ट पढ्ने अनि साथी सङ्गी सम्झिने भन्दा पनि अब हाम्रो साथीहरूले भन्नुहुन्थ्यो कलाकारहरूको भोइस पनि ल्याउनु भन्नुहुन्थ्यो यो भन्दा चाहिँ मलाई उचित के लाग्यो भने चाहिँ अब यो भयो भने चाहिँ सबै कुरा सबै ठाउँमा चाहिँ उपयोग हुने होइन रहेकोले चाहिँ मैले यसलाई चाहिँ निरन्तरता दिने विषय होइन निर्णय लिए। हजुरहरूलाई के कस्तो लाग्छ भन्नुहोस् न पहिला।
1: एकदम राम्रो हजुरहरूका अब यसो सामान्य ज्ञानहरू पनि होइन थाहा पाउँदै गइन्छ जानिन्छ यो पनि राम्रो
0: एकदमै राम्रो छ है। अब चित्त बुझेन भने चाहिँ साथीहरूको आजबाट हामीले सुरुवात गरेको छौँ होइन मंगलबारको बसाइमा जहिले पनि होइन क्वेसनहरू चाहिँ हामीले लिएर आउँछौँ। अब यसमा साथीहरूले कतिको समय अब यो यस्तो अप्ठ्यारो पनि छैन हामीले त्यसमा अप्सन पनि दिन्छौँ र अप्सनमा अब तपाईँले एउटा मात्रै चुज गरेर भन्नुपर्ने हुन्छ एन्सर दिनुपर्ने हुन्छ र मिल्यो भने अब तपाईँले हाम्रो कम्प्युटरको माध्यमबाटै मिलेको नमिलेको त्यहाँबाट थाहा पाउन सक्नुहुनेछ। अब तपाईँले ठिक लाग्यो भन्नुभएको छ अन्य साथीहरूसँग पनि कुराकानी गर्दै जाउँ के भन्नुहुन्छ उहाँको साथीहरूले पनि जसको बहुमत ठिक छ भन्ने आउँछ उहाँको चाहिँ भनाइलाई हामी प्राथमिकता दिनेछौँ है त। ल हामी प्रश्नतर्फै लागौँ त। ल तपाईँको माझमा हामी प्रश्न राख्छौँ है त। ल गाई जात्रा कसले चलाएका थिए अप्सन नम्बर अब तपाईँले हामीले यो चाहिँ समय हुन्छ तपाईँले चाहिँ त्यो समयभित्र चाहिँ भनिसक्नुपर्छ जस्तो हाम्रो 30 सेकेन्ड रहेको छ होइन अप्सन पनि दिन्छौँ प्रश्न हामीले भनिसकेका छौँ र प्रश्न त्यसपछि काउन्ट हुन्छ होइन अनि 30 सेकेन्ड पछि चाहिँ तपाईँले त्यो 30 सेकेन्डभित्र चाहिँ उत्तर दिनुपर्छ अप्सन पनि हामी भन्छौँ है त। ल गाई जात्रा कसले चलाएका थिए यसको अप्सन रहेको छ एमा जगत प्रकाश मल्ल बीमा प्रताप मल्ल र सीमा मान्दे र डीमा रणबहादुर शाह यो चारवटा अप्सनमा कुन चाहिँ ठिक होला
1: तपाईँको
0: प्रताप मल्ल भन्नुहुन्छ। ल अब तपाईँले के मिलाउनु भएको छ कि छैन हामी कम्प्युटरको माध्यमबाट तपाईँलाई भन्छौँ है त। के भयो जस्तो लाग्यो मिलेको छ हजुरलाई विशेष धन्यवाद। अब हामी साथीसँग चाहिँ अन्य बसाइमा सम्झाउँछौँ किनभने सबै साथीहरूलाई समर्थन जनाउनु पर्ने हुन्छ अलि टाइम पनि धेरै लाग्छ आजको बसाइमा त हामी छुटौँ है त। हस्त नमस्ते उहाँ हुनुहुन्थ्यो विवश कुलुङ पृथकजी हुनुहुन्थ्यो धरानदेखि उहाँले प्रश्नको उत्तर दिएर छुटिसक्नु भएको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला फेरि अर्को साथी पनि आउन सक्नुहुनेछ हामी 0-48-40-00-26 तपाईँको लागि चाहिँ फोन नम्बर खुल्ला रहेको छ साथसाथै तपाईँले पठाउनु भएका सन्देशहरूलाई पनि वाचन गर्नेछौ तपाईँलाई चाहिँ त्यस्तो अप्ठ्यारो छैन होइन तपाईँले सुन्दै आइराख्नु प्रश्न भएको प्रश्न पनि हुन्छ कतिपय चाहिँ अब सुनिरहेको होइन तपाईँले पढिराख्नु भएको प्रश्न हो कहीँ कतै चाहिँ हामीले बिर्सन सक्छौँ र तपाईँले त्यो 30 सेकेन्डभित्र चाहिँ हामीलाई चाहिँ जानकारी दिनुपर्छ प्रश्नको उत्तर तपाईँलाई अप्सन पनि छ तपाईँले त्यो अप्सन यो हो कि भनेर चुज गरेर चाहिँ भन्न सक्नुहुनेछ तपाईँलाई कार्यक्रम के कस्तो लाग्छ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ है त आउनुहोला 0-48-40-00-26 फोन गरेर। त्यसै गरी हुनुहुन्छ सुमित यात सुनवार किराजी हुनुहुन्छ नमस्ते सम्झना नेवा खड्गे हजुर म चाहिँ रामी साप्ते उराली हाजी काठमाडौँबाट बौद्ध जुरपाटीबाट चाहिँ सुमित या त सुनवार किरात हो म पनि प्रोग्राम सुन्दैछु धेरै मनपर्छ अब बज्नेसँग हजुरको लागि र मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी विष्णु खनाल हाकुजी हुनुहुन्छ हेलो सेस गुड आफ्टरनुन के छ खबर सन्चै हुनुहुन्छ इट्स मी विष्णु खनाल फ्रम अथराई तेह्रथुमबाट चाहिँ प्रोग्राम मार्फत साथीहरूलाई सम्झिनु पर्दा मनको साथी जीवन कार्की पिनिता दाहाल सुवेदी गगन तेह्रथुमे लुम्बिनी साजा दुर्गा खटुवाल रञ्जित राई पूर्वेलिया खुसी ममता पोया मिडिया प्रेमी राई अनिसा त्यसै गरी भूमिका भण्डारी पुष्पा राई काली कमला ओनेम लिम्बु टिकाराम सुनवार लगायत सम्पूर्णको लागि चाहिँ अब बस्ने गीत सुनाउन चाहन्छु बबाई भन्नुभएको छ विष्णुजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी अर्जुनिया खाँची हुनुहुन्छ दर्शन सेवा हजुर म यता शङ्खसभा धर्मदेवी दुई तामापोकबाट चाहिँ अर्जुन याखा हो सम्झना छ साथीहरू मीडिया प्रेमी राई अनि सारो छेत्री हर्पल रोस्ने त्यसै गरी अन्सिता मल्ल ठकुरी छेत्री राज खले मगर राज वियोगी गुरूङ अर्दिक चिमी ललित चिमी अर फ्रेण्डलाई चाहिँ सम्झना छ भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी बेली आछामीजी हुनुहुन्छ मिस यु अल भन्नुभएको छ माधव ढुङ्गेलजी हुनुहुन्छ हजुर दर्शन नमस्कार म माधव ढुङ्गेल बिर्तामोट छापाबाट सम्झिनु पर्दा प्यारी श्रीमती उमा ढुङ्गेल बुनु अस्मी सुताङ रमिला राई गीता ढुङ्गाना राई अनिता कालीभूमिका गीता लिम्बू रञ्जित राई घायल अभिरमान सुनवार पूर्वेली आकाश राई दिया लिम्बू आङबो हाङ मुनाकुजी युबी मुना मुखिया कमला मुखिया हजारमान राई अनिता राई जेनी लिम्बू निशा बान्तवा राई लवली मेलिना सियर कल्पना साम्पाङ मनिषा राई कुमारी योङहाङ लवाती दिलु सानो एम्पो भावना सामलिङ राई रमला रमिला बान्तवा राई त्यसै गरी दुखी बिना लुलम हिक्मत साए पूर्ण बहादुर थुलुङ लगायत सम्पूर्ण साथीलाई हाव गुड डे भन्नुभएको छ हाम्रो माधवजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु त्यसै गरी हुनुहुन्छ सुमित यता सुना खिराजी उहाँले तिमीलाई आफ्नो भनेर सम्बोधन गरी आफ्नो मनमै लुकाएका कुराहरू विश्वासका साथ सुनाइरहँदा भोलिको दिनमा मनमुटाव भइदिँदा ती कुराहरूलाई नै मेरो कमजोरीको रूपमा प्रयोग गरिदिन्छौ भन्ने साथी भनेर सम्बोधन कसरी गरौ म भन्नुभएको छ फकै पनि होइन अब हामीले साथी भनेर विश्वास गरिसकेपछि साथीले विश्वासघात गर्न चाहिँ मिल्दैन तर पनि त्यस्तै छ यो दुनियाँमा तर त्यस्ता कुराहरू चाहिँ हामीले सम्झिनु हुँदैन एकदमै यस्तै छ भन्नुपर्छ यति बेला अर्को साथी हुनुहुन्छ सम्पर्कमा उहाँलाई म स्वागत गर्छु नमस्कार
2: हेलो दी नमस्ते गुड आफ्टरनुन
0: नमस्ते गुड आफ्टरनुन हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: म धरानबाट हरपल रोस्ने
0: हरपल रोस्नेजीको खबर के छ
2: खबर एकदम राम्रो छ ठिक छ समग्रमा तपाईँको के कस्तो छ
0: मेरो पनि एकदम ठिक ठाक छ राम्रो रमाइलो छ भन्नुपर्छ रोस्नेजी खाना त लिनु भइसक्यो होला
2: आज मात्र आएको कि फर्स्ट टाइम हो कि
0: यो चाहिँ अब मैले चाहिँ फर्स्ट टाइम मात्रै लिएर आएको हो किनभने अब हाम्रो मंगलबारको बसाईमा चाहिँ होइन यो प्रश्नहरू लिएर आउँदाखेरि चाहिँ अलिकति विद्यार्थी भाइ बहिनी लगायत लोक सेवामा परीक्षा होइन पढाइ गरिराख्नु भएको साथी सङ्गीलाई पनि अलिक काम लाग्ने भएकोले चाहिँ मैले केही सहज हुने तरिकाले आजबाट सुरुवात गरेको छु हजुरलाई के कस्तो लाग्छ आज हामीलाई सल्लाह सुझाव होइन जिज्ञासा के छ भन्नुहोस् न
2: त्यही त मैले फर्स्ट टाइम कार्यक्रम फेसबुकबाट हेरेर सुनेको थिएँ
0: होइन
2: त्यही भएर मलाई फर्स्ट टाइम लाग्यो जे छ राम्रो छ अब अलिकति क्विजमा ध्यान दिनुपर्छ अब डेडिकेसन सङ रोज्ने कार्यक्रम त भइ नै हाल्छ होइन अनि अलिकति मनोरञ्जन पनि हुन्छ दिमागले पनि अलिकति अब जति जानेको त हुँदैन मनोरञ्जन हुन्छ नि त एकछिन दिमागले सोच्ने बाध्य पनि हुन्छ होइन रमाइलो त ठिक छ भन्नु भन्नुपर्छ त्यो
0: हजुरबाट पनि ठिक छ भन्ने हामीलाई चाहिँ सुझाव
2: लाग्छ होइन मलाई चाहिँ लाग्छ यो गीत सङ्गीत क्षेत्रको अलिकति क्विज थोरै हुन्छ तर प्रश्न राख्दै गर्दाखेरि चाहिँ अब क्याटेगोरिज गरेर आज सामान्य ज्ञान सोधेर अनि अर्को हप्ता फेरि के अरे म्युजिक क्षेत्रमा अब चिन्ने होइन चलचित्र कसरी ल्याउनु भएको कि त्यो ल्याउनु भने अझ राम्रो हुन्छ
0: त्यस्तै हाम्रो पनि छ है हाम्रो शुक्रबारको बसाइमा चाहिँ हामीले अब चलचित्रमा चाहिँ होइन कुन चलचित्र हो होइन त्यो पनि छँदैछ अनि अब त्यो कसले अब त्यसमा गीत भन्दा पनि कुन चलचित्र हो कुन गीत हो भन्ने चाहिँ त्यो शीर्षकमा पनि हामीले शुक्रबारको बसाइमा लिएर आएका छौँ हरेक कुराहरू चाहिँ पूरा भइसकेको छ हजुरले निरन्तर अब यो कार्यक्रमको बारेमा सुरुदेखि होइन हाम्रो साताको साथै दिन आउने गर्दछ यसमा चाहिँ सबै कुरा कुन कुन दिन के कार्यक्रम आउँछ भन्ने हजुरलाई जानकारी छ कि छैन त
2: मलाई त्यति राम्रो चाहिँ थाहा छैन
0: त्यति राम्रो थाहा छैन ल म तपाईँलाई म जानकारी गराउँछु सरस्वती होइन अब हाम्रो आइतबारको बसाइमा भइहाल्यो नयाँ तथा पुरानो चलचित्रहरू हाम्रो रोजाइको वर्ष भने तपाईँले साथीसँगलाई सम्झन पाउनुहुन्छ अनि सोमबारको बसाइमा चाहिँ अब तपाईँहरूकै रोजाइको चलचित्र गीत बज्छ गीत मार्फत चाहिँ पाँचजना साथीले मात्रै सम्झन पाउनुहुन्छ मंगलबारको बसाइमा आज यो भइहाल्यो तपाईँले थाहा पाउनु भइहाल्यो होइन अब कमेन्ट सँगसँगै सामान्य ज्ञानका प्रश्नहरू पनि तपाईँको माझमा हामीले लिएर आउँछौ र बुधबारको बसाइमा कतिपय साथीहरूको चाहिँ इच्छा चाहना रुचि हुन्छ कतिलाई गीत गाउन मन लाग्छ कतिलाई क्यारिकेचर गर्न मन लाग्छ होइन अब कथा कविता सुनाउन मन लाग्छ उहाँ साथीको लागि पनि होइन उहाँको इच्छाको प्रस्तुति रहेको छ बुधबारको बसाईमा भने बिहिबारको बसाईमा हामीले चलचित्र सम्बन्धी केही प्रश्नहरू लिएर आउँछौ चलचित्र सम्बन्धी सम्बन्धभित्र रहेको प्रश्नहरू लिएर आउँछौ होइन त्यसै गरी हामीले चाहिँ अब शुक्रबारको बसाईमा चलचित्र कुन हो अनि कुन गीत हो भन्ने विषयमा त्यो हामीले ट्र्याक काटेर लिएर आउँछौ होइन हजुरहरूले चाहिँ चिन्नुपर्ने हुन्छ अनि शनिबारको बसाईमा रहेको छ हामीले चाहिँ त्यसमा चाहिँ चलचित्र गीत मात्रै गाउनुपर्ने हुन्छ यो सातैको सातै दिन चाहिँ होइन अब यो कार्यक्रमहरू लिएर आएका छौँ अनि हजुरलाई चाहिँ के कस्तो लाग्छ यसमा अझै पनि हामीले फेरबदल गर्नुपर्ने केही छ ठिक छ अब सहभागी हुँदै जानुहोस् कार्यक्रम सुन्दै जानुहोस् अनि के कस्तो लाग्दैछ हजुरले हामीलाई सल्लाह सुझाव पनि दिनुहोस् यति बेला भने हामी कार्यक्रमतर्फ लागौँ है ट्राई गर्नुभन्दा पनि अब पक्कै पनि साथीहरू पढिराख्नु भएको साथीहरूलाई चाहिँ एकदम जानकारी पनि हुन्छ होला कतिपय चाहिँ बिर्सेको पनि हुन्छ सबै कुरा हामीले अब अहिले चाहिँ तत्काल प्रश्न सोध्नु बित्तिकै पनि नआउन सक्छ आएको कुराहरू पनि कतिपय बिर्सिन्छौँ हामीले होइन त्यसलाई बिर्सिन्छ यो आएन पछि म त नआउने मलाई आउँदैन भन्ने कुराहरू चाहिँ त्यो लिनु हुँदैन जस्तो आउँछ हामीले अप्सन पनि दिइराखेका हुन्छ त्यो ठ्याक्कै एउटा अप्सन चाहिँ भन्नुपर्ने हुन्छ है त नेपालको सबभन्दा सानो प्रदेश कुन हो यसको अप्सन रहेको छ बागमती प्रदेश मधेस प्रदेश कर्णाली प्रदेश लुम्बिनी प्रदेश यस मध्येमा चाहिँ कुन चाहिँ प्रदेश रहेको छ नेपालको सबभन्दा सानो प्रदेश कुन हो तपाईँको समय होइन काउन्ट हुन्छ 30 सेकेन्ड मात्रै हुन्छ बागमती प्रदेश मधेस प्रदेश कर्णाली प्रदेश लुम्बिनी प्रदेश यो चारवटा अप्सनमा कुन चाहिँ प्रदेश पर्छ
2: ला। ला मैले चाहिँ भने ल गेस मात्र गरेँ।

0: हर्पल रश्मीजी ल भन्नुहोस् न, कति मैले तपाईँलाई 30 सेकेन्ड पनि दिएँ, अप्सन पनि दिएको थिएँ, के होला भन्नुहोस् त ठ्याके मधेस परदेश भन्नुहुन्छ। ल त्यो चाहिँ हामीले अब तपाईँको एन्सर मिल्यो कि मिलेन भनेर हामी कम्प्युटरमै जाँच गर्छौँ है त। उहाँको प्रश्न होइन मिलेको छैन, तर पनि उहाँले अब एकछिन धैर्यतासम्म बस्नुभएको भए चाहिँ के लाग्थ्यो, किनभने अब यस्तो चाहिँ हामीले आएन मिलेन भन्नेमा त्यो गर्नुपर्ने छैन, किनभने मिल्दा मिलिनुपर्छ भन्ने पनि छैन, हामीले प्रयास जारी हो। रोशनीजीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, यति समय वेट गर्नुभयो तर बीचमा चाहिँ छुटेर जानुहुँदाखेरि चाहिँ अलिकति नराम्रो पनि लाग्यो होइन, तपाईँले केही समय धैर्यता राखेर चाहिँ अब अर्कोचोटि प्रयास गर्न सक्नुहुने थियो। यसको उत्तर रहेको थियो हाम्रो कर्णाली परदेश रहेको थियो, उहाँले चाहिँ अब कुन हो भनेर पनि भन्नुभएको मिलेको थिएन, तर पनि हामीले चाहिँ अब उहाँलाई जानकारी गरे तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने नेपालको सबभन्दा सानो प्रदेश चाहिँ हाम्रो कर्णाली परदेश रहेको छ, तपाईँलाई यो जानकारी भइसक्यो होला भन्न चाहे। र त्यसै गरी यति बेला अर्को साथी पनि आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु, नमस्कार।
1: नमस्ते
0: नमस्कार, हाम्रो धनुजी है के छ अनि आरामै हुनुहुन्छ?
1: एकदम आरामै छु, सन्चै छु हजुर, सन्चै आरामै कुशलै
0: हुन्छ, म एकदम सन्चै आराम कुशलै छु भन्नुपर्छ। अब मैले धनुजीलाई चाहिँ अगाडि नै के सोधेँ भने चाहिँ हजुरहरूले अब त्यो चलचित्रको होइन कलाकारहरूको भोइस ल्याउनु भनेको त्यो हामी कुनै समय अवश्य पनि ल्याउँछौँ, अनि त्यही प्रोग्रामभित्र जुन हाम्रो बुधबारको बसाइमा अथवा त्यसमा होइन मिक्स गरेर ल्याउँछौँ, नभए यसै क्विज प्रोग्राममा चाहिँ कुनै दिन हामीले त्यो पनि प्रश्नहरू लिएर आउँछौँ। तर मैले यो के विचार गरेँ भने अहिले भाइ बहिनीहरूले चाहिँ पढ्दै हुनुहुन्छ, अनि लोकसेवातिर पनि एक्जामको लागि तयारी गर्दै हुनुहुन्छ, वा साथीको लागि पनि केही सहज होस् होइन, अब यो भनेको सानोदेखि ठुलो सबैलाई चाहिँ एकदम चाहिने होइन जानकारी हुनुपर्ने कुराहरू रहेको छ। यो कुरालाई चाहिँ मैले मध्यनजर गर्दै आज यो कार्यक्रम लिएर आएको छु, हजुरलाई के कस्तो लाग्छ हामीलाई यसो भन्नुहोस् न है।
1: एकदमै ठिक लागेको छ दिदी, अब होइन अब कति चोटि अब हामी अब त्यस्तो प्रश्न उत्तरमा अब हल गर्न नसक्ने छौँ नि त, अब कतिपल्ट जानिँदैन, अब प्रयास गर्दै गर्दाखेरि सकिन्छ जानिन्छ, त्यही भएर पनि एकदम ठिक लाग्यो भन्नुपर्छ। अब अर्को भोइसको भनेको थियो
0: त्यसको पनि हामी यसै समयमा चाहिँ आज यो लिएर आयो भने अर्को हप्ता हामी त्यो पनि लिएर आउनेछौँ होइन, सबैले मिक्स गरेर चाहिँ मङ्गलबारको बसाइमा हामीले तपाईँले यो प्रश्न होइन जस्तै चाहिँ हो नि, अब प्रश्न आज लिएर आयो भने अर्को समय हामी अब कलाकारहरूको भोइस पनि तपाईँलाई चिनाउने प्रयास गर्छौँ, यसरी नै हामी निरन्तर अगाडि बढ्नेछौँ। यो विषयमा पनि हजुरले राम्रो भनिदिनु भए खुसी लागेको छ, हजुरको जिज्ञासा पनि हामी मनन गर्नेछौँ कुनै समय। एकदमै खुसी लाग्यो कार्यक्रममा आउनुभयो, अरू के छ नयाँ नौलो खबर सुनाउनुहोस् न।
1: खासै नयाँ नौलो छैन, सबै पुरानै नै, समग्रमा ठिकै छ भनौँ न, आज मजाले घाम लागिरहेको पनि छ, राम्रै छ दिदी।
0: ल ठिक छ, त्यसो भए हामी कार्यक्रमतर्फ लागौ। ल अब म प्रश्न पनि भन्छु, हाम्रो समय पनि काउन्ट हुन्छ, त्यो समयभित्र 30 सेकेन्डभित्र हजुरले हामीलाई उत्तर दिनुपर्ने हुन्छ है त।
1: ओके हुन्छ।
0: ल तपाईँको लागि समय सुरु हुन्छ। माउरीको कतिवटा आँखा हुन्छ? अप्सन ए 4 वटा, अप्सन बी 10 वटा, अप्सन सी 5 वटा, अप्सन डी 8 वटा।
1: पाँच त भन्न चाहन्छु दिदी।

0: അതാണല്ലേ ലഹ്കത്തി ഇവിടെ വന്നു പോയോ?
1: പാഞ്ചോട്ട
0: വന്നുഹ ലാസ്റ്റ हामी अब यो चाहिँ उत्तर हाम्रो कम्प्युटर बाटै बाटै हजुरले भन्छौ है त
1: ओके हुन्छ
0: तानुजी
1: हजुर
0: के भयो जस्तो लाग्यो
1: एकदमै सही भएको रहेछ
0: ल सही भन्नु भएको छ हजुरलाई विशेष धन्यवाद हजुर
1: यो मिलाउँदै जाँदाखेरि तिनवटा मात्र प्रश्न भए हुन्थ्यो नि अझ रमाइलो
0: हुन्थ्यो खुड्किन त्यो पनि हाम्रो चाहिँ अब धेरै प्रश्न लिएर आउनु पाए धेरै साथीलाई सुनाउनु पाए हुन्थ्यो भन्ने अब हामीले तिनजना जम्मा तिनजना साथीसँग कुराकानी गर्न सफल भएका छौँ एउटा एउटा प्रश्न लिएर आउँदा पनि अब हेर्नु न समय सकिन लागिसकेको छ धेरैवटा प्रश्न भयो भने हाम्रो धेरै समय लाग्ने हुन्छ होइन ठिकै छ आज यो प्रश्न तपाईँले भन्नुभयो भने हामीले धेरै अब धेरै सोचिन अनि हामीले गर्नु पर्यो भने हाम्रो दिमागलाई पनि ह्याङ हुन्छ एउटै प्रश्नलाई निरन्तरता दिउँ अब अर्को बसाइमा गर्दा हामीले त्यो प्लस प्लस हुँदै जान्छ होइन यसलाई नै यसै गरी जाउँ भन्ने हिसाब छ अब हाम्रो समय पनि सकिन लागिसकेको छ हामीले अब पाए बोल्यो भने एकजना साथीसँग सम्भव कुराकानी गर्न सक्छौँ होला न त त्यही धेरै साथीहरूलाई पनि लिन सक्दैन त्यो हिसाबले चाहिँ मैले चाहिँ एउटा प्रश्न मात्रै होइन सोधेँ हजुरहरूलाई ठिकै छ यसरी नै हामी यो कार्यक्रममा मनोरञ्जन लिँदै होइन अब ज्ञान गुणका कुराहरू सिक्दै अगाडि बढ्नुपर्छ यसलाई नै मध्यनजर राखौँ है त
1: एकदमै एकदमै मैले पनि आजै भनेको थियो होइन अब आउँदै गर्दाखेरि अब जान्दै गर्दाखेरि चाहिँ अर्को हप्ता अर्को हप्ता चाहिँ अब
0: पक्कै पनि
1: अब जुन तिन प्रश्न उत्तर दिनेलाई चाहिँ अब खुड्किला चलाउँदै चलाउँदै जाने अब नचिन्दै अब नचिनेको भइहाल्यो भन्ने कुरो हो मैले पनि
0: पक्कै एउटै प्रश्न हुँदैन कुनै समय धेरै समयपछि अथवा हुन सक्छ होइन अब आज सोधेको प्रश्न अर्को बसाइमा नहुन पनि सक्छ है ल ठिक छ कतिपय कुराहरू तपाईँले जान्नुभएको कुराहरू अरू साथीलाई पनि नआउन सक्छ अरू साथीलाई आएको कुरा तपाईँलाई पनि नआउन सक्छ हामीलाई नआउन सक्छ त्यसरी नै अब समयमा होइन हामी समय अनुसार चल्नुपर्ने हुन्छ हजुरलाई विशेष धन्यवाद कार्यक्रमको समय पनि सकिन लागिसकेको छ अर्को बसाइमा हामी फेरि भेट्नेछौँ आजको बसाइबाट हामी छुटौँ है त हस्त नमस्ते उहाँ हुनुहुन्थ्यो धनु गजमेर उहाँले मिलाउनु भएको छ उहाँलाई विशेष धन्यवाद अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ किनभने समय कति चाँडै सकिसकेको छ होइन 12:50 गइसकेको छ आज फेरि विशेष दिन पनि रहेको छ तपाईँसँग कुराकानी साथ होइन प्रश्न सोध्ने र सँगसँगै हाम्रो कमेन्ट पनि वाचन गर्नुपर्ने हुन्छ यति बेला हामीलाई धेरै साथीले कमेन्ट पनि गर्नुभएको छ होइन जो साथीहरू फोन मार्फत उपस्थित हुनुभयो र जो साथीहरूले चाहिँ अब कार्यक्रम सुन्दै हुनुहुन्छ सात समुद्र पारीबाट पनि हामीलाई होइन कमेन्टहरू पठाउनु भएको छ हाम्रो सुमित या त सुनवार किराजीले चाहिँ अर्को पनि हामीलाई एकदमै मिठो लेख रचना लेखेर पठाउनु भएको छ अगाडि बढ्दै जाँदा गन्तव्यमा हेर्दै गर्दा अगाडि बढ्दै जाँदा गन्तव्यमा हेर्दै जाँदा बाटोमा ठूला ढुङ्गा अनि काँडा हुनु त बाटोमा ठूलो ढुङ्गा अनि काँडा हुनु त स्वाभाविक नै हो हिँड्नै छोडे त गन्तव्यमा कसरी पुगिएला र सके जति सबै सहेर हिँड्न स्वाभाविक सरी मैले यसमा एक लयमा मात्रै मैले वाचन गरे नछोड्नु है जिन्दगी होला सायद त्यो कहीँ कोसिस गर्दैछु म भन्दै हुन्छ पक्कै पनि हजुरले चाहिँ अगाडि बढ्दै जाँदा गन्तव्यमा हेर्दै जाँदा बाटो ठूला ढुङ्गा अनि काँडा हुन त स्वाभाविक नै हो तर हेर्दै छोडे गन्तव्यमा कसरी पुगिएला र सके जति सबै हेर हेर्न नछोड न छोड्नु नै जिन्दगी होला सायद त्यो सही कोसिस गर्दैछु म भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी ईश्वर गुरुजी हुनुहुन्छ गुरुजी सायद ईश्वर गुरुजी हुनुहुन्छ एउटा माया नै माया छ तिम्रो गाउँमा गीत बजाइदिनु होला है इन्डिया भोजपुरबाट कार्यक्रम सुन्दैछु भन्दैछ माया नै माया छ तिम्रो गाउँमा भन्ने गीत चाहिँ भन्नुभएको छ सकेसम्म हामी राख्ने प्रयास गर्छौँ है त त्यसै गरी विनोद बरुवालजी हुनुहुन्छ हेलो हजुर नमस्ते म पनि सुन्दैछु है सबै सालोबाट चाहिँ विनोद बरुवाल हो भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ कर्ण प्रिय केसी संगीत शुभ बिहानी सन्चै हुनुहुन्छ म यता भारतको हिमचालबाट कर्णप्रिय केसी संगीत घर तुलसपुर कार्यक्रम मार्फत हजुर लगाए सम्पूर्ण साथीमा चाहिँ मिठो माया सम्झना छ भन्ने हुनुहुन्छ। र त्यसैगरी अर्को साथी हुनुहुन्छ आंकामी जी हुनुहुन्छ। नमस्ते नमस्कार दिदी, हजुर म ओखलढुङ्गा पुकलीबाट आंकामी शेर्पा, हामी पनि कार्यक्रम सुन्ने सौगात सुनिरहेको छु। अब बस्ने गीत हजुर लगायत मलाई आंकामी शेर्पा भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई सुनाउन चाहन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसैगरी हुनुहुन्छ अर्को साथी कर्णप्रिय केसी संगीतजी हुनुहुन्छ, वाट्सएपमा कल लिनु पर्यो है भन्दै हुनुहुन्छ। उहाँले हजुरले पहिला पनि भन्नुभएको छ होइन, हामीले यो कुराहरूले चाहिँ अब मनन गरिराखेको छौ, हाम्रो पनि सल्लाह सुझाव गर्नुपर्ने हुन्छ कसरी चाहिँ कुन तरिकाले अगाडि बढ्ने भन्ने कुरा तपाईँलाई पक्कै पनि हामी यो निचोड निकालिसकेपछि तपाईँलाई यो प्रश्नको उत्तर हामी दिने प्रयास त गर्नेछौ कर्णजी। र त्यसै गरी हुनुहुन्छ सौरभ केसीजी हुनुहुन्छ, हेलो सिज गुड आफ्टरनुन, म चाहिँ बागसोर नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि सुन्दैछु, मेरो घरमा हुने श्रीमती छोरालाई पनि धेरै धेरै सम्झन चाहन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी सौरभ केसी हुनुहुन्छ, हेलो उहाँले लेखिसक्नु भएको छ होइन, दुईटा कमेन्ट छ। र त्यसै गरी हुनुहुन्छ मिलन घायल मुटुजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट टु अल फ्रेन्डको लागि दोहा कतारबाट भन्दै हुनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ सानीजी हुनुहुन्छ, नमस्ते म अनुष्का, सानो घर चाहिँ शङ्खसभा, हाल चाहिँ रोमानियाबाट सुन्दैछु, मिस यु अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ निशा थोकरजी हुनुहुन्छ, मिस यु अल भन्दै हुनुहुन्छ, विवश कुलुङ पृथकजी हुनुहुन्छ, ल धेरै राम्रो लाग्यो आउनुहोस् है साथीहरू भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। रिमा थामीजी हुनुहुन्छ, उहाँले पनि मिस यु अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ शुक्रराज र साइली निर्दोषजी हुनुहुन्छ, हेलो हजुर सांगीतिक अभिवादन, म पाँच थर हिलिह्याङ घर भई हाल चाहिँ फिदिम चार डब्लु चोकबाट शुक्रराज र साइली निर्दोष हो, अब बस्ने गीत मार्फत सम्पूर्ण समर्पण गर्नुपर्दा साथीहरू यस प्रकारको छन् जीवन सयत्री कमला रसाइले, प्रेम कला सरेटी केन्द्र साम्बा आम्फे, अरूणा साम्बा आम्फे, गोपाल भाई चटपटे, मनिषा शेर्पा, गगन तेरथुमे, सुमी लिम्बु, सन्चमाया केरुङ, तारा शंकर, विनिता दाहाल सुवेदी, मरमाया तिमिल सिन्हा, रामकृष्ण एकल यात्री पाँच थरे, स्वर्णिम राई, सुप्रिया पान्थव राई, कविता खतानी, मुना खड्का, हर्पल रोशनी राई, सरस्वता पोखरेल, राजखले मगर, धनु कजमेर, दिलु एम्पु राई, त्यसै गरी हरिमाया चमला गाई, भूपाल दुलाल, अभागी सृजना, विश्वकर्मा, डम्बर तामाङ, योगेनिमे हाङ लिम्बु, भीम कतानी, ढकाल धर्मराज, धन कुमार खाती, फूलमाया सेन्चुरी, त्यसै गरी सुहाङबा लिम्बु भन्नुभएको छ लगायत सम्पूर्ण साथीहरूलाई चाहिँ सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ रामजी किमिरेजी हुनुहुन्छ, नमस्कार सबैमा सम्झना, चेतनबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी धनु गजमेरजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ हेलो हजुर नमस्ते भन्नुभएको छ, नमस्ते हजुरलाई पनि हाम्रो तपाईँसँग कुराकानी पनि भइसकेको छ, प्यारी मान्छेलाई फेरि पनि नमस्ते भन्दै अब चाहिँ छुट्टिनु पर्ने हुन्छ। आजको बसाइमा हामीले धेरै साथीसँग कुराकानी गर्न सकेनौँ किनभने समय होइन त्यस्तै छ, अब हामीले आज प्रश्न होइन लिएर आएका थियौँ सामान्य जिके क्वेसन होइन, यो क्वेसनहरू लिएर आउँदाखेरि चाहिँ तपाईँको के कस्तो लाग्दैछ सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूले पनि अर्को बसाइमा होइन के कस्तो लाग्दैछ सल्लाह सुझाव दिन सक्नुहुनेछ। र कार्यक्रममा आज सहभागिता जनाउनु भएको थियो विवश कुलुङ प्रेथक दरानदेखि हुनुहुन्थ्यो भने हर्पल रोशनी हुनुहुन्थ्यो उहाँले पनि होइन, त्यसै गरी धनु गजमेरजी हुनुहुन्थ्यो ओकलढुङ्गाबाट, उहाँलाई पनि तिनैजनालाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रममा आउनुभयो, प्रयास गर्नुभएको छ, कतिपय साथीले मिलाउनु भयो भने प्रयास गर्नुभएको छ, सबैजनालाई चाहिँ एकमुष्टमा धन्यवाद व्यक्त गर्दछु। र त्यसै गरी सामाजिक सञ्जाल फेसबुक पेजबाट आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्नुभयो, सल्लाह सुझाव साथसाथै दिनुभयो छ होइन, अब हजुरको सल्लाह सुझावलाई पनि हामी मनन गर्नेछौ, त्यो सल्लाह सुझाव पनि स्वर होइन निक्लिसकेपछि तपाईँलाई हामी भन्ने नै छौ। र देश तथा विदेशमा रहेर कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोता मनहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा अवधि बरबजीका मिठा र माइला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि संयोजनबाट मलाई यतिन्जेलसम्म साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा हाम्रो साथीले रोजेमा पार्नुभयो थियो माया नै माया छ तिम्रो नाउँमा भन्ने एकदमै मिठो गीत हामी कार्यक्रममा राख्दै आजको बसाई सिने सौगातबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि बिताउन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्ते।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
3: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 0845-41-143, 98-63-023-422।
2: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
5: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफाड तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854-043-305, 0848-543-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: Hello.
1: Let's go.
2: 6.9 inch को standard display, AI powered camera, 2 years तक warranty सहित, Redmi A7 में 5200 mAh तथा Redmi A7 Pro में 6000 mAh powerful battery के साथ थप अत्याधुनिक विशेषता हरूले तपाईंको मन जित्छ बारम्बार।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे साथमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: 듣고 라디오에서 지토플레이 내가 하트
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
3: 9840-3778-93।
2: ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्राक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 45 521 158, 98 54 0 41 575, 98 41 96 669, 98 64 14 17 88।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
8: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
10: सम्पर्क नम्बर 0 47 590 4 66, 98 692 65 99 8।
9: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
8: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
12: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
4: त्यसैले आफ्नो व्यावसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: त्यसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था

0: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
6: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
5: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
6: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
5: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98 63 29 25 35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
6: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.3 MHz साथै तामाको सीएफएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.mbका साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। विभिन्न मानव अधिकार रक्षक तथा नागरिक समाजका प्रतिनिधिहरूले काठमाण्डु उपत्यका सहित देशका विभिन्न स्थानमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूमाथि भइरहेको जबरजस्ती निष्कासन तत्काल रोक्न सरकारसँग माग गरेका छन्। उनीहरूले विस्थापित परिवारहरूको मर्यादित तथा अधिकारमा आधारित पूर्ण बास सुनिश्चित गर्न पनि आग्रह गरेका हुन्। मानव अधिकार कर्मीहरूले जारी गरेको संयुक्त वक्तव्यमा नेपाल सरकारद्वारा गरिएको निष्कासन कार्यलाई अमानवीय र धोका धडेपूर्ण भन्दै भर्त्सना गरेका छन्। 12 वैशाखदेखि बागमती नदी र सहायक नदी किनारका बस्तीहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौँ महानगर प्रहरी परिचालन गरी निष्कासन अभियान सञ्चालन गरिएको थियो। थापाथली, सिनामंगल, गैरीगाउँ र शान्तिनगरबाट शुरू भएको अभियान मनोहरा, टेकु, बल्खु, बंशीघाट, शंखमूल, बालाजू र कपन लगायत क्षेत्रमा फैलिएको थियो। उनीहरूले सर्वोच्च अदालतले 25 वैशाखको अन्तरिम र अन्तरिम आदेशको पालना गरी निष्कासन कार्य जारी राखेको आरोप लगाएका छन्। अदालतले वैकल्पिक आवासको व्यवस्था र उचित प्रक्रिया पूरा नगरे निष्कासन नगर्न आदेश दिएको थियो, तर हजारौं परिवारलाई पर्याप्त सूचना र पुनर्वास योजना बिना विस्थापित गरिएको दावी गरेका हुन। मानव अधिकार कर्मीहरूका अनुसार करिब 15

हजार मानिस विस्थापित भएका छन्। धेरै परिवारले घर भत्काउन अघि 24 घण्टाको सूचना मात्र पाएका थिए। यस क्रममा उनीहरूले आफ्ना सामान, आवश्यक कागजात तथा दैनिक जीवनका आधारभूत सामग्री सुरक्षित गर्ने अवसर समेत नपाएको उल्लेख गरेका छन्। सरकारको 3 महिनासम्म प्रति महिना 15,000 रूपियाँ र एकमुष्ट 25,000 रूपियाँ राहत दिने निर्णयलाई उनीहरूले अपर्याप्त र निन्दनीय भनेका छन्। उक्त रकमले आवास, शिक्षा, जीविका र सामाजिक संरचनामा पुगेको क्षतिको पूर्ति गर्न नसक्ने जनाएका छन्। मानव अधिकार कर्मीहरूले होल्डिङ सेन्टरहरूको अवस्थाप्रति पनि गम्भीर चिन्ता व्यक्त गरेका छन्। त्यही स्थानहरूमा अत्याधिक भीड, सरसफाईको अभाव, गोपनीयताको कमी, स्वास्थ्य सामग्रीको अभाव तथा सीमित मनोसामाजिक सहयोग भएको वक्तव्यमा उल्लेख छ। बाल बालिका विद्यालय बाहिर रहेका र परिवारहरू मानसिक तनावमा बाँच्न बाध्य भएको जनाइएको छ। नेपालमा विकासका समसामयिक मुद्दाहरूबारे 2 दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास केन्द्र केन्द्रीय विभाग कीर्तिपुर काठमाडौँमा आइतबार सोमबार सम्मेलन भएको हो। सम्मेलनमा विकासका विभिन्न मुद्दामा प्रस्तुत कार्यपत्र र अनुसन्धान पत्रमाथि विमर्श भएको थियो। सम्मेलनको समापन गर्दै त्रिवीको मानविकी तथा सामाजिक शास्त्र संकायका डीएन प्राध्यापक डाक्टर दुविन्दन्द ढकालले सम्मेलन विकास फलदायी भएको भन्दै अन्य विभागले पनि यस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलन निरन्तर आयोजना गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। सम्मेलनमा प्राध्यापक डाक्टर प्रेम सागर छापा गाईले विश्वव्यापीकरण, पर्यावरण र नेपालको अवस्थाबारे प्रस्तुतिकरण गर्दै विकासमा यो विषयलाई सँगसँगै लिएर जानुपर्ने बताउनु भएको छ। सम्मेलनको दोस्रो दिन हिजो आयोजित प्यानल छलफलमा पूर्व राजदूत तथा विभागका संस्थापक प्राध्यापक डाक्टर महेन्द्र प्रसाद सिंह, सिनासका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मृगेन्द्र बहादुर कार्की र पाचक संयुक्त क्याम्पसका उप प्राध्यापक डाक्टर नित्य अर्याले ग्रामीण विकासको नेपाली मोडल बनाउने सिद्धान्त प्रतिपादन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। छलफलको सहजीकरण गर्दै विभागीय प्रमुख सह प्राध्यापक डाक्टर सुमन खरेलले विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गर्न सके पनि रोजगारी सुनिश्चित गर्न सक्ने अवस्था नरहेको र आर्थिक पक्ष राज्यसँग जोड़िएको हुँदा बजारको माग अनुरूप रोजगारी सृजनाको जिम्मेवारी राज्यले लिनुपर्ने बताउनु भएको छ। कार्यक्रममा 20 वटा कार्यपत्र तथा अनुसन्धान पत्रमाथि छलफल भएको थियो। विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग तथा मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका ग्रामीण विकास विभागहरूको सहकार्यमा त्रिवी ग्रामीण विकास केन्द्रीय विभागले सम्मेलनको आयोजना गरेको हो। काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका 3 वटा ओडामा घातक मानिने हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा पुष्टि भएको छ। नगरपालिकाको वडा नम्बर 2, 3 र 4 बर्ड फ्लूको संक्रमण देखिएसँगै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन अपील गरेको छ। नगरपालिकाले यसको नियन्त्रण र रोकथामका लागि विशेष अभियान शुरू गरेको जानकारी दिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामनारायण मौलीले रोग पुष्टि भएका क्षेत्रहरूमा रहेका सम्पूर्ण हाँस, कुखुरा, बट्टाए, लौकाट लगायतका पंक्षीहरू तथा 3 का अण्डा र दानाहरूलाई पूर्ण रूपमा नष्ट गर्ने कार्य भइरहेको बताउनु भएको थियो। रोग अन्यत्र क्षेत्रमा फैलिन नदिनका लागि प्रभावित क्षेत्रमा सुरक्षित तवरले पंक्षीहरूको विसर्जन गरे निष्कासनक्रमणको कार्यलाई तीव्रता दिएको छ। बर्ड फ्लू पंक्षीहरूबाट मानिसमा समेत सर्न सक्ने भएकाले उच्च जोखिमयुक्त जुनोटिक रोग भएकाले नगरपालिकाले सर्वसाधारण र फार्म संचालकहरूका लागि निर्देशन जारी गरिसकेको छ। नगरपालिकाले पंक्षी फार्महरूमा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेशलाई पूर्ण निषेध गर्न र प्रवेश गराउनै पर्ने अवस्थामा अनिवार्य रूपमा निसंक्रमण गरेर मात्र प्रवेश गराउन अनुरोध गरेको छ। यस्तै एउटा फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जाँदा संक्रमण
फैलने डर हुने भएकाले त्यसो नगर्न र प्रयोग भइसकेका अण्डा राख्ने कागजको क्रेटलाई पुनः प्रयोग नगर्न समेत सचेत गराइएको छ। र आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 1,300 रूपियाँले घटेको हो। हिजो सुनको भाव तोलामा 2,92,800 रूपियाँ रहेकोमा आज घटेर तोलाको 2,91,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि घटेको छ। हिजो तोलाको 5,150 रूपियाँमा कारोबार भइरहेको चाँदी आज 90 रूपियाँ घटेको हो। यससँगै आज चाँदी 5,060 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हवस् त यिनै खबरहरूसँगै दिउँसो 2 बजेको हजुरको खबर सकियो। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसके नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
0: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0447-5214-13।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
6: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ, के पिर गरिरहेको? हाम्रै रामेसाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
0: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98-48-087-828, 98-27-8782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
8: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
9: ए, राम बाबु पो आउनु भएछ। के हुनु नि बाबु, दाई विदेश जाने रे? खै, नेपालमा केही भएन?
10: त्यही त राम भाइ, हेर न, यो गाउँ घरमा बसेर आमदानी केही भएन। हेर न, घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
8: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै, मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न। मैले अन्डा पार्ने ढेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
10: ए, हो र भन्या, अनि फाइदा होला र है?
8: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली 20 बजारमै लोड गरे पनि भयो।
10: ए लु, त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै, नम्बर दियो त।
8: एकैछिन है त, म हेरिहाले। ल टिप्नुहोस् त, 98-540-40-239।
10: कति रे? 98-540 अनि
8: 98-540-40-239। फोन नम्बर चाहिँ 0-48-540-239।
10: 048540239
11: हेलो पिराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौँ
10: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुस् न है अनि रगनीबाट राम भाइले 10 बाक्स अण्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुस् न है
11: हस् हुन्छ दाइ म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
8: पोषक दाना कुखुराले पनि मज्जाले खानी अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
10: विराज किसानको साथी
3: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
6: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ
2: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्
6: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं
6: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178

0: hello.
1: Let's go.
2: 6.9 inch ko sanda display, AI powered camera, 2 barsha ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko sath thap atyadhunik vishesta harule tapai ko man jitcha barambar.
3: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीनकुने काठमाडौँ.

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम रोजाई तपाईँकोमा। आज पनि उपस्थित भइसकेको छु म तपाईँको माझमा सम्झना खड्गे भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता हायु। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np को साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला। कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव प्रतिक्रिया पनि दिन सक्नुहुनेछ। तपाईँले कार्यक्रम साताको सातै दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सयक्रम जारी रहेको छ। आजको बसाइमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आजको मंगलबारको बसाईमा हामीले आधुनिक गीतको ट्र्याक लिएर आएका छौं दुईवटा, र हामी एउटा गीत एउटा ट्र्याक मार्फत तीनजना साथीलाई समर्थन जनाउनेछौ। र तपाईँले कार्यक्रममा सहभागिता जनाउनको लागि 0440 40 0026 को माध्यम भएर आउन सक्नुहुनेछ। अनि लिएर आएको ट्र्याक मार्फत तपाईँले सुनेर कुन गीत हो, गीतको नाम र कसले गाउनु भएको सो व्यक्तिको नाम चिन्नुपर्ने हुन्छ। कार्यक्रममा आउनको लागि मैले एक नम्बर भनिसकेको छु, तपाईँले सधैँ डायल गर्दै आउनु भएको नम्बर 0440 40 0026 को माध्यम भएर आउन सक्नुहुनेछ। यो दिउँसोको समय छ, तपाईँ आफ्नो काममा व्यस्त हुनुहुन्छ, व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ दिनुभएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, तपाईँले जुनसुकै ठाउँमा रहेर पनि कार्यक्रमलाई चाहिँ सुनेर साथ दिनुहोला र कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिनुहोला भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एकदमै मिठो गीतबाट। त्यसपछि हामी तपाईँसँग कुराकानी गर्न आउने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम में एकदमै मिठो गीत तिमी फुल्यौ कतै म फुले कतै भन्ने एकदमै मिठो गीत राखिसकेका छौं। यो गीतबाट तपाईले हैन एकदमै मनोरञ्जन लिनुभयो होला भन्ने पनि आशा लिएका छौं। यस्तै हैन आजको बसाइमा चाहिँ फेरि हामीले आधुनिक गीतको ट्र्याक लिएर आएका छौं। ट्र्याक मार्फत तपाईले गीतको नाम र कसले गाउनु भएको सो व्यक्तिको नाम चिन्नु पर्ने हुन्छ। कार्यक्रममा सहभागिता जनाउनको लागि 0840 40 00 26 आउन सक्नुहुनेछ र त्यसै गीत हामी कार्यक्रममा राख्नेछौं र एउटा ट्र्याक मार्फत हामी तीनजना साथीलाई चाहिँ चिनाउने प्रयास गर्नेछौं। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: हेलो,
0: नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?

0: 뭐요?
1: 바람이 잡아주시다 그래서?
0: 시타지고는 뭐요? 그래서 아무래도 시타지고 허벌 대리 삼이 보지 않은 뭐에 대해만 베스트 오는 거 하고 있어?
1: 베스트가 아니야. 이게 이렇게 가슴 뜨겠다 그러나 아래쪽 삼이라 그걸 맞아 일반이 말라서 안 돼.
0: 라 यस्तो हामीले कहिले काहीँ चाहिँ अब धेरै समय भएको थियो हाम्रो सीताजी कता जानुभयो होला आजकल धेरै साथीहरूले चाहिँ माया मार्न लागेको हो कि जस्तो पनि लाग्छ भने पहिले पहिले यति धेरै माया गर्ने साथीहरू अहिले चाहिँ हामीहरू सम्पर्क विहीन हुँदाखेरि हामीलाई कस्तो नरमाइलो लागेको छ नि सीताजी
1: हजुर हजुर त्यस्तो हराएको त होइन दिदी गाउँमा हुँदा त एकदम रेडियो सुनेर कल गरिन्थ्यो अनि अहिले चाहिँ
0: ल ठिक छ अब होइन काठमाडौँतिर रहनुभयो व्यस्त भयो समय त्यही भएर हामीलाई सम्झन सक्नु भएन तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्था हुनुहुन्छ खुसी साथ रहनुहोला होइन अब हजुरहरू जहाँ भए पनि हामीलाई चाहिँ धेरै समय भए पनि यसको सम्झना गर्नुभएको छ धेरै खुसी लागेको छ यो आवाज धेरै समयपछि सुन्न पायौँ एकदमै खुसी छु अनि समग्रमा सबै कुरा ठिक छ है म एकदम सन्चै आरामै छु सीताजी हजुरहरूको मायाले गर्दासम्म अहिलेसम्म बाँचेकै छौ भन्नुपर्छ है त अनि खाजा लिनुभयो मेरो पनि बाँकी नै छ अब केही समयपछि हुन्छ म सँगसँगै होला जस्तो छ हाम्रो सीताजी र म यहाँ अब दुरीले टाढा भए पनि मनले नजिक भएको छ भन्ने सम्झिँदै हामी खाजा खानुपर्छ है त ल ठिक छ अब आउने प्रयास गर्नेछौ जारी नै रहनेछ हाम्रो धेरै माया गर्ने साथीहरूलाई कहिले कहाँ भेटौँ जस्तो पनि भएको छ तर के गर्ने समयको होइन अभावले गर्दाखेरि चाहिँ हामी अब भन्ने जस्तो आफ्नो साथीहरूलाई भेट्न पाएका छैनौ त्यो समय पनि आउँछ होला प्रतीक्षा गर्नेछौ आज चाहिँ के गर्नुपर्छ भन्ने कुरा हाम्रो सीताजीलाई थाहा छ है ठिक छ हामी कार्यक्रममा आज लिएर आएको गीतको ट्र्याक बजाउँछौँ त्यो गीत चाहिँ कसले गाउनु भएको हो सो व्यक्तिको नाम र कुन गीत हो भनेर नाम चाहिँ चिन्नुपर्ने हुन्छ है सीताजी ल कोसिस गर्नुहोला तपाईँको लागि ट्र्याक बज्छ है त

0: जी ताजे सुन्नु भयो
1: हजुर दिदी सुन्न त एकदम मजाले सुने हल्का कटेर नि आइरहेको थियो सुन्न त सुने
0: ल भन्नुहोस् न त प्रयास गर्नुहोस् के हो गीतको नाम अनि कसले गाउनु भएको
1: है दिदी कस्तो गाह्रो पो पर्लास्तो
0: गाह्रो पर्यो ल यसो झटाएर पनि हाल्नुहुन्न ल ठिक छ आउनुभयो प्रयास गर्नुभएको छ खुसी लाग्छ अब अन्य विषयमा पनि आउँदै गर्नुहोला यो चाहिँ गीत हामी अब दुईजना साथीलाई लिन्छौँ उहाँले होइन उहाँसँग चाहिँ हामी कुराकानी गरेर यो गीतको ट्र्याक राख्छौँ उहाँले पनि भन्नु भइसकेपछि सही गीत पनि भन्छ है त हस् त नमस्ते उहाँ हुनुहुन्थ्यो हाम्रो सीता श्रेष्ठ हाल चाहिँ अहिले काठमाडौँबाट धेरै समयपछि उहाँसँग कुराकानी भयो उहाँलाई विशेष धन्यवाद पालो तपाईँको रहेको छ आजको वसाइमा एकदमै सजिलो रहेको छ ट्र्याक तपाईँले सुन्दै आइराख्नु भएको छ यो मिठो गीत संगीतहरू होइन यति बेला अर्को साथी पनि आइसक्नु भएको छ उहाँलाई म स्वागत गर्छु नमस्कार
2: नमस्कार
0: आउनु त पर्छ नि विवशी हजुरहरू नआयो भने हामी कोसँग बोल्ने त अनि खाजा खानुभयो कि बाँकी छ त
2: खाजा बाँकी छ हजुर मेरो अलिक त्यो छ कि अब एकछिन पछि खाजा खाने तिन बजीतिर हजुर
0: घरतिर हुनुहुन्छ कि बाहिर हुनुहुन्छ त अहिले
2: एकदम घरमै छ हजुर
0: ल त्यसो भए अब सबै ठिकठाक नै छ होला खबरहरू है
2: ठिकै छ राम्रै छ हजुर हजुरले घरतिर बसिसके एकदम राम्रो गर्छ

0: राम्रो रमाइलो हुनुपर्छ, गजब हुनुपर्छ नि होइन। ल त्यसो भए हामी कुराकानीतर्फ अब धेरै जोडिनौ होइन, भनिराखेनौ हजुरलाई, अब थाहा नै छ हजुरको लागि ट्र्याक राख्नुपर्छ।
1: म यो चाहिँ त्यो बराबरी लाग्यो भएर हो कि नरेन्द्र प्याकले हजुर
0: ठ्याक्कै यसको शीर्षक भन्नुहोस् न।
1: शीर्षक भन्नाले अब यस्तो छ कि दुध बराबरी लाग्यो भन्ने छ हजुर।
0: हो र ल ठिक छ, हामी अब हजुरले चोट बराबरी लाग्यो भन्ने चाहिँ गीत, अब गीत भन्नुभएको छ है।
1: अब यहाँनिर गीतको बोल चाहिँ अब अलिकति यो पनि हुन्छ होइन, यो गीतको सुरुवातमा गाउँदा चाहिँ गाइँदा चाहिँ यस्तै छ
0: हजुर। हामी ठ्याक्कै चाहिँ शीर्षक चाहिएको,
1: शीर्षक चाहिँ चोट बराबरी लाग्यो एउटै भएर
0: यही नै भन्नुहुन्छ।
1: यही नै भन्छ
0: ल, चोट बराबरी लाग्यो है
1: हजुर।
0: हुन्छ, कार्यक्रम आउनुभयो, एकदमै खुसी लाग्यो। अन्तिमसम्म कार्यक्रम सुन्दै गर्नुहोस्, अब एकजना साथीलाई हामी समर्थन जनाउनेछौँ र सोही गीत पनि कार्यक्रममा बज्छ है। र हस्त नमस्ते, उहाँ हुनुहुन्थ्यो विवश कुलुङ पृथकजी हुनुहुन्थ्यो धरानदेखि, उहाँले पनि हामीलाई उत्तर दिएर छुटिसक्नु भएको छ। पालो तपाईँको फटाफट फोन गर्नुहोस् है, हामी धेरै समय कुर्न सक्दैनौ किनभने अर्को पनि ट्र्याक छ, हामीले अन्य साथीलाई पनि समर्थन गराउनु पर्ने हुन्छ। एउटा ट्र्याक मार्फत हामी तीनजना साथीलाई लिने प्रयास गरेका छौं। यति बेला साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार भनेदेखि उहाँ छुटिसक्नु भएको छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। हामी होइन समय धेरै भएको जस्तो पनि लाग्छ, अर्को साथीलाई पनि समर्थन जनाउनु पर्ने हुन्छ र यति बेला भने हामी कार्यक्रममा अर्को साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार, यो आवाज कहाँ देखियो होला त? धेरै समयपछि हाम्रो अनिताजीसँग पनि कुराकानी गर्न पायो, अब देख्न त धेरै समय भयो नदेखेको, के हो त्यस्तो? अनि उतैतिर हुनुहुन्छ?
2: हजुर, म अहिले यतैतिर छु भन्नुपर्छ है दिदी।
0: ल कहिले फर्किनुहुन्छ त्यता?
2: अब अलिक पछि नै भन्नुपर्छ।
0: अलिक पछि नै भन्नुहुन्छ? आरामै हुनुहुन्छ नि?
2: म आरामै छु अनि दिदी हजुर।
0: म पनि आरामै छु भन्नुपर्छ है त। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: सुनिराखेको छु, मम्मी बुवाले सुन्नु भएको छ।
0: हो र? ल ठिक छ, अनि खाजा खानु भयो कि बाँकी छ त?
2: मेरो खाना भएको छैन, खाजा पनि भएको छैन, अहिले खुमा खानु भन्नुपर्छ है।
0: खाना त खाँदै भएको रहेनछ है। ल समयमै खानु होला, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला, कहिले काहीँ यस्तै हुन्छ, अरू दिनमा चाहिँ समयमै खानु होला है त। ल हामी कार्यक्रमतर्फै लागौ, आज ट्र्याक सुनेर चाहिँ गीतको बोल अनि कसले गाउनु भएको गायक गायिकाको नाम भन्नुपर्ने हुन्छ है। ल तपाईँको लागि ट्र्याक राख्नुपर्छ कि पर्दैन त? पर्छ। ल तपाईँको लागि ट्र्याक बस्छ, ध्यान दिएर सुन्नुहोस् अनि हामीलाई कसले गाउनु भएको र गीतको शीर्षक भन्नुहोस् है त।

Anita, zin? Ne भन्नुहोस् न, कसले गाउनु भएको गीत? गायककारको नाम भन्नुहोस् अनि गीतको नाम भन्नुहोस् त। हो र, लगाएर पर्यो। ल, एकैछिनपछि हामी यो गीतको नाम पनि भन्छौँ, कसले गाउनु भएको सो व्यक्तिको नाम पनि भन्छौँ। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोस् है त। हस्त, नमस्ते। उहाँ हुनुहुन्थ्यो अनिता रम्तेलजी हुनुहुन्थ्यो, उहाँले पनि प्यास गरेर छुटिसक्नु भएको छ यति बेला। भने हामीले आज लिएर आएको गीतको ट्र्याकको नाम रहेको थियो तिम्रो खुसीको लागि। यसमा आवाज रहेको थियो नरेन्द्र प्यासीको आवाज रहेको थियो। सो गीत हामी कार्यक्रममा छोड्दै अर्को ट्र्याक लिएर फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत आज लिएर आएको. गीतको ट्र्याक मार्फत हामीले ट्र्याक हजुरलाई चिनाएको थियो. त्यही ट्र्याक मार्फतको गीत तिम्रो खुशीको लागि नरेन्द्र प्यासीको आवाजमा रहेको यो मिठो गीत हामीले राखिसकेका छौं. अब भने पालो तपाईँको 0848 40 00 26 फोन गरेर तपाई सहभागिता जनाउन सक्नुहुनेछ. यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु. नमस्कार. साथी हुनुहुन्थ्यो, उहाँ बाहिरिनु भइसक्यो जस्तो लाग्यो. जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. आउनुहोला, अर्को साथी आइसक्नु भएको छ, स्वागत गर्छु. नमस्कार.
1: नमस्ते.
0: नमस्कार धनुजी, हो लाइक के छ, आराम हुनुहुन्छ है? के त भएको छैन नि अघि र अहिलेमा? सब ठिक छ भन्नुभयो है?
1: एकदम ठिक छ, घाम मजाले लागिरहेको छ,
0: चर्को चर्को घाम है.
1: हजुर, हजुरको समुद्रमा कार्यक्रम भर्खरै सुन्नुभयो?
0: भर्खरै सुन्नुभयो है?
1: हजुर, बारीतिर थिए अनि घरमा आएर सुनिरहेको
0: छु. चर्को घाम लागिरहेको छ, के गर्ने, यो चर्को घाममा पनि होइन काम गर्दै हुनुहुन्छ अनि कार्यक्रम पनि अब सुन्नको लागि होइन बिचमा भए पनि आइसक्नु भएको छ. कसरी लाग्छ, अब खाजा बाँकी भयो छ कि खानु भइसक्यो त?
1: छैन, बनाउँदै हो, अब खानुबाट छ एकछिनमा. हजुरले खानुभयो?
0: मेरो पनि बाँकी नै छ. अब धनुजीले बनाउँछु भनिसकेपछि अब यतैतिर आउनु पर्ला एकछिन पछि है.
1: हजुर यतैतिर आउनु है त, अब कार्यक्रम सकाएर म खाजा बनाउँदैछौँ हामी, अब खानु पर्छ यतैतिर आउनु होला है.
0: ल हुन्छ, हजुर बनाउँदै गर्नुहोस्, म पनि प्रोग्राम सकेर दौडेर आउँछु है. ल कुराकानी भने अब धेरै होइन समय छैन, हामी अन्य व्यवसायमा गर्नेछौँ. कार्यक्रमतर्फै लागौँ. आज हामीले ट्र्याक लिएर आएका छौँ, सो ट्र्याक राख्छौँ. हजुरले गीतको नाम र कसले गाउनु भएको कलाकार गायककारको नाम चाहिँ भन्नुपर्छ है त.
1: के हुन्छ,

0: कार्यक्रममा हामीले एकदमै मिठो गीत राख्यौं। आज चाहिँ होइन केही प्राविधिक समस्याले गर्दाखेरि हाम्रो धनीजीसँग पूरा कुराकानी गर्न सकेनौं। धनीजीलाई पनि नराम्रो लाग्यो होला, विशेष उहाँमा अब होइन कहिलेकाहीँ यस्तो हुन्छ, उहाँले बुझ्नुहुन्छ पक्कै पनि, नराम्रो नठानिदिनु होला हजुरप्रति। होइन म क्षमा माग्न चाहन्छु, कहिलेकाहीँ चाहिँ यस्तो भइदिन्छ होइन, नचाहँदा नचाहँदै पनि यस्तो हुँदाखेरि चाहिँ हामीलाई पनि मन नराम्रो लाग्छ, अब हजुरलाई पनि त नराम्रो लागेको होला सायद। यो कुराहरूलाई चाहिँ होइन समाप्त गरौँ र अर्को बताईमा हामी तपाईँसँग कुराकानी गर्छौँ। फेरि पनि फोन लाग्छ भने तपाईँले सहभागिता जनाउनुहोस् है, मलाई चाहे समय पनि कम छ र तपाईँले पठाउनुभएका सन्देश छोटो मिठो वाचन गर्दै हामी विदा लिनेछौँ। आउनुहोला 0440 40 0026 को माध्यम भएर। यति बेला हुनुहुन्छ सौरभ केसी हुनुहुन्छ, हेलो सिस गुड आफ्टरनुन, म चाहिँ बाक्सो नगरपालिकाको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि हजुरको प्रोग्राम सुन्दैछु, मेरो घरमा आउनुहुने श्रीमती छोराको लागि पनि धेरै सम्झना छ भनिदिनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्ते दिदी हजुर।
0: नमस्कार देवजी, आउनुभयो, आराम हुनुहुन्छ देवजी?
1: आराम छ दिदी हजुर, म एकदम आरामै छु भन्नुपर्छ है त, अनि घाम चर्को चर्को लागिरहेको छ भन्नुपर्छ, मसँग कुरा गर्नुपर्दा त्यस्तै छ भन्नुपर्छ दिदी हजुर।
0: मेरो पनि खबर एकदम ठिकठाक छ, राम्रो रमाइलो छ, यता पनि चर्को चर्को घाम लागिरहेको छ, गर्मी महसुस भएको छ, अनि यस्तै भन्नुपर्छ है देवजी, समग्रमा सबै ठिकठाक नै छ भन्नुपर्छ। अनि के गर्दै हुनुहुन्छ यो समय?
1: यो समय म बसिरहेको छु भन्नुपर्छ है दिदी हजुर, सङ्गति गइरहेको थिएँ, आज आज हाम्रो घरेलु सङ्गति थियो यहाँ गइरहेको भन्नुपर्छ है त।
0: ठिक छ, समय पनि सकिन लागिसकेको छ, अन्तिममा आएका छौँ, अन्तिम चरण भइसकेको छ, हजुरलाई माझमा चाहिँ हामी ट्र्याक राख्छौँ, सुन्ने प्रयास गर्नुहोस् है त।

देख्दै सुन्नुभयो ल कसले गाउनु भएको गायक गायिका को हुनुहुन्छ उसको उहाँको नाम भन्नु अनि गीतको नाम भन्नुहोस् है त सही उत्तर मान्नुहुन्छ अब एकैछिन पछि हामी यो गीत पनि राख्छौँ अहिलेको बसाइबाट छुट्टामा है त हस्त नमस्ते हुनुहुन्छ देव महाजी उहाँले पनि गीतको होइन कसले गाउनु भएको सो व्यक्तिको नाम र गीतको नाम पनि भनेर छुटिसक्नु भएको छ अब भने पालो तपाईँको भन्दा पनि हामी छोटो मिठोमा कोही साथी आउनुहुन्छ भने चाहनुहुन्छ भने उहाँलाई म समर्थन गराउनेछौ आउनुहोला 048-40-40-026 2:53 गइसकेको छ हामी कुराकानी छोटोमा गरेर हजुरलाई चाहिँ ट्र्याक जिराउने तर्फै लागि जानेछौ आउनुहोला 048-40-40-026 को माध्यम भएर अर्को साथी हुनुहुन्छ शुक्र राज र सानी निर्दोषी हुनुहुन्छ हेलो हजुर सांगीतिक अभिवादनमा 5 थरी लेखा घर भइहाल्छ फिदिम डब 4WC को शुक्रबाट चाहिँ शुक्रराज रसाईले निर्दोष अब बस्ने गीत मार्फत सम्झना समर्पण गर्नुपर्दा हुनुहुन्छ जीवन सयात्री कमला रसाईले प्रेमकला आचार्य टिकेन्द्र साम्बा हाम्फे अरूणा साम्बा हाम्फे गोपाल भाइ चटपटे मनिषा शेर्पा गगन तेरथुमी सुमी लिम्बू संसमाया केरूङ तारा शंकर विनिता धाल सुवेदी त्यसै गरी मनमाया तिमल सेना रामकृष्ण कलयात्री पाँच थरे स्वर्णिम राई सुप्रिया बान्तवा राई कविता घतानी मुना खड्का हरपल रोशनी राई सरस्वता पोखरेल राजकले मगर तनु गजमेर दिलु एम्फू राई त्यसै गरी हरिमाया चमला गाई भोपाल दुलाल अभागी सृजना विश्वकर्मा डबर तामाङ योगिनी मेहाङ लिम्बू भीम घतानी ढकाल धर्मराज धन कुमार खाती फुलमाया सन्चुरी त्यसै गरी हुनुहुन्छ सोहाङमा लिम्बू लगायत सम्पूर्ण साथीलाई सम्झना सम्बन्धी हुनुहुन्छ बुद्ध बजरचारी हुनुहुन्छ उहाँले चाहिँ लेख्नु भएको छ शर्मिला विसुङके बुनुलाई चाहिँ गेट विल सुन भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी डम्बर ढुङ्गेलजी हुनुहुन्छ हेलो दिदी नमस्ते म मन्थली कटहजोरबाट चाहिँ डम्बर ढुङ्गेल हो खाजा भयो त दिदी भन्नुभएको छ हाम्रो खाजा बाँकी नै छ अनि मेरो खबर पनि एकदम ठिक छ उहाँले साथीलाई नै सम्झना गर्नुभएको छ शोभा थापा रोली राई सुमित याता सुनवार किरात सम्झना नेवा खड्गे निरोज कार्की सन्तोष छेत्री तिम्रो दिलको राजा मम्मी बाबा सबैको लागि भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ शर्मिला हायुजी हुनुहुन्छ हेलो सिज गुड आफ्टरनुन म पनि सुन्दैछु है प्रोग्राम सिन्धुलीबाट शर्मिला हायु भन्दै हुनुहुन्छ मिस यु अल फ्रेन्ड भन्नुभएको छ त्यसै गरी अर्जुन याखाजी हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ दर्शन र सेवा हजुर म यता शङ्खसभा धर्मदेवी दुई तामा फोकबाट अर्जुन याका हो हल्का सम्झना भन्नुभएको छ साथीहरू मीडिया प्रेमी राय अनि सारो छेत्री हर्पल रोशनी त्यसै गरी अञ्चिता मल्ल ठकुरी छेत्री राजकले मगर ललित जिमी हर्दिक अर्दिन जिमीलाई चाहिँ सम्झना छ है भन्दै हुनुहुन्छ सुस्मिता मोक्तानजी हुनुहुन्छ उहाँले पनि हेलो हजुर गुड आफ्टरनुन सिस्टर लास्टो फ्यापुला खाजा खानु भयो त सिस्टर म रामे छाप खाना दिवीबाट सुस्मिता मोक्तान म पनि प्रोग्राम सुन्दैछु धेरै मनपर्छ अब बजनीसँग हजुरको लागि प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूको लागि भन्दै छुटिन्छु भन्नुभएको छ कर्णप्रिय केसीजी हुनुहुन्छ हेलो हजुर नमस्कार म पनि सम्पूर्णमा म यता भारतको हिमचालबाट कर्णप्रिय केसी संगीत लुम्बिनी प्रदेश सुदूर सुन्दर उपत्यकाबाट चाहिँ कार्यक्रम सुन्दैछु एकदम राम्रो छ भन्दै हुनुहुन्छ खड्का केटो हुनुहुन्छ म तेह्रथुमको छथर सुधाप कुमार खड्का हो भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी अमिनाजी हुनुहुन्छ मिस यु स्पेसली माई हार्ट एन्ड मनिषा मगर त्यसै गरी हुनुहुन्छ प्यारी मान्छे सुशीला विश्वकर्मा प्यारो दादा राजगले मगर विवश कुलुङ पृथक मायल अलिसा लिम्बू निरुता योजन संगीता लामा कविता कथानी अर्को लागि भन्दै हुनुहुन्छ विष्णु परियारजी हुनुहुन्छ नमस्ते भन्नुभएको छ नमस्ते नमस्कार हजुरलाई पनि हिराबहादुर लगाईजी हुनुहुन्छ उहाँले पनि नमस्ते चाहिँ सुन्दैछु है बुटोलबाट भन्नुहुन्छ हिराजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ छुटिनुपर्ने हुन्छ आजको समयमा हामीले साथीहरूसँग कुरा गर्नु सीता श्रेष्ठ विवश कुलुङ पृथक त्यसै गरी अनिता रमतेलजी हुनुहुन्थ्यो धनुकजमेर अनि देवमाझीसँग पनि हामीले कुराकानी गर्यौं उहाँ सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्दछु र कार्यक्रममा अवधि बढ़ बजेका मिठा गीतका सर्जक श्रेष्ठलाई पनि विशेष धन्यवाद जो साथीहरूले प्रयास गर्नुभयो उहाँ सम्पूर्ण साथीहरूले विशेष धन्यवाद व्यक्त गर्दै प्रविधि संयोजनमा रहेर 3 बजेसम्म मलाई साथ सपोर्ट दिनुभयो उहाँ साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै हामीले अन्तिममा आज ट्र्याक चिनाएका थियौं देवमाझी हुनुहुन्थ्यो उहाँले मिलाउनु भएको छ भिडियो सिरानी भन्ने
र मनिला सोताङको आवाजमा रहेको सही गीत हामी कार्यक्रममा राख्दै आजको बसाई र चाहिँ तपाईँकोबाट म सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 मा भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0144-63-310, 0144-63-332, 9851-2016, 9843-36-91-94।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावा हुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: छाना उडेको गुल्मीको मालिका गाउँपालिकामा हावाहुरीबाट क्षति भएको, ताप्लेजुङ र पाँचथरमा विपजन्य घटना घटेको र अछामको रामा रोशनमा 200 भेडा मरेको विषय उठाउँदै पीड़ितलाई राहत तथा क्षतिपूर्ति दिन माग गरे। बीपी राजमार्ग र मध्य पहाड़ी लोकमार्गमा बाढ़ी र पहिरोबाट सड़क अवरूद्ध भएको तथा प्युठान, रोल्पा, अर्घाची र झापामा विद्युत आपूर्ति प्रभावित भएको प्रति पनि सांसदहरूले चिन्ता व्यक्त गरे। सांसदहरूले विपद जोखिम व्यवस्थापनमा सरकार थप गम्भीर हुनुपर्ने र पूर्व सचेतना कार्यक्रम प्रभावकारी बनाउनु पर्ने सुझाव पनि दिएका छन्। जलवायु परिवर्तन र विपद व्यवस्थापनलाई अलग अलग विषयका रूपमा हेर्न विद्यमान परिपाटीले जोखिम बढ़ाएको भन्दै विज्ञहरूले नीतिगत र कार्यगत सामञ्जस्यता हुनुपर्नेमा जोड़ दिएका छन्। काठमाण्डुमा आज आयोजित कार्यक्रममा जलवायु विज्ञ डाक्टर धर्म उप्रेतीले जलवायु परिवर्तन, जैविक विविधतामा आएको रास र प्रदूषणले विपद निम्त्याउने बताउनुभयो। तराईमा देखिएको तातो हावाको लहरले उदाहरण दिँदै उहाँले तापक्रम र यसले मानव जीवन, पशुपन्छी तथा कृषिमा पार्ने असरबारे वैज्ञानिक बुझाइको कमी रहेको बताउनुभयो। कृषि वन तथा वातावरण मन्त्रालयका उपसचिव प्रकाश सिंह थापाले जलवायु परिवर्तनका असर अब वास्तविक जीवनको अपरिहार्यता बनेको उल्लेख गर्दै विपदको समयमा समुदाय नै पहिलो प्रतिकारका रूपमा उत्रने निकाय भएकाले पालिका तहमै काम गर्न जरूरी रहेको बताउनुभयो। सुर्खेतको सिम्ता, मुस्ताङ, हुम्ला र बाजुरामा घटेका बाढ़ी पहिरोका घटनाले विपदलाई जलवायु परिवर्तनको कोणबाट हेर्नुपर्ने आवश्यकता थप पुष्टि भएको भन्दै कार्यक्रमले तीनै तहका सरकार, गैर सरकारी संस्था र विकास साझेदारी बीचको सहकारी अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। विभिन्न वडामा बर्ड फ्लू रोग पुष्टि भएपछि काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपील गरेको छ। वडा नम्बर 2, 3 र 4 बर्ड फ्लू देखिएपछि त्यो क्षेत्रका पंक्षी र सम्बन्धित वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको कार्य तीव्र पारिएको नगरपालिकाले जनाएको छ। संक्रमण देखिएका क्षेत्रमा हाँस, कुखुरा, बट्टाई, लोकटा लगायतका पंक्षी अण्डा र दानालाई सुरक्षित रूपमा खाल्टोमा गाड़ी यो क्षेत्रलाई नि संक्रमण गर्ने कार्य भइरहेको छ। रोग फैलिन नदिन नगरपालिकाले पंक्षी फार्महरूमा अनावश्यक व्यक्ति र गाड़ीको प्रवेशमा रोक लगाएको छ भने प्रवेश गर्नै पर्नेमा अनिवार्य रूपमा नि संक्रमण गर्नुपर्ने नियम लागू गरिएको छ। एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने, प्रयोग भइसकेका अण्डाका क्रेड पुनः प्रयोग नगर्न र फार्मको ढोकामा अनिवार्य रूपमा चुना वा नि संक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्न निर्देशन दिइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333
2: सीधा कुरा प्रस्त विचार। यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सरकारले विकास आयोजना कार्यान्वयनमा देखिएका कानूनी जटिलता र ढिलासुस्ती हटाउन पूर्वाधार न्यायाधिकरण गठन गर्ने तयारी अघि बढ़ाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले यसका लागि नयाँ विधेयक अवधारणा पत्र सार्वजनिक गरेको छ। प्रस्तावित न्यायाधिकरणले सार्वजनिक खरिद तथा ठेक्का विवाद, सार्वजनिक निजी साझेदारी विवाद, निर्माण सामग्री उत्खनन, मरमत संचालन दायित्व र रोयल्टी बाँडफाँड सम्बन्धी विवादहरू हेर्नेछ। विशेषज्ञ न्यायाधीश र प्राविधिक विज्ञको संलग्नतामा मुद्दा दर्ता भएको 3 महिनाभित्र फैसला गर्ने लक्ष्य राखिएको छ। न्यायाधिकरणको फैसला विरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्न सकिनेछ। सर्वोच्च अदालतमा पनि छुट्टै फास्ट ट्र्याक पूर्वाधार इजलास गठन गरी 2 महिनाभित्र फैसला गर्ने समय सीमा तोक्ने तयारी रहेको छ। अब विदेशको खबर। बेलायतको नागरिक उड्डयन प्राधिकरण सीएएले यात्रुहरूले बोक्ने पावर बैंकका कारण विमानमा जोखिम बढ़दै गएको चेतावनी दिएको छ। पावर बैंकहरू अत्यधिक तातो हुने वा आगो लाग्ने गम्भीर जोखिम रहेको भन्दै सीएएले यात्रुहरूलाई सुरक्षा नियम पालना गर्न आग्रह गरेको बीबीसीले जनाएको छ। गएको हप्ता इजिप्टबाट बेलायत जाँदै गरेको इजीजेटको विमान एक यात्रुले चेक इन ब्यागेजमा पावर बैंक राखेपछि पाइलटले सुरक्षा सतर्कता अपनाउँदै इटालीको रोममा आकस्मिक अवतरण गराएका थिए। सीएए का जोनाथन निकोलसनका अनुसार पावर बैंक कहिल्यै होल्ड ब्यागेजमा राख्न नहुने र सधैं क्याबिन ब्यागेजमा बोक्नुपर्ने हुन्छ। एक यात्रुले 2 भन्दा बढ़ी पावर बैंक बोक्न नपाइने र विमानभित्र पावर बैंक चार्ज गर्न पनि निषेध गरिएको छ। तथ्याङ्क अनुसार सन् 2019 2024 लिथियम आयन ब्याट्री अत्यधिक तातेर हुने थर्मल रनवे घटना 15% बढ़ेको छ। सन् 2024 मात्र हरेक हप्ता औसत 2 विमानमा यस्ता घटना भएका थिए। अन्य इलेक्ट्रोनिक उपकरणको तुलनामा पावर बैंकमा ठूला ब्याट्री हुने हुँदा आगो लागेमा निभाउन झन कठिन हुन्छ। अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामालाई राष्ट्रिय खेलकुद परिषद राखेपाले फिर्ता बोलाएको छ। 2 वर्ष अघि राखेपाले मनोनित गरेकोमा अहिले फिर्ता बोलाएको पत्र प्राप्त भएको लामाले पुष्टि गर्नुभयो। क्यानमा लामाले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। राखेपाले मनोनयन गर्ने र फिर्ता बोलाउने कानूनी व्यवस्था रहेकाले त्यसैका आधारमा फिर्ता बोलाएको लामाले बताउनुभयो। क्यानमा रहँदा कुशलतापूर्वक कार्य काम गरेको र आफूलाई सहयोग गर्ने सबैजनाप्रति उहाँले आभार प्रकट गर्नुभएको छ। लामालाई फिर्ता बोलाएको पत्र राखेपाले हिजो पठाएको थियो। लामा पछिल्लो पटक 2080 चैत 29 गते राखेपाबाट क्यान सदस्यमा मनोनित हुनुभएको थियो। चार भन्साङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। युरोपियन युनियनमा आबद्ध देशका राजदूत र मिशन प्रमुखसँग प्रधानमन्त्री शाहको छलफल। नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा कुराकानी। वर्षा, हावाहुरी र पहिरोबाट भएको क्षतिप्रति सरकारलाई सांसदहरूको ध्यानकर्षण। जलवायु परिवर्तन र विपद व्यवस्थापनलाई एकीकृत रूपमा अगाडि बढ़ाउनु पर्नेमा विज्ञहरूको जोड़। काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा बर्ड फ्लू संक्रमण पुष्टि। सतर्कता अपनाउन नगरपालिकाको आग्रह। यात्रुले बोक्ने पावर बैंकका कारण विमान जोखिम बढ़दै गएको दावी। बेलायतमा यात्रुहरूका लागि नयाँ नियम जारी। र क्यानका प्रवक्ता लामालाई राखेपछि फिर्ता बोलायो।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: साली नदीको शिर,
9: मणिचूडको काख,
8: स्वच्छ सुन्दर र संयुक्त प्रकृति,
9: शान्ति र आनन्दको अनुभूति,
8: भीडभाडबाट टाढा,
9: सहरबाट नजिकै,
8: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
9: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
10: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181, वेबसाइट झुले.com.np।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्दाङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। नेपाल विद्युत प्राधिकरणले चक्रपथभित्र सहज रूपमा विद्युत उपलब्ध गराउने लक्ष्यका साथ काठमाडौँको मध्यभागमा 132 केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ। बालाजू सब स्टेशनदेखि महाराजगंज राजदरबार रत्न पार्क हुँदै सिंहदरबारसम्म जोडिने यो डबल सर्किट प्रसारण लाइनको लम्बाई 11.92 किलोमिटर रहनेछ। आयोजना आउँदो 3 वर्षभित्र सम्पन्न हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणले यसअघि नै रत्न पार्क महाराजगंज क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माण गरिसकेको छ भने काठमाडौँ र ललितपुरका अन्य क्षेत्रमा पनि यस्तै लाइन निर्माणको काम जारी छ। गणतन्त्र दिवसलाई विशेष महत्वका साथ मनाउन काठमाडौँ महानगरपालिकाले मंच सजावट तथा कार्यक्रम व्यवस्थापनको तयारी शुरू गरेको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईको अध्यक्षतामा बसेको उपसमितिको बैठकले कामको जिम्मेवारी बाँडफाँड गरेको हो। बैठकले झाँकी प्रदर्शनको व्यवस्थापन, सम्पदा तथा पर्यटन विभागलाई, कार्यक्रम स्थल वरिपरिको सरसफाई तथा शौचालय व्यवस्थापन, वातावरण व्यवस्थापन विभागलाई र कुर्सी फूल सजावट सामग्री तथा विशिष्ट व्यक्तिका लागि आवश्यक व्यवस्थापन जिन्सी शाखालाई तोकेको छ। स्वास्थ्य विभागले प्राथमिक उपचारको व्यवस्था र आकस्मिक सेवाका लागि एम्बुलेन्स तैनात राख्नेछ भने विपद व्यवस्थापन विभागले कार्यक्रम स्थलमा दमकल तयार राख्नेछ। यसैबीच बागमती प्रदेश सरकारले यस वर्ष 3 दिन गणतन्त्र दिवस मनाउने भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको अध्यक्षतामा आज बसेको बैठकले यही जेठ 13 गतेदेखि 15 गतेसम्म विविध कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस 2083 मनाउने निर्णय गरेको छ। ललितपुरको गोदावरी नगरपालिका 14 ठैबमा एकजना पानी ट्याङ्कीमा डुबेर ज्यान गएको छ। त्यही ठाउँ बस्ने 65 वर्षीय सानो नानी महर्जनको आफ्नै घरमा रहेको पानी ट्याङ्कीमा डुबेर हिजो बेलुकी ज्यान गएको हो। ट्याङ्कीमा पानी हेर्ने क्रममा खस्न गई डुबेर अशक्त भएकी उहाँको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल लगनखेलमा उपचारको क्रममा ज्यान गएको हो। आकर्षक तलबको प्रलोभनमा पारी विदेश पठाइदिने भन्दै 2,42,00,000 रूपियाँ ठगी गरेको अभियोगमा प्रहरीले 7 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारतका अमित कुमार र राहुल कुमार, चितवनको मुस्कान घिमिरे, मकवानपुरका जनक बहादुर वाइबा र नितु घिमिरे, सुनसरीका मिलन घिमिरे तथा मोरङका कमल थापा रहेका छन्। भारतीय नागरिक अमित र राहुलले काठमाडौँमा WWICS इमिग्रेशन सर्विसेस नेपाल नामक कम्पनी सञ्चालन गर्दै क्यानाडा पठाइदिने भन्दै मात्र 1,57,00,000 भन्दा बढ़ी रकम ठगेका थिए। अन्य अभियुक्तहरूको ग्रीस, फ्रान्स, क्रोएसिया, बेलायत, रोमानिया र अमेरिका पठाइदिने प्रलोभन देखाएर पीड़ितहरूबाट रकम लिई सम्पर्क विहीन भएका थिए। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार अमित र राहुललाई जिल्ला प्रहरी परिसर काठमाडौँ र अन्य अभियुक्तलाई वैदेशिक रोजगार विभाग पठाई थप अनुसन्धान भइरहेको छ। काठमाडौँ महानगरपालिका 15 बुद्ध पार्क नजिकबाट अवैध लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ परेका छन्। सिन्धुपाल्चोक घर भएका 42 वर्षीय कुमार लामालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी विरूद्ध समीरबाट खटिएको प्रहरीले उनलाई लागू औषध सहित पक्राउ गरेको हो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्दाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा बर्ड फ्लू संक्रमण पुष्टि, सतर्कता अपनाउन नगरपालिकाको आग्रह। मध्य काठमाडौँमा 132 केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने, चक्रपथभित्र सहज रूपमा विद्युत उपलब्ध गराउने लक्ष्य। र सजावटदेखि प्राथमिक उपचारसम्मका काम उपसमिति बीच बाँडफाँड। अहिलेलाई 4 भन्दाङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
11: हजुरको रेडियो 102.1 MHz।
12: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
13: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
14: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054145, 98146906, 98064417188।
13: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
14: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
13: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
0: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
13: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नु होला।
0: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596, 0475904553।
13: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
0: के तपाई दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
1: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854340305, 0484543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
12: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
13: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
12: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोलेस्टर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
0: हजुर, रमेशाप मिर्सप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्। यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
11: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
15: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
16: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
17: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
18: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।
19: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाटा चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बाजी?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भइगयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
7: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
8: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
8: त्यसो भए ध्यान दिएर सुन्नी।
9: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
8: सुन्नु भए त
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
10: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
11: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
10: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
11: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
10: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
11: सम्पर्क नम्बर 048-45-143, 98-63-023-422।
12: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन।
1: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
0: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
1: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
4: दैनिक ₹197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

नमस्कार। अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सुनालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHz पनि सुनिरहनु भएको छ। 18 गणतन्त्र दिवस 2083 भव्य र सभ्य रूपमा मनाउन रामेछापमा जिल्ला स्तरीय समिति गठन गरिएको छ। उक्त समितिले आउँदो 3 दिनसम्म भव्य रूपमा दिवस मनाउन आह्वान गरेको छ। दिवसको दिन देशभर सार्वजनिक विदा हुनेछ। जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काको संयोजकतामा बसेको जिल्ला स्तरीय समितिको बैठकले 14 र 15 गतेलाई भव्य रूपमा मनाउने निर्णय गरेको जानकारी गराएको छ। समितिले विद्यार्थीहरूबाट गणतन्त्रको प्रचार प्रसार गर्न र महत्वबारे दर्शाउन नेपालमा गणतन्त्र हिजो आज र भोलि शीर्षकमा वक्तृत्व कला कार्यक्रम, राष्ट्रिय झण्डालाई मर्यादापूर्वक सजाउने, दीप प्रज्वलन, रक्तदान, अस्पतालमा उपचाररत बिरामीहरूलाई स्वास्थ्य लाभको कामनासहित फलफूल वितरण गर्ने लगायतका कार्यक्रम गर्ने निर्णय गरेको समन्वय समिति रामेछापका प्रवक्ता प्रेम बहादुर थापाले जानकारी दिनुभएको छ। त्यस्तै समन्वय प्रमुख खड्काले पनि जिल्लावासी सबैलाई दिवस मनाउन अपील गर्दै आफ्नो घर र सार्वजनिक तथा सरकारी कार्यालय लगायतमा दीप प्रज्वलन गर्न आग्रह गर्नुभएको छ। उहाँले गणतन्त्र दिवस मात्रै नभएर हामी नेपालीहरूको गौरवको दिन रहेको उल्लेख गर्दै हर्षोल्लाससहित मनाउनुपर्ने बताउनुभयो। रामेछाप नगरपालिका 8 बाबिया खर्कको थुम्की स्थित गोलाईमा सोमबार साँझ 2 सवारी साधन ठोकिँदा 2 जना संचारकर्मी घाइते भएका छन्। मन्थलीबाट रामेछाप आउँदै गरेको कार र रामेछापबाट मन्थलीतर्फ जाँदै गरेको टिप्पर एकअर्कामा जुधेका थिए। त्यस क्रममा टिप्परको ठक्करले कारमा रहेका कानून व्यवसायी तथा संचार उद्यमी सौजन्य प्रसाद सत्याल र संचारकर्मी शर्मिला विसिङ्खे घाइते हुनुभएको छ। टिप्परको ठक्करले कारमा क्षति पुगेको छ। घटनास्थलबाट घाइते दुवैको उद्धार गरी रामेछाप अस्पतालमा उपचार भइरहेको छ। अस्पतालले दुवैजना खतरामुक्त रहेको र उपचार जारी रहेको जनाएको छ। दुर्घटनामा परेका दुवै साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रामेछापमा अवैध रूपमा नदीचन्य पदार्थ ढुङ्गा उत्खनन गरिरहेको 2 वटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। रामेछापको रामेछाप नगरपालिका 8 सुकाजोर खोलाको बगरबाट अवैध रूपमा नदीजन्य पदार्थ ढुङ्गा उत्खनन गरिरहेको अवस्थामा रामेछाप प्रहरीले 2 वटा ट्र्याक्टर नियन्त्रणमा लिएको हो। हिजो दिउँसो सुकाजोर खोलामा ढुङ्गा उत्खनन गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी गस्ती टोलीले ढुङ्गा सहित मन्थली नगरपालिका 5 का 34 वर्षीय शान्ति राज कार्कीले चलाएको ज एक त 944 नम्बरको ट्र्याक्टर र मन्थली नगरपालिका 6 का 42 वर्षीय जित बहादुर माझीले चलाएको न छ त 2964 नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजन प्रसाद तिमिल सेनाले जानकारी दिनुभएको छ। नियन्त्रणमा लिएको सवारी साधनलाई आवश्यक कार्यवाहीको लागि रामेछाप नगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ। नागरिकलाई सरकारी सेवा सहज, सुलभ र पहुँचयोग्य बनाउने उद्देश्य सहित सिन्धुलीमा हुलाक मार्फत घर दैलोमै राहदानी वितरण सेवा शुरू गरिएको छ। सेवा प्रारम्भ भएसँगै पहिलो राहदानी गोलन्जर गाउँपालिकाका 1 सेवाग्राहीलाई हस्तान्तरण गरिएको छ। नेपाल सरकारद्वारा स्वीकृत शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत नागरिक मैत्री सेवा विस्तार गर्ने अभियान अनुसार जिल्लामा यो व्यवस्था लागू गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार 2082 साल चैत्र 13 गतेको सरकारी निर्णयमा उल्लेखित कार्यसूचीको बुदान नम्बर 27 कार्यान्वयन गर्दै स्थानीय तहसम्म सेवा पुर्याउने उद्देश्यले हुलाक मार्फत राहदानी वितरण प्रक्रिया अघि बढ़ाइएको। सेवा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय बीच 2083 साल वैशाख 29 गते समझदारी गरिएको थियो। त्यस लगत्तै वैशाख 30 गतेदेखि राहदानी सम्बन्धी विवरण संकलन तथा प्रक्रियागत काम शुरू गरिएको प्रशासनले जनाएको छ। यस अन्तर्गत तयार भएको पहिलो राहदानी गोलन्जुर गाउँपालिका 7 साङ्गु चेक पोस्ट निवासी विनी सामाजीलाई उपलब्ध गराइएको हो। उहाँको राहदानी जिल्ला हुलाक कार्यालय मार्फत रहेको ग्वालटार हुलाक कार्यालय मार्फत हस्तान्तरण गरिएको प्रशासनले जनाएको छ। यसअघि राहदानी प्राप्त गर्न सेवाग्राही स्वयं जिल्ला प्रशासन कार्यालयसम्म पुग्नुपर्ने अवस्था थियो। विशेष गरी दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता, अतिरिक्त खर्च र समयको समस्या झेल्नु पर्थ्यो। नयाँ व्यवस्थासँगै ती समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ।
ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका 8 लगलगेमा कृषकहरूलाई स्वच्छ पशुपालन तथा गुणस्तरीय उत्पादन सम्बन्धी अभिमुखीकरण गरिएको छ। सोमबार भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुङ्गाको आयोजनामा भएको कार्यक्रममा अजम्बरी पशुपालन कृषक समूहमा आबद्ध 47 जना कृषक सहभागी भएका थिए। कार्यक्रममा स्वच्छ दूध मासु तथा अण्डा उत्पादन गर्ने तरिका, पशुपालनमा अपनाउनु पर्ने सरसफाई, जैविक सुरक्षा तथा स्वास्थ्य सुरक्षाका विषयमा जानकारी गराइएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत डाक्टर निरोज कुमार माझीले जानकारी दिनुभएको छ। उहाँका अनुसार पशुजन्य उत्पादनमा स्वच्छता कायम गर्न सके उपभोक्ताले सुरक्षित तथा गुणस्तरीय खाद्य वस्तु पाउने र कृषकको आमदानी समेत बढ्ने अपेक्षा गरिएको छ। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुङ्गाका निमित्त प्रमुख गणेश प्रसाद भट्टराईले उत्पादनको गुणस्तर र सरसफाईमा ध्यान दिन सके स्थानीय उत्पादनप्रति बजारको विश्वास बढ्ने बताउनु भएको छ। उहाँले सुरक्षित र स्वच्छ पशुपालन अहिलेको आवश्यकता भएकाले कृषकलाई आधुनिक तथा वैज्ञानिक विधि अप्नाउन आग्रह गर्नुभएको छ। दोलखामा छुट्टा छुट्टै घटनामा 3 जना घाइते भएका छन्। करेन्ट लागेर भैंसी चराउँदै गरेकी महिला घाइते भएकी छिन् भने सर्पले टोकेर 1 युवक घाइते भएका छन्। यस्तै काठ काट्ने मेसिनले काटेर 1 मजदूर घाइते भएका छन्। सोमबार दिउँसो भैंसी चराउन गएकी गौरीशंकर गाउँपालिका 4 झ्याकु माने डाँडाकी 53 वर्षीय दुर्गा खड्का करेन्ट लागेर घाइते हुनुभएको छ। शरीरको दाहिने भागमा करेन्ट लागेर घाइते हुनुभएकी खड्काको प्राथमिक स्वास्थ्य केन्द्र सिंहटीमा उपचार भइरहेको छ। भैंसी चराउने क्रममा विद्युतीय पोलको गट्टा खुस्किएर पोलमा करेन्ट प्रवाह हुँदा भैंसी मरेको थियो भने सँगै रहनुभएकी खड्का घाइते हुनुभएको थियो। दोलखाको कालिन्चो गाउँपालिका 8 सुनखानी स्थित भिनियर तथा काठ उद्योगमा कार्यरत 25 वर्षीय उमेश थामी काठ काट्ने मेसिनले हात काटेर घाइते हुनुभएको छ। उहाँको दाहिने हातमा मेसिनले काट्दा गहिरो चोट लागेको र दोलखा स्थित धुलखेल अस्पतालमा उपचार भइरहेको दोलखा प्रहरीले जनाएको छ। घाइते थामीको दायाँ हातमा 11 टाँका लगाइएको छ। यसै गरी दोलखाको सैलुङ गाउँपालिका 4 आहाले गाउँका 30 वर्षीय टोक बहादुर श्रेष्ठ सर्पले टोकेर घाइते हुनुभएको छ। मकै गोड्ने क्रममा उहाँको दाहिने हातको नाडीमा सर्पले टोकेको र चरीकोट स्थित छोरोल्पा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। र बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने भएको छ। प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि आज नीति तथा कार्यक्रम ल्याउने भएको। आज साँझ 5 बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम पारित गरिसकेको छ। मुख्यमन्त्री इन्द्र बानियाले गरीब जनतामुखी, नागरिक मैत्री र उपलब्धिमूलक नीति कार्यक्रम ल्याउने बताउनु भएको छ। हवस् त, अपरान्न 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबरसँग हाम्रो रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुनेछ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुतराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ
4: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्
3: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178
5: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तिनकुने काठमाडौँ
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
3: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
6: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 98 41 82 96 10
7: आयो है क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम
8: ओ प्रकाशको

0: सस्तोमै पोसाक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर गए मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
6: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
6: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
6: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैं सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
6: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5514-13।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीनकुने, काठमाडौँ।
8: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँसा, वनमा आगो लाग्यो भने जीव जन्तुको नाता, वनमा

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्ग का विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 9851216 9843361994
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह चार बजेको रामेछाप खबरपछि करिब पाँच बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँगै छौं। आज मंगलबारको बसाइ तपाईँले गीतको ट्र्याक चिन्नुपर्ने थियो, तर आज चाहिँ हामीले ट्र्याक लिएर आएका छैनौं। तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ कार्यक्रममा। बेचा र माइला मञ्चने लोकभाकाहरू बस्छ भने तपाईँ यो समय उकाली उडाली लेख बेसी गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौं भने कार्यक्रममा मेचा रमाइला मनसुने लोकभाकाहरूको सँगसँगै तपाईँसँग रहेर करिब यो 45 मिनटको समय सहयात्रा गर्नेछौं। तपाईँले हामीलाई फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ, हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट कम हजुरको यात्रामा खुसी एफएम 95 मेगाहर्जबाट पनि हामीलाई एकैसाथ सुनेर साथ दिइराख्नु भएको छ। कार्यक्रम उकाली उरालीको बारेमा केही सल्लाह सुझाव अनि प्रतिक्रिया छन् भने पनि तपाईँले हामीलाई भन्न सक्नुहुन्छ। तपाईँले भने अनुसारले हामी कार्यक्रमलाई अझ राम्रो बनाउने प्रयत्न पनि गर्नेछौ भने आज मात्रै तपाईँले सहभागिता जनाउनु पर्छ। मिठा रमाइला मनसुने भाका बोल्छ 048 40 40 0026 को नम्बर खुल्ला भइसकेको छ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ। श्रीवास महतले भने कार्यक्रमको साथमा उपस्थित छु, म तपाईँकै साथी ललिता हायु। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठो अनि रमाइलो भाका, त्यसपछि आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: दिलको भित्तामा भन्ने बोलको गीत बजिसकेको छ। विमल जागी अनि विष्णु माझीको आवाजमा रहेको मिठो भाकाबाट कार्यक्रम ओकाली उकालीको शुरूआत गरिसकेका छौं। अब भने पादा तपाईँको रहेको छ 0484000026 नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो, नमस्कार। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? शर्मिलाजी, के छ खबर? सन्चै आरामै हुनुहुन्छ? म पनि एकदम सन्चै आरामै छु। यो समय कार्यक्रम सुन्दै हुनुहुन्छ कि के गर्दै हुनुहुन्छ त नि?
1: हजुर, हजुरको प्रोग्राम सुन्दै गोठालो गर्दैछु भन्नुपर्छ।
0: ल, गोठालो गर्दै कार्यक्रम सुन्दै गर्दाखेरि चाहिँ कतिको रमाइलो लाग्छ त हाम्रो शर्मिलाजीलाई?
1: धेरै भन्नुपर्छ।
0: धेरै रमाइलो लाग्छ?
1: हजुर,
0: धेरै रमाइलो लाग्छ भन्दै हुनुहुन्छ। धेरै रमाइलोको साथसाथै जंगलतिर रहेर हामीलाई पनि सुन्दै हुनुहुन्छ। अब फोन पनि लागिसकेको छ। खाजा चाहिँ भयो कि बाँकी छ त नि?
1: मेरो खाजा चाहिँ बाँकी छ भन्नुपर्छ, अनि दिदी हजुरले लिनुभयो त?
0: मेरो त भइसकेको छ। यहाँ भोकभोकै जंगलतिर काम गर्दै हुनुहुन्छ, बाख्रा चराउँदै हुनुहुन्छ, गाई बस्तु हेर्दै हुनुहुन्छ है। हामी अब खाएर अगाएर बसेको हाम्रो शर्मिलाजी भोगे। हजुर भन्नुभएको छ, कतिको धेरै भोक लागेको छ?
1: खासै भोक लागेको छैन भन्नुपर्छ, घर गएर अब खान्छ बिस्तारै।
0: ल, घर गएर बिस्तारै खानुहुन्छ। हामीलाई सम्झाउनु भयो, कार्यक्रममा आउनु भएको छ, यहाँले सहभागिता जनाउनु भएकोमा विशेष धन्यवाद व्यक्त गर्छु। एउटा मिठो भाका राख्छौ, साथीहरूलाई सम्झनुहोस् न।
1: हुन्छ, फर्स्ट अफ अल दिदी हजुरको लागि, अनि प्राविधिकमा को हुनुहुन्छ उहाँको लागि, हुनुहुन्छ दिदी करिना मगर, दिदी सरस्वती मगरको लागि, र मलाई शर्मिला भनेर चिन्ने नचिन्ने सबैको लागि भनेर सिकिन्छु दिदी। नमस्कार।
0: हस्तो नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शर्मिला थापा मगरजी, उहाँले आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। आजको विषयमा चाहिँ तपाईँले सहभागिता मात्रै जनाउनुपर्छ, साथीसँगलाई सम्झना दिनेछु मैले। 0484000026 नम्बर छ भने तपाईँ अब काली उराली भन्स्याङ चौतारी गरिरहँदा घरमा बसेर पनि कार्यक्रममा सुन्दै हुनुहुन्छ होला, कतिपय काम गर्दै हुनुहुन्छ। हस्तो नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शर्मिला थापा मगरजी, उहाँले आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट

0: भने लागिरहेको छ। तपाईँको तिरको मौसमको अवस्था पनि के कस्तो छ हामीलाई बताउनुहोस्। यता चाहिँ मजाले घाम लागिरहेको छ है पनि भने तपाईँहरूको लागि त्यो बेला अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ, स्वागत गर्छु। हेलो,
1: नमस्ते दिदी, फेरि पनि
0: नमस्ते हजुर, यो आवाज कहाँदेखि होला?
1: अघि 10 बजेर राखे हो
0: भनेपछि हाम्रो मनोजी हुनुहुन्छ, अनि के छ भन्नुहोस् न, 10 बजेको समयमा के थियो, कहाँ जाँदैछु भन्दै हुनुहुन्थ्यो, अहिले के छ, कहाँ हुनुहुन्छ?
1: 10 बजेको समयमा मिटिङ भन्नु पर्थ्यो भनेको थियो दिदी हजुरलाई, अहिले चाहिँ कोठामै भन्नुपर्छ दिदी।
0: कोठामै हुनुहुन्छ, गर्मी धेरै छ है?
1: हजुर दिदी, फ्यान चलाए बस्छ, के गर्नु दिदी, यस्तै छ।
0: ल पक्कै पनि हिजो आज जताततै फ्यान नचलाइकन त बस्न सक्ने परिस्थिति नै छैन।
1: एकछिन हो दिदी, त्यही घाम लागेको हुन्जेल हो, त्यसपछि जस्ता छ लाइस त हल्का पर्दैन मलाई चाहिँ।
0: साँझ पख चाहिँ गर्मी हुन्छ कि हुँदैन त, अब जस्ता चिसो भएपछि त यहाँले अब फ्यान चलाउनु पर्दैन भन्नुभएको छ। काम गरिरहँदाखेरि त 24 घण्टा नै फ्यान भइदिएको भए त्यो पनि हुन्छ नि त कतिपय साथीहरूलाई।
1: कुनै बेला त हुन्छ, अहिले छैन दिदी, आज हिजो हावा चल्यो भएर अलिकति कमै छ दिदी।
0: पक्कै पनि हिजो अलि आधी हुरी आयो त्यो हुँदाखेरि जो आज मौसम सफा पनि शीतल पनि छ। ल खाजा खाइवरी रुमतिर बस्दै हुनुहुन्छ अथवा के हो?
1: हजुर दिदी, मेरो त खाजा भइसक्यो दिदी, हजुरको के भयो होला?
0: मेरो पनि भइसकेको छ, भएरै तपाईँहरूसँग अब यो मजाले गफ गरौँ न त एकछिन भनेर आएको। हेर्नुहोस् न मनोजी,
1: ठिक छ त दिदी,
0: अब गफ त गर्नै पर्यो होइन? ल कार्यक्रम एउटा बिच भाग बस्छ, यहाँले आफ्नो साथीहरूलाई सम्झन सक्नुहुन्छ है?
1: दिदी फर्स्ट अफ अल म हजुर दिदी हजुरलाई नै भन्नुपर्छ दिदी, रामेसाप 120 वर्षको परिवार मित्र सब सम्पूर्णलाई भन्नुहुँदै मेरा साथीहरू भन्नुपर्दा रोशन छिरे, दुर्गा मगर, कविता मगर, निशा लामा, उर्मिला छापा मगर, धर्मकुन्द्रको पाण्डे र मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै छुट्टिन्छ दिदी। हस्त दिदी, नमस्ते।
0: हस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मनोज कार्कीजी हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। कार्यक्रम उकाली उकाली हामी हप्ताको 6 दिन मात्र आउने गर्छौं, किनकि तपाईँले एक दिन चाहिँ कार्यक्रम सुन्न पाउनुहुन्न होइन, केही दिनदेखि चाहिँ तपाईँले शनिबार पनि कार्यक्रमलाई सुन्न पाइराख्नु भएको थियो, तर कार्यक्रम उकाली उकाली तपाईँले आइतबारदेखि शुक्रबारसम्म सुन्न पाउनुहुन्छ। 6 दिन सुन्ने क्रममा के कार्यक्रम आउँछ भन्ने कुरा पनि तपाईँहरूलाई थाहा छ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्छ हाम्रो श्रीराजीले, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते हजुर, यो आवाज हाम्रो ध्रुवजीको हो? ध्रुवजी ठ्याक्कै मन्थलीको कुन जानु हुनुहुन्छ हाम्रो ध्रुवजी? तपाईँको आवाज अस्पष्ट सुनिन्छ, तपाईँ हरेक कार्यक्रममा आउनुहुन्छ तर आवाज चाहिँ हामीले प्रष्ट सुन्न सकिँदैन त ध्रुवजी। अलिकति नेटवर्क आउने ठाउँतिर जानुपर्ने भयो ध्रुवजी, यहाँले त अब बोल्दै हुनुहुन्छ, मैले कहीँ गर्दैछु अस्पष्ट आवाजहरू कटिएर सुनेको छु। ठिकै छ, खाजा खानुभयो कि बाँकी छ? मेरो पनि भइसकेको छ, कार्यक्रम सुन्नु भएको छ कि छैन आज? भनेपछि कार्यक्रम सुरुदेखि नै सुन्दै हुनुहुन्छ। ल ठिक छ, त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ न त। नेचार रमाइला गीत संगीतबाट आज हामी धेरै भरपूर मनोरञ्जन दिन्छौँ, मिठो भाग बस्यो एउटा साथीहरूलाई सम्झिहाल्नुहोस्।
2: अनि त्यसरी मेरो घरको परिवार सम्पूर्ण लागि, अनि छोरी सन्दिका पाण्डे सुनि गर्नुभएको छ घरको लागि, अनि बहिनी तपाईँलाई
0: हस्त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो ध्रुव पाण्डेजी। मन्दक देखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद देख्दै गरेँ। त्यति बेला पनि हामी कार्यक्रममा

0: हजुरको रेडियो 102.1 MHz। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
1: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
1: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
1: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
1: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
1: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
6: ओ प्रकाश कपूर।

0: number one bana.
1: Hey, postak dana number one. Damma ya sabe bhanna tham.
2: Bani.
3: Prithi ma kanti. Hey, hey, ayo. Nacho aba cham cham cham cham.
4: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
0: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
4: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
5: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
6: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
8: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: कार्यक्रममा कार्यबारेमा राख्यौं यदि नै छोभाका त्यसपछि हामी छोटो व्यवसाय विश्रामतर्फ पनि गएका थियौं विश्रामपछि फेरि आइसकेका छौं यति बेला फेरि पनि सम्पर्क भएको साथी हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु हेलो नमस्कार हजुर सीताजी भन्नुभयो को बोल्दै हुनुहुन्छ भन्नुहोस् न सरस्वतीजीलाई मैले सीताजी बनाइदिए
1: हजुर
0: के छ खबर सिन्धुलीतिरको भन्नुहोस् न
1: सिन्धुलीतिरको खबर एकदमै ठिक छ अनि दिदी लगायत रामेछापतिरको के छ
0: म लगायत रामेछापतिरको पनि एकदम ठिक छ राम्रो रमाइलो घमाइलो छ भन्नुपर्छ है हिजो आज अब हरियाली छन् हावा चल्छ एकदमै रमाइलो रमाइलो छ है भन्नुपर्छ सरस्वतीले
1: हजुर
0: खाजा खानुभयो अथवा बाँकी नै छ
1: हजुर मेरो बाँकी नै छ अनि दिदी हजुरले लिनुभयो
0: यति बेरसम्मले बाँकी नै छ भन्दै हुनुहुन्छ त सरस्वतीजी त
1: हजुर जङ्गलतिर छु दिदी
0: जङ्गलतिर गाई बाख्रा के चराउँदै हुनुहुन्छ
1: हजुर
0: ल गाई बाख्रा चराउँदै हुनुहुन्छ हामीलाई सम्झना भएको छ खुसी लाग्यो कार्यक्रम चाहिँ सुन्नु भएको छ कि छैन सुन्दै हुनुहुन्छ गाई बाख्रा हेर्दै गर्दाखेरि चाहिँ कार्यक्रम सुन्नाले एकदम मजा लाग्छ है
1: हजुर
0: विशेष गरी त लोकगीत मन पर्ने साथीहरूलाई लोकगीत सुन्न बढी मनपर्छ रुचाउनुहुन्छ मैले चाहिँ त्यो आशा गरेको छु हाम्रो सरस्वतीजीलाई चाहिँ के छ मनपर्छ ल धेरैजना दाजुभाइ दिदीबहिनी सँगै साथमा हुनुहुन्छ जस्तो छ ठिकै छ अब काम गर्दै हुनुहुन्छ गर्मी छ तर पनि जङ्गलतिर हुनुहुन्छ विशेष गरी जङ्गलतिर सितम्बर नै बस्न त पाइन्छ है
1: हजुर पाइन्छ दिदी
0: ल अब जङ्गलतिर रहेर पनि हामीलाई सुनिदिनु भएकोमा यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु कार्यक्रममा एउटा मिठो भाका बोल्छ साथीहरूलाई सम्झनुहोस् न
1: हुन्छ फर्स्ट अफ अल दिदी हजुरको लागि अनि प्राविधिकमा रहनुहुने दाईको लागि र सुन्दै हुनुहुन्छ ठुल्बाको लागि र दिदी करिना मगरको लागि र अघि भर्खरै कल गर्नुहुने बहिनी शर्मिला मगरको लागि र सुन्दै हुनुहुन्छ होला मम्मी बाबाको लागि र प्रतिशा मगर कविता मगरको लागि र मलाई सरस्वती मगर भनेर चिन्ने नचिन्ने सबै सबैको लागि
0: हस्त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सरस्वती थापा मगरजी उहाँले भने आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसके सरस्वतीजीलाई विशेष धन्यवाद व्यक्त गरे तपाईँसँग रहेर सहयात्रा गर्दै गरिब अब समय पनि सकिने लागिसकेको छ सम्भवत अब एकजना साथीसँग हामी टेलिफोन सम्भवत लिने प्रयत्न गर्छौं चार बजेर 46 मिनट गइसकेको छ यति बेला म तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ लाग्न चाहन्छु कर्ण प्रिय केसीजी लेख्नुहुन्छ हेलो नमस्ते हजुर म यता भारतको हिमाचलबाट कर्णप्रिय केसी कार्यक्रम सुन्दैछु अब बस्ने गर्दा सबैको लागि भन्नुभएको छ सौरभ केसीजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुनिरहेको छु यता बागचौर नगरपालिका 8 को मान्छे हाल चाहिँ भारतको गुजरातदेखि भन्दै हुनुहुन्छ मेरो घर परिवार लगायत सबैको लागि सम्झना छ भन्नुभएको छ बुद्ध वज्रचार्यजीले नमस्ते भन्दै हुनुहुन्छ त्यसै गरी दिउँसा भाइले पनि हेलो सेवा दर्शन नमस्ते म इलामबाट है भन्दै हुनुहुन्छ मेरो सम्पूर्ण साथीहरूलाई धेरै माया सम्झना कोही कसैलाई पनि बिर्सेको छैन है भन्दै हुनुहुन्छ त्यसै गरी बाबुराम मगरजी पनि लेख्नुहुन्छ दिदी दर्शन नबस्ते है भन्दै हुनुहुन्छ म बाबुराम मगर ओखल ढुङ्गा पोकली घर भई हाल चाहिँ बियादबाट कार्यक्रम सुनेको छु अब बच्ने गीत मार्फत सम्झनु पर्दा चाहिँ मेरो घर परिवार साथी सँगै सबैको लागि विशेष गरी प्यारो साथी रञ्जित कालीको लागि धेरै माया भन्दै हुनुहुन्छ धनु गजमेरजीले पनि दिदी नमस्कार है खाजा लिनुभयो म कार्यक्रम सुन्दैछु उखल ढुङ्गाबाट धनु गजमेर भन्दै हुनुहुन्छ मेरो खाना खाजा भइसकेको छ यहाँको पनि भयो होला आशा गरे विष्णु परियारजीले पनि नमस्ते है भन्दै हुनुहुन्छ यहाँलाई मेरो तर्फबाट पनि नमस्कार छ शर्मिला हायुजीले पनि नमस्कार गुड आफ्टरनुन है म कार्यक्रम सुन्दैछु यता सिन्धुलीबाट शर्मिला हायु अब बस्ने गीत सबैको लागि समर्पण गर्छु है भन्दै हुनुहुन्छ त्यसै गरी यति बेला अर्को साथी हुनुहुन्छ टिकाराम सुनवारजी उहाँ पनि लेख्नुहुन्छ दर्शन नमस्कार म टिकाराम सुनवार तिन्जुरिया मिडिया ग्रुपको मेम्बर रामी साहब घर गई हाल का छोड़ो बाजे कार्यक्रम मार्फत साथी समझान पर्द मीडिया प्रेमी निर्मला उनेम सुना कंदौवा जीवन सुब्बा विमला मगर कविता घताने राज कले मगर मुना बुखिया लक्ष्मण किराते स्वीट लव चौधरी लक्ष्मण मगर काइला बिरमान सुनवार एडविन अनिस अधिकारी अनिस भूमिका पार्टीका आइडु पल्पल अपेक्षा सिन् छुचे फुचे बिनु त्यसै गरी रामलाल सुमन सम्झना सुनवार तारा सुनवार रामलाल साङपाङ राई बिरियक सामे शर्मिला सुरु मगर प्रेमकला आचार्य दिलदुखी रुया किराती अञ्जना बुधवीर तामाङ जमिनदार बकु इमानदार छोरो सरस्वती खत्री सजना माझी त्यसै गरी सुनिता सुनवार मिनु लम्तडी मगर कोपिला चामलिङ राई मनको साथी जीवन कार्की लगायत सबैको लागि अब बज्ने मिठो गीत समर्पण गरे हाई भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे लगभग तपाईँका आइटिन्जेलसम्म प्राप्त भएका कमेन्टहरूलाई पनि मैले वाचन गरेर सकाइसकेको छु यति बेला कार्यक्रमको अन्तिममा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ स्वागत गर्छु हेलो
2: हेलो नमस्ते हजुर
0: नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: म पनि अनलाइन सुन्दैछु काठमाडौँबाट बुद्ध रत्न बज्रा
0: बुद्धको खबर के छ भन्नुहोस् न
2: सब ठिकठाक हजुरको प्रोग्राम सुन्ने बानी परिचिका छ है हजुरको रेडियो त मेरो लागि एकदम प्रिय मित्र जस्तै भइसक्यो अब जीवनको एउटा अङ्ग
0: अघि पनि हामीलाई पनि तपाईँ जस्तै भन्दै साथी श्रोत साथीहरू हाम्रो जीवनको एउटा मुटुको ढुकढुकी नै मान्छौँ हामीले पनि ल अनि काठमाडौँतिर खास हिजो आज के छ के हुँदैछ भन्नुहोस् न
2: गर्मी बढ्या छ त्यही हो
0: गर्मी छ धेरै
2: खाना पहिले त खाजा खान मन लाग्छ चिसो मौसममा आजकल त गर्मीले हो कि म्याम खाजा पनि खान मन नलाग्छ खाजा खाइरहेको छैन मैले
0: खाजा खान मन लाग्दैन पक्कै पनि जे चिसो त्यही मात्र खान मन लाग्छ अहिले पनि
2: हजुर एकदम बरफ चाहिँ टिपिँदा खाइयो
0: बरफ खाएर दिन बिताउनुहुन्छ हाम्रो बुद्धजीले
2: आज बरफ टिप्दा जति खाइयो अलिकति खरबुजा खाइयो त्यति अलिकति एउटा खाइयो
0: ल पक्कै पनि हिजो आज विशेष गरी खाना भन्दा पनि फलफुलहरू चाहिँ बढी खान मन लाग्छ र खाना आवश्यक पनि छ यो समय
2: हजुर आजकल मौसम परिवर्तन छ है मौसम गर्मी छ त्यही भएर जति पनि हजुर रेडियो ट्युन गर्ने मित्रहरूलाई चाहिँ के भन्न चाहन्छु भने कृपया खाने यो भनौँ कुराहरू पनि ध्यान दिनु किनभने आजकल हिजो हस्पिटल गएको थिएँ कति मित्रहरू चाहिँ डायरिया भएर आउनुभएको देखाएको थिएँ कि मैले खानपानमा विशेष ध्यान दिनुहोला भन्न चाहन्छु
0: ल पक्कै पनि विशेष गरी हामीले अब हिजोको चिज आज पनि खुवाइरहेका हुन्छौँ आज पकाएका चिज फेरि भोलि खान्छौँ होइन यो गर्मीको समयमा बरु थोरै बनाऊ ताजा खाऊ थोरै छोटो मिचोमा बनाएर खायो भने स्वास्थ्यलाई नै राम्रो हुने भयो स्वास्थ्यलाई नै बढी ख्याल गरेको जस्तो पनि हुने भयो अब बढी चिल्लो पिरो पनि खानु भएन होइन त बुद्ध ल यहाँले अन्य साथीहरूलाई पनि जानकारी दिनुभयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु लगभग कार्यक्रमको पनि समय सकिसकेको छ साथीहरूलाई सम्झनुहोस् न
2: विशेष गरी हिजो अप्रिय घटना सुने मैले हाम्रो सौजन्य सर र हाम्रो शर्मिला कृष्णकी बहिनी दुर्घटनामा पर्नु भएछ उहाँलाई शीघ्र सम्पूर्ण मेरो विशेष गरी नेवारी सो युनिटको तर्फबाट एकदम शीघ्र स्वास्थ्य लाभको सामना गर्न चाहन्छु र यति राम्रो प्रस्तुतिको लागि हाम्रो ललिताजीलाई एकदम धन्यवाद र प्रगति मराम श्रीरातलाई पनि निकट सम्झना न्यानमा आए ओके भाइ
0: हवस् त नमस्ते एकदमै छोटो मिठोमा सम्झनुहुन्छ र छोटो मिठोमा कुरा गर्नुहुन्छ हाम्रो बुद्धजीले उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु उहाँको आवाज हामीलाई पनि सुन्न मन लागिरहेको हुन्छ आइदिनु भयो उहाँको आवाज सुन्न मन लागिरहेको थियो अन्तिममा जाँदा जाँदै उहाँको आवाज सँगसँगै अब हामीले पनि कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ भन्दै आजको कार्यक्रममा सहभागी हुने साथै शर्मिला थापा मगर मनोज कार्की ध्रुव पाण्डे सरस्वती थापा मगर र बुद्ध बज्राचार्यजी हुनुहुन्थ्यो उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै कार्यक्रम ओकारी ब्राली अवधि प्रवजीका मेटा लोकगीत संगीतका सर्जक अनि श्रेष्ठलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु साथी तपाईँले फेसबुक लाइभबाट कार्यक्रमलाई सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन प्रयास गर्ने र कार्यक्रम शेयर गर्ने साथीलाई पनि धेरै भन्दा धेरै धन्यवाद र हजुरको रेडियो यतिखेरसम्म तपाईँले यो कार्यक्रमको समय अवधिभर सुनेर माया गरेर साथ दिने साथीलाई पनि धेरै भन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महतो उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै मिठो अनि रमाइलो एउटा बाघा छोड्दै आजको लागि कार्यक्रम उकाली उरालीको बसाईबाट म तपाईँकी साथी ललिता हायु पनि विदा हुन चाहन्छु तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते
3: Your entertainment partner.

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
3: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
4: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
3: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: दाँत दुखेर मर्न लागे म, हेर्दै त मेरो दाँतमा के भएछ।
8: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
7: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
9: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवित चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
4: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845404305, 0484403005। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
10: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
11: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क नम्बर 9844021369, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली रामेछाप।
12: हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
12: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
12: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
12: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावा हुरी चलेको बेला के नगर्ने?
12: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
12: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
10: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
13: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
14: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
13: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
14: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
13: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
14: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
13: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
14: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010, 0142603332, 9851216, 9843361494।
13: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: यसरी फलिरहेछ तर देश में छैन छैन नगरपालिकाले के गर्ने चीज सुने के गर्ने
2: गाड़ी भाड़ा पता हो अब जन्म फायदा भनेको 2 रुपैयाँ हो कहाँ फेरि हदाम बसे त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो के यो बिचौलियाले अलिकति धेरै छैन
3: सुन फलाउने माटो र कृषि कर्मको बाटो का कुरा कृषि र किसान का पाटो का कुरा
4: आलू धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्ष त त्यो तरकारी पनि आलू 3 करोडको बिक्री भएको थियो एउटा कालो बुढारी आलूको बिउ भनिन्छ 6 करोडको आलू बिक्री भएको थियो
0: किसान का सीधा प्रश्न विज्ञ र सरकार को जवाब
1: टमाटर साग सब्जी लिएर बजारमा बेच्नु दुई मिटी चामल लिएर वजन गर्ने मेरो काम के थियो किसानले चाहिँ बजेट ल्याउनु पर्दैन देशमा किसान उहो नलाग्यो भने देशमा लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल

नमस्कार, कृषि विकास प्रबन्धन र व्यवसायीकरणको पथमा प्रतिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज संखुवा सभा, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङबाट पनि सुन्दैछ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, निलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेची धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर, रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर, दाउनी एफएम 103.4 मेगाहर्ज बद्धघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँकी, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौडी एफएम 101.2 मेगाहर्ज मेलौडी बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

0: आज हामी कार्यक्रम कृषि सवाल रेकर्ड गर्नको लागि विभिन्न ठाउँहरूमा चाहिँ हामी पुग्ने नै गरेका थियौँ र आजको श्रृंखलामा हामीले माटोको उर्वरा शक्ति बढ़ाउने कुराहरूमा केन्द्रित हुने प्रयास गरेका छौं। नेपाल सरकारले समेत केही समयपछि माटो दिवस मनाउँदै गरेको स्तरमा राष्ट्रिय स्तरमा माटो बचाउका कुराहरू पटक पटक नै उठ्ने गरेका छन्। विभिन्न अभियानहरू चलेका नै छन्। यद्यपि माटो वास्तवमा कसरी बचाउने र माटोसँग जोडिएका विषयहरूलाई हामी उच्च महत्व दिएर बालीको उत्पादन र उत्पादकत्व बढ़ाउने होडबाजीमा चाहिँ माटोको उर्वरा शक्ति घटाइएको अथवा चाहिँ माटोमा विषाक्त चीजहरू मिसाइएको प्रसंगलाई हामी पटक पटक नै साधेका थियौँ। यद्यपि आजको श्रृंखलामा चाहिँ हामीले बिगारिसकेको माटोलाई कसरी जोगाउन सकिन्छ र सकेसम्म हामीले माटोलाई कसरी बचाउन सकिन्छ हामी सन्दर्भ जोड्ने प्रयास गरेका छौँ। र आज हामीसँग विशेष गरी माटोलाई नजिकबाट चिन्दै माटोकै विषयमा चाहिँ अब माटोसँग जोडिएर काम गर्दै गर्दा चाहिँ देशैभरका किसानहरूलाई चाहिँ माटोसँग चाहिँ जागरूक गराउनु पर्छ अथवा माटोसँग चाहिँ अवेरनेस रहनुपर्छ। माटोलाई बचाउने अभियान चाहिँ हामीले जनजनबाट अथवा हरेक ठाउँहरूबाट चलाउनु पर्छ भन्ने अभियानका कुराहरू पनि छँदै नै छन् र आज हामीले माटो पसलले पछिल्लो समयमा गर्दै गरेका कार्यहरूलाई आजको श्रृंखलामा जोड्ने प्रयास गरेका छौँ। आजको श्रृंखलामा हामीसँग विजयराज घिमिरे, जसले लामो समयदेखि चाहिँ माटो बचाऊ लगायतका अभियानहरूमा सरिक हुँदै माटोलाई सूक्ष्म जीवाणुहरू परिपूर्ति गर्नको लागि अथवा हामीले सरल भाषामा बुझ्दा किसानले बुझ्ने भाषामा भन्दा चाहिँ मित्र जीवहरू चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ अथवा मित्र जीवहरूको संख्या कसरी बढ़ाउन सकिन्छ लगायतका विषयमा पनि अध्ययन अन्वेषण र यसका विकल्पहरू खोज्दै किसानलाई कसरी सस्तो उत्पादन हामी बालीहरूको प्रयोजन हामी उत्पादन गर्दै गर्दा चाहिँ कसरी कम लागतमा पनि बढ़ी उत्पादन गर्न सकिन्छ र स्वस्थकर उत्पादन गर्न सकिन्छ अझै हामीले बुझ्नुपर्ने कुराहरू भनेर पनि लाग्नु भएको छ। आज हामीसँग रहनुभएका अतिथि अर्थात हामीले अगाडि भने जस्तै विजयराज घिमिरे स्वामी अन्तर विजय समेतको नामले पनि ब्रान्डिङ हुनुहुन्छ उहाँ र उहाँसँग हामी कुराकानी गर्दैछौँ। उहाँकै कार्यकक्षमा बसेर चाहिँ हामीले उहाँले गर्दै गरेका पछिल्ला कार्यक्रमहरूलाई हामी कभरेज गर्ने प्रयास गरेका छौँ र हामी उहाँसँग ढिला नगरी कुराकानी गरिहाल्छौँ। नमस्कार, यहाँलाई स्वागत छ।
1: हेलो हजुर, धन्यवाद।
0: अहिले के केमा व्यस्त हुनुहुन्छ मैले अलिकति ब्याकग्राउन्ड भन्दै थिएँ, यहाँले सुनि पनि राख्नु भएको थियो र माटो बचाउ अभियानमा लाग्नु भएको छ र माटो पसल प्रणाली स्थापना गरेर अगाडि बढ्नु भएको छ। अलिकति भूमिका सहित यहाँले पछिल्लो समयमा गर्दै गरेका कार्यहरूलाई बताइदिनुहोस् न यति बेला मलाई।
1: हेलो हजुर, धन्यवाद मलाई आज यसरी मिडियामा आउने अवसर उपलब्ध गराइदिनु भएकोमा तपाईँलाई धन्यवाद छ। म विजयराज घिमिरे र मेरो स्वामी नाम चाहिँ स्वामी अन्तर्विजय चाहिँ मेरो गुरुबाट दीक्षित नाम हो र मैले चाहिँ यो विगत लामो वर्षदेखि 30-35 वर्षदेखि विज्ञान फिल्डमा काम गर्दै आएर अहिलेको करिब करिब 4 महिना अगाडि मैले कुञ्जना एग्रो आइन पोल्ट्री सप्लिमेन्ट प्रणालीका अन्वेषक, आरएनडी गर्ने रिसर्चर, वैज्ञानिक, बिजनेसम्यान जे टाइटल दिए नि उहाँलाई थोरै नै हुन्छ, उहाँले उत्पादन गर्नुभएका प्रडक्टको बारेमा नजिकबाट अध्ययन गर्ने, बुझ्ने मौका मिल्यो र उहाँसँग सहकार्य गर्ने एउटा राम्रो अवसर पनि मलाई उहाँले प्रदान गर्नुभयो। यसै सिलसिलामा अब माटो जननी जन्मभूमि छ, स्वर्गादपि गरिएसी भन्ने हाम्रो जुन महामन्त्र छ, जन्मभूमि र आमा भनेको स्वर्ग भन्दा पनि महान हो भन्ने कुराको प्रमाणीकरण चाहिँ सिबी नेपाली सहरले एउटा सानो माछापुच्छ्रे गाउँपालिकाबाट अनुसन्धान रिसर्च र डेभलपमेन्ट गरेको प्रडक्टले त्यो चिजलाई चाहिँ सार्थक रूप दिन सक्ने कुरामा चाहिँ म विश्वस्त भएँ र उहाँको बारेमा नजिकबाट बुझ्दै गर्दाखेरि उहाँले उत्पादन गरेका प्रडक्टहरूले बजारमा राम्रो रिजल्ट दिएको, नेपाल सरकारबाट पनि प्रमाणीकरण भएको र नेपाल सरकारको विभिन्न गुणस्तर मन्त्रालय गुणस्तर निकायहरूबाट पनि उहाँको जैविक प्रडक्टमा नेपालकै प्रडक्टलाई उहाँले प्रयोग गर्नुभएको कारणले यो चिजले चाहिँ नेपालको भूमिलाई अहिले हाललाई नेपालको भूमिलाई चाहिँ यसले एकदम सही किसिमले उपचार सहित उत्पादन वृद्धि गर्न सक्ने कुरामा निर्विकल्प रहेको कुरामा म पूरा कन्भिन्स भएर अब त्यसलाई बजारीकरण गर्नु पर्यो भनेर मैले माटो पसल प्रणाली दर्ता गरेर अब यसलाई बजारीकरण गर्नु पर्यो भनेर फिल्डमा आएको छु र सँगसँगै हामीसँग अर्को स्मार्ट एग्रो माटो उपचार प्रणाली पनि हामीले दर्ता गराएर सँगसँगै यो फिल्डमा काम गर्न आइराखेका छौँ।
0: निकै महत्त्वपूर्ण विषय यहाँले भनिराख्नु भएको छ। हामीले मैले अगाडि भने जस्तै जानेर अथवा नजानेर अथवा बढी उत्पादन गर्ने होडबाजीमा चाहिँ हामीले माटोको स्वास्थ्य बिगारेका छौँ। विशेष गरी खेती बढी हुने ठाउँमा चाहिँ माटोको अवस्था बिग्रेको पनि देखिन्छ र विषाक्त चिजहरू विशेष गरी विषादी र रासायनिक मलको अत्याधिक मात्रामा परेको कारणले गर्दा मानव स्वास्थ्यमा पनि असर परेको र हामीले उत्पादन गरेका कृषि बालीहरूमा पनि असर परेको पशु पक्षीहरूलाई पनि असर परेको त सधैँ छ। यसमा पनि अझ माटो बिग्रेको कारणले गर्दा हामीले प्रयोग गर्ने माटो चाहिँ हाम्रा पुस्ताहरूलाई सही तरिकाले बचाइदिनु पर्यो भन्ने कुरा पनि रहन्छ। यहाँले भन्दै गर्दा यो भाव गर्दै गर्दा अहिले समग्र नेपालका धेरै ठाउँहरूमा पनि पुग्नु भएको छ, नजिकबाट बुझ्नु भएको छ र यो माटो बचाउ अभियानलाई चाहिँ अब सूक्ष्म जीवाणुहरू त्यो पनि मित्र जीवहरूको संख्या बढाउनु पर्छ, माटोलाई माटोको स्वास्थ्य चाहिँ बचाउनु पर्छ, बिग्रिसकेको छ भने चाहिँ उपचार गर्नु पर्यो र बिग्रेको छैन भने हामीले अहिलेदेखि नै सावधानी हुँदै जानुपर्छ भन्ने नै यहाँहरूको अभियान रह्यो है। सँगसँगै
1: हजुरले उठाउनु भएको इस्युमा हामीले यो माटोको उपचार गर्दा अथवा माटोलाई माटो र उत्पादन जोड्दै गर्दाखेरि अहिलेको विज्ञानले चाहिँ रासायनिक मल र पेस्टिसाइडहरू प्रयोग गरेर बढी उत्पादन लिने नाउँमा हाइब्रिड बिउहरू ल्याएर जसरी उत्पादन लिएर आएको छ र अहिलेका कृषि अर्थशास्त्रीहरूले हामी जैविक रूपमा गयो भने उत्पादनले भोलि हामीलाई ठूलो धोका दिन्छ, उत्पादन हुँदैन, जसले गर्दा डिमान्ड र सप्लाईको यो चेन नै गडबड हुन्छ भन्ने कुराको दावी गरिरहनु भएको छ। त्यो सिलसिलामा चाहिँ हामीले कुञ्जना एग्रोबाट उत्पादित भएको एनपीके मदर ब्याक्टेरियाहरू किसानलाई उपलब्ध गराउँछौँ, जुन कि नेपालकै रैथाने ब्याक्टेरिया यहीँको नेपाली माटोकै रैथाने ब्याक्टेरियालाई हाम्रो सिबी सरले त्यसलाई कल्चर गरेर नेपाली परिवेशमै नै प्रयोग गर्न सकिने चिजको फाइन्ड आउट गर्नुभएको छ र त्यसलाई प्र्याक्टिकल्ली हेर्दा पनि राम्रो रिजल्ट आएको छ, जसले गर्दाखेरि हामी किसानलाई चाहिँ मल मात्रै बेच्दैनौँ, एउटा मदर ब्याक्टेरिया दिन्छौँ र हामी विधि दिन्छौँ, जसले गर्दाखेरि चाहिँ तपाईँले एक केजी हाम्रो मदर ब्याक्टेरिया लिनुभयो भने सय लिटर एक लिटर लिनुभयो भने 100 लिटर ब्याक्टेरिया मल तपाईँ आफैले उत्पादन गर्न सक्नुहुन्छ र त्यो 100 लिटरलाई पनि हामीले 1000 केजी बायोमास मलमा प्रयोग गर्दाखेरि सबै बायोमास नै ब्याक्टेरिया एक्टिभ भएर त्यसले कृषिमा यति राम्रो उत्पादन दिन्छ कि त्यसमा चाहिँ हामी सफल भइसकेका छौँ र त्यसलाई नै अगाडि बढाउने र किसानलाई हामी विधि मल बेच्ने भन्दा पनि हामी मदर ब्याक्टेरिया र विधि दिन्छौँ, जसले गर्दाखेरि चाहिँ हामी त्यो कुरामा सफल हुन्छौँ र अब स्थानीय निकाय जति पनि नेपालमा स्थानीय निकायहरूले यो कार्यक्रमहरू गरिरहनु भएको छ, हेरिरहनु भएको यो कुरा सुनिरहनु भएको छ, उहाँहरूले चाहिँ अब के गर्नु पर्यो भने हरेक स्थानीय निकायले माटो परीक्षण गरेर अब मल बिक्री गर्नै पर्दाखेरि माटो परीक्षण गरेर कुन माटोको अवस्था के छ, ब्याक्टेरियाको उपस्थिति के छ भन्ने कुराहरू तपाईँले आइडेन्टिफाई गरिदिनु भने हामी त्यसमा सजिलैसँग त्यसलाई ब्याक टु नेचरतिर फर्काउने कुरामा हाम्रो टिम सक्षम छ। हामी वैज्ञानिक रूपमा प्रमाणीकरण भइसकेका छौँ र हामीले यो 753 गाउँपालिकालाई नै माटोको अभियानमा जोड्दैछौँ, जसले गर्दाखेरि स्वस्थ उत्पादन दिन्छ, उत्पादनमा रास आउँदैन। त्यसको बारेमा हामी कृषि वैज्ञानिकहरूसँग कृषि अर्थशास्त्रीहरूसँग बसेर हामी छलफल गरेर यसको एउटा विधि निर्धारण गर्ने प्रक्रियामा छौँ र यो करिब करिब चाँडै नै यो चिजलाई हामीले बजारमा ल्याउँदैछ।
0: जस्तो यहाँले भन्दै गर्दा दुईटा महत्वपूर्ण कुरा मैले सँगै टिप्पण गर्न चाहे, जस्तो उत्पादन लागत घटाउने र उत्पादकत्व वृद्धि गर्ने कुरामा पनि यी सूक्ष्म जीवाणुहरू रहनेछन् भनेर यहाँले ब्याकग्राउन्डमा यो सन्देश इंगित गर्न खोज्नु भएको छ। यो चाहिँ अहिले बिग्रिसकेको माटोलाई तुरन्तै तत्काल सपार्न चाहिँ अलिक गाह्रो होला, तर अलिक पछाडिको समयको चाहिँ उत्पादकत्व पनि बढ्छ, हामीले उत्पादन गर्ने चिजहरू पनि स्वस्थकर हुन्छन् भन्न खोज्नु भयो यहाँले।
1: एकदम तपाईँले ठिक प्रसङ्ग ल्याउनु भयो। जस्तो तपाईँले युरिया प्रयोग गरिरहनु भएको छ, युरियालाई हामीले जिरोमा ल्याउनुहोस् हामी भन्दैनौँ, पहिला हामीले माटो परीक्षण गरौँ, माटो परीक्षण गरेपछि अनि त्यसपछि युरियाको मात्रा घटाउँदै जीवाणु मलको मात्रा बढाउँदै जाउँ र 2-3 वर्षपछि करिब करिब 3 वर्षपछि हामीहरूले युरियालाई करिब करिब जिरो प्रयोगमा ल्याएर पनि हाम्रो ब्याक्टेरियल मलले त्यो उत्पादन लाई कायम राख्छ, उत्पादन पनि बढाउँछ, हाम्रो पुरानो रैथाने स्वादलाई पनि हामीले फिर्ता ल्याउन सक्छौँ, उत्पादनलाई पनि हामीले रासायनिक मल प्रयोग गर्दाखेरि आएको उत्पादनसँगै गर्न सक्छौँ भन्ने कुरामा हाम्रो टिम, हाम्रो कन्सल्टेन्टहरू, हाम्रो कृषि वैज्ञानिकहरू बसेर हामी यो कुरामा निश्चित भइसकेका छौँ। र अब यसलाई खालि बजारीकरण गर्ने खाँचो रहेको कारणले हामीले माटो पसल प्रणाली र स्मार्ट एग्रो माटो उपचार प्रणाली लिएर आएका छौँ। अब माटो बचाऊ भन्ने कुरो अभियानमा मात्रै सीमित रहेन, अब यो प्र्याक्टिकल्ली प्रयोगत्मक रूपमा नै आइसक्यो। यसको लागि चाहिँ हामी अब हरेक किसानको साथ हामीलाई चाहिएको छ, हजुरहरूसँग बसौँ, हजुरहरू नै किसान नै यसको प्रत्यक्ष सरकारवाला हुनुहुन्छ, हजुरहरूले नै परीक्षण गर्नुहोस्, हजुरहरूले नै रिजल्ट हामीलाई भनिदिनुहोस्, हामी हजुरहरूसँग सहकार्य गर्न आतुर छौँ।
0: निकै महत्वपूर्ण छ यहाँले भन्दै गर्दा, राज्य स्तरबाट पनि विभिन्न कार्यक्रमहरू, जैविक खेती प्रबन्धनका कुराहरू, रैथानलाई गर्व गरौं भन्ने खालका कुराहरू नारामा र केही मात्रामा कार्यक्रमहरू पनि लागू भएको देखिन्छ। तर राज्यबाट अझ विशुद्ध रूपमा चाहिँ कृषि क्षेत्रमा जैविक खेती प्रबन्धनका कुराहरूमा अथवा रैथाने बिउ प्रसारका कुराहरूमा, संरक्षणका कुराहरूमा अथवा व्यवसायीकरणका कुराहरूमा, बजारका प्रमाणीकरणका कुराहरू पनि छन्। यहाँनिर राज्य चाहिँ अलिकति ल्याकिङ, अलिकति अनियोल जस्तो पनि देखिन्छ। धेरै वर्षदेखि हामीले नजिकबाट हेर्दै गर्दा यो भन्दै गर्दा चाहिँ यहाँहरूको अभियान साँच्चीकै सफल हुन्छ अथवा यहाँहरूको यो किसानसम्म पुगेर चाहिँ यसले सार्थकता पाउने छ भन्ने कुरामा यहाँ आफै विश्वस्त पनि हुनुहुन्छ, अगाडि भन्नुभएको थियो। यद्यपि यहाँहरूको आधार र यहाँहरूका प्रोडक्ट प्रयोग पश्चात चाहिँ किसानहरूको प्रतिक्रिया कस्तो पाउनु भएको छ, उहाँहरूको रेस्पोन्स कस्तो पाउनु भएको छ
1: यो विषयमा चाहिँ? जब अहिलेसम्म हाम्रो कृषिमा जैविक मल भनेर जसरी अरू प्रडक्टहरू आइरहेछन्, यिनीहरू चाहिँ विदेशबाट आयातित ब्याक्टेरिया मलहरू छन् जो विभिन्न ब्रान्ड र नामहरूमा आइराखेका छन्। त्यसमा जेनेरेसन पनि उल्लेख छैन, कुन जेनेरेसनको आइराखेको छ, र बाहिर विदेशबाट आएका ब्याक्टेरियल प्रडक्टहरू चाहिँ ल्याबमा आधारित छन्। जुन ल्याबमा आधारित छन्, एक त उनीहरू विदेशी हावा पानी माटो र वातावरणका ब्याक्टेरियाहरू भयो भने अर्को ल्याबबाट त्यसलाई कल्चर गरेर त्यसलाई इन्लार्ज गरेर यहाँ पठाइएको हुन्छ, जेनेरेसन पनि खुलेको हुँदैन, जसले गर्दा हाम्रो यहाँको नेपालको कन्टेक्स्टमा तिनीहरू फिट नहुन सक्छन्। तर हामीहरूको चाहिँ हामीले फर्स्ट जेनेरेसन नै प्रयोग गर्छौँ र नेपालकै विभिन्न ठाउँमा, मुस्ताङमा जानु पर्यो भने हामी मुस्ताङकै ब्याक्टेरियालाई एक्टिभ गर्छौँ, मनाङमा जानु पर्यो भने मनाङकै ब्याक्टेरियालाई एक्टिभ गर्छौँ। हामी स्थानीय रूपमै ब्याक्टेरियाहरूलाई कलेक्सन गरेर माउ ब्याक्टेरियाहरू लिएर त्यसलाई हाम्रो सिस्टमबाट कल्चर गरेर मदर ब्याक्टेरियाहरू बनाएर हामीले खेत माटोमा प्रयोग गर्ने हुँदा यो चाहिँ एकदम सफल भएको छ। जुन कुरो नेपालको जैविक मल नीतिमा पनि त्यही अनुसार पनि हामी दर्ता भएर पहिलो जैविक मल उत्पादन गर्ने कम्पनीको रूपमा हाम्रो ब्रान्ड दर्ता भएर हामी बजारमा आइराखेका छौँ।
0: निकै महत्व विषय हामीसँग आज कार्यक्रम कृषि सवालमा चाहिँ विजय राज घिमिरे अर्थात स्वामी अन्तर विजय हुनुहुन्छ। हामी उहाँसँग चाहिँ माटो बचाउका कुराहरू, माटो बिग्रिसकेको छ भने चाहिँ कसरी बचाउन सकिन्छ र अब चाहिँ हामीले माटोलाई के चाहिँ गर्यो भने हाम्रो उत्पादन पनि घट्ने छैन, उत्पादन लागत पनि कम हुन्छ र हामीले उत्पादकत्व वृद्धि गर्दै गर्दा हामीले उत्पादन गरेका चीजहरू पनि, कृषि बालीहरू पनि स्वस्थकर हुन्छन् भन्ने खालको प्रसंग हामी जोडिराखेका छौँ। यहाँहरूले कृषि सवाल कार्यक्रम देशैभरका रेडियोहरू मार्फत सुनिराख्नु भएको छ र हामीले अलिकति फरक विषय, किसानलाई विशुद्ध रूपमा काम लाग्ने विषयहरूलाई बेला बेला पस्किने पनि गरेका छौँ। कति भ्याउँछौ, कति सक्छौ, हामी सकेसम्म चाहिँ यहाँहरू सबैलाई काम लाग्ने विषयमा छलफल भने गरेका छौँ। यद्यपि यहाँहरूले समस्या गुनासाहरू राख्नुभयो भने हामी सम्बन्धित विज्ञ र सम्बन्धित निकायसम्म पुर्याइदिने काममा चाहिँ प्रतिबद्ध भएर नै लाग्ने गरेका छौँ। यहाँले भनिराख्नु भएको थियो, मैले सुन्दै पनि थिएँ, अब यहाँहरूको प्रयोग पश्चात किसानहरूको राम्रो प्रतिक्रिया पाइराख्नु भएको छ है देशैभरबाट।
1: हामीले हाम्रो यो कुञ्जना एग्रोका प्रडक्टहरू सिबी नेपाली सरले आरएनडी गर्दै विगत 8-9 वर्षदेखि बजारमा प्रयोग गर्दै आउनु भएको र तर त्यही राम्रो रिजल्टकै आधारमा हामीहरू पनि यो शुभ कार्यमा, महायज्ञमा यसलाई हामीले अर्को अभियानको रूपमा अथवा प्रतिष्ठानकै रूपमा पनि सिबी माटो महाप्रतिष्ठान भनेर एउटा अभियानको रूपमा पनि ल्याउँदैछौँ भने प्राइभेट र कम्पनीको रूपमा पनि हाम्रो उपस्थिति भइसकेको छ। र जब म विगत लामो 25-30 वर्ष 40 वर्षदेखि आध्यात्मिक सेक्टरमा पनि काम गर्दै ध्यान गर्दै र कर्म गर्दै यो फिल्डमा होमिएको थिएँ। अब हामीहरूले स्वस्थ खाना खानको लागि माटोबाट नै हामीले हाम्रो उपचार विधिलाई व्यवस्थित गरेनौँ भने हामीले स्वास्थ्यलाई मात्रै व्यवस्थित गर्छु भनेर सम्भव हुँदो रहेछ। हामीले पहिला पञ्चतत्वकै स्वास्थ्यलाई ध्यान दिँदै त्यो स्वास्थ्यलाई चाहिँ मानवको जीवनको स्वास्थ्यसँग जोड्नु पर्ने रहेछ। प्राणी पनि स्वस्थ हुनु पर्यो, बिरुवाहरू पनि स्वस्थ हुनु पर्यो, जीवाणु पनि स्वस्थ प्रयोग गर्नु पर्यो भन्ने कुराको मर्म बुझेर चाहिँ अब माटो बचाऊ अभियान जुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अभियानको रूपमा आएको छ त्यसको प्रयोगात्मक उत्पादन सहित नेपालबाट हामी यो शङ्खबोध गर्दैछौँ कि जब पहिला त हामी नेपालको स्थानीय तहदेखि माटो अभियानलाई सार्थक रूप दिनलाई राष्ट्र रूप सहित हुँदा अन्तर्राष्ट्रिय लेभलसम्म हाम्रो अभियान जाने कुरामा हामी ढुक्क छौँ।
0: जस्तो मैले अहिले देखिराखेको छु केही ठुला जर्किनमा ग्यालिन टाइपमा पनि छन् र केही बोटलहरूमा पनि प्रोडक्टहरू देखिराखेको छु। यो प्रोडक्टहरू सबै लिक्विडमै छन् है सबै है?
1: यो विशेषतः ब्याक्टेरिया बेसमा हुनुपर्ने हुँदा हाम्रा प्रडक्टहरू चाहिँ लिक्विडमा हुन्छन् र हाम्रो मदर ब्याक्टेरियाहरू हामीले दिनुपर्ने हुँदा लिक्विड फर्ममा हुन्छन्। हामीले अरू डस्ट र क्याप्सुल रूपमा चाहिँ निकालेका छैनौँ। जुन ब्याक्टेरिया चिजहरू चाहिँ हामीले मदर किसानलाई विधि दिन्छौँ र मदर ब्याक्टेरिया दिन्छौँ, उहाँहरूले अलिकति श्रम गरेर चाहिँ यसलाई चाहिँ क्वान्टिटीको रूपमा ल्याउन सक्नुहुन्छ जसले गर्दा यसको मूल्यमा पनि किसानहरू एकदम उहाँहरूले उपभोग गर्न सक्ने किसिमले यो उत्पादन हुन्छ जसले गर्दा चाहिँ हामीले राष्ट्रिय रूपमा चाहिँ किसानको साथ पाए पनि नेपालबाट रासायनिक मल र विषादीलाई निर्मलीकरण गर्न सकिन्छ, अबको 5-7 वर्षपछि निर्मलीकरण गर्न सकिन्छ भन्ने कुरामा चाहिँ हामी विश्वस्त छौँ। यसको लागि चाहिँ अब सम्बन्धित क्षेत्रका कृषि विज्ञहरू र सम्बन्धित किसानहरूकै साथको अपेक्षा राख्दछौ र यो चीजलाई चाहिँ हाम्रो मिडिया साथीहरूले पनि एकदम कभरेज गरिदिनु भएको छ। मेन त अब यो सुसूचित गर्ने र सही कुरा किसानकोमा पुर्याइदिने र किसानका गुनासा पीर मर्काहरू हामी कहाँ ल्याएर वैज्ञानिक किसिमले त्यसलाई सल्भ गर्न सकियो भने यो चीजले चाहिँ हामी तुरुन्तै नै नेपाललाई विषादी र रासायनिक मल मुक्त गराउन सकिन्छ भन्ने कुरामा हामी एकदम विश्वस्त छौँ।
0: निकै महत्वपूर्ण विषय कृषि बाली तथा पशु पक्षी तथा मत्स्यको लागि पनि उपयुक्त छन् है? कुन कुन प्रोडक्टहरू फरक फरक होला मैले यहाँ बोतल देखिराखेको छु, यो सबैलाई नै मिल्ने खालका प्रोडक्टहरू छन् है?
1: एकदम हजुरले सही कुरा उठाउनु भयो। यो हामीले मदर ब्याक्टेरियाको जब अहिलेसम्म कुरा गर्यौं हामी यो पोल्ट्री फिल्डमा पनि सफल भइसकेका छौँ। पोल्ट्री फिल्डमा अब कोही पोल्ट्री व्यवसायीहरूले पनि यो विषयवस्तु सुनिराख्नु भएको छ नि यसका दुईटा पाटा छन्। अब एउटा उत्पादनमा पोल्ट्री व्यवसायीहरूले भोगिएको पीड़ा र उत्पादित मासुहरूमा भएको एन्टिबायोटिक डिपोजिटले मानव स्वास्थ्यमा पारेको असरको बारेमा पनि हामी सचेत छौँ र यही विषयवस्तुमा भन्दाखेरि पोल्ट्रीमा अथवा कुनै पनि भेट फार्मिङहरूमा एमोनिया ग्यासले पार्ने असरलाई हामीले विथिन 2 मिनटमा नै त्यसलाई निर्मलीकरण गरिदिन्छौँ र एमोनियाको कारणले पशु पक्षी तथा जनावरहरूमा हुने विभिन्न रोगहरूलाई निर्मलीकरण गर्दै हामीले हाम्रो अर्ग्यानिक प्रडक्टहरू प्रयोग गरेर हामीले ब्रोइलर कुखुराहरू पनि निकालेर हेर्यौँ जसले गर्दा त्यो ब्रोइलर कुखुरा 40-41 दिनमा वेटमा पनि मेडिकल प्रडक्ट प्रयोग गरेर उत्पादन गरेको भन्दा वेटमा पनि बढी छ र स्वास्थ्य पनि छ, स्वादमा पनि राम्रो छ। त्यो कुरा हामीले निकालेर हामीले परीक्षण गरिसकेका छौँ। अब यसलाई चाहिँ किसानको साथ पाउना साथ हामी तुरन्तै बजारमा गएर त्यो चिजलाई चाहिँ हामीले परिवर्तन गर्ने कुरामा हामी विश्वस्त छौँ।
0: मैले अगाडि भने जस्तै ठ्याक्कै यहाँले भनेको कुरालाई म फेरि पनि कोडिङ गरे, उत्पादन लागत कम भयो र उत्पादकत्व पनि वृद्धि भयो सँगसँगै भयो भन्ने कुरामा यहाँहरू आफै प्रमाणित हुनुहुन्छ र विशेष गरी
1: प्रयोग गरेर उत्पादन गरेको भन्दा वेटमा पनि बढी छ र स्वास्थ्य पनि छ, स्वादमा पनि राम्रो छ। त्यो कुरा हामीले निकालेर हामीले परीक्षण गरिसकेका छौँ। अब यसलाई चाहिँ किसानको साथ

0: एउटै किसानबाट पालेर परीक्षण गरेर हेरिसक्यौं 1000 र 1300 को दुई पटक हामीले दुई लट हेर्यौं। किसानले 1000 कुखुरा पाल्दै गर्दाखेरि चाहिँ उहाँहरूले यो रासायनिक औषधिहरू प्रयोग गर्दाखेरि करिब करिब 35,000 जति खर्च गर्नुहुँदो रहेछ भने हामीहरूको 17,000 रुपियाँको बायो अर्ग्यानिक प्रडक्टले 1000 कुखुरालाई हामीले मात्रै लाग्छ 17,000 मात्रै लाग्छ र त्यसले गर्दाखेरि उत्पादन लागतमा पनि कम आयो, वेटमा पनि हामीहरूको प्रडक्ट राम्रो छ, वेटमा पनि कुनै कमी आएको छैन, साथसाथै हामीहरूले पूर्ण अर्ग्यानिक प्रडक्ट प्रयोग गरेको कारणले हामीहरूबाट औषधि लगाएर पालिने किसानको कुखुराहरू स्वादिलो छ, मासु कसिलो छ र त्यसमा एन्टिबायोटिक डिपोजिट करिब करिब अब दाना र अरू कारणले पहिलो दिनमै भ्याक्सिन लगाएको कारणले कति आउँछ त्यो हामीले परीक्षणमा हेर्दैछौँ भने कुखुराको मासुमा चाहिँ एन्टिबायोटिक डिपोजिट करिब करिब छैन भन्ने कुरामा हामी विश्वस्त छौँ हाम्रै प्रडक्टबाट निस्केको भएकोले र यसलाई चाहिँ हामीले सम्बन्धित नेपाल सरकारको र साथसाथै नेपाल सरकारबाट प्रमाणीकरण भएका ल्याबहरूबाट यो रिपोर्ट चाहिँ चाँडै नै टेस्ट गरेर ल्याएर हामी जनताको माझमा पोल्ट्री व्यवसायको माझमा र जो साना पोल्ट्री व्यवसाय हुनुहुन्छ उहाँहरूको बीचमा पनि यो चिजलाई लगेर हामीले राष्ट्रिय रूपमा नै खानयोग्य मासु उत्पादन गर्ने कुरामा चाहिँ हामी अगाडि आइसकेका छौँ। यसको लागि चाहिँ उपभोक्ता र साना पोल्ट्री व्यवसायीहरूको सहयोगको चाहिँ हामीले अपेक्षा राख्यौँ।
1: साना मात्र नभए ठुला पनि पोल्ट्री व्यवसायहरू जोड्न सक्नुहुन्छ भोलिका दिनहरूमा आवश्यक पनि रह्यो। हामी कुराकानी कति मात्रै खण्डमा छौँ, यहाँले भने जस्तै अब मार्केटको चयन विशेष गरी बजारीकरण मार्केटसम्म चाहिँ कसरी पुर्याउनु भएको छ, तपाईँको आवाज चाहिँ देशैभरका किसानहरूले उद्यमीहरूले पनि सुनिराख्नु भएको छ। हामी पूर्वदेखि पश्चिमसम्मका रेडियोहरूमा हामी गुन्जायमान हुँदै गर्दा चाहिँ हाम्रो कार्यक्रम प्रसारण हुँदै गर्दा चाहिँ उहाँहरूले चाख लिएर पनि सुन्नु भएको छ यो बजारको वितरण चाहिँ कहाँ कहाँ कसरी पुर्याउनु भएको छ र किसानहरूले साँच्चीकै यो प्रोडक्ट प्रयोग गर्न चाहनुभयो भने कहाँ सम्पर्क गर्ने?
0: यो सिलसिलामा चाहिँ हामी बजारीकरण गर्ने सिलसिलामा हामीहरू कम्पनीहरू प्रालीहरू भर्खर खुलेर हामी बजारमा आइराखेका छौँ र अहिले हामीले अहिलेको आधुनिक मिडियाहरूलाई नै प्रयोग गरिराखेका छौँ र अब केही समयपछि नै हामी 753 गाउँपालिकामा नै इन्टरप्रेनर किसानहरू व्यवसायी किसानहरू उत्पादन गरेर व्यवसायी किसानहरू मार्फत नै यो चिजलाई हामीले बजारीकरण गर्दैछौँ र हामी 753 भनेका छौँ तर कति सकिन्छ हामी प्रत्येक गाउँपालिकामा हाम्रो इन्टरप्रेनर साथीहरू राखेर रा, उहाँहरू मार्फत चाहिँ हामी यसलाई बजारीकरण गर्दैछौँ। त्यही नै
1: यो पनि आवश्यकता अनुसार गर्नुहुन्छ होला, यो त कुनै पालिकामा अलिक बढी हुन पनि सक्छन्, दुईटा तिनवटा पनि हुन सक्छन् केन्द्रहरू, बिक्री केन्द्रहरू अथवा त्यस्तै खालका दूतहरूको रूपमा अगाडि बढाउनुहुन्छ, कुनै पालिकामा नहुनु पनि सक्छ, त्यो त आवश्यकता अनुसार गर्नु होला। हामी अन्त्यबन्दी खण्डमा पनि छौँ। अर्को सिबी माटो महाप्रतिष्ठान भनेको चाहिँ यहाँले थोरै कुरा चुहाउनु भएको थियो, यो कस्तो खालको अभियान हो?
0: होइन, अब यो चिजलाई चाहिँ व्यापारले मात्रै भन्दा पनि यसलाई राष्ट्रिय अन्तर्राष्ट्रिय लेभलमा नै जसरी सेतो सोयल भन्ने कुराहरू अन्तर्राष्ट्रिय रूपमा आइरहेको छ भने नेपालको सन्दर्भमा पनि पूर्वतिर माटो बचाउ अभियानहरू लागू भइरहेको रहेछ र यो अभियान मात्रै नभएर यसलाई कुन विधि कुन विज्ञानबाट यो अभियान सफल पार्न सकिन्छ भन्ने कुरामा चाहिँ हामी हाम्रो विधि र हाम्रो विज्ञानबाट यो प्रमाणीकरण भइसकेको कारणले हामी र यसको चाहिँ एकजना सिबी नेपाली भन्ने व्यक्तिले सानो व्यक्तिगत रूपमा सुरु गर्दा गर्दा गर्दा गर्दा एउटा साइन्स बुझेर साइन्सबाट आरएनडी गरेर अथक प्रयास मिहिनेत र कन्टिन्युटीको कारणले आज यो फर्ममा आउनुभएको कारणले भैँको नामबाट नै हामीले माटो यज्ञ प्रतिष्ठान महायज्ञ प्रतिष्ठान खोलेर यसलाई चाहिँ व्यापक गराउने र जननी जन्मभूमि छ स्वर्गादपि गरिएसी भन्ने जुन हाम्रो वेदबाट हाम्रो पुराणबाट हाम्रो धर्मशास्त्रबाट आएको जुन ऊ छ त्यो

जीवहरू अन्तिम बुदाको रूपमा प्रस्तुत नीति तथा कार्यक्रमले उत्पादन, रोजगारी, सामाजिक न्याय, नवप्रवर्तन, सुशासन, मानव विकास, दिगो पूर्वाधार तथा वातावरणीय सन्तुलन मार्फत समृद्ध बागमती प्रदेश निर्माणको आधार तयार गर्ने विश्वास लिएको छु। प्रदेश सरकार

सहयोग पुर्याउने राजनीतिक दलका जनप्रतिनिधि, राष्ट्र सेवक, कर्मचारी, निजी तथा सामुदायिक क्षेत्र, नागरिक समाज, संचार जगत लगायत सम्पूर्ण प्रदेशवासी दिदी बहिनी दाजुभाइहरूलाई हार्दिक आभार व्यक्त गर्दै प्रस्तुत नीति तथा कार्यक्रमको कार्यान्वयनमा सहयोगको अपेक्षा गर्दछु। र अन्तमा नीति तथा कार्यक्रम हस्तान्तरण पछि कतै मुख्यमन्त्रीजी बाहिरिनु हुने त होइन भन्ने लागेको थियो।

नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुटुराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सिएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह बालियनलाई संसदमा उपस्थित गराउन पहल गर्ने प्रतिबद्धता जनाएको छ। विपक्षी दलहरूले संसदमा प्रधानमन्त्रीको उपस्थिति खोजिरहेका छन्। यही मागका कारण सोमबार पनि प्रतिनिधि सभाको बैठक प्रभावित भयो। 15 मिनटको लागि बैठक स्थगित गरेर सत्तापक्ष र प्रतिपक्षका नेताहरू सभामुख अगुवाईमा संवादमा जुटेका छन्। यस क्रममा प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन पहल गर्ने प्रतिबद्धता सत्तारूढ राष्ट्रपाका नेताहरूले गरेका हुन्। प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र संसदहरूबीच प्रश्नोत्तर कार्यक्रम हुने प्रतिनिधि सभा नियमावलीमा छ। यस व्यवस्था प्रधानमन्त्री बालेन्द्र शाहले उल्लंघन गरेको भन्दै विपक्षीले संसद बैठक अवरूद्ध गर्दै आएका छन्। यसबीच राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहले सदनलाई सम्बोधन गर्ने भनेर आश्वस्त गराए पनि एकाएक नयाँ ट्विस्ट आएको छ। राज्यसभाका तर्फबाट प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले सम्बोधन गर्ने मिति आजै बस्ने प्रतिनिधि सभा बैठकबाट घोषणा गर्ने भनिए पनि प्रधानमन्त्रीको सचिवालयले मिति घोषणा नगर्न भनेको। राजसपा, कंग्रेस, एमाले, नेकपा, श्रम, संस्कृति र राप्रपा प्रमुख सचेतक बीच सिंहदरबारमा भएको अनौपचारिक छलफलमा बालिनले सम्बोधन गर्ने गरी राजसपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रतिबद्धता जनाउनु भएको थियो। सोही अनुसार मंगलबार दिउँसो अवरूद्ध भएको सदन अब भने खुला हुने सहमति भएको थियो। तर प्रधानमन्त्रीको सचिवालयले मिति घोषणा गर्न नमानेपछि महामन्त्री बुर्लाकोटीले सदनमा टालटुल जवाफ दिनुभएको छ। उहाँले प्रधानमन्त्रीले सम्भवत एक साताभित्र सदनलाई सम्बोधन गर्ने बताए पनि प्रतिपक्ष आश्वस्त हुन सकेनन्। त्यसपछि सभामुख डीपी अर्यालले प्रधानमन्त्री सदनमा आउनुपर्ने विषयमा आफ्नो गम्भीर ध्यानकर्षण भएको र सत्तापक्षले पनि प्रधानमन्त्रीको सम्बोधन आउने भनेकाले सदन चलाउन सहयोग गर्न आग्रह गर्नुभएको छ। यसपछि सदन चले पनि प्रधानमन्त्रीले ढाँटी रहे चुप लागेर नबस्ने प्रतिपक्षले बताएका छन्। प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरूबीच प्रश्नोत्तर कार्यक्रम हुने नियमावलीको व्यवस्था प्रधानमन्त्री बालेन्द्र शाहले उल्लंघन गरेको भन्दै विपक्षीले संसद बैठकमा आवाज उठाउँदै आएका छन्। यस्तै केही बेर अघि 15 मिनटका लागि स्थगित प्रतिनिधि सभा बैठक फेरि शुरू भएको छ। प्रतिनिधि सभा बैठक फेरि शुरू भए लगत्तै विपक्षी दलहरूले फेरि अवरोध गरेका छन्। अवरोध गरे लगत्तै सभामुख डोलप्रसाद अर्यालले विपक्षीलाई बोल्न समय दिएका थिए। विपक्षीका तर्फबाट नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले धारणा राख्नु भएको छ, जसमा उहाँले राष्ट्रपा सांसदले केही बेर अघि बैठकमा बोलेको कुरालाई नियमापत्ति जनाउनु भएको छ। उहाँले सांसद खरेलले बोलेको कुरा असंसदीय भन्दै संसदको रेकर्डबाट हटाउन माग गर्नु भएको छ। सांसद खरेलले विपक्षी दलले जनाएको विरोधलाई तमासा भन्नुभएको थियो। त्यस विरूद्ध कंग्रेस सांसद नरेन्द्र कुमार केरू आक्रोशित हुनुभएको थियो। संसदमा असहज स्थिति देखिएपछि सभामुख अर्याल बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिकी जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज काठमाडौँ र भारतको नयाँ दिल्लीमा रहेको युरोपेली संघ तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँमा रहेका अन्य देशका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको आवश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताउनु भएको छ। प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा भर्खरै सम्पन्न चुनावी परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट पार्नुभएको छ। नेपालको सुशासन र अर्थतन्त्रको समावेशी वृद्धिका लागि आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको उल्लेख उहाँले गर्नुभएको छ। नागरिकका लागि नयाँ सरकार नयाँ अवसर सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको, वृहत लगानी आकर्षित

0: प्रक्रियाहरूलाई वृहत लगानी आकर्षित गर्न प्रक्रियाहरूलाई थप सहज बनाउँदै नव प्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्धता रहेको प्रधानमन्त्री शाहले बताउनु भएको छ। प्रधानमन्त्री शाहले नेपाली सन्तुलित एवं व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पार्नुभएको छ। नेपालको विकास तथा समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग पुर्याउँदै आएको स्पष्ट पार्दै प्रधानमन्त्री शाहले नेपालका सबै विकास साझेदार र मित्र राष्ट्रहरूप्रति आभार प्रकट गर्नुभएको छ। साथै उहाँले व्यापार लगानी हरित ऊर्जा जलवायु पर्यटन तथा अन्य प्रमुख क्षेत्रमा सहकार्य गर्न र त्यसलाई अझ सुदृढ बनाउन नेपाल लागिपरेको स्पष्ट पार्नुभएको छ। प्रतिनिधि सभाका छ सदस्यले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाएको पाइएको छ। संसदीय संसद सचिवालयले जेठ 10 गते आइतबारसम्म सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन समय दिएकामा छ सांसदले नबुझाएका हुन्। तोकिएको समयमा 254 जना सांसदले सम्पत्ति विवरण बुझाएको र 6 जनाले नबुझाएको संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिनुभएको छ। 275 सदस्यीय प्रतिनिधि सभामा 17 मन्त्री छन्। मन्त्रीले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमै सम्पत्ति विवरण बुझाउँछन्। सचिवालयका अनुसार एक बहालवाला मन्त्री र एक मन्त्रीबाट बाहिरिएका सांसदले पनि सचिवालयमा पुगेर सम्पत्ति विवरण बुझाएका छन्। भ्रष्टाचार निवारण ऐनको दफा 50 को उपदफा 1 र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ऐनको दफा 31 को उपदफा 1 रहेको सार्वजनिक पद धारण गरेको व्यक्तिले सार्वजनिक पद धारण गरेको मितिले 60 दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निष्ठा सहितको अध्यावधिक सम्पत्ति विवरण तोकिएको निकाय वा अधिकारी समक्ष पेश गर्नुपर्ने व्यवस्था छ। त्यही अनुसार सचिवालयले सूचना मार्फत फागुन 21 गते सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरूलाई जेठ 10 गतेसम्म सम्पत्ति विवरण बुझाउन आग्रह गर्नुभएको थियो। सम्पत्ति विवरण नबुझाउने 6 जना सांसदहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका 5 जना र नेपाली कम्युनिष्ट पार्टीका 1 जना छन्। संसद सचिवालयले नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर बुढा, रासपाका सांसदहरू आशा झा, कमल ग्यावाली, तपेश्वर यादव, प्रमोद कुमार महतो र रविन महतोले सम्पत्ति विवरण नबुझाएको जानकारी दिएको छ। आगामी आर्थिक वर्षको नयाँ बजेट सार्वजनिक गर्ने समय नजिकिएसँगै संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक कक्षको तयारी तीव्र पारिएको छ। सरकारले जेठ 15 गते संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था अनुसार संसद सचिवालयले प्राविधिक, भौतिक तथा व्यवस्थापकीय तयारीलाई अन्तिम चरणमा पुर्याएको हो। बजेट भाषणको विशेष दिनका लागि नयाँ संसद भवनको प्रतिनिधि सभा बैठक कक्षलाई आकर्षक र व्यवस्थित बनाउने काम भइरहेको छ। बजेट प्रस्तुत हुने दिन प्रतिनिधि सभा र राष्ट्रिय सभाका सबै सांसदहरू एउटै हालमा बस्नुपर्ने भएकाले प्रतिनिधि सभा बैठक कक्षमा सीट व्यवस्थापन र आवश्यक अतिरिक्त कुर्सीहरूको व्यवस्था मिलाइँदैछ। यसका साथै विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यवसायी तथा संचारकर्मीहरूको ठूलो उपस्थिति रहने भएकाले दर्शक दीर्घ र अतिथि कक्षलाई समेत विशेष रूपमा व्यवस्थापन गरिँदैछ। सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सरकारी निकायका बहालवाला तथा पूर्व पदाधिकारी र कर्मचारीको विवरण माग गरेको छ। आयोगले जेठ 1 साता विवरण पठाउन सबै मन्त्रालय, निकाय र आयोगलाई पत्राचार गरेको हो। आयोगको पत्र अनुसार सबै मन्त्रालय, आयोग, निकायले पनि मातहतका निकायलाई विवरण पठाउन भनेका छन्। आयोगले पठाएको पत्रमा बहालवाला तथा पूर्व पदाधिकारी र कर्मचारीको नाम, थर, वेतन, टेलिफोन नम्बर, मोबाइल नम्बर, इमेल, ठेगाना समेत खुलाउन भनिएको छ। आयोगको पत्रमा आर्थिक वर्ष 2062/63 2082/83 चैत्र मसान्तसम्म राजपत्रांकित प्रथम श्रेणी वा सोसरह वा सोभन्दा माथिका पदाधिकारी र कर्मचारीको विवरण पठाउन भनिएको छ। नेपालमा विकासका समसामयिक मुद्दाहरूबारे 2 दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास केन्द्रीय विभाग कीर्तिपुर काठमाडौँमा आइतबार र सोमबार सम्मेलन गरिएको हो। सम्मेलनमा विकासका विभिन्न मुद्दामा प्रस्तुत कार्यपत्र र अनुसन्धान पत्रमाथि विमर्श भएको थियो। सम्मेलनको समापन गर्दै त्रिभुवनको मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्राध्यापक डाक्टर दुबिनन्द ढकालले सम्मेलन विकास फलदायी भएको भन्दै अन्य विभागले पनि यस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलन निरन्तर आयोजना गर्नुपर्नेमा जोड़ दिनुभयो। श्रम संस्कृति पार्टीले पार्टीका कार्यक्रमको ब्यानर तथा प्रचार प्रसार सामग्रीमा अध्यक्ष अर्क साम्पाङको तस्विर अनिवार्य प्रयोग गर्न निर्देशन दिएको छ। पार्टीको कोशी प्रदेशका अध्यक्ष प्रताप राई र सचिव दीपक तिमल सुनाले पत्र जारी गर्दै मातहतका कमिटीलाई साम्पाङको तस्विर अनिवार्य प्रयोग गर्न निर्देशन दिनुभएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले किसानलाई क्षेत्रफलका आधारमा रासायनिक मल वितरण गर्ने भएको छ। मन्त्रालयले धान खेती गर्ने किसानलाई रासायनिक मल अभाव हुन नदिन उनीहरूको खेती गर्ने जमीनको क्षेत्रफल तथा उत्पादनको अनुपातमा मल उपलब्ध गराउन लागेको हो। झण्डै 1,45,000 मेट्रिक टन रासायनिक मल मौजात रहेको र धान खेतीलाई लक्षित 40,000 मेट्रिक टन मल छिटै आयात गरिने प्रक्रिया अघि बढ़ाएको मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। वहाँका अनुसार सड़क मार्ग भएर 4,585 मेट्रिक टन मल आउने क्रममा रहेको छ। सरकारले चालू आर्थिक वर्षमा 6,00,000 मेट्रिक टन मल ल्याउने लक्ष्य राखेको, त्यसका लागि 28,82,14,00,000 रूपियाँ विनियोजन गरेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभएको छ। विभिन्न वडामा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपील गरेको छ। वडा नम्बर 2, 3 र 4 बर्ड फ्लू देखिएपछि त्यो क्षेत्रका पंक्षी र सम्बन्धित वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको कार्य तीव्र पारिएको नगरपालिकाले जनाएको छ। रोग फैलिन नदिन नगरपालिकाले पंक्षी फार्महरूमा अनावश्यक व्यक्ति र गाड़ीको प्रवेशमा रोक लगाएको छ भने प्रवेश गर्नै परेमा अनिवार्य निसंक्रमण गर्नुपर्ने नियम लागू गरेको छ। एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने, प्रयोग भइसकेका अण्डाका क्रेट पुनः प्रयोग नगर्न र फार्मको ढोकामा अनिवार्य रूपमा चुना वा निसंक्रामक औषधि राखिएको फुटपाथ प्रयोग गर्न निर्देशन दिएको छ। तपाईँ यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा किसिम विश्राम पछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा घुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्तांग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
5: सम्पर्क नम्बर 0 47 5 90 4 66 98 6 92 65 99 8।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज
3: अठारौं गणतन्त्र दिवस 2083 भव्य र सभ्य रूपमा मनाउन रामेछापमा जिल्ला स्तरीय समिति गठन गरिएको छ। उक्त समितिले आउँदो 3 दिन सभ्य भव्य रूपमा दिवस मनाउन आह्वान गरेको हो। दिवसको दिन देशभर सार्वजनिक विदा हुनेछ। सोमबार जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काको संयोजकत्वमा बसेको जिल्ला स्तरीय समितिको बैठकले 14 र 15 गतेलाई भव्य रूपमा मनाउने निर्णय गरेको जानकारी गराएको छ। समितिले विद्यार्थीबाट गणतन्त्रको प्रचार प्रसार गर्न र महत्वबारे दर्शाउन नेपालमा गणतन्त्र हिजो आज र भोलि शीर्षकमा वक्तृत्व कला कार्यक्रम, राष्ट्रिय झण्डालाई मर्यादापूर्वक सजाउने दीप प्रज्वलन, रक्तदान, अस्पतालमा उपचारत बिरामीहरूलाई स्वास्थ्य लाभको कामनासहित फलफूल वितरण गर्ने लगायतका कार्यक्रम गर्ने निर्णय गरेको समन्वय समितिका रामेछापका प्रवक्ता प्रेम बहादुर थापाले जानकारी दिनुभएको छ। त्यस्तै समन्वय प्रमुख खड्काले पनि जिल्लावासी सबैलाई दिवस मनाउन अपील गर्दै आफ्नो घर र सार्वजनिक तथा सरकारी कार्यालय लगायतमा दीप प्रज्वलन गर्न आग्रह गर्नुभएको छ। रामेछापको लिखुतामाकोशीमा डेरी उद्योग सञ्चालन सम्बन्धी तालिम सञ्चालन हुने लिखुतामाकोशी गाउँपालिकामा दुग्ध व्यवसायी तथा कृषकहरूका लागि 7 दिने डेरी उद्योग सञ्चालन सम्बन्धी तालिम सञ्चालन हुने भएको छ। गाउँपालिकाको चालु आर्थिक वर्ष 2082-83 प्रदेश सशक्त कार्यक्रम अन्तर्गत दूध तथा दुग्धजन्य पदार्थको मूल्य श्रृंखला विकास कार्यक्रम मार्फत पशुपंक्षी विकास शाखाले उक्त तालिम आयोजना गर्न लागेको हो। जेठ 14 कार्यालयले वडा नम्बर 1-7 वडा कार्यालयलाई पत्रचार समेत गरिसकेको छ। गाउँपालिकाद्वारा जारी सूचना अनुसार प्रत्येक वडाबाट 2 जनाका दरले दूध उत्पादक कृषकहरूलाई सहभागीका रूपमा छनौट गरी पठाउन अनुरोध गरिएको छ। कृषक छनौट गर्दा दूध तथा दुग्धजन्य पदार्थको मूल्य श्रृंखला विकास कार्यक्रममा पूर्व आवेदन पेश गरिसकेका तथा व्यावसायिक रूपमा दूध उत्पादन गरी बिक्री वितरणमा संलग्न रहेका वास्तविक कृषकहरूलाई विशेष प्राथमिकता दिनुपर्ने कार्यालयले स्पष्ट पारेको छ। यसका साथै तालिम अवधिभर सम्बन्धित वडाका पशु सेवा प्राविधिकहरूलाई समेत अनिवार्य उपस्थित गराउन अनुरोध गरिएको छ। तालिम लिखुतामाको गाउँपालिकाको धोबी बजारमा आयोजना हुनेछ। दैनिक रूपमा बिहान 10 बेलुका 5 बजेसम्म सञ्चालन हुने सो तालिमबाट स्थानीय स्तरमा दुग्ध व्यवसायको प्रवर्धन र कृषकहरूको कार्यक्षमतामा वृद्धि हुने विश्वास पशुपंक्षी विकास शाखा प्रमुख लोकप्रसाद फुयानले व्यक्त गर्नुभएको छ। इलाका प्रहरी कार्यालय खुरकोट सिन्धुलीकी हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपेक्षकदेखि प्रहरी जवानसम्म गरी 10 प्रहरी कर्मचारीहरूलाई कार्यवाहीको सिफारिश गरिएको छ। हिरासत कक्षमा रहेका सिन्धुली सुनकोशी गाउँपालिका 3 जुम्ली डाँडा बस्ने 23 वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्य नेतृत्वको छानबिन समितिले उनीहरूलाई कार्यवाहीका लागि सिफारिश गरेको हो। छानबिन समितिले दोषी देखाएका प्रहरीहरूमध्ये 1 सचेत गराउने, 2 ध्यानकर्षण गराउने र 5 सख्त चेतावनी सहित जिम्मेवारीबाट अलग गर्ने सिफारिश गरेको छ। त्यस्तै बाँकी मध्ये 1 नसिहत र अर्का 1 ग्रेट घटुवा गर्न समितिले सिफारिश गरेको छ। यसका साथै

समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्य गर्न हिरासत व्यवस्थापन कार्य निर्देशन 2081 को पूर्ण कार्यान्वयन र कार्य सुनिश्चित गर्न र सरकार एवं प्रहरी प्रशासनलाई सुझाव दिएको छ। ड्यूटीको समयमा अन्य काममा संलग्न नहुने तथा नियमित निगरानी सुनिश्चित गर्ने सुझाव दिँदै समितिले हिरासतभित्र कुनै पनि असामान्य गतिविधि भएमा तुरन्तै रिपोर्ट गर्न प्रणाली अनिवार्य रूपमा कार्यान्वयन गर्न लगाउनु पर्नेमा जोड़ दिएको छ। विशेषत अन्तर्जातीय सम्बन्ध नाबालिग संलग्नता तथा सामाजिक तनाव उत्पन्न हुन सक्ने घटनाहरूमा आवश्यक तथ्य संकलन पक्षहरू एवं परिवारजनसँग समन्वय तथा अनुसन्धान सम्बन्धी निर्णयहरूमा कार्यालय प्रमुखको प्रत्यक्ष निगरानी र सक्रिय संलग्नता सुनिश्चित गर्न समितिले सुझाव दिएको छ। यसै गरी जिल्ला प्रहरी प्रमुखलाई हिरासत व्यवस्थापन जस्ता संवेदनशील विषयमा नियमित अनुगमन निरीक्षण तथा सुपरिवेक्षणलाई अझ प्रभावकारी बनाउन समितिले भनेको छ। मुद्दा चलाउने कार्यलाई आवश्यक जनशक्ति व्यवस्थापन घटना एवं सूचना व्यवस्थापन तथा समन्वयलाई थप सुदृढ़ गर्न सचेत गराउँदै प्रत्येक प्रहरी इकाइमा आवधिक निरीक्षण हिरासत अवस्थाको नियमित मूल्याङ्कन तथा सुधारमुखी कार्ययोजना कार्यान्वयन गर्न समेत समितिले महत्वपूर्ण सुझाव दिएको छ। मकवानपुरमा एक पुरूषले आफ्नै श्रीमतीको हत्या गरेका छन्। मकवानपुरको हेटौँडा उपमहानगरपालिका एक चौकी टोलमा श्रीमानको कुटबेटबाट 42 वर्षीय महिलाको मृत्यु भएको। आज बिहान करिब 10:30 बजे मनोहरी गाउँपालिका 3 घर भई हाल हेटौँडा एकमा डेरा गरी बस्ने 45 वर्षीय रामलाल ब्लोनले श्रीमती 42 वर्षीय भुजेललाई कुटपिट गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायक प्रेषक माधव काफ्लेले जानकारी दिनुभएको छ। प्रहरीले घाइते भुजेललाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याएकोमा उनको उपचारकै क्रममा बिहान 11 बजे चिकित्सकले मृत घोषणा गरेका थिए। कुटपिट गरेको आरोपमा श्रीमान रामलाल ब्लोनलाई नियन्त्रण नलिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर थपनसन्धान भइरहेको प्रहरीले जनाएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। बेलायतको उड्डयन नियामकले यात्रुहरूले बोक्ने पोर्टेबल चार्जर अर्थात पावर ब्याङ्कका कारण विमानमा जोखिम बढ़दै गएको चेतावनी दिएको छ। बेलायतको नागरिक उड्डयन प्राधिकरण सीएएले पावर ब्याङ्कहरू अत्याधिक तातो हुने वा आगो लाग्ने गम्भीर जोखिम रहेको भन्दै यात्रुहरूलाई सुरक्षा नियमहरू पालना गर्न आग्रह गरेको बीबीसीले जनाएको छ। सीएएले पावर ब्याङ्कका कारण उत्पन्न हुने समस्याहरू विश्वभर बढ़दै गएको बताएको छ। गएको हप्ता इजिप्टबाट बेलायत जाँदै गरेको इजीजेटको एउटा विमान इटालीको रोममा आकस्मिक अवतरण भएको थियो। एक यात्रुले विमानको चेक इन ब्यागेज राख्ने ठाउँमा पावर ब्याङ्क राखेपछि पाइलटले सुरक्षा सतर्कता अपनाउनै विमान डाइभर्ट गरेका थिए। बेलायतको नागरिक उड्डयन प्राधिकरण सीएएले विमानमा यात्रुहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने अन्तर्राष्ट्रिय नियमहरूका बारेमा बताएको छ। सीएका जोनाथन निकोलन्सका अनुसार पावर ब्याङ्कहरू कहिले पनि जहाजको होल्डमा राखिने ठूला झोलामा राख्नु हुँदैन र त्यसलाई सधैँ आफूसँगै क्याबिन ब्यागेजमा बोक्नुपर्ने हुन्छ। यस्तै एकजना यात्रुले 2 वटा भन्दा धेरै पावर ब्याङ्क बोक्न पाउँदैनन्। विशेष गरी विमानभित्र पावर ब्याङ्क चार्ज नगर्न यात्रुहरूलाई निर्देशन दिएको छ। र समाचारको अन्त्यमा खेल समाचार। नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामालाई राष्ट्रिय खेलकुद परिषद राखेपाले फिर्ता बोलाएको छ। 2 वर्ष अघि राखेपाले मनोनित गरेकोमा अहिले फिर्ता बोलाएको पत्र प्राप्त भएको लामाले पुष्टि गर्नुभएको छ। क्यानमा लामाले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो। राखेपाले मनोनयन गर्ने र फिर्ता बोलाउने कानूनी व्यवस्था रहेकाले त्यसैका आधारमा फिर्ता बोलाएको लामाले बताउनु भएको छ। क्यानमा रहँदासम्म कुशलतापूर्वक कार्य गरेको र आफूलाई सहयोग गर्ने सबैजनाप्रति उहाँले आभार प्रकट गर्नुभएको छ। लामालाई फिर्ता बोलाएको पत्र राखेपले हिजो पठाएको थियो। लामा पछिल्लो पटक 2080 चैत्र 29 गते राखेपबाट क्यान सदस्यमा मनोनित हुनुभएको थियो। हवस् त, साँझ 6 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार मौनी नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: हुँदा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
2: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
4: किन आँखा मिचेको मिचे गरेको
5: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने।
4: धेरै समय मोबाइल चलाएपछि क्या हो
5: भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
4: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
5: ए, त्यसो भए जोगिन के गर्ने त?
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
5: बुझेँ।
4: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
6: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौ, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ,
11: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
10: वन डढिलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
11: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
10: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
11: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
10: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
2: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
12: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: यो कार्यक्रम रामेछापबाट प्रसारित पाँचवटा रेडियोहरू रेडियो इनर्जी, हजुरको रेडियो, रेडियो तिपदी, रामेछाप रेडियो र चंकार एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ। सातवटा वडाहरू रहेको रामेछाप कुमाकुण्ड गाउँपालिकाले भौतिक र सामाजिक विकासमा उल्लेखनीय प्रगति गरेको छ। सुशासन, पारदर्शिता, नागरिक सहभागिता र समावेशितालाई प्राथमिकता दिँदै गाउँपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य र अन्य विकासात्मक कामलाई गतिशील बनाएको छ। जनताको सक्रिय सहभागिता र उत्तरदायी नेतृत्व मार्फत उमाकुण्डले समावेशी र दिगो विकासतर्फ फड्को मारिरहेको छ। नागरिकलाई गाउँपालिकाका सबै गतिविधिबारे जानकारी गराउने उद्देश्यले उमाकुण्ड गाउँपालिकाको सहयोगमा रेडियो कार्यक्रम हाम्रो उमाकुण्ड प्रसारणमा ल्याइएको हो। यस कार्यक्रम मार्फत जनतासम्म प्रत्यक्ष सूचना पुर्याउँदै पारदर्शिता, जवाबदेहिता र नागरिक गाउँपालिका बीचको आपसी सम्बन्ध अझ मजबूत बनाउने उद्देश्य लिएको छ। कार्यक्रम हाम्रो उमाकुण्डको आज 41 अंक हो। आजको कार्यक्रममा उमाकुण्ड गाउँपालिकामा एक हप्ताभित्र सञ्चालन भएका विभिन्न कार्यक्रमहरू समेटिएको गाउँपालिकाको गतिविधि र कार्यक्रमको अन्त्यमा रामेछाप उमाकुण्ड गाउँपालिका वडा नम्बर 5 चालू आर्थिक वर्षका विकास योजना तथा कार्यक्रमहरू कार्यान्वयनको अवस्था, सड़क, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत पूर्वाधार विकाससँगै योजनाको गुणस्तर कायम गर्न अनुगमन संयन्त्रको सक्रियता, विकास निर्माणका काम समयमै सम्पन्न गराउने प्रयास लगायतका बारेमा अध्यक्ष कुल बहादुर बस्नेतसँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौ। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। श्रोता, रामेछापको हिमाली क्षेत्रमा अवस्थित उमाकुण्ड गाउँपालिका 7 फैलिएको छ। शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन र खेलकुद जस्ता क्षेत्रको दिगो विकासका लागि यो गाउँपालिका स्पष्ट दीर्घकालीन दृष्टिकोण सहित अघि बढ़िरहेको छ। स्थानीय आवश्यकताको पहिचान गर्दै योजनाहरू निर्माण गर्ने र त्यसलाई प्रभावकारी कार्यान्वयनमा जोड़ दिने क्रममा गाउँपालिका निरन्तर सक्रिय छ। विशेषतः दुर्गम भेगका नागरिकसम्म सेवा पुर्याउने लक्ष्यले उमाकुण्डलाई समुन्नत विकासको नमूना र नयाँ सम्भावनाको दिशामा अघि बढ़ाएको छ। कार्यक्रम हाम्रो उमाकुण्डमा अब सुनौ गाउँपालिकाको गतिविधि। गतिविधि प्रस्तुत गर्दै हुनुहुन्छ हाम्रा सहकर्मी शंकर बरुवाल।
1: रामेछापको उमाकुण्ड गाउँपालिका बान्ती भण्डारमा हावाहुरी सहित आएको चक्रीय भूमरले स्थानीय बस्तीमा क्षति पुर्याएको छ। गत आइतबार अपरान्ह 4 बजेतिर आएको चक्रीय भूमरीका कारण स्थानीयवासीको घर, भान्साघर, शौचालयको छाना तथा कृषिको टनेल उडाएर क्षति गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। हावाहुरीका कारण वन तथा सड़क आसपासमा रूख भाँचिने र उखलिने समेत भएका छन्। स्थानीय जलथले टोलमा 2 घर र गजन भन्ने गाउँमा 1 घरमा क्षति भएको उमाकुण्ड गाउँपालिका 2 बाम्ती भण्डारका वडा अध्यक्ष खम्बध्वज बस्नेतले जानकारी दिनुभयो। हावाहुरीले विभिन्न टोल र बस्तीमा गरी लाखौंको क्षति भएको वडा अध्यक्ष बस्नेतको भनाई छ। घटनाको जानकारी अनुसार प्रहरी चौकी बाम्तीबाट प्रहरी सहायक निरीक्षक मुक्तिनाथ खरेलको कमाण्डमा प्रहरी परिचालन गरेको थियो। रामेछापको उमाकुण्ड गाउँपालिकाले चालू आर्थिक वर्ष 82-83 लक्ष्यको 70% भन्दा बढी आन्तरिक आमदानी राजस्व संकलन गर्न सफल भएको छ। 7 वडा रहेको गाउँपालिकाले यस आर्थिक वर्षका लागि 75,29,500 रूपियाँ आन्तरिक आमदानी हुने लक्ष्य निर्धारण गरेको थियो। गाउँपालिकाका राजस्व शाखा प्रमुख चन्द्र खातेका अनुसार हालसम्म 52,76,511 रूपियाँ राजस्व संकलन भइसकेको छ, जुन लक्ष्यको 70.07% हो। उहाँले गाउँपालिकाका विभिन्न नाकाबाट अपेक्षित राजस्व संकलन हुन नसकेको बताउनुभयो। साथै केही सिफारिस तथा सेवामा नागरिक स्तरबाट दस्तुर लिएको गुनासो बढेपछि त्यसको असरले पनि राजस्व संकलन कम भएको उहाँको भनाइ छ। यद्यपि चुनौतीका बीच पनि गाउँपालिकाले लक्ष्य अनुसारको राजस्व संकलनलाई निरन्तरता दिइरहेको छ।
0: श्रोता, रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर 5 विकास, निर्माण, सेवा प्रवाह र आधारभूत पूर्वाधार विस्तारका हिसाबले पछिल्ला वर्षहरूमा सक्रिय रूपमा अघि बढ़िरहेको वडा मानिन्छ। चालू आर्थिक वर्षमा वडा कार्यालयले सड़क स्तर उन्नति, खानेपानी व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर विभिन्न योजना तथा कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। गाउँ बस्तीमा सड़क पहुँच विस्तारसँगै विद्यालय र स्वास्थ्य संस्थाको सेवा प्रभावकारी बनाउने प्रयास भइरहेको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिँदै आएका छन् भने स्वास्थ्य सेवाको पहुँच विस्तारमा पनि वडा सक्रिय देखिन्छ। खानेपानी समस्यालाई समाधान गर्न नयाँ योजना पनि अघि बढ़ाइएको छ। कार्यक्रम हाम्रो उमाकुण्डमा अब सुनौ रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर 5 चालू आर्थिक वर्षका विकास योजना तथा कार्यक्रमहरू कार्यान्वयनको अवस्था, सड़क, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका पूर्वाधार विकाससँगै योजनाको गुणस्तर कायम

0: तथा अनुगमन संयन्त्रको सक्रियता, विकास निर्माणका काम समयमै सम्पन्न गराउने प्रयास लगायतका बारेमा वडा अध्यक्ष कुलबहादुर बस्नेतसँग गरिएको यो कुराकानी।
1: पूर्वाधारपट्टिका कामहरूको सबै समापन भइसकेका छन् अनि अहिले अब यो कृषिपट्टिको काम, कृषि र पशुपट्टिको काम चाहिँ अलिकति अब यो मुख्य गरेर यी बिरुवापातहरू, अलैँची खेती यताउताका कामहरू चाहिँ अलिकति बाँकीहरू रहेका छन्। अब तिमी पनि बिरुवा रोप्नेहरू सिजनहरू चलिरहेको हिसाबले अब समय नै
2: हजुर भनेपछि यो वर्ष हाम्रो वडाले विशेष गरी यो असारे विकासको कुरा जुन एउटा मानसिकताबाट उठ्न सकेन भन्ने खालको प्रश्नहरूको चाहिँ सामना गर्नु पर्दैन यो पटक हाम्रा योजनाकार हजुर। अब यो विशेष गरी यहाँको वडामा हुने यो विकास निर्माणको काम लगायत अरू काम पनि छन्, यसको गुणस्तरीयताको हिसाबले समयमै सम्पन्न गर्नका लागि अब अनुगमन संयन्त्रहरू पनि निर्माण छ, जस्तो वडा तहमा पालिका तहमा ती अनुगमन संयन्त्रहरूको परिचालनको अवस्था कस्तो छ, त्यो गुणस्तरीयता कायम गर्नका लागि ती अनुगमन संयन्त्रहरूले कसरी प्रभावकारी रूपमा काम गरिराखेको अवस्था छ, यसबारे पनि भनिदिनुहोस् न हजुर।
1: अब यो अनुगमनको विषयमा चाहिँ हजुरको के छ भने, पहिलादेखि जुन यो केन्द्रतिरबाट आएको आयोजनाहरू मुख्य गरेर यो नेपाल सरकारका ठुला ठुला गौरवमय आयोजनाहरू, यी पुलहरू यस्तो यस्तो कुराहरूमा चाहिँ अब हामीलाई त्यति चेरपुछार लगाएनन्। स्थानीय जनप्रतिनिधिहरूको गुनासोहरू कुराहरू नसुन्ने, उहाँहरूको इन्जिनियरहरू छुट्टै उतैबाट आउनु भएको हुनुहुँदो रहेछ, अब हामीले केही कुराकानीहरू उठाउँदा पनि बरु दुई चार दिन काम नगर्ने होइन, अनि त्यसपछि यहाँ राय सल्लाहहरू नलिकन काम अगाडि बढाउने, त्यो हिसाबमा पनि अब हाम्रो एउटा तल चाहिँ प्रदेश नम्बर बागमती प्रदेश र कोशी प्रदेशको सिमानामा बनिरहेको पुलमा होइन अलिअलि हामीले पहिला गुनासोहरू राख्यौँ, सामान्य हामीले चित्त नबुझेका कुराहरू जस्तै बालुवाहरूको विषयमा, अब ती विषयहरूमा अलिअलि हामीले गुनासो राख्छ, दुई चार दिन काम नहुने अनि त्यसभन्दा पछाडि फेरि हुने, अनि सधैँ हामी गोठालो लागेर लाग्न पनि नसकिने, अनि काम गर्ने मजदुर त्यो हजुरको 24 घन्टा काम गर्ने, त्यो कस्तो भने अब त्यो दुईवटा तिनवटा टिम बनाएर चाहिँ हजुरको अब उहाँहरूको बस्ने सुत्ने काम हुँदो रहेछ, हजुरको दिउँसो काम गऱ्यो भने एक टिमले अर्को टिमले राति काम गर्ने, अनि हामी स्थानीय जनप्रतिनिधिहरू हाम्रा स्थानीय कर्मचारीहरू अब रात दिनै त्यहाँ गएर खट्न पनि त गाह्रो छ नि त, काम गर्न अब यहाँ अफिस पनि गर्नै पर्यो होइन, त्यो हिसाबले हामीलाई अलिकति चित्त दुखाइ, स्थानीय जनप्रतिनिधिहरूलाई चित्त दुखाइ कि अब हाम्रो अलिकति त्यहाँनिर हो, नत्र भनेदेखि चाहिँ अहिले गाउँपालिकाभित्र चलिरहेका यी प्रदेशबाट आएका आयोजनाहरू, यी जुन अहिले हामी वडा कार्यालयले हजुरको जुन कार्य सम्पन्न भयो भनेर जब हामीले एउटा सिफारिस दिने अनि त्यहाँबाट भुक्तानी हुने प्रकृतिका योजनाहरू चाहिँ हामीले एकदम लेखाजोखा गरेर अब प्रक्रिया त्यसलाई पुर्याएर सार्वजनिक सुनवाईदेखि लगेर सबै कुराहरू, वडावासीहरूको गुनासादेखि के छन् कसो छन्, काम पुरा भएका नभएका, र अर्का कुरा इन्जिनियर साहबहरूले पनि अब बिल भरपाई त्यो हिसाबले गर्ने गरी हामीले जुन वडाले कार्य सम्पन्न भयो भनेर दिन मिल्ने हिसाबका योजनाहरू चाहिँ हामीले एकदम अनुगमनमा कहीँबाट कन्जु चाहिँ अनुगमन हजुरको अब उपभोक्ता स्तरीय एउटा अनुगमन समिति हुन्छ, वडा स्तरीय अर्को भयो, पालिका स्तरीय अर्को भयो भने ती तिनवटा किसिमको त अनुगमन समिति मात्रै हुने भयो होइन, त्यसो भएर चाहिँ त्यतिले मात्र नपुग्ने भएर बिल भरपाई बनाउने अब त्यहाँ निकाय छुट्टै हुनुहुन्छ, कर्मचारीको तरबाट गर्नुपर्ने कुराहरू होइन, त्यो भएपछि अब त्यो विकास निर्माणमा चाहिँ त्यो कमसल काम अब भनौँ न हजुरको त्यो चाहिँ छैन, गुणस्तरीयकै छ हजुरको, जति छ होला अब 1 लाखको काम कम होला, 20 लाखको काम अलिकति बढी होला होइन, कामको क्वान्टिटीको हिसाबले, तर जे जस्तो भए पनि बजेट सानो भन्ने बित्तिकै त्यसलाई चाहिँ कामै त्यत्तिकै पूर्वार गरेर त्यस्तो गरी अगाडि बढाउने काम चाहिँ भएको छैन, त्यसमा चाहिँ खाँची देखिने काम केही समय पछाडिसम्म पनि रहने गरी नै संरचनाहरू निर्माण भएका छन्
2: हजुर। अब यो उपभोक्ता समिति मार्फत यो सम्पन्न हुनुपर्ने योजनाहरू छन्, ती योजनाहरूमा चाहिँ जस्तो चुनौतीहरू पनि देखिन थाले पछिल्लो समय, सुरुमा त उपभोक्ता समिति गठनमा पनि समस्या देखिन थाले, त्यसपछि अलिकति उपभोक्ता समिति जुन जिम्मेवार हुनुपर्ने, जुन खालको उहाँहरूले अपनत्व ग्रहण गर्नुपर्ने, त्यस्ता कुरामा पनि अब समस्या हुन थाले भनेर अन्य पालिकाका विभिन्न वडा का चाहिँ जनप्रतिनिधिहरूको गुनासो पनि विस्तारै आउन थालेको अवस्था छ, हाम्रो वडामा चाहिँ के छ सर यसको अवस्था?
1: अब त्यत्रो ठुलो ठुलो आयोजनाहरू छैन सर, अब यो जुन 2-4 लाख 5-7 लाख अब एउटा 10 लाख जतिको छ हाम्रो समिति गठनबाट हुनुपर्ने आयोजना
2: हजुर,
1: अब अहिले त्यो किसिमको समस्या आइहालेको छैन, अब उहाँहरूले मेसिन प्रयोग गरेर त्यो किसिमको कामहरू अब गाउँपालिकाले गर्न दिएको छैन, हामीले दिएको छैनौँ, त्यो सम्झौताहरू नगर सानै हुने चाहिँ भएन होइन, अब अहिले भइराखेका आयोजनाहरू हजुरको मजदुरहरू नै प्रयोग गरेर काम गर्ने कुरामा चाहिँ उहाँहरू नै अब भेला राख्छौँ हामी, त भेला राखिसकेपछि समिति अब भेलाले नै अलिकति काम गर्न सक्ने खालको मान्छेहरूलाई गरेर पदाधिकारी बनाएर त्यो हिसाबले काम गर्ने हो. त्यो कामहरू उहाँहरू समितिमा बस्ने नबस्ने सबै मिलेर गर्नुहुन्छ. त्यो भएपछि समस्या चाहिँ तत्काल आइहालेको त्यति देखिएको छैन
2: हजुरको. हजुर, अब अलिकति यो शिक्षा क्षेत्रको कुरा गरौँ न सर. जस्तो अब सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि वडाले के कस्तो कार्यक्रम सञ्चालन गरिरहेको छ, समग्रमा यहाँको वडाको शैक्षिक अवस्थाको अवस्था कस्तो छ, विद्यालयहरू के कति छन्, विद्यार्थीका संख्याका कुराहरू, गुणस्तरीयता कुरा पनि जोडिन्छ होइन, यी कुराहरूको चाहिँ हाम्रो प्रयास के कस्तो छ यसबारे पनि भनिदिनुहोस् न सर.
1: शिक्षामा हजुरको अहिले एउटा हिसाबले सन्तोषजनकै जस्तो छ. अब विद्यार्थीहरू अलिक कम, अब शिक्षक शिक्षिकाहरू त हुँदै नै हुनुहुन्छ. अब अलिकति उकालो ओह्रालो बढी भएको कारणले बाल मैत्री सानो सानो कक्षामा पढ्ने विद्यार्थीहरूलाई चाहिँ हिँड्न अलिकति टाढा भएको कारणले दुईजना तिनजना चारजना मात्रै विद्यार्थीहरू रोएर पनि विद्यालय छोडेर बस्नुपर्ने अवस्था छ.
2: हजुर,
1: अब त्यसलाई अलिकति त्यहाँको माधि निमाधि विद्यालयमा ल्याउनको लागि तिनीहरू दुई घन्टासम्म हिँड्नुपर्छ. अब आधी घन्टाभन्दा बढी विद्यार्थीलाई हिँड्न दिनु हुँदैन भनेको छ होइन. अनि त्यस्तो भएपछि विद्यार्थीहरूको गुणस्तर चाहिँ अब राम्रो हुनुपर्ने हो. अब राम्रो भएको जस्तो पनि हामीले पाएका छौँ. अब भौतिक संरचनाको हिसाबले त अब धेरै नै अब यो भूकम्प पछाडिको पुनर्निर्माणमै सबै कुराहरू भइसकेको छ होइन. अब सामान्य घेराबारहरू अलिअलि यताउता व्यवस्थापन अलिअलि बाँकी रहे पनि अब धेरैभन्दा धेरै कामहरू चाहिँ अब सकिसकेको छ. अब विद्यार्थीहरूको गुणस्तरको हिसाबले चाहिँ अहिले हाम्रो गाउँमा चाहिँ समस्या एउटा चाहिँ समस्या के छ भन्दाखेरि विद्या जस्तो हाम्रो वडातिर छिमेकी वडातिर जस्तो यो इङ्ग्लिस विषयको शिक्षक गणित विषयको शिक्षकहरू चाहिँ हजुरको अलिकति पाउन गाह्रो क्या, यहाँ नजिक पाउन गाह्रो. अनि जुन गाउँपालिकाले केही समय अगाडि चाहिँ अब विद्यार्थीबाट फी उठाएर अपुग कोटाहरू चाहिँ तपाईँको त्यहाँ थप व्यवस्थापन गरेको थियो विद्यालयले भने अहिले चाहिँ अब कतिजना शिक्षकको आवश्यकता हुन्छ पालिकाले गाउँपालिकाले नै अब गाउँपालिकाको अनुदानबाट कर्मचारीको व्यवस्थापन शिक्षक शिक्षिकाको व्यवस्थापन चाहिँ गाउँपालिकाले गरेको छ होइन, गरेका छौँ हामी. अनि त्यसमा पनि अहिले अलिकति खर्चेको समस्या चाहिँ हजुरको के छ भने ठ्याक्कै अब अहिले हाम्रो सरस्वती माध्यमिक विद्यालयमा नै भन्नुपर्दा एक दुईजना शिक्षकहरू त्यहाँ हुनुहुन्न. अब निकै टाढाबाट आएको सरहरू त हुनुहुन्थ्यो, उहाँहरूले काम गर्नुहुन्थ्यो, राम्रोसँग काम पनि गर्नुभयो. हुन त अब शैक्षिक सत्र भर्खरबाट सुरु भएको कारणले पनि अब हुनसक्छ. अनि उहाँहरू चाहिँ अब यो आउने जाने बाटो टाढा भएर हो कि अब के हिसाबले हो कि अब उहाँहरू अब दुई चार महिना वर्ष दुई वर्ष दुई तिन वर्ष जागिर खाइसकेपछि हजुरको के उहाँहरूले अर्को ठाउँ अब नजिकै सदरमुकाम आसपास नै उहाँहरूले परीक्षा दिएर उतै नाम निकाल्नु हुँदो रहेछ. अब शिक्षकहरूलाई त अब हामीले त अब लामो समयको विजा त दिने कुरा भएन नि त. अब उहाँहरूले जति दुई चार दिन जति पाउने उहाँहरूको छ त्यो हिसाबले मात्र हामीले गर्न खोजेको हो. त्यो हिसाबले अलिकति जटिल अलिकति ठुल्ठुलो विषयहरूको शिक्षकहरू चाहिँ हामीले यहाँनिर उत्पादन गर्न नसकेको हिसाबले हो कि अब के हिसाबले हो अलिकति त्यसमा चाहिँ अब जति समय पढाइ हुनुपर्थ्यो त्यसमा एक दुई महिना चाहिँ यताउता शिक्षक खोज खबरको लागि सूचना निकाल्दै पनि समय गएको अवस्था.
2: हजुर,
1: त्यो हाम्रो त्यो चाहिँ हाम्रो समस्या पछिसम्म नै रहने भयो क्या.
2: अब यो जस्तो यहाँले भन्नुभयो अब शिक्षकको समस्याको कुरा, विद्यार्थीहरू एकदमै कम हुने कुरा, किनभने गाउँमा ग्रामीण क्षेत्रमा अब मानिसहरूको बसोबास नै कम हुँदै गएको, योबाट यहाँको वडा अथवा यहाँको पालिका पनि अशुद्ध रहेन. अब फेरि यही माथि विशेष गरी शैक्षिक सत्र ढिलो सुरु हुने, त्यसमाथि फेरि दुई दिन यो सार्वजनिक विदाले गर्दाखेरि आइतबार पनि विदा दिनु पर्दाखेरि त्यसले चाहिँ अब विभिन्न क्षेत्रहरूमा जनप्रतिनिधि आफैले पनि शिक्षा क्षेत्रमा अलिकति विद्यार्थीहरूलाई चाहिँ समस्या होला, विद्यालयले चाहिँ आफ्नो पाठ्यक्रमहरू चाहिँ पूरा गर्न पनि समस्या होला भन्ने हिसाबले पनि भइराखेको अवस्था छ. अब सदरमुकाममै मन्थली नगरपालिकाकै कुरा गर्ने हो भने यहाँ निजी विद्यालयहरूले आइतबार पनि अहिलेसम्म सञ्चालन गरिराखेकै अवस्था छ. विशेष गरी यी कुराहरूमा चाहिँ यहाँहरूले कतिको छलफल गरिरहनु भएको छ, विद्यालयहरू के भन्छ, पालिका शिक्षा शाखाले यसको लागि के गरिरहेछ, जनप्रतिनिधिको उहीबाट भन्नुपर्दा चाहिँ यो विषयमा चाहिँ यहाँहरू कसरी के गरी योजना बनाउँदै हुनुहुन्छ, के छ यसबारे पनि भनिदिनुहोस् न सर.
1: अब यो आइतबारको विषयले चाहिँ प्रत्यक्ष रूपमा असर चाहिँ हजुरको यो शिक्षा र स्वास्थ्यमा परेको पाइन्छ. अब वडा कार्यालयहरूमा त अब जसरी नै खट्नुपर्ने गर्नुपर्ने कामहरू वडामा अब सिधै देखिने खालको काम पनि हुँदैन. अब कतिपय ठाउँमा विशेष गरेर हामी अब जनप्रतिनिधिहरू भनेको त विधाको के कुरा भएर चौबिस घन्टामा चौबिसै घन्टा नै कोही बेला खट्नुपर्ने अवस्था पनि आउन सक्छ. अब यो शिक्षा र स्वास्थ्यमा चाहिँ हजुरको जब दुई दिन विधाले गर्दाखेरि अब समस्या चाहिँ त्यहाँनिर ठुलै नै छ होइन. अब यसको लागि चाहिँ हजुरको केही छलफल भएको जस्तो हामीले पाएका छैनौँ गाउँपालिकामा पनि, किनकि अब सङ्घीय सरकारले अब एक किसिमको नीति ल्याइदिइसकेपछि अब सरकारभन्दा माथि अब होइन सङ्घीय सरकारभन्दा माथि अब हामी हुने कुरा नै भएन. अब यो लामो समय नै यो कुरा हुँदा त अब ठाउँ ठाउँबाट यो समस्याको रूपमा पैदा भएर यसको एउटा छलफल बहस पनि हुन सक्ला। तत्कालको लागि चाहिँ अब शिक्षा र स्वास्थ्यमा असर परेको चाहिँ हामीले याद पाएका छौँ, तर पनि अब यो विषयमा ठोस छलफल चाहिँ हामीले गरिहालेका छैनौँ। अब यसलाई छलफलको रूपमा गर्नु पनि पर्ने अवस्था आएको छ।
2: अब यो यहाँहरू त यो स्थानीय बालमैत्री स्थानीय शासनयुक्त यो पालिका बनाउनका लागि पनि यहाँहरू लागिराख्नु भएको छ, प्रतिबद्धता जाहेर भएर यहाँहरू यो अभियान पनि सञ्चालन गर्नुभएको छ। अब 51 सूचक मात्रै धेरै सूचकहरू त यो शिक्षा र स्वास्थ्यसँग जोडिन्छ, स्वास्थ्य भन्दा पनि शिक्षामा धेरै कुराहरू यो सूचक केन्द्रित रहन्छ। यसलाई ध्यानमा राखेर चाहिँ यो विद्यालय क्षेत्र अथवा शिक्षा क्षेत्रमा चाहिँ कसरी के कसरी योजनाहरू बनाइराखेको छ वडा तहबाटै? सुरुमा त वडा नै पहिला घोषणा हुनु पर्यो, त्यसपछि पालिका भएर जाने हुन्छ। त्यसरी यसमा चाहिँ यहाँहरू कसरी लागिराख्नु भएको छ यसबारे पनि भनिदिनुहोस् न सर।
1: हाम्रो अब यो मुख्य गरेर यो फागुन महिनामा चाहिँ हजुरको बालमैत्री घोषणा गर्ने उमाकुण्ड गाउँपालिकाको एउटा चाहिँ योजना छ। त्यसको लागि जिम्मेवारी व्यक्तिहरू सबै बसेर अब हामीले निष्कर्ष निकालेका छौँ, निर्णय नै गरेका छौँ, र त्यसमा बालमैत्रीको छुट्टा छुट्टै कार्यक्रमहरू पनि हाम्रो भइरहेको छ। एकदम त्यो कार्यक्रमले चाहिँ एकदम धेरै नै त्यो कार्यक्रमलाई चाहिँ हामीले पहिलो प्राथमिकता नै दिएका छौँ। अब फागुनमा जसरी पनि हजुरको अब बालमैत्री घोषणा गर्ने नै हो, स्थानीय बालमैत्री घोषणा होइन, त्यसको लागि हाम्रो अब बजेटको हिसाबले हरेक हिसाबले हामीले यो कार्यक्रममा चाहिँ हामीले पहिलो प्राथमिकता नै राखेर काम गर्ने हामीले प्रतिबद्धता गरेका छौँ। किनभने बाल विकासको बाल बालिकाको विकास भएपछि मात्रै अरू अन्य सबै कुराहरूको चाहिँ विकास हुने हो होइन। भोलि राम्रा खालका नेता उत्पादन गर्न पनि, राम्रो खालको कर्मचारी उत्पादन गर्न पनि, राम्रो जे गर्न पनि हजुरको अब बाल बालिकाबाटै आउनु पर्यो नि त होइन हजुर। अनि त्यसो भइसकेपछि बाल बालिकालाई चाहिँ हाम्रो पहिलो प्राथमिकता नै छ। अब जसरी फागुनमा हामीले बालमैत्री घोषणा गर्ने एउटा निर्णय गरेका छौँ, त्यसको लागि हामीले बजेटहरू पूर्वाधारको हिसाबले अरू बालबालिकाको लागि गर्नुपर्ने के कुराहरूले हो त्यसको लागि चाहिँ हामीले कुनै पनि कन्जुसन नगरिकन अब सातैवटा वडाले यसमा चाहिँ अब लागि परेकै छ
2: हजुर। हजुर, तोकिएको समयभित्र यो घोषणा हुने सम्भावना चाहिँ कतिको देख्नुहुन्छ यसका लागि चाहिँ?
1: अब यो चाहिँ अब मुख्य गरेर स्थानीय निर्वाचन कुन बेला हुन्छ पछिल्लो साल होइन
2: हजुर,
1: अब मानिलिउँ फागुनतिरै भइदियो, फागुन सहित त्यस्तो त्यस्तै समयमा भइदिनु भयो भने त त्योभन्दा केही समय अगाडि आचार संहिता लाग्ने के लाग्ने कसो कसो गर्ने पनि हुन सक्ला। नत्र भनेदेखि त अब तोकेको समयमा जसरी पनि हुनै पर्ने हो हुन्छ नै।
2: अब यो स्वास्थ्य क्षेत्रको कुरा गरौँ न सर, जस्तो अब वडा तहकोमा स्वास्थ्य सेवाको प्रभावको अवस्था कस्तो छ, स्वास्थ्य संस्थाको भौतिक पूर्वाधारको कुरा गरौँ, त्यहाँ जनशक्तिहरूको व्यवस्थापनको कुरा गरौँ होइन। अब पछिल्लो समय विशेष गरी अब यो हाम्रो समुदायमा चाहिँ यो स्वर्ने भन्दा नि नसर्ने रोगहरूको चाहिँ एकदम व्यापक रूपमा त्यसको प्रभावहरू यो समस्याकै रूपमा आइराखेको छ, जो एउटा स्वास्थ्य क्षेत्रको चुनौतीपूर्ण रूपमै यो लिइराखेको अवस्था छ। यस्ता कुराहरूलाई ध्यानमा राखेर हामी के गर्दैछौँ यसबारे पनि जानकारी गराइदिनुहोस् न सर।
1: हजुरको यो स्वास्थ्य क्षेत्रमा पनि अब यो विभिन्न आमा समूह मार्फत चाहिँ निशुल्क स्वास्थ्य शिविर सञ्चालन हाम्रो उमाकुण्ड गाउँपालिका स्वास्थ्य शाखाले गरिरहेको छ। आमा समूहमा चाहिँ जो हुनुहुन्छ, महिलाहरू त त्यहाँ त्यतिकै नै भइहाल्नु भयो, उहाँका आफ्ना श्रीमानहरूलाई पनि ल्याएर अब सामान्य सुगर प्रेसर यताउता थप सरसल्लाह सुझावको लागि यसो सरसल्लाह लिने दिने कामहरू होइन सबै भइरहेकै छ। अब स्वास्थ्यमा पनि अब ठिक ठिकै छ हजुरको, अब स्वास्थ्यमा प्रत्यक्ष रूपमा त्यही हो कि हजुरको, स्वास्थ्यमा अब प्रत्यक्ष रूपमा हाम्रो गुनासोहरू तपाईँको आइरहेको अवस्था छैन। अब नत्र भने हामीहरू सन्तोषजनकै हुने हिसाबको परिणाम जस्तो देखिन्छ। अब स्वास्थ्य संस्थामा पनि अब बिमारीहरू अलिकति भेटभाडहरू अब अहिले गाउँमा बसोबास गरे पनि अब गाउँले दाजुभाइ दिदीबहिनीहरू चाहिँ अलिक सहरिया खानेकुराहरू बढी खाइदिने होइन। अब यहाँको धान कोदो मकै धान त अब रोप्नै छोडिसक्नु भयो धेरैले, अब कतिले अलैँची खेती, कतिले अब आलुहरू अहिले छुट्टीहरू बढिरहेको छ। नत्र भनेदेखि तपाईँको अहिले अलिकति स्वास्थ्यलाई ख्याल गरेर स्वास्थ्यवर्धक खानेकुराहरू अलिकति कम प्रयोग गर्ने, अनि उहाँहरूले अलिक बढी चाहिँ बाहिरी फेरो खानेकुराहरू खाइदिनाले स्वास्थ्य सम्बन्धी अलिकति समस्याहरू आइरहेका पनि छन्। यसको लागि चाहिँ हामीले मात्र यो जनचेतना फैलाएर नै हामीले फैलाउन सक्दा रहेनछौँ। त्यसो भएर अलिकति स्वास्थ्यमा चाहिँ जोखिमहरू चाहिँ अब अलिअलि अलिअलि बढ्दै गएका छन्। अब त्यसको लागि अब स्वास्थ्य संस्थाबाट दिनुपर्ने सुविधाहरू त अब स्वास्थ्य कर्मीहरूले नियमित रूपमा खटि नै राख्नु भएको छ। अब हामी वडा अध्यक्षहरू पनि अब त्यहाँको स्वास्थ्यको चाहिँ संयोजक व्यवस्थापन समितिको संयोजक भएको कारणले अब स्वास्थ्यमा पनि अब सबै कुरा ठिकै छ। अब अहिले अलिकति यो बालमैत्रीकै विषय जोडिएर चाहिँ बाल बालिका सम्बन्धको लागि त अब शौचालय धाराहरू सबै ठिक छ. अब अपाङ्ग मैत्री चाहिँ अलिकति भएको छैन, अब अपाङ्ग मैत्री पनि हामीले अब यो तत्कालै गरिहाल्ने भन्ने निर्णय गरेका छौँ. पूर्वाधारको खानेकुराहरूको पिउने पानीहरूको शौचालयहरूको चाहिँ अवस्था त्यो छ. अब नत्र भनेदेखि अब स्वास्थ्यमा आउनुपर्ने कुराहरूको चाहिँ अब त्यही हो. अब हाम्रो पालिका स्तरीय हस्पिटलमा अब डाक्टर साहब हुनुहुन्न, अब डाक्टर साहब चाँडै नै आउनुहुन्छ होला. अब पहिलाको एम्बुलेन्सहरूमा अलिकति खराबी आएर त्यो एम्बुलेन्सहरूमा नि बनायो, फेरि चाँडो बिग्रिहाल्ने, त्यो भएर अब नयाँ खरिदको लागि पनि प्रक्रिया चाहिँ अगाडि बढिसकेको छ. अब सम्भव त अब यो चाँडै एम्बुलेन्सहरू आउने, डक्टर स्टाफहरू चाँडै नै आउनुहुने भएर चाहिँ अब स्वास्थ्य सेवा पनि झन् प्रभावकारी हुन्छ भन्ने हामीलाई लागेको छ. अब सामान्य सामुदायिक स्वास्थ्य संस्थाले गर्ने कुराहरू त अब रात साँझ नभनिकन अब कामहरू गरि नै राख्नु भएको छ.
2: भनेपछि पालिका
1: त्यसमा तलमाथि भयो भने त अब हामी व्यवस्थापन समिति पनि अब थप जिम्मेवारी हुनुपर्ने कुराहरू छ होइन.
2: हजुर हजुर, पालिका स्तरको अस्पतालमा चिकित्सक अभाव भएको कुरा केही समयदेखि हामीले सुन्दै आएका छौँ. तर जस्तो वडा तहमा त हुने जुन खालको स्वास्थ्य चौकीहरूमा हुनुपर्ने जुन कर्मचारीहरूको दरबन्दी छ, त्यो अनुसारको कर्मचारीहरूको व्यवस्थापन भइराखेको अवस्था छ. त्यसो भने हाम्रो वडा तहमा कर्मचारीको समस्या अथवा पूर्वाधारको समस्या पनि छैन, यसलाई गुणस्तरीय बनाउनको लागि यहाँहरू लागिराख्नु भएको छ. अब अलिकति पूर्वाधारतिर जाउँ न सर. जस्तो अब पूर्वाधारमा पनि अब विशेष गरी त अब सड़क पूर्वाधारकै कुरा गरौँ, किन भन्दाखेरि अब रामेछाप जिल्लाको भौगोलिक रूपमा जटिल र ठूलो पालिका हिमाली पालिका उमाकुण्ड विशेष गरी होइन, यो ठाउँमा विशेष गरी अब यसो ठ्याक्कै बाहिरबाट हेर्दाखेरि त अब 12-2 दर्जन भन्दा बेसी नै हाइड्रो पावरहरू छ के छ होइन, हेर्दाखेरि यो निकै नै एउटा सम्भावना भएको देखिन्छ. तर ठ्याक्कै त्यहाँ गएर हेर्दा र हामीले बाहिरबाट त्यो सुन्दा अलिक फरक पनि हुन सक्छ. त्यसैले यसलाई ध्यानमा राखेर जस्तो यहाँको वडाको विशेष गरी यो सड़क पूर्वाधार अथवा अरू पूर्वाधारको कुराहरू पर्यटन विकासका कुरा पनि योसँग जोडेर आउँछ. त्यसरी पूर्वाधार विकासको अवस्था चाहिँ के छ सर, कस्तो छ, जस्ता ठूला योजनाहरू के कस्ता सञ्चालन भइराखेका छन् योसँग जोडिएका, यसबारे पनि भनिदिनुहोस् न सर.
1: अब यो पूर्वाधारको विषयमा हजुरको केही त भइराखेका कुराहरू सामान्य वडाले गर्ने कुराहरू, प्रदेशले गर्ने सम्बन्धका कुराहरू, वडाको निगरानीमा वडाले जब कार्य सम्पन्न सिफारिस दिनुपर्ने कुराहरूमा वडा सरकार चाहिँ हजुरको यहाँको स्थानीय सरकार सबैले छुन सक्ने, देख्न सक्ने, भेट्न सक्ने, गुनासो राख्न सक्ने, सल्लाह सुझाव दिन सक्ने सरकार भएको कारणले हजुरको त्यसमा गुनासाहरू छैनन् होइन. अब यही मैले हजुरलाई अहिले नै भने अलिक ठुल्ठुलो योजनाहरूमा अब अहिले झन् हजुरको यो हाइड्रो पावर, यो हाइड्रो पावरको चाहिँ झन् हजुरको अब विवादको विवादै हाइड्रो पावर सकिने, हाइड्रो पावर काम सकेर हिँड्ने होइन. अब हाइड्रो पावरसँग त अब मान्छेहरूको धेरै गुनासो, अब यसमा यो अब खोल्नुपर्ने सेयरहरू आइपिओहरू जनतालाई दिनुपर्ने कुराहरूमा पनि अब हाइड्रो पावरहरू अब चुपै लाएर बसेका छन्. अब यो नयाँ नामका पार्टीहरू पनि अब यसमा चुपै लाएर बस्नुभएको छ. अब अहिले त हामीले एउटा हिसाबले भन्ने हो भने सरकारको हिसाबले चाहिँ अब 3 तहको सरकार भन्ने भयो. अब सङ्घीय सरकारले अहिले के कसो गरिराख्नु भएको छ होइन, त्यो विषयमा उहाँहरूको पनि कुरा हो. अब अलिकति जनताहरू चाहिँ मर्कामा परेकै अवस्था छ यो हजुरको यो हाइड्रो पावर सम्बन्धीको कुरा चाहिँ. हाइड्रो पावर बन्दै गर्दा अब आमदानीको हिसाबले राज्यलाई टेवा पुग्ने भयो. हाइड्रो पावरमा पनि लगानीकर्ताहरूले ऋण धन सबै कुराहरू गरेर उहाँहरूले योजना सम्पन्न गराउनुहुन्छ, दुईटै पक्षलाई राम्रो हुन्छ भन्ने बुझाइ हामी स्थानीय जनप्रतिनिधिको भयो. तर अहिले हाइड्रो पावर भनेको चाहिँ कहाँ छ, के छ, कसो छ, त्यो हाइड्रो पावरका प्रतिनिधिहरूसँग चाहिँ हाम्रो स्थानीय तहको सम्बन्ध, सहकार्य, सह अस्तित्व भन्ने केही पनि छैन हजुर होइन. अब हामीले फोनकै भरमा बोल्न भेट्न जाने कुरा नै रहेन. कम्तीमा उहाँहरू आएर उहाँहरूले हाइड्रो पावर कसैले सघाउनु भयो, कसैले सुरु गरेर आँट्नु भएको होला. तर उहाँहरूको भनेको चाहिँ यहाँ हामीसँग हामीलाई नै परेन, स्वयं गाउँपालिकासँग सबै जनप्रतिनिधिहरूलाई बोलाएर कसरी अगाडि बढ्ने, के गरी गर्ने भन्ने चाहिँ अहिलेसम्म त्यो कुनै पनि हाइड्रो पावरको देखिएन.
2: भनेपछि सामाजिक उत्तरदायित्वको कुराहरू पनि उहाँहरूले कार्यान्वयन गर्नु भएन.
1: सामाजिक उत्तरदायित्वको काम चाहिँ धेरथोर गर्नुभएको हो, तर त्यो एकरूपता भएन क्या हजुर.
2: जति हुनुपर्थ्यो त्यो पनि भएन.
1: त्यो छैन, त्यो छैन. अनि त्यो हामीले राम्रोसँग नबुझ्न नसकेको वडावासीहरूलाई त हामीले कसरी बुझाउनु होइन र.
2: एक्ज्याक्टली. अब यो अलिकति यो खानेपानीको कुरा नै गरौँ न सर, हामी कुराकानीको अन्तिममा पनि छौँ. विशेष गरी अब हुन त अब यहाँको वडामा खानेपानीको धेरै जटिल समस्या.
1: खानेपानी खाने पानी र बिजुली चाहिँहरुको अहिले लगभग लगभग 100-90% ठाउँमा पुगिसकेको छ घरेद्वारा।
2: हजुर,
1: केही ठाउँमा नपुगे पनि पुग्ने पुग्ने तयारीमा छ। अब योजनाहरू चलिरहेको छन्, प्रदेश खानेपानी आयोजना पनि चलिरहेको छ होइन। त्यसमा 10% गरी चाहिँ अपुग हुने सम्भावना हजुरको कसरी भयो भने, अब एक थरीको मान्छेहरू कहाँ एउटा घर बनाएर अब उहाँहरूको अंशमा जहाँ परेको छ अब त्यहाँनिर घर बनाएर उहाँहरू काठमाडौँतिर बस्ने कता बस्ने एउटा मात्रै घरको लागि छुट्टै एउटा खानेपानीको मुहान हेर्न पर्ने होइन, अनि 20-वटा पोल हालेर लगेर बत्ती बालिदिनु पर्ने त्यो अवस्थामा अलिअलि यता दुई ठाउँ अपुरो छ। त्यसमा पनि उहाँहरू स्वयं यहीँ आएर बसिनु भएको भए उहाँको पनि घरमा अब एकजना मात्रै भए पनि उहाँलाई पिउने पानी त खानदिनु पर्यो होइन। त्यो सरसल्लाह गरेर अब बजेटहरू व्यवस्थापन गरेर काम सकिन्थ्यो होला। त्यसमा अलिकति छिटफुट अब यसपालि खानेपानी धारा सम्पन्न भयो भन्छौँ हामी, अब आएको साल एउटा माथि सिरान नगरेर एउटा पाखामा घर परेर बसिन्छ अनि उहाँको घरै बनाएर नबसिकन खानेपानीको व्यवस्थापन गर्न नि अलिकति गाह्रो हुँदो रहेछ।
2: हजुर हजुर,
1: होइन, अनि समस्या त्यहाँ उत्पादन हुनेरछ। अब त्यसको लागि त अब 1-1.5 वर्षमा फेरि पुरापुरी भइहाल्छ।
2: यहाँको कार्यकालसम्म लगभग पुरा गर्नुहुन्छ?
1: पुरा हुन्छ हजुर।
2: हुन्छ सर, धेरै व्यस्तताको बावजुद पनि हामीलाई समय दिनुभयो, विशेष गरी यहाँको वडा विकासका लागि चालु आर्थिक वर्षमा बनेका योजनाहरू, कार्यान्वयनको अवस्था लगायत शिक्षा स्वास्थ्य अब खानेपानीको कुरा पनि हामीले गर्यौँ। त्यो सँगसँगै स्थानीय बाल मैत्री शासनयुक्त अब गाउँपालिका घोषणाको प्रयास पनि के गर्दै हुनुहुन्छ भन्ने विषयमा हामीले कुराकानी गर्यौँ। समय र सम्वादका लागि यहाँलाई विशेष धन्यवाद।
1: ल धन्यवाद हजुर सर।
0: रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर 5 चालु आर्थिक वर्षका विकास योजना तथा कार्यक्रमहरू कार्यान्वयनको अवस्था, सड़क, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत पूर्वाधार विकाससँगै योजनाको गुणस्तर कायम गर्न अनुगमन संयन्त्रको सक्रियता, विकास निर्माणका काम समयमै सम्पन्न गराउने प्रयास लगायतका बारेमा वडा अध्यक्ष कुलबहादुर बस्नेतसँग गरिएको कुराकानी सुन्दा सुन्दै रेडियो कार्यक्रम हाम्रो उमाकुण्डको आजको समय सकियो। कार्यक्रमको आजको अंक तपाईंलाई कस्तो लाग्यो? आफ्ना सुझाव, सल्लाह र प्रतिक्रिया अवश्य दिनुहोला। यस्तै उमाकुण्ड गाउँपालिकाका विषयगत शाखाहरू र वडा कार्यालयहरूले सम्पादन गरेको कामका बारेमा कुनै प्रश्न वा जिज्ञासा छन् भने तपाईँले हाम्रो फोन नम्बर 0 48 590 018 फोन गरेर रेकर्ड गराउन वा टिपाउन पनि सक्नुहुनेछ। यतिजेलसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद। कार्यक्रमको अर्को अंकमा यहाँका सुझावहरू समेतलाई समेटेर नयाँ विषयवस्तुका साथ आउने नै छौं। आजको कार्यक्रमबाट मनोवराज श्रेष्ठ सहित कार्यक्रम उत्पादक टीमलाई पनि बिदा दिनुहोस्। अर्को कार्यक्रममा फेरि भेटौंला। नमस्कार।
3: हजुरको रेडियो 102.1 MHz।
4: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी।
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर। फोन 0 48 540 239, 0 48 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: अहिले साँझको 7 बजे।

0: समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा नमस्कार। कार्यक्रम युवा चौतारीमा तपाईँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सन्तोष रावल।
0: यो कार्यक्रम नेपाल सरकार युवा श्रम तथा रोजगार मन्त्रालय राष्ट्रिय युवा परिषद संघको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ।
1: हरेक महिनाको 10 र 25 गते बिहान 6:30 बजेदेखि सोही दिन बेलुका 8 बजेपछि पुनः प्रसारण हुने कार्यक्रम युवा चौतारी देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोले पनि प्रसारण गर्छन् भने सीआईएन को युट्युब सीआईएन च्यानल, फेसबुक सीआईएन खबर, टिकटक सीआईएन साझा खबरमा पनि सुन्न सकिन्छ।
0: युवा सशक्तिकरण, अवसर, उद्यमशीलता र सफलता सम्बन्धी विभिन्न सामग्री प्रसारण हुने कार्यक्रम युवा चौतारीको आज 8 भाग हो। आजको कार्यक्रममा राष्ट्रिय युवा परिषदद्वारा भए गरेका काम कारवाहीको बारेमा जानकारी र जेठ 8 गतेदेखि 11 गतेसम्म एसओएस हर्मन माइनर स्कूल सानो ठिमीमा सञ्चालन भइरहेको संयुक्त राष्ट्र संघीय नमूना महासभा अभ्यास कार्यक्रमको बारेमा विशेष प्रस्तुति गर्नेछौं।
1: राष्ट्रिय युवा परिषदको वार्षिक कार्यक्रम अन्तर्गत संयुक्त राष्ट्र संघीय नमूना महासभा अभ्यास कार्यक्रम जेठ 8 गतेदेखि 11 गतेसम्म एसओएस हर्मन माइनर स्कूल सानो ठिमीमा सञ्चालन भइरहेको छ। उक्त कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि साझेदार संस्थाका रूपमा ग्लोबल हेल्प फाउण्डेशन र वात्सल्य सदन रहेका थिए। 4 दिनसम्म सञ्चालन हुने यस कार्यक्रमका लागि साझेदार संस्थाहरूबाट 100 भन्दा बढ़ीको सहभागिता रहेको छ। साथी सन्तोष गन्धर्वको रिपोर्ट।
2: राष्ट्रिय युवा परिषदले अमेरिकी संसद अभ्यास कार्यशाला शुरू गरेको छ। भक्तपुरमा 4 दिन चल्ने कार्यशालामा 150 जना युवाहरूको सहभागिता रहेको छ। उद्घाटन कार्यक्रमको प्रमुख अतिथि परराष्ट्र मन्त्री शिशिर खनालले सरकारले युवाका सवालमा गम्भीरता देखाएकाले वर्तमान समस्या समाधानमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो। उहाँले युवाले देशको विकास, सुशासन, समृद्धि र परराष्ट्र नीतिमा योगदान गर्ने बताउनु भएको छ।
3: अन्तर्राष्ट्रिय सम्बन्ध र बहुपक्षीय कूटनीतिक अभ्यासमा चासो दिएर उपस्थित हुनुभएका उत्साही युवाहरू देख्दा म स्वयं पनि निकै उत्साहित भएको छु। यहाँहरूको युवा मन, युवा सोच र नव परिवर्तनकारी अभियानले मुलुकको आर्थिक, सामाजिक रूपान्तरण, सुशासन र अन्तर्राष्ट्रिय साख वृद्धिमा समेत भूमिका खेल्नेछ भन्ने विश्वास म राख्दछु। यहाँ उपस्थित सम्पूर्ण मित्रहरू, वर्तमान सरकार युवाहरूको अदम्य साहस, योगदान र आकांक्षाको जगमा बनेको छ। सम्मान्य प्रधानमन्त्री लगायत मन्त्री परिषदका अधिकांश सदस्यहरू युवा उमेर समूहभित्रकै हुनुहुन्छ। सम्पूर्ण जनसंख्या पनि युवाहरूको बाहुल्यता छ। नेपालको मिडियन एज नै 26 वर्षको छ 2021 को जनगणना अनुसार। जनसांख्यिक लाभांशको यो अवस्थामा मुलुकको राजनीतिक र प्रशासनिक मात्र होइन आर्थिक र सामाजिक शक्ति समेत युवाको हातमा रहेको यो निर्णायक घडीमा म तपाईँ सबै युवा साथीहरूलाई हार्दिक बधाई पनि भन्न चाहन्छु। युवाहरूको अपेक्षा र हितलाई केन्द्रमा राखेर यो सरकार क्रियाशील रहेको छ र रहनेछ। युवाहरूको क्षमता विकास गर्न, राष्ट्र निर्माणका हरेक प्रयासहरूमा युवा सहभागिता सुनिश्चित गर्न र त्यसको न्यायोचित फल वितरण गर्न हामी प्रतिबद्ध छौं। हाम्रा प्रयासहरूमा तपाईँहरूको साथ र सहयोग रहनेछ भन्ने कुराको पनि मैले विश्वास लिएको छु। हामीले देखेका छौं जुन देशले युवाहरूको सिप, जागर र सृजनशीलतालाई राष्ट्रिय नीति र विकासमा समेटेको छ ती मुलुकहरू सुशासन र समृद्धिको शिखरमा छन्। हामी पनि विकासको त्यही पथ छान्न चाहन्छौं जुन युवाहरूको सक्रियता र नेतृत्वले कोरेको होस्। त्यो यात्रा शुरू भइसकेको छ तर यसका लागि युवाहरूको चौतर्फी क्षमता विकासमा थप जोड़ दिनुपर्ने पनि देखिन्छ। हामी प्राविधिक, आर्थिक, राजनैतिक, सामाजिक, कूटनैतिक लगायत हरेक क्षेत्रमा युवाहरूको क्षमता विकास गर्न सार्थक सहभागिता सुनिश्चित गर्न चाहन्छौ। त्यसको एउटा खुट्किलो आजको कार्यक्रम पनि हो। आजको विश्व राजनीति तीव्र रूपमा परिवर्तन भइरहेको छ। शक्ति सन्तुलनमा आएको परिवर्तन, बहुध्रुवीयताको उदय, जलवायु परिवर्तन, प्रविधि केन्द्रित प्रतिस्पर्धा र घनीभूत बन्दै गएका द्वन्द्वहरूले अन्तर्राष्ट्रिय प्रणालीहरूलाई अझै जटिल बनाउँदैछन्। रूस युक्रेनको युद्धले युरोपको सुरक्षा संरचना मात्रै होइन सम्पूर्ण विश्वको ऊर्जा आपूर्ति, खाद्य सुरक्षा र आर्थिक स्थायित्वमा गहिरो प्रभाव पारेको छ। हाम्रो भान्साहरू महँगिएका छन्, विकास निर्माणका कार्यहरू पनि प्रभावित हुन थालेका छन्। सबैभन्दा महत्वपूर्ण कुरा झण्डै 20 लाख नेपालीहरू कार्यरत रहेको खाड़ी क्षेत्रमा उत्पन्न तनावले त्यहाँ रहेका नेपालीहरूको जीव ज्यान र रोजगारी जोखिममा परेको छ। उहाँहरूको सुरक्षालाई उच्च प्राथमिकता दिएर नेपाल सरकारले आवश्यक कूटनीतिक पहल र प्रयत्नहरू गरिरहेको छ। तपाईहरूलाई थाहै छ, नेपालको अर्थतन्त्र विदेशमा बस्ने नेपालीहरूले पठाउने रेमिटेन्समा आधारित छ। मध्य पूर्वको वर्तमान संकट थप गहिरिँदै जाने हो भने त्यहाँ रहेका लाखौं नेपालीहरूलाई उद्धार गर्नुपर्ने पनि हुन सक्छ। साथै त्यसले नेपालको अर्थतन्त्रमा पनि अकल्पनीय र दीर्घकालीन प्रभाव पार्न सक्दछ। तसर्थ संकटको समाधानको राष्ट्रिय योजना र प्रतिबद्धता आजको आवश्यकता हो। हामी शान्तिका अग्रदूत बुद्धको भूमिबाट आह्वान गर्दछौ, द्वन्द्व र युद्धको समाधान शस्त्रबाट होइन संवाद र कूटनीतिबाट मात्रै सम्भव छ। वार्ता र कूटनीतिक पहलबाट हरेक विवादको समाधान निस्किन्छ भन्ने हाम्रो विश्वास रहेको छ। यसका लागि संयुक्त राष्ट्रसंघको सक्रिय सृजनात्मक र सार्थक भूमिका रहन सक्छ। संयुक्त राष्ट्रसंघ शान्ति सुरक्षा विकास र मानव मर्यादाको संरक्षणको लागि स्थापना गरिएको विश्वको सबैभन्दा महत्वपूर्ण बहुपक्षीय संस्था हो। संयुक्त राष्ट्रसंघ समकालीन विश्व व्यवस्थामा विश्वव्यापी शान्ति सामूहिक सुरक्षा र बहुपक्षीयताको सर्वोच्च एवं अपरिहार्य आदर्श स्तम्भ हो। संयुक्त राष्ट्रसंघमा नेपालको भूमिका तथा सहभागिता क्रमशः विस्तार हुँदै गएको छ। हाल नेपालले पहिलो पटक संयुक्त राष्ट्रसंघको प्रमुख अंग मध्ये आर्थिक तथा सामाजिक परिषद एकोसकको अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएको छ। विश्वव्यापी विकास सहकार्यलाई अगाडि बढाउने महत्वपूर्ण मञ्चको रूपमा रहेको एकोसकको नेतृत्व गर्नु नेपालको लागि गौरवको विषय हो। यो दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता होस् या मानव अधिकार रक्षाका लागि गरेका प्रयास हुन्, नेपालले संयुक्त राष्ट्रसंघका सबै आधार स्तम्भहरूको रक्षाको लागि प्रयासहरू गरिरहेको छ। त्यस्तै नेपाल सन् 2023 देखि 2026 सम्मको लागि अति कम विकसित मुलुकहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षको भूमिकामा पनि रहेको छ। यसका अतिरिक्त नेपालले संयुक्त राष्ट्रसंघका अन्य विभिन्न निकायहरूमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ। अन्तर्राष्ट्रिय समुदायले नेपालप्रति राखेको विश्वास भरोसा र सम्मानलाई यसले प्रतिबिम्बित पनि गर्दछ। नेपालका लागि संयुक्त राष्ट्रसंघ जलवायु न्याय हिमाली क्षेत्रसँग सम्बन्धित मुद्दा तथा भूपरिवेष्टित विकासशील राष्ट्रहरूको अधिकार लगायत विषयमा आवाज उठाउने महत्वपूर्ण मञ्च पनि हो। भविष्यमा संयुक्त राष्ट्र संघीय प्रणाली मार्फत राष्ट्रिय हितको प्रवर्धन गर्न तथा विश्वव्यापी सहकार्यलाई सुदृढ बनाउन तपाईँहरू जस्ता सक्षम प्रतिबद्ध र दूरदर्शी युवाहरूको आवश्यकता छ। त्यसैले यहाँ सिकेका ज्ञान र अनुभवलाई व्यवहारमा उतार्दै भविष्यमा कूटनीतिक सेवामा प्रवेश गर्न म तपाईँहरूलाई प्रेरित पनि गर्न चाहन्छु। कूटनीतिक सेवा केवल रोजगार मात्रै होइन, राष्ट्रिय हितको रक्षा गर्ने सुनौलो अवसर पनि हो। मलाई विश्वास छ, तपाईँहरूले आफ्नो ज्ञान क्षमता र प्रतिबद्धतालाई देश र विश्व समुदायको हितमा उपयोग गर्नुहुनेछ।
2: कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अहिले सरकार युवा मैत्री भएकाले युवाका सवालमा गम्भीर रहेको बताउनुभयो। अहिले पनि युवा शक्ति विदेश पलायन हुने अवस्था नरोकिएको भन्दै उहाँले सरकारले आफ्ना 100 दिने कार्ययोजना नीति तथा कार्यक्रममा उल्लेखनीय रूपमा युवाको सहभागिता बढ़ाउन बजेटमा पनि समावेश गर्ने बताउनुभयो।
4: श्रम रोजगार मन्त्रालयमा युवा मन्त्रालय पनि थपिएपछि मलाई लागेको पहिलो फिलिङ अब मन्त्रालय अझ जोशिलो ऊर्जाशील र गतिशील भयो भन्न लागेको थियो। किनभने युवा भनेको केवल एउटा उमेर समूह मात्र होइन, युवा भनेको ऊर्जा सृजनशीलता र परिवर्तनको शक्ति हो। राष्ट्रलाई अगाडि बढाउने सबैभन्दा ठूलो शक्ति युवा नै हुन्। आगो जस्तो जोश भएका युवाहरूलाई सही दिशा दिनु, उहाँहरूको ऊर्जा राष्ट्र निर्माणमा केन्द्रित गर्नु र उहाँहरूलाई देशको हितमा समर्पित गराउनु मेरो लागि च्यालेन्ज पनि हो र अपर्चुनिटी पनि हो। च्यालेन्ज यसकारण कि युवाका सपना ठूला छन्, अपेक्षा उच्च छन् र उहाँहरूको गति पनि तीव्र छन्। अपर्चुनिटी यसकारण कि यही ऊर्जा यही जोश र यही प्रतिभालाई सही ढंगले परिचालन गर्न सक्यो भने नेपाललाई समृद्धिको नयाँ उचाइमा पुर्याउन कसैले रोक्न सक्दैन। हामी प्राय भन्छौं यो युवाको सरकार हो। यदि यो युवाको सरकार हो भने युवा प्रतिको जिम्मेवारी अझ ठूलो हुन्छ। युवा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा र राष्ट्रिय युवा परिषदको अध्यक्षताको रूपमा काम गर्दै गर्दा मलाई अझ बढी प्राउड महसुस भएको छ, किनभने मैले नेपालको वर्तमान मात्र होइन नेपालको भविष्यलाई पनि नजिकबाट बुझ्ने अवसर पाएको छु। प्रिय युवा साथीहरू, कुनै पनि देशले आफ्ना युवालाई केन्द्रमा नराखी विकासको ठूलो पड्को मारेको इतिहास छैन। पछिल्लो जनगणना अनुसार नेपालमा हाल 16-40 वर्ष उमेर समूहका जनसङ्ख्या 42.56% रहेको छ। यो हाम्रो लागि डेमोग्राफिक डेमेडेन्टको समय पनि हो जुन हामीले खेर फाल्नु हुँदैन। आज यहाँ उपस्थित तपाईँहरू केवल विद्यार्थी वा प्रतिनिधि मात्र होइन भोलिका नीति निर्माता, कूटनीतिज्ञ, उद्यमी, वैज्ञानिक, सामाजिक अभियन्ता र राष्ट्रका नेतृत्वकर्ता हुनुहुन्छ। त्यसैले म तपाईँहरूलाई एउटा आग्रह गर्न चाहन्छु, ठूलो सपना देख्नुपर्छ, किताब मात्र पढेर हुँदैन, समाजलाई पनि पढ्नुपर्छ, वरिपरि पनि हेर्नुपर्छ, बुझ्नुपर्छ, आफ्नो आमा बुवा साथीहरूबाट पनि धेरै कुरा सिकिन्छ। हाम्रो युवा शक्ति नेपालमा मात्र होइन संसारभर छरिएका छन्। हाम्रो डायस्पोराको ज्ञान, अनुभव र नेटवर्क नेपालको ठूलो स्ट्रेन्थ हो, तर हामीले त्यसलाई अझै राम्रोसँग युटिलाइज गर्न सकेका छैनौँ। अब डायस्पोरालाई देशको विकाससँग जोड्नुपर्छ र अहिलेको सरकार त्यसका लागि कमिटेड छ। विदेशबाट फर्किन चाहने युवालाई देशमै मोबिलाइज गर्ने वातावरण बनाउन हाम्रो सरकारको प्रायोरिटीमा पर्छ। नेपाल अब केवल अवसर खोज्ने राष्ट्र होइन, अवसर सिर्जना गर्ने राष्ट्र बन्ने दिशामा अघि बढिरहेको छ। यस यात्रामा युवाहरू केवल दर्शक होइनन्, परिवर्तनका मुख्य साझेदार हुन्। प्रिय युवा साथीहरू, द वर्ल्ड इज नाउ अ ग्लोबल भिलेज एन्ड दिस इज लार्जली ड्यू टु द इफोर्ट्स अफ द युनाइटेड नेसन्स। आई एम भेरी ट्रुली ग्रेटफुल टु युनाइटेड नेसन्स। त्यसैले युएनको भावना पनि हामीले बुझ्नुपर्छ। आजको यो मोडेल युनाइटेड नेसन्स केवल एउटा कार्यक्रम होइन, नेतृत्व सिक्ने विद्यालय हो। यहाँ तपाईँहरूले संवाद, सहकार्य, डिप्लोमेसी, ग्लोबलाइजेसन, इन्टरनेसनल रिलेसन्सको अन्डरस्ट्यान्डिङ, सस्टेनेबल डेभलपमेन्ट गोल्सको भावना सिक्दै हुनुहुन्छ। युवाले नेतृत्व, विकास, उद्यमशीलता, स्टार्टअप मार्फत जीविकोपार्जनसँग जोड्न र जनकल्याणकारी कार्यक्रममा संकलन गराउन युवा श्रम तथा रोजगार मन्त्रालय कटिबद्ध छौँ भन्ने स्पष्ट पार्दै यस 4-दिवसीय नमूना संयुक्त राष्ट्रिय संघीय अभ्यास कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँ सिकेका विचार, बहस, अनुभव र मित्रताले तपाईँहरूको केवल राम्रो वक्ता होइन, जिम्मेवार विश्व नागरिक बन्न प्रेरित गरोस् भन्ने अपेक्षा गर्दछु। आजसम्म गर्दै आएको प्रयासका लागि राष्ट्रिय युवा परिषदको सिङ्गो टिमलाई म धन्यवाद व्यक्त गर्न चाहन्छु। युवा जागे राष्ट्र जाग्छ, युवा अघि बढे नेपाल अघि बढ्छ। जय देश, धन्यवाद।
2: कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दिनेश काफ्रेले युवा देशको शक्ति भएकाले देशको विकासमा हर प्रहर सहयोगी भावना राख्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले युवाले आफ्नो क्षमतालाई विकास गर्दै लागू गर्ने र प्रविधिको उचित प्रयोग गर्नुपर्ने बताउनुभयो।
5: सबै हाम्रो विश्वका मानिसहरू सबै हाम्रा परिवारका सदस्य हुन्, सबैलाई हामीले समान व्यवहार गर्नुपर्छ, प्रकृतिप्रति न्याय गर्नुपर्छ भन्ने कुराको यो विश्वव्यापी मान्यतालाई आत्मसात गरेर यहाँहरूको यो 4 दिनको यो चाहिँ बसाईमा यहाँहरूले चाहिँ के कुराको निष्कर्ष निकाल्नुहुन्छ, म युवा परिषदलाई चाहिँ एउटा प्रशासनिक हिसाबमा अनुरोध गर्न चाहन्छु। यहाँबाट निस्किएको एउटा वेल रिपोर्ट बनाएर मन्त्रालयलाई यहाँहरूले बुझाउनुहुनेछ। माननीय मन्त्रीज्यूको नेतृत्वमा युवा मन्त्रालयले त्यसमा आउँदा दिनहरूमा के डिपार्चर लिनुपर्छ त्यसको लागि हामीले त्यसको उपयुक्त कार्य सम्पादन गरेर जानेछौ। यति कुराहरू राखेर यो कार्यक्रमको सफलताको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। आज यहाँ उपस्थित भएका युवाहरू मूलत यही उमेर समूहभित्रको हुनुहुन्छ। यहाँहरूले आफूलाई 25 वर्ष उमेरभित्र हुनुहुन्छ या 50 वर्षको उमेरभित्र हुनुहुन्छ, यो उमेरभित्र यो युवा समूहले निर्वाह गर्नुपर्ने आफ्नो दायित्वलाई यहाँहरूले ग्रहण गर्नुहुनेछ। खास गरी युवाहरूबाट मूलत हामीले आवासको परिकल्पना गर्छौं। यहाँहरूको यस्तो आवासको परिकल्पना गरिन्छ जसले समाजलाई सुधार गर्नको लागि तपाईँको आवाजले एउटा महत्वपूर्ण स्थान लिनेछ। यहाँहरूबाट हामीले आइडियाको परिकल्पना गर्छौं। यहाँले दिएको आइडियाले समाज सुधारको लागि, विश्व समुदायमा एउटा सुयोग्य नागरिक स्थापित हुनको लागि यहाँको आइडिया महत्वपूर्ण हुन्छ। त्यस्तै गरी यहाँहरूबाट हामी एक्सनको परिकल्पना गर्छौं। तपाईँले काम गर्नुपर्छ, त्यो कामले तपाईँलाई कुनै मनसायमुखी कामबाट चाहिँ बाहिर रहेको कुराको सुनिश्चितता गर्नुपर्छ। तपाईँले मनसाय प्रेरित काम गर्नुभयो भने त्यो समाजको लागि सायद आवश्यक नहुन पनि सक्छ। त्यो हिसाबमा यस्ता युवाहरूको परिकल्पना गरिएको छ। आज हामीले संयुक्त राष्ट्र संघको परिकल्पना गरेर मोडल युनाइटेड नेसन्सको कुरा गरिराखेका छौँ। विश्वमा भएका ठूला ठूला दुईवटा विश्वयुद्धहरू जसले संसारमा धेरै मानिसहरूको चाहिँ मृत्यु हुनु पर्यो, धेरै आर्थिक सामाजिक क्षति भयो, यो कुरालाई स्थापित गरेर यो कुरालाई व्यवस्थापन गर्नको लागि विश्वमा एउटा कमन अर्गनाइजेसनको आवश्यकता महसुस गरियो र संयुक्त राष्ट्र संघको स्थापना भयो। सन् 1945 स्थापित भएको यो संस्थाले अहिले 193 मुलुकहरू यसको चाहिँ सदस्य राष्ट्रहरू छन्। अब म अलिकति थोरै संयुक्त राष्ट्र संघको चर्चा गर्न सान्दर्भिक ठान्छु। खास गरी संयुक्त राष्ट्र संघमा 6 मुख्य अर्गनाइजेसनहरू यसको मेजर कम्पोनेन्टहरू छन्, यहाँहरूलाई थाहा छ। तैपनि मैले त्यसलाई हाम्रो राज्य सञ्चालनसँग जोडेर थोरै चर्चा गर्छु। संयुक्त राष्ट्र संघको मुख्य अर्गनाइजेसन भनेको युएन जेनरल एसेम्ब्ली हो। त्यसलाई नेपालको अथवा विश्वमा एउटा शासकीय प्रबन्धसँग तुलना गर्ने भने त्यो संयुक्त राष्ट्र संघको संसद हो। त्यहाँ विश्वका व्यक्तिहरूको प्रतिनिधित्व हुन्छ, सबै राष्ट्रहरूको प्रतिनिधित्व हुन्छ। त्यो संसदले विश्वव्यापी रूपमा संयुक्त राष्ट्र संघले बनाउने कानूनहरूलाई पारित गर्छ। विश्वका कानूनहरू पारित गर्ने, त्यो कानून पारित गरेपछि त्यो कानूनहरूलाई विश्वका मुलुकहरूले एक्सेप्ट गर्ने अथवा पार्सियल एक्सेप्ट गर्ने अथवा त्यसलाई अन्डरस्ट्यान्डिङ गर्ने हिसाबमा चाहिँ त्यसको अभ्यास गरिन्छ। र प्रत्येक मुलुकहरूको शासकीय प्रबन्धमा अहिले चाहिँ यस्तै खालको पार्लियामेन्टहरूको प्रबन्ध छ, त्यो युएनको पार्लियामेन्ट हो। र यहाँहरू अहिले चाहिँ विभिन्न भूमिकामा संयुक्त राष्ट्रको महासचिवदेखि अरू भूमिकामा यहाँ अहिले चाहिँ आदरणीय अग्रज अतिथिगणहरूले यहाँहरूलाई चाहिँ ब्याजहरू वितरण गर्नुभएको छ, यहाँहरूको भूमिका डिफाइन गर्नुभएको छ।
2: कार्यक्रममा ग्लोबल हेल्थ फाउन्डेशनका अध्यक्ष सञ्जीव भट्टराईले युवाहरूले आफूमा भएको सिप ज्ञान र क्षमताको विकास गर्दै आफ्नो पहिचान बनाउनु पर्ने बताउनु भयो। उहाँले भन्नुभयो,
6: हामीले अब हाम्रो आफ्नो आफ्नो कुरा हो, त्यसलाई चाहिँ हामीले कसरी लेख्छौँ, तर त्यो स्ट्रेसी हुन्छ नि भित्रको, त्यो स्ट्रेसी जुन देवता भनेर हामीले पूजा गर्छौँ त्यो देवता र बाहिरको जुन वाल लगाएको ढुङ्गाहरू पनि आखिर एउटै नै हो नि। अनि बाहिरको ढुङ्गाले सोधेछ तपाईँ किन यति धेरै अस्पिसियस अथवा प्रिसियस हुनुहुन्छ, तपाईँको के रिजन छ, आखिर ढुङ्गा त एउटा नै हो, तपाईँलाई भित्र आएर एकदमै पूजा गर्छ, ढोक्छ, फेरि विषहरू पूरा गर्छ, हामीलाई चाहिँ हेरिदिँदाखेरि डाम केयरको हिसाबले जान्छ भनेर सोधेछ। अनि त्यसपछि साइलेन्टली भित्रको ढुङ्गाले भनेछ तपाईँहरू जुन स्टेजबाट आउनुभयो एकदमै सिम्पल स्टेजमा तपाईँहरूलाई सिम्पल हिसाबले कट डाउन गर्यो, ल्यायो एउटा सेपमा राख्यो, तर म यो स्पेसमा हुनुभन्दा अगाडि मलाई एकदमै हार्डसिपहरू, मलाई कतिपटक ब्रोक गर्यो होला, कतिपटक चाहिँ त्यो सेपमा ल्यायो होला, त्यस पछाडि मात्रै यो स्टेजमा आएको छु भनेपछि त्यो भएर म चाहिँ अहिले जति गर्छु नि यो अहिले मलाई सबैले ढोग्नुहुन्छ अथवा प्रे गर्नुहुन्छ अथवा चाहिँ रेस्पेक्ट गर्नुहुन्छ, त्यो सबै मैले त्यो स्टेज पार गरेर आएको भएर म चाहिँ तपाईँभन्दा डिफ्रेन्ट भएछु भनेछु। सो हामी यहाँहरूलाई चाहिँ मेरो मोडल भनेको द मोडल अफ द स्टोरी इज ग्रेटनेस रेस्पेक्ट एन्ड अचिभमेन्ट कम थ्रु स्ट्रगल डिसिप्लिन एन्ड ट्रान्सफर्मेसन the harder the process we endured, the more valuable and the meaningful we became. My best wishes to all of you to become the ideal stone, not just the ordinary stone of the wall. Each of you is capable of achieving greatness through dedication, discipline and the perseverance.
2: कार्यक्रममा एसओएस चिल्ड्रेन भिलेजका प्रमुख डाक्टर गंगा बहादुर गुरूङले युवाहरूले आफ्नो विचारलाई फराकिलो रूपमा प्रस्तुत गर्नुपर्ने बताउनु भयो। उहाँले यस्ता कार्यक्रमले युवालाई थप ऊर्जा दिने समेत उल्लेख गर्नुभएको छ।
7: संयुक्त राष्ट्र संघको नमूना अभ्यासको यो कार्यक्रम आयोजनका लागि उपयुक्त संस्थाको रूपमा एसओएस बालग्राम नेपाललाई छनौट गर्नुभएकोमा राष्ट्रिय युवा परिषद लगायत सम्पूर्ण आयोजकलाई विशेष धन्यवाद दिन चाहन्छु। 5 भन्दा लामो इतिहास भएको एसओएस बालग्राम नेपालले बाल बालिकाको अधिकार, बाल संरक्षण, वैकल्पिक हेरचाह लगायत शिक्षाको क्षेत्रमा अनवरत रूपमा कार्यक्रम गरिरहेको छ र विशेष गरिकन संरक्षणको जोखिममा रहेका बाल बालिका र युवाहरूको विकासको लागि नेपाल सरकारसँग सहकार्य र सरकारको जिम्मेवारीमा सहयोग र साझेदारी गर्दै आएको छ। बाल बालिकाको अधिकार संरक्षणको जोखिममा परेका बाल बालिकाको हेरचाह गुणस्तरीय शिक्षाका लागि एसओएस बालग्राम नेपाल सरकारका विभिन्न निकायहरूसँग कार्यक्रमहरू कार्यान्वयन गर्न सहकार्य तथा योगदानका लागि सधैँ तयार रहेको जानकारी गराउन चाहन्छु। आजको यस कार्यक्रमको सन्दर्भमा संयुक्त राष्ट्र संघको नमूना अभ्यासले आजको युवा, अझ भनौं नवीन युवा पुस्ताले विश्व समुदायसँग गर्न सक्ने संवाद सहकार्यका लागि सिप र ज्ञान आर्जन गर्न मौका प्राप्त गर्नेछ भन्ने मैले विश्वास लिएको छु। यस्ता कार्यक्रमहरूमा वर्षेनी विभिन्न समयमा लाखौं लाख युवा र विद्यार्थीहरू सहभागी हुँदै आएका छन्। संयुक्त राष्ट्र संघका कार्यक्रमहरू र यसका प्रक्रियाको नमूना प्रस्तुतिले युवा विद्यार्थीहरूको नेतृत्व क्षमता तथा कार्यदक्षता अभिवृद्धि गर्न टेवा पुग्नेछ भन्ने मैले विश्वास लिएको छु। संयुक्त राष्ट्रसंघ र यसको कार्य प्रकृतिको अभाव अभ्यासले हामीलाई आधारभूत मानवाधिकार, सामाजिक न्याय र सम्मानित जीवनप्रतिको बुझाइलाई थप सशक्त बनाउनुका साथै युवाहरूले आफ्नो जीवनको सम्मानित अवस्था बुझ्न योगदान पुर्याउने विश्वास गरेको छु। कार्यक्रममा अध्यक्ष माननीय मन्त्रीज्यू, प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण उपस्थित महानुभावहरू र सहभागी युवाहरूलाई यस कार्यक्रमको भव्य सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। वन्स अगेन आई टेक दिस अपर्चुनिटी टु वेलकम यु अल। आई एम भेरी प्रिभिलेज एन्ड अनर टु हेभ यु अल इन दिस ब्युटिफुल प्रेमिसेस अफ एसोसिएसन अफ भिलेजेस नेपाल, वान अफ द प्रोजेक्ट्स अफ आउट अफ 52 प्रोजेक्ट्स अक्रस द कन्ट्री। इट्स अ रियल प्लेजर टु सी यु अल, विस यु अल द बेस्ट एन्ड इन्जोय यु 4 डेज अफ वन्डरफुल इभेन्ट। थ्याङ्क यु भेरी मच।
2: उद्घाटन कार्यक्रममा युनेस्कोका प्रतिनिधि जाको डु ट्वाइसले सामाजिक विकासका लागि नेपाली युवाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। वहाँले सामाजिक उत्तरदायित्व, विकास र मानव संरक्षणमा युवा शक्तिको महत्वपूर्ण भूमिका हुने समेत बताउनुभयो।
8: अनरेबल मिनिस्टर अफ युथ लेबर इम्प्लोयमेन्ट एण्ड चेयरपर्सन अफ द नेशनल युथ काउन्सिल, अनरेबल रिप्रेजेन्टेटिभ्स अफ द मिनिस्ट्री अफ फरेन अफेयर्स, the secretary Deepak from the Ministry of Youth, Labour and Employment, the administrative chief of the National Youth Council, the national director of SOS Children's Villages, chairperson of Global Health Foundation, officials of the National Youth Council and friends, if I may, members of the organizing committee that's doing a great job, and you as delegates. Let me begin with a simple question. How many of you had a good idea that went nowhere? Not because the idea was weak, but because there was no place for it to go. No structure to receive it. No institution that will take it forward. No system that says, yes, this matters. How can we implement it? This is often the challenge with youth engagement, and this is why institutions matter. The Second World Summit for Social Development for 2025 reaffirmed that young people must be meaningfully included in shaping social development solutions so that policies reflect the realities, rights, and inspiration. Today, youth organizations, a practical way to bring together different youth organizations and the enthusiasm that you have, are important structures that we have to respect. ECOSOC, where Nepal is playing a very important role, also has a youth forum. And ECOSOC also reminded us that young voices count because you bring lived experiences, fresh solutions, and the urgency needed to make development more inclusive, just, and sustainable. And that brings me to what you are doing here today. You will be participating in events and you will be speaking, you will be defending your position, but you will also be listening to people. And you may disagree with each other, but you will negotiate those fresh new solutions. And this is why it's so important that this model United Nations Forum is a space where you can express yourselves. The real world is about differences, is about finding solutions, and representing who you are. In this case, you will present your country. And as the Minister of Foreign Affairs said, Nepal can be proud where it stands internationally and within the UN system. During the 4 days, you may have to defend an argument you do not personally agree with, but in doing that, you will learn very important lessons. You learn that leadership is not about speaking, it's also about understanding. It's about listening carefully and acting. These are skills needed in diplomacy. They are needed in policy. They are needed in communities, and they are present in Nepal. So to the young delegates here today, the way you speak in this room matters. the way that you listen matters. The way that you disagree matters and should not be a problem, but should lead to decisions. The way you build consensus matters. Speak carefully, listen harder, disagree well, and find the agreements when it matters. UNESCO and overall the UN is proud to be part of today's opening, and we look forward to seeing the ideas, the resolutions, and leadership that comes from this room. Danyabat.
2: कार्यक्रममा एनवाईसी मुन 2026 को अर्गनाइजेशन कमिटिका पदाधिकारी बोर्ड पदाधिकारीलाई ब्याज वितरण गरिएको थियो।
0: रिपोर्टपछि फेरि पनि एसओएस हार्मन माइनर्स स्कूलमा भइरहेको कार्यक्रम। राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख ज्ञानाथ गौतम यो महासभामा पाँचवटा विषयमा गहन छलफल भइरहेको बताउनुहुन्छ।
9: राष्ट्रिय परिषदको वार्षिक कार्यक्रम अनुसार हामीले 16 देखि 40 वर्ष उमेर समूहका युवाहरू लक्षित एउटा विशेष गरेर कुटनीति क्षेत्रका क्रियाकलापमा युवालाई अभ्यस्त गराउन हरेक वर्ष संयुक्त राष्ट्र संघीय नमूना महासभा कार्यक्रम हामी आयोजना गर्ने गर्छौं र त्यसको चौथो संस्करणका रूपमा यस वर्ष हामीले जेठ 8 गते यो 4 दिवसीय कार्यक्रमको उद्घाटन सम्पन्न गरेका छौं र त्यो उद्घाटन सत्रमा माननीय युवा श्रम तथा रोजगार मन्त्रीज्यू जो राष्ट्रिय युवा परिषदको अध्यक्ष हुनुहुन्छ उहाँको अध्यक्षतामा माननीय परराष्ट्र मन्त्री शिशिर खनालज्यू प्रमुख अतिथि र श्रीमान सचिवज्यू डाक्टर दीपक काफ्रे अतिथि सहित महासंघ संघका प्रतिनिधि युनेस्कोका प्रतिनिधि सहित हामीले कार्यक्रम सम्पन्न गरेका छौँ र यो 100 जना युवाहरू लक्षित विशेष गरेर 5 वटा क्षेत्रमा चाहिँ उहाँहरूले कार्यक्रम अहिले गरिरहनु भएको छ जसमा चाहिँ एउटा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद अर्को संयुक्त राष्ट्र संघ मानव अधिकार परिषद अर्को संयुक्त राष्ट्र संघ महिला विषय र अर्को संयुक्त राष्ट्र संघ वातावरण कार्यक्रम र अन्तर्राष्ट्रिय प्रेस योजना 5 वटा समूहमा गहन बहस छलफल र प्रतिवेदन तयार गर्ने काम भइरहेको छ र यो कार्यक्रम 11 गते मान्य शिक्षा तथा खेलकुद मन्त्री सशुद्ध पोखरेलज्यूको प्रमुख आध्यक्षतामा समापन गर्ने गरी हामी कार्यक्रम अगाडि बढ़िरहेको छ र यो 4 दिनसम्म चलिरहेको छ। त्यसै गरी यो कार्यक्रमले चाहिँ युवाहरूलाई मुलुकको कूटनीतिक अवस्था अन्तर्राष्ट्रिय परिवेश र विशेष गरेर अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाली युवाले खेल्नुपर्ने भूमिका संसारिक विषयमा हाम्रो धारणा बहस पैरवी गर्ने एउटा पद्धति सुरक्षा परिषदको भूमिका र मुलुकले कूटनीतिक समुदायमा राख्नुपर्ने धारणा अथवा खेल्नुपर्ने भूमिका र हाम्रो एउटा मर्यादा कूटनीतिक मर्यादा भनौँ न यस्ता विषयमा युवाहरूलाई अलिकति अभिमुखीकरण गर्ने अभ्यास गर्ने अवसर प्रदान गर्छ। त्यसरी हामीले यो कार्यक्रमलाई आयोजना गरेका छौँ र यो वास्तवमा युवाहरूको माझ निकै लोकप्रिय कार्यक्रम पनि हो। मुलुकभरका 100 जना युवाहरू हुन्छ लगभग 17 जिल्ला मध्ये 65 भन्दा बढी जिल्ला किनभने यो अनलाइन आवेदन भएकोले गर्दाखेरि जुन जिल्लाबाट आवेदन परेन उहाँलाई सहयोग गर्न सकेनौँ नत्र आवेदन परेका जिल्लाहरू सकेसम्म सबैलाई समेटेर हामीले ल्याएका छौँ र विशेष गरेर कानुन क्षेत्रका र अन्य क्षेत्रका युवाहरू उत्साही युवाहरू त्यहाँ सहभागी हुनुहुन्छ। 9 गते पनि हामीले बिहानबाटै कार्यक्रमहरू विभिन्न हालमा भइरहेका कार्यक्रमहरू हामीले हेऱ्यौँ र अलिक विज्ञ परिस्थितिद्वारा सहजीकरण पनि भयो र त्यहाँ युवाहरूको प्रश्न गराए र सहजकर्तासँगको अन्तर्क्रियाले पनि अब यो बाँकी रहेका 2 दिनमा गर्ने जुन क्रियाकलाप छ त्यो क्रियाकलापमा उहाँहरू सम्बन्धित विषयमा गहन छलफल गर्न सक्नुहुन्छ भन्ने विश्वास व्यक्त गर्छु र विशेष गरेर अब मुलुकको कूटनीतिक क्षेत्रमा मुलुकले लिनुपर्ने दिशाको बारेमा पनि यो 4 दिनको कार्यक्रमबाट प्राप्त हुने सुझावहरूलाई समेटेर हामी प्रतिवेदन तयार गर्छौँ र त्यो प्रतिवेदन नेपाल सरकार समक्ष अर्थात् युवा श्रम तथा रोजगार मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयसम्म जान सक्ने गरी हामीले तयार गर्ने हाम्रो सोच रहेको छ।
0: धन्यवाद राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख ज्ञानाथ गौतमलाई। यो सँगसँगै हामी कार्यक्रम युवा चौतारीको आजको भागको अन्त्यमा आइपुगेका छौं। कार्यक्रम सुनिसकेपछि तपाईँलाई कुनै जिज्ञासा राख्न वा विचार भन्न मन लागेकै होला।
1: यदि त्यसो हो भने सीआईएन को आईभीआर नम्बर 01-5268-646 फोन गरेर जुनसुकै समयमा पनि रेकर्ड गराउन सक्नुहुनेछ। कार्यक्रम सुन्दै र हेर्दै गर्दा सीआईएन को फेसबुक युट्युब तथा टिकटक लगायतका सामाजिक सञ्जालमा पनि तपाईँले लेख्न सक्नुहुनेछ।
0: हवस् त कार्यक्रमको अर्को भागमा फेरि भेटौंला। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
10: हजुरको रेडियो 100

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। प्रतिनिधि सभाका विपक्षी दलहरूद्वारा सदनमा सभामुखको भूमिकाप्रति प्रश्न, मर्यादापालकको व्यवहारका कारण सदनभित्र तनाव, प्रतिपक्षीको विरोधले कानून निर्माणले गति लिन नसकेको सत्तापक्षको सांसदहरूको आरोप,
1: क्यासिनो सम्बन्धी कयौं कुराहरू छन्, यसलाई संसदमा मात्रै नभएर गम्भीर रूपमा समिति र उपसमिति मार्फत लगेर
0: सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। प्रतिनिधि सभाका विपक्षी दलहरूद्वारा

0: जारी 15 बुधे सहमतिपछि मधेस सरकारको राजनैतिक गाँठो फुक्यो। आजै तीन दलका नयाँ मन्त्रीहरूको शपथको तयारी।
1: बिरामी हुन्छन्, मर्न थाल्छन्, तुरन्त उहाँहरूले बिरामी कुखुराहरूलाई अलगै राख्छन्।
0: नेपालगंजमा फोहोर मैलाको संकट बढ्दै गएपछि फोहोर व्यवस्थापन प्रभावकारी। नेपालमा फैलिँदै बर्ड फ्लूको बिरामी। कोशीदेखि काठमाण्डौसम्म उच्च सतर्कता अपनाइएको। कुखुराहरूलाई उच्च सतर्क अपनाई कुखुराहरू नष्ट गरिएको सरकारवालाको भनाई।
1: बिरामी हुन्छन्, मर्न थाल्छन्, तुरन्त उहाँहरूले बिरामी कुखुराहरूलाई अलग्गै राख्नु पर्यो, यसरी उहाँहरूले चाहिँ आफ्नो कुखुरालाई रोग लाग्न नदिन यस्ता उपायहरू अप्नाउनु पर्छ जस्तो मलाई लाग्छ।
0: र विश्वमा शान्तिको कामना गर्दै संयुक्त राष्ट्र संघको सक्रियता तीव्र।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: नेपालले प्राकृतिक स्रोतको उपयोगमा छिमेकी तथा अन्तर्राष्ट्रिय क्षेत्रसँग साझेदारी, पर्यटन र धार्मिक क्षेत्रको प्रवर्धनमा सहकार्य गर्दा धेरै फाइदा हुने देखिन्छ। नयाँ सरकारले यी विषयमा छिमेकी राष्ट्रहरूसँग कूटनीतिक पहल गर्नुपर्दछ। छिमेकी राष्ट्रहरूको आर्थिक प्रगतिको फाइदा लिन दुई देशका बजारको उपयोग गर्ने र नेपालमा दुवै देशबाट धार्मिक पर्यटकहरू भित्राउने नीति लिन सकिन्छ। अब खबर सुशीला श्रेष्ठबाट।
3: नेपालमा गत दुई महिना यता बर्ड फ्लूको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकार, किसान र उपभोक्तामा चिन्ता बढ़ेको छ। दुई महिना अघि विशेष गरी कोशी प्रदेशका मोरङ, सुनसरी र झापा जिल्लामा शुरू भएको संक्रमण अहिले चितवन, बारा र नवलप्रासी पश्चिम हुँदै काठमाण्ड उपत्यकासम्म संक्रमण पुष्टि भएपछि सतर्कता अझ कड़ा बनाइएको छ। पशु सेवा विभागका अनुसार हालसम्म 33 पोल्ट्री फार्ममा बर्ड फ्लू पुष्टि भइसकेको छ। संक्रमण नियन्त्रणका लागि 1,30,000 भन्दा बढ़ी कुखुरा तथा पंक्षी नष्ट गरिएको छ भने लाखौं अण्डा र दाना पनि नष्ट गरिएको विभागले जनाएको छ। यसले पोल्ट्री व्यवसायमा ठूलो आर्थिक क्षति पुर्याएको छ। हिजो सार्वजनिक भएको विवरण अनुसार काठमाण्डुको गोकर्णेश्वर नगरपालिकाका 3 वडामा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। गोकर्णेश्वर नगरपालिकाले वडा नम्बर 2, 3 र 4 संक्रमण भेटिएकाले फर्ममा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नगरपालिकाले यो भाइरस मानिसमा समेत नसक्ने जुनेटिक प्रकृतिको र उच्च जोखिमयुक्त भएकाले संक्रमण देखिएका क्षेत्रमा हाँस, कुखुरा, बट्टाई, लौकाट, अण्डा र दाना लगायतका वस्तुहरूलाई सुरक्षित तवरले नष्ट गरी विसर्जन गरिसकेको जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम नारायण गौलीले पंक्षी फार्महरूमा अनावश्यक व्यक्ति तथा सवारी साधनको प्रवेशमा पूर्ण रोक लगाइएको CIN बताउनुभयो।
4: तीन चार दिन लगातार त्यस्तो भइरहेको छ होइन, गतको एक हप्ता हुन थाल्यो, त्यो चाहिँ देखिन थालेको होइन। त्यसो हेर्दाखेरि चाहिँ हामीले अस्ति चुचुरा निकाल्दाखेरि चाहिँ के अरे गर्दाखेरि तपाईँको चाहिँ 2 दिन अगाडि भइसकेको थियो। थप संक्रमण नहोस् भन्नको लागि हामीले चाहिँ त्यसलाई रोक्नको लागि सूचना निकालेर रोक लगाएका छौँ होइन। अहिले चाहिँ नयाँ केस चाहिँ तत्काल आएको छैन, भएकै केसमा चाहिँ अगाडि बढिरहेका छौँ। 2, 3, 1 चाहिँ विशेष गरेर बढी देखिएको छ। त्यो गर्दाखेरि चाहिँ हामीले चाहिँ त्यो तुरन्त रेस्पोन्स गरेर हामीले त्यसलाई सूचना प्रवाह गरेको कारणले गर्दाखेरि पनि भएको छ। त्यो थप नफैलिस् भन्नको लागि चाहिँ हामीले संस्थापनाको कारणले गर्दाखेरि अलिक थप फैलिने क्रम चाहिँ अगाडि बढेको छैन।
3: नेपालमा फैलिँदै गएको बर्ड फ्लूले अहिले पशु स्वास्थ्य, जनस्वास्थ्य र अर्थतन्त्र तीनै क्षेत्रमा चुनौती थपेको छ। संक्रमण नियन्त्रणमा सरकारको सक्रियता र नागरिकको सावधानी दुवै उत्तिकै आवश्यक रहेको विज्ञहरूले बताएका छन्। सरकारले नियन्त्रणका लागि के गरिरहेको छ? CIN कुरा गर्दै पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दहालले भन्नुभयो,
5: प्रभावकारी न भ्याक्सिन छ न अरू कुनै पनि रोग नियन्त्रणको चाहिँ भनौँ न औषधि नभएको कारणबाट चाहिँ यसलाई देखिनासाथ तत्कालै पंक्षी र पंक्षिणी पदार्थको नष्ट गर्नुको विकल्पै छैन होइन। जसले गर्दाखेरि हामीले चाहिँ नमुना प्राप्त हुनासाथ त्यो भनौँ न त्यसलाई परीक्षण गरेर रोग पनि देख्ने बित्तिकै तत्कालै प्रदेश सरकारको समन्वय र स्थानीय सरकारको समन्वय, पश्चिमबाट शाखाको समन्वय त्यसलाई नष्ट गर्ने व्यवस्था गरेका छौँ। चाहिँ पूर्वबाट यो पूर्वमा धेरै समय लगभग नियन्त्रित अवस्थामा आएको छ र काठमाडौँ उपत्यका केही क्षेत्रमा देखेको अवस्थाहरू छ जहाँ जैविक सुरक्षा अलिक कम हुन्छ अथवा त्यति फार्मलाई त्यति राम्रो सुरक्षामा राख्नु भएको छैन, त्यसमा अलिक बढी देखेको अवस्थाहरू छ र मैले भनिहालेँ त्यो रोग देखेनसाथ तत्काल नियन्त्रणको लागि चाहिँ हामी समन्वय गरेर अगाडि बढेका छौँ।
3: बढ्दो संक्रमण नियन्त्रणका लागि किसानले गर्नुपर्ने

0: कामबारे सीआईएनसँग कुरा गर्दै वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठले भन्नुभयो,
1: यस्तो बेलामा कुखुराहरूको अथवा कुखुराजन्य पदार्थहरूको ओसार पसारलाई रोक्नु पर्यो। नत्र एउटा फार्मबाट एउटा गाडीले दाना बोकेर जान्छ वा अण्डा बोकेर जाँदाखेरि उसले अण्डा वा कुखुरा मात्रै लाँदैन कि, त्यस्तो बेलामा विषाणु पनि लिएर जान सक्छ र उसले अर्को फार्ममा त्यो विषाणुहरू सारिदिन सक्छ। अर्को भनेको दैनिक रूपमा उहाँहरूले सरसफाई तथा निसंक्रमणका कार्यहरू गरिरहनु पर्यो। अरू बेलामा भन्दा यो बेलामा बढी निसंक्रमण गरिरहनु पर्यो र खोरभित्र वा बाहिर निस्किँदाखेरि उहाँहरूले सुनालाई टेकेर वा बजारमा पाइने विभिन्न व्यावसायिक रूपमा पाइने निसंक्रामक औषधिहरू स्प्रे गरेर मात्रै छिर्नु पर्यो, किनभने हात र खुट्टा कुखुरासँग सम्पर्क हुने वा कुखुराको खोरसँग सम्पर्क हुने भएको हुँदाखेरि हात र खुट्टाबाट रोगहरू सर्न सक्ने सम्भावना रहँदाखेरि यो कुरालाई उहाँहरूले बढी ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ। र अर्को भनेको यस्तो बेलामा कुखुराहरू बिरामी हुन्छन्, मर्न थाल्छन्, तुरन्त उहाँहरूले बिरामी कुखुराहरूलाई अलग्गै राख्नु पर्यो। यसरी उहाँहरूले चाहिँ आफ्नो कुखुरालाई रोग लाग्न नदिन यस्ता उपायहरू अप्नाउनु पर्छ जस्तो मलाई लाग्छ।
0: संक्रमण पुष्टि भएका क्षेत्र वरपर कुखुराको मासु र अण्डाको व्यापार समेत प्रभावित भएको छ। कतिपय ठाउँमा उपभोक्तामा डर बढ्दा माग घटेको व्यवसायीहरूले बताएका छन्। तर विज्ञहरूले राम्रोसँग पकाइएको कुखुराको मासु खान सुरक्षित रहेको बताएका छन्। प्रतिनिधि सभाका विपक्षी दलका सांसदहरूले सदनमा सभामुखको भूमिकाप्रति प्रश्न उठाएका छन्। सदनलाई निष्पक्ष रूपमा सञ्चालन गर्नुपर्ने जिम्मेवारीबाट सभामुख सुकेको आरोप लगाउँदै विपक्षी दलका सांसदहरूले कार्यव्यवस्था परामर्श समितिमा भएका सहमतिहरूको कार्यान्वयन प्रभावकारी नभएको बताएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमाले सांसद पद्मा अर्यालले सभामुखले सत्तापक्ष र विपक्षी सांसदलाई समान व्यवहार गर्न नसकेको आरोप लगाउँदै सहमतिहरूलाई इमानदारीपूर्वक कार्यान्वयन नगरेको टिप्पणी गर्नुभयो।
2: सभा महोदयले बिहान जुन खालको कार्यव्यवस्थाको बैठक राख्नुभयो त्यहाँ निर्णय भएका कुरालाई कार्यान्वयन गर्ने सन्दर्भमा जुन इमानदारीताका साथ प्रस्तुत हुन पर्थ्यो त्यो देखिएन। भित्र गएर एक खालको सहमति भएपछि पनि त्यो सहमतिलाई यहाँ व्यक्त गर्ने भन्दा फेरि आफ्नै शैलीमा एक ढंगले ठेलेर लैजाने खालको जुन प्रवृत्ति हामीले देख्यौं, सम्माननीय सभामुख महोदयलाई म हार्दिकता पूर्वक भन्न चाहन्छु, हामी सभामुख महोदय मार्फत यो संसद सञ्चालन गर्नको निम्ति सहमति र सहकारीकै आधारमा चलौं। हामीले बारम्बार यो कुरा दोहोऱ्याइरहेछौं, तर सभामुख महोदयले हाम्रो यो जे खालको भावना हो त्यो भावनालाई कुल्चेको हामीले महसुस गरेका छौं।
0: नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संविधान भन्दा माथि नठान्न आग्रह गर्नुभएको छ। बैठकमा सांसद दुलालले संसदबाट जन्मिएको प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन्नुपर्ने धारणा राख्नुभयो।
3: प्रतिनिधि सभा नियमावलीको धारा नियम 38 को सुविधा लिने सरकारले, त्यो अधिकारको प्रयोग गर्ने सरकारले सोही प्रतिनिधि सभा नियमावली 56 को कर्तव्य चाहिँ पूरा गर्नुपर्छ कि पर्दैन, यो संसदमा यो जवाब हामीले खोज्नु जायज हो कि नाजायज हो, यो संसदीय व्यवस्थामा अथवा प्रजातन्त्र लोकतन्त्र डेमोक्रेसीमा बहुमत भन्ने कुरा वास्तविक बहुमत पनि होइन। भले अहिले सत्तारूढ दल बहुमतमा छ त्यो हामीले स्वीकार गरेका छौं, तर सँगसँगै आधा जनसंख्याको आधा नागरिकको प्रतिनिधित्व गर्ने प्रतिनिधि प्रतिपक्षको बेन्चमा पनि हुनुपर्छ भन्ने कुराको हेक्का यो संसदले राख्नुपर्छ।
0: सदनभित्रको तनावबीच नेपाली कांग्रेसले आफ्ना सांसद गीता कुमारी सेङदाङलाई बैठक कक्षबाट बाहिर निकालिएको घटनाप्रति आपत्ति जनाएको छ। कांग्रेस सचेतक निष्कल राईले फोटो खिचेको विषयलाई आधार बनाएर सभामुखको स्पष्ट आदेश बिना मर्यादा पालकले सांसदलाई बाहिर निकालेको दावी गर्दै तत्काल जवाफ माग गर्नुभयो।
4: हाम्रो पार्टीको सांसद गीता सेङदाङलाई फोटो खिचेको न्यूमा मर्यादा पालकज्यूहरूले यस अघिको बैठकबाट बाहिर निकालेका छन्। सभामुखले सांसदलाई पहिलो सचेत गराउने हो। हाम्रो नियमावलीको नियम 30 त्यही भन्छ सभामुख महोदय, यदि सचेत गराउँदा नियम नमानेमा नियम 31 अनुसार आदेश गर्ने हो, तर सभामुखको आदेश बेगर नै हाम्रो पार्टीको सांसदलाई 3 मर्यादा पालकले घेरेर बाहिर निकालेको छ। नियमावलीमा फोटो खिच्न र भिडियो खिच्न पाइँदैन भन्ने व्यवस्थाबारे जानकारी छ, तर सभामुखको आदेश बेगर गरिएको गतिविधि यो सदनमा सह्य हुँदैन सभामुख महोदय।
0: पछिल्लो समय विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री र सभामुखको भूमिकामाथि प्रश्न उठाइरहँदा संसद समेत प्रभावित बनिरहेको छ। यसले संसदको मुख्य काम कानून निर्माणले नै गति लिन नसकेको भन्दै सत्तापक्षका सांसदहरूले असन्तुष्टि जनाएका छन्। आजको बैठकमा बोल्दै सांसद जगदीश खरेलले भन्नुभयो,
5: सम्माननीय सभामुख महोदय, मलाई आज गहिरोसँग महसुस भयो, त्यो के भने 8 अध्यादेश सरकारले किन ल्याउनु पर्यो भनेर आज महसुस भइरहेको छ मलाई। किन ल्याउनु पर्यो भनेर महसुस भइरहेको छ सभामुख महोदय. संसद यसै गरी चलेर विगत दस वर्षदेखि हामीले 72 सालमा बनेको संविधानपछि जति ऐन र कानूनहरू संसदले बनाउनु पर्थ्यो त्यो कानून किन बन्न सकेन भनेर यो तमासाले देखाइरहेको छ. त्यसकारणले संसदीय तमासा जुन रूपमा हामीले देखाइरहेका छौं सधैँ सकारात्मक मात्रै हुँदैन. जनताका सवालमा कानून निर्माण गर्ने सवालमा सत्ता पक्ष र प्रतिपक्ष विपक्षी दलहरू त्यही रूपमा जवाफदेही र जिम्मेवार बन्नुपर्छ भनेर म विपक्षी दलका मान्य सांसदहरूलाई हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु. आज यहाँहरूलाई म स्मरण गराउन चाहन्छु, आधा शताब्दी भएछ पर्यटन सम्बन्धी ऐन नबनेको, 48 वर्ष भएछ, 48 वर्षदेखि बन्न नसकेको ऐन हामी बनाउने प्रक्रियामा अगाडि बढ़िराख्दाखेरि तपाईँ एउटा प्रधानमन्त्री उपस्थित हुने या नहुने कुराले आधा शताब्दीदेखि बन्न नसकेको तपाईँको यो ऐन बनाउने प्रक्रियालाई तपाईँले हलो हल्काउन मिल्छ? मिल्दैन, मिल्दैन सम्माननीय सभामुख महोदय. त्यसैले म यहाँहरूलाई आग्रह गर्न चाहन्छु, संसद विपक्षीहरूले अवरोध गर्ने थलो त हो तर संसद कानून बनाउने थलो पनि हो, संसद कानून बनाउने थलो पनि हो. यो स्मरण गराउन चाहन्छु र हामी 48 वर्षदेखि बन्न नसकिरहेको यो कानून बनाउनको लागि ऐन बनाउनको लागि विधेयक माथिको छलफलमा छौं र पर्यटनसँग सम्बन्धित यो विधेयकलाई अगाडि बढाउने सन्दर्भमा म विपक्षी दलहरूलाई सहयोग गर्नको लागि अनुरोध गर्दछु.
0: यसैबीच सत्तारूढ़ दल रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाहले एक हप्ताभित्र संसदलाई सम्बोधन गर्ने बताउनु भएको छ. प्रतिनिधि सभामा विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा कहिले सम्बोधन गर्ने भन्दै विषय उठाएपछि सभामुख डोल प्रसाद अर्यालले बुर्लाकोटीलाई बोल्ने समय दिनुभएको थियो. प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले छिमेकी विकास साझेदार तथा मित्र राष्ट्रहरूसँगको सम्बन्ध पारस्परिक सम्मान सार्वभौम समानता र साझा समृद्धिको सिद्धान्तका आधारमा अघि बढ़िरहेको बताउनु भएको छ. काठमाण्डु र नयाँ दिल्ली स्थित युरोपेली संघ सदस्य राष्ट्रका राजदूत तथा कूटनीतिक नियोग प्रमुखसँग आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको संयुक्त भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यवहारिक परराष्ट्र नीतिलाई पुनः दोहोर्याउनु भएको हो. प्रधानमन्त्री शाहले नेपालको विकास प्रयासमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो. यसैबीच युका प्रतिनिधिले नेपालको विकासका विषयमा आफूहरू गम्भीर रहेको बताएका छन्. विभिन्न देशका राजदूतहरूले जेएनजी आन्दोलनपछि देखिएको राजनीतिक परिवर्तन नेपालको विकासमा युसँगै सहकार्यका लागि प्रतिबद्ध रहेको विभिन्न देशका राजदूतहरूले उल्लेख गरेका थिए. साझा खबरमा अब खेल खबर. नेपालकी युवा टेनिस टेबल टेनिस खेलाड़ी योंगी पौडेलले दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो स्थान हासिल गर्नुभएको छ. दक्षिण कोरियाको इन्चोनमा जेठ 2 गतेदेखि आजसम्म आयोजना गरिएको प्रतियोगितामा अन्तर्राष्ट्रिय प्रशिक्षण शिविर अन्तर्गतको प्रतियोगितामा पौडेलले 19 वर्ष मुनिको विधामा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान हात पार्नु भएको हो.
6: सुशीला श्रेष्ठ. प्लास्टिक जन्य फोहोरका कारण पछिल्ला वर्षहरूमा समस्या बढ्दै गएपछि सचेतना अभियान
7: नकुहिने चीजहरूलाई त्यसरी गर्नु भएको छ. कुहिने चीजहरू चाहिँ आफ्नै मल खाताहरूमा राख्ने होइन, मलको पछि मलको प्रयोग गर्ने पनि गरिराख्नु भएको छ.
6: बाँकेको राप्ती सुनारीमा सरसफाई अभियान रिपोर्टसँगै सम्वाद श्रृंखला हेलो मौसम पनि बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
8: रामी यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो.
9: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
10: रामी दाईको कुरा त ठिकै हो तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्, यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ.
8: छ्वाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ.
11: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ.
9: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि.
11: हो नि, यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि.
9: ओहो धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धनजै छ नि।
10: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
12: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
10: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। दोस्रो विश्वयुद्धले गरेको व्यापक जन नरसंहार र जनधनको क्षतिले सिकाएको पाठको नतिजा स्वरूप 79 वर्ष अघि स्थापना भएको विश्व संस्था संयुक्त राष्ट्र संघले अहिले विश्वमा फैलिएको अशान्तिमा काम नगरेको भनेर आलोचना भइरहेको अवस्थामा अधिकारीहरूले भने अब विभिन्न देशमा भइरहेको युद्ध र अशान्ति रोक्नको लागि पहल गर्ने बताएका छन्। मेलमिलाप र एकताको माध्यमबाट विश्वमा भातृत्व सन्तुलित राख्नको लागि भूमिका खेल्ने बताएका हुन्। नेपालमा प्लास्टिक जन्य फोहोरको अवस्था पछिल्ला वर्षहरूमा तीव्र रूपमा जटिल बन्दै गएको छ। यसले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पारेको छ। बाँकेको राप्ती सुनारी गाउँपालिकामा मात्र पछिल्लो 4 वर्षमा 50 जना भन्दा बढ़ीलाई फोहोरकै कारण क्यान्सर देखिएको छ। यही चिन्ताका बीच वड़ा नम्बर 6 भने सरसफाई तथा प्लास्टिक जन्य फोहोर न्यूनीकरण अभियान शुरू भएको छ।
14: नेपालमा पछिल्लो समय प्लास्टिक जन्य फोहोर बढ्दै जाँदा वातावरण मात्र होइन मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर देखा परेको छ। यसको असर न्यूनीकरणका लागि बाँकेको राप्ती सुनारी गाउँपालिका 6 औपचारिक कार्यक्रम मार्फत अभियान शुरू गरेको छ। अभियानपछि स्थानीयहरू उत्साहित देखिएका छन्।
15: सरसफाई अभियानले गर्दा हाम्रो घर वरिपरि हरेक ठाउँहरू सरसफाई पनि हुन पाइयो भनेर खुसी सुन्यौं।
7: अब यो जुन अभियान शुरू गरिसकेपछि हाम्रो बस्तीमा टोल टोलमा घर घरमा होइन हामीले पनि पर्सनल घरमा कोठामा पनि डस्टबिनहरू राख्ने, डस्टबिन नहुँदाखेरि हामीले चाहिँ दप्तीहरूको पनि रूमहरूमा प्रयोग गर्ने भन्ने अभियान वडा पालिकाले गरेको एकदम धेरै खुसी लागेको छ।
14: नयाँ सृजनशील सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष गंगा चन्दले घर परिवारबाटै सरसफाईको अभ्यास शुरू गर्नुपर्ने बताउनुभयो। गाउँपालिकाभित्र रहेका 70 सहकारीलाई समेत अभियानमा जोडेर सचेतना फैलाइने उहाँको प्रतिबद्धता छ।
7: सहकारी मार्फत हामीले एउटा मात्रै राप्ती सुनारीमा एउटा मात्रै सहकारी 70-75 सहकारीहरू छ। यसको यहाँ सिकेका कुराहरू हामी अन्य दिदी बहिनीहरूसँग पनि छलफल गरेर अन्य वडामा पनि 15 दिनमा अभियानहरू गरेर सफाई राख्नेछौ र हामी रोगबाट मुक्त हुनेछौ।
14: स्थानीयहरूले अभियानलाई दिगो बनाउन विशेष गरी नकुहिने फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन्। टोल विकास समिति कमैया डाँडाकी कोषाध्यक्ष लक्ष्मी कुमारी कुमालले गुटका सुर्ती खाएर जथाभावी फोहोर फाल्ने प्रवृत्ति रोक्न चोक चोकमा सचेतनामूलक बोर्ड राख्न सुझाव दिनुभएको छ।
15: हाम्रो चोक चोकमा हामीले बोर्ड अभियान राखिदियो भने त्यो बोर्डमा यस ठाउँमा फोहोर फाल्दा यो जरिमान छ भनेर त्यो बोर्ड हजुरहरूले हामीलाई उपलब्ध गराइदिनु भएकोमा त्यस ठाउँमा फाल्नलाई पनि अलिकति मान्छेहरू हितकचा जस्तै लाग्छ नि, अलिकति यस ठाउँमा त फाल्नु हुँदैन भनेर अलिकति अनुभव हुन्छ। त्यस्तो पनि भइदिएको भए त्यो अझै राम्रो हुन्थ्यो भन्ने चाहना छ।
14: अभियान अन्तर्गत विद्यालय, समुदाय, वन उपभोक्ता समिति, सहकारी, महिला स्वास्थ्य स्वयंसेविका लगायत महिला स्वास्थ्य स्वयंसेविका मार्फत सरसफाई बारे जनचेतना फैलाउने, डस्टबिन वितरण गर्ने तथा फोहोर वर्गीकरण बारे प्रशिक्षण दिने काम भइरहेको छ। मोहनपुरकी महिला स्वास्थ्य स्वयंसेविका लक्ष्मी घरती थापाका अनुसार अहिले कुहिने फोहोरबाट मल बनाउने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्ने अभ्यास शुरू गरिएको छ।
7: हामीले चाहिँ डस्टबिनमा जम्मा गर्ने, त्यसपछि त्यही डस्टबिनमै जलाउने, नकुहिने चिजहरूलाई त्यसरी गर्नु भएको छ। कुहिने चिजहरू चाहिँ आफ्नै मल खाताहरूमा राख्ने होइन, मलको पछि मलको प्रयोग गर्ने पनि गरिराख्नु भएको छ।
14: फतेपुर गाविस हुँदा खुला दिशामुक्त क्षेत्रमा पहिलो बनेको स्मरण गर्दै सिद्धेश्वर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अस्माली पुनमगरले अहिले पनि सरसफाईमा उदाहरणीय बन्नुपर्ने बताउनु भएको छ।
16: सायद प्लास्टिक व्यवस्थापन पनि महिला दिदी बहिनीहरूले नै गर्नुपर्छ, किनभने हामी घरैसी काममा बढी केन्द्रित हामी नै हुन्छौ।
14: राप्ती सुनारी गाउँपालिकामा पछिल्लो चार वर्षमा 66 जना क्यान्सर मृगौला पीड़ित लगायतका दीर्घ रोगीलाई सिफारिश गरिएको छ। यस तथ्याङ्कले स्थानीयलाई थप चिन्तित बनाएको बताउँदै वडा नम्बर 6 का वडाध्यक्ष लवराज खरेलले प्लास्टिक जन्य फोहोर न्यूनीकरणमा सबैको सहभागिता आवश्यक रहेको बताउनु भएको छ।
17: प्लास्टिकको फोहोरको स्रोत मैले भने हामीले घरबाट व्यवस्थापन गर्न सक्यौँ भने प्लास्टिक बाहिर छैन। फतेपुर गाविसमा एकजनालाई एक नम्बरमा कसैलाई क्यान्सर भयो भने पूरा फतेपुर डरले थरथर कान्थ्यो। आज घर पछि टोल पछि क्यान्सरको बिरामी बढ़िरहेको छ। त्यहाँ हामीलाई कसैले बाहिरको मान्छेले हामीलाई क्यान्सर लगाइदिएको हो होइन? तपाईँ हाम्रो आनी बानी, तपाईँ हाम्रो जुन बानी हामीले परिवर्तन गर्यौं त्यो बानीले आज क्यान्सर पीड़ित भइरहेका छौं। फलानुलाई क्यान्सर छ भन्दा भन्दै कुन दिन हामीलाई क्यान्सर लाग्छ त्यो थाहा छैन।
14: अभियानलाई सफल बनाउन स्थानीयहरूले हस्ताक्षर गरेर प्रतिबद्धता समेत जनाएका छन्। निशु जोशी, सीआईएन, कृष्ण सारेफएम, नेपालगंज, बाँके।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मौसम र माटो हेरेर खेतीपाती लगाएमा फाइदा लिन सकिने
18: आईटीको सेक्टरमा मौसम मात्रै होइन उस्तै भएर सूचना पनि त्यहाँ बाहिर नआउने अवस्था पनि छन्।
6: सम्वाद श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
20: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब साप्ताहिक श्रृंखला हेलो मौसम। आजको श्रृंखलामा मौसम र माटो हेरेर खेतीपाती लगाएमा फाइदा लिन सकिने अनुभव बोक्नुभएका किसान कमल घिमिरेसँग साथी लील प्रकाशनले कुराकानी गर्नुभएको छ।
18: सुन्तला पनि हुन्छ, पहिल्यैदेखि एभ्री बोट कागती हुन्छ, दुई चार बोट मौसम लगाएको हुनुहुन्छ, केराको रुखहरू हुन्छ होइन, कहीँ चाहिँ कफी पनि हुन्छ, पहिल्यैदेखि लगाउनु भएको एभ्री बोट चाहिँ कसैले धेर लगाउनु भएको हुन्छ हाम्रो बुवाहरूले, बुवा पुस्ताहरूले, अनि त्यति बेला चाहिँ त्यहाँ सबैभन्दा राम्रो के भइरहेछ भनेर पनि हामीले त्यसबाट पनि अध्ययन गर्न सकिन्छ। पालिका स्तरमा पनि थुप्रै प्राविधिकहरू हुनुहुन्छ होइन, स्थानीय सरकार छ, त्यहाँ चाहिँ थुप्रै प्राविधिकहरू राख्नु भएको छ, उहाँहरूलाई लिएर गएर हामीले त्यो माटो अनुसार पनि हामीले यहाँ सबैभन्दा सुइटेबल हुने खेती के हो त भनेर माटो परीक्षण पनि गर्न सकिन्छ। सबैभन्दा वैज्ञानिक कुरा त्यो भयो। पैसा भन्ने कुरा कृषिमा के छ भन्नुहुन्छ भने कृषिमा चाहिने भनेको धैर्यता, धैर्यता नै पैसा हो,
21: कुर्न सक्नु पर्यो,
18: कुर्न सक्नु पर्यो। बिहान काम गरेर मलाई साँझ पैसा चाहियो भन्यो भने त्यो चाहिँ सम्भव छैन होइन। नत्र भने तपाईँको कृषिमा चाहिँ कसरी केरा खेती नै गर्नुभयो, एउटा केराको बोटला तपाईँ कति पर्यो, उसलाई 85 रुपियाँ परेछ अरे एउटा केराको बोटला, एक्जाम्पल दिएँ मैले। अब तपाईँको 100 बोटला आयो भने तपाईँ कति पर्यो, 5000 त पर्यो। त्यो 5000 लगानीलाई त हामीले त्यसो लगानी त देख्नु भएन नि त। अरू क्षेत्रमा हेर्नुभयो भने एउटा कफी सप खोल्दा कति पैसा लगानी हुन्छ, सामान्य कफी सप खोल्दा कति लगानी हुन्छ, एउटा सैलुन खोल्दा कति लगानी हुन्छ होइन। त्यसको तुलनामा चाहिँ कृषिमा चाहिँ त्यति धेरै पैसा चाहिँ खर्च गर्नु पर्दैन, तर त्यहाँ चाहिँ धैर्यता हुनु पर्यो अनि निरन्तरता हुनु पर्यो।
21: हाम्रो अघिल्लो पुस्ता अथवा बुवा बाजे अथवा आमा होइन हजुरआमाहरूलाई कुरा सुन्दाखेरि चाहिँ अलि भिरालो धेरै भयो अथवा चिस्यान धेरै भयो, खटिरीपन धेरै भयो भन्ने बारेमा त्यो परम्परागत ज्ञान र सिप हाम्रो अघिल्लो पुस्ताले अलि बढी हासिल गर्यो र कहाँ कस्तो खेती लगाउने, के लगायो भने चाहिँ आमदानी हुन्छ भन्ने कुरा अलि बढी त्यो गरेको आधारमा थाहा हुने स्थिति थियो भने अहिले पनि गाउँघरमा त्यही हाम्रो अनुभवकै आधारमा चल्छ कि अलिक वैज्ञानिक अथवा अब विज्ञ बोलाउने, माटो परीक्षणको कुरा पनि आइसक्यो, सिंचाइ कति चाहिन्छ, कति आमदानी होला, के फल्ला भन्ने कुरा त्यो मिश्रित रूपमा अगाडि बढिरहेका पाउनुहुन्छ।
18: 40 वर्ष जति पहिला जति पनि नेपालीहरू हुनुहुन्थ्यो उहाँहरूलाई अन्नकै आवश्यकता थियो, उहाँहरूले अन्न उत्पादन गर्न सक्नुभयो भने आफ्नो सन्तानको पेट भर्न सक्नुभयो। त्यति बेला सुन्तला उत्पादन गर्दा त्यसको कुनै अर्थ थिएन। तर 50-60 वर्षको अगाडि कुरा गर्नुहुन्छ भने अहिले जस्तो टमाटर कति खान्छ, कति बिक्री हुन्छ, अहिले अखबार खोर्सानी कुरा छ त अखबार खोर्सानी अहिले देश नभएर विदेशसम्म गइरहेछ। पहिला र अहिले फरक के छ भने पहिला जस्तो सुकै ठाउँ भए पनि तपाईँको जौ छर्ने कि गहुँ छर्ने कि होइन मकै छर्ने कि कोदो छर्ने कि पहाड़ी एरियामा त्यही थियो।
1: अनुभवको आधारमा
18: त्यो त्यति बेला आवश्यकता पनि त्यही
1: आकाश हेरेर पनि आज पानी पर्छ कि पर्दैन भन्ने त्यस्तो खालको स्थिति छ.
18: अनि अब अहिले हामीलाई सजिलो के छ भन्दा एउटा अब मोबाइलमा हामीले गएर सजिलैसँग माथि बादल लगाएको देखे मात्रै भएन. जस्तो बुवाले अहिले पनि घरमा ल बादल लगाएछ आज पानी पर्छ कि भन्नुहुन्छ नि त, तर हामीले यसमा हेर्दा त्यहाँ पानीको कुनै सम्भावना छैन. होइन कहिले काहीँ फेरि टन्टलापुर घाम लागिरहेको हुन्छ अनि भोलि यति बजेदेखि राति यति बजेदेखि पानी भनेर देखाएको हुन्छ. होइन यसले गर्दा चाहिँ हामीलाई चाहिँ बुवाहरूको त्यो पालामा हामीलाई धेरै सजिलो छ अहिले
1: प्रविधिको कारणले.
18: तर के छ भन्दा बुवाहरूको पालामा जस्तो भए पनि अन्नै उत्पादन गर्नु पर्थ्यो र त्यो खेती अहिले तपाईँको एडभान्स हुँदै हुँदै हुँदै गएर अहिले चाहिँ तपाईँले अन्न बाहिरबाट ल्याएर खान पाउनुभयो, अरूले उत्पादन गरे नि त अन्न त, र तपाईँले फलफुल उत्पादन गरेर बेच्न पाउनुभयो, हरेक तरकारी उत्पादन गरेर बेच्न पाउनुभयो, हरेक कुरा त्यहाँ जे हुन्छ. अहिले तपाईँको अमृसो भन्ने उसलाई थाहा छैन, अमृसोको त्यो असारमा अमृसोको बोट मात्र राम्रो पुरै तपाईँको जंगलभरि अथवा खरबारीभरि अमृसो छ भने त्यो अमृसाको बेर नबेचेर मात्रै पनि तपाईँले चाहिँ राम्रो तरिकाले त्यो केटाकेटी पाल्ने मात्रै होइन तपाईँले दुई चार पैसा कमाउनै सक्नुहुन्छ.
1: त्यो हुनुको कारण हामीले खेती प्रणालीमा अथवा यो मौसममा सिंचाईमा प्रविधिको प्रयोग गरेर हो कि अथवा नयाँ नयाँ खालको बिउ बिरुवाको विकास भएर त्यो बारेको अध्ययन अनुसन्धान भएर हो.
18: एउटा चाहिँ तपाईँको बिउ के भयो भने मैले पहिल्यै भनिसकेँ, पहिला जो कुरा बिग्दैन थियो अहिले त्यो कुरा बिग्छ. पहिला अमृसा तपाईँको अमृसाको जंगलै भए पनि तपाईँको त्यहाँ बेर्न बिग्छ यस्तो गर्छ भने तपाईँ पनि सानो थाहै थिएन, मलाई पनि थाहा थिएन, किन बिग्दै बिग्दैन थियो. अनि अहिले चाहिँ तपाईँको त्यो अमृसो खोजी खोजी आउनुहुन्छ अनि त्यो कुचोको लागि फेरि माथिको फुल लिन आउनुहुन्छ होइन, आउनुहुन्छ नि त. अहिले त उत्पादन गरेर घर राख्ने भने बेच्न जानु पनि पर्दैन, घरै घरै आउनुहुन्छ बजारले गर्दाखेरि, बजारमा के डिमान्ड छ त भन्ने कुरा.
1: जति पनि स्थानीय सरकार अथवा प्रदेश सरकार संघीय सरकार र प्राविधिक रूपमा जुन खालको पहुँच किसानमा बढ़िरहेका छ, वातावरणको स्थिति अथवा मौसम बिउ बेर्नामा राम्रै सहयोग पुगिरहेका छ किसानलाई अथवा केही अझै पनि त्यस्तो अभाव.
18: हजुरले रिपोर्टै मैले हजुरलाई अनुरोध गरे बनाउनलाई, जुन पालिकाले जुन स्थानीय तहले कृषि क्षेत्रमा तपाईँको चाहिँ दिल खुलेर त्यस लगानी गरेको छ र दिल खुलेर कृषकहरूलाई प्रेरणा दिइरहेको छ कि तपाईँले यो गर्नुहोस् हामी सहयोग गर्छौं, सबैभन्दा बढी तपाईँको आमदानी भनेको त्यो पालिकाको कृषि क्षेत्रमा लगानी गरेको पालिका सफल पनि छ र त्यहाँ सबैभन्दा धेरै मान्छेहरू रोजगारीमा आबद्ध पनि छन्.
6: नेपालमा गत दुई महिना यता बर्ड फ्लूको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकार किसान र उपभोक्तामा चिन्ता बढ़ेको छ. प्रतिनिधि सभाका विपक्षी दलका सांसदहरूले सदनमा सभामुखको भूमिकामा प्रश्न उठाएका छन्. सत्तारूढ़ दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाहले एक हप्ताभित्र संसदलाई सम्बोधन गर्ने बताउनु भएको छ. मध्य प्रदेशमा लामो समयदेखि देखिँदै आएको सत्ता गठबन्धनभित्रको तनाव पन्ध्र बुधे सहमतिसँगै टुंगिएको छ. वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह विरूद्ध पक्राउपूर्जी जारी भएको छ र नेपालकी युवा टेबल टेनिस खेलाड़ी योंगी पौडेलले दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो स्थान हासिल गर्नुभएको छ. अवस्था आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी रवि दिताललाई धन्यवाद. भोलि जेठ 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु. नमस्कार, शुभरात्री.

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 MHz
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555 0845410100 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: 6.9 inch Sanda display, AI powered camera, 3 years warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitna barambar.
1: के तपाईँ कब्जियत फाइल फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
2: सम्पर्क नम्बर 0845410043 9863023422।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।

0: रेडियो पावर घटना विषय को सशक्त संवाद
1: साहब म तपाईलाई कार्यक्रम रेडियो पार्टमा स्वागत गर्छु।
2: हवस् हवस् धन्यवाद नमस्कार।
1: अब एमाले सचि हो, एमाले आफूलाई पुनर्गठित गर्ने भनेर निकै सुझबुझ ढंगले अगाडि बढेको देखिन्छ। कार्यकर्ता तहमा पनि त्यो उत्साह छ कि यो बेकारको आवरणको भनिन्छ नि नकली कुरा हो।
2: अब निराश हुनु हुँदैन, आशा त आशावादी भरे चल्नुपर्छ दुनियाँ संसारमा।
1: हजुर,
2: तर त्यो आशा भरोसा राख्ने मान्छे अलि दूरदृष्टिवाला अलि वैचारिक खालका सचेत भएका मान्छेले चाहिँ त्यो धारणा राख्छन्। तर एमालेमा मदन भण्डारीको भावना विपरीतका सरै चारा छलछाम चिकडमबाजी माथिदेखि तलसम्म त्यो खालको चाहिँ एउटा भयावह चाहिँ के भन्दाखेरि अवस्था भएको हुनाले कार्यकर्ताको मन भाँचिया छ, मन कुँडिएको छ। अब त्यो कुँडिएको मनलाई चाहिँ तपाईँको सब्लो बनाउने कुरामा कति काम हुन्छ भनेर विश्वास गर्न सकिने अवस्था छैन।
1: हजुर,
2: ढाँटको निम्तो खाई पत्याउनु भन्छन्।
1: हजुर,
2: र ओली नेतृत्व मैलाई पनि लाग्छ अब सिपीले झुक्याउँदा गरे, माधव नेपालले झुक्याउँदा गरे, ओलीले झन् झुक्याएर छलै पारे। त्यसो भएको हुनाले अब खै अब छुद्रिने मत यो 40-50 वर्षसम्म बिग्रिएको बानी नि छुद्रिन्छ भन्न चाहिँ अलिक गाह्रै छ। त्यही पनि सुधार्न सकिने कुरा पनि थियो, तर यहाँ त अति भक्ति चौर लक्षण चोरको लक्षण के हो भने अति भक्ति पाउ पसारा पर्ने दास हुने चाहिँ गगन थापाले भनेको जस्तै दास र लासको पार्टी भइसकेपछि अब मान्छे त तिनी हुन्, प्रवृत्ति सचिया छैन, विचार त्यही छ। शेरजन राईको कुरा सुन्छु मलाई नजिक भए ती हकार पकार गर्नु जस्तो लाग्छ। यस्तो चरित्र चिन्तन बोकेर अनि लुगा मात्रै फेरेर मन चाहिँ ऊ कालो मैलो कपटपूर्ण मन राखेर कसरी जान्छ? अब त्यो जान छ सत्ता गरी गर्दाखेरि।
1: अनि डाक्टर साहब, जस्तो तपाईँ गाउँ गाउँमा ग्रास रुटका मानिसहरूसँग हुनुहुन्छ, एमाले कार्यकर्तासँग पनि हुनुहुन्छ, तपाईँ प्राध्यापक हो, आलोचनात्मक चिन्तन तपाईँमा छ, कार्यकर्ता तहमा आम मान्छेले चाहिँ अहिले एमाले पुनर्गठन थालो, बहादुर थापा बादलकै नेतृत्वमा पनि अब कार्यदल गठन भयो, विद्या भण्डारीलाई हिजोको दिनमा तथा नाम गरियो, आजको दिनमा फेरि उहाँको सदस्यता कायम गरियो र मागेको जिम्मेवारी दिने पनि भनेका छन्। अब हामी एक हुन्छौ, मिलाउँछौ, अघि बढ्छौ, नेतृत्व पुनर्गठन हुन्छ, पार्टी पुनर्गठन हुन्छ भनेर जो कम्मर कस्या छन् नि, यसले कति उत्साह थपेको छ कि तपाईँले अघि भने जस्तो कि आँट्नेले जान्छ कि ढाँट्ने जान्दछ भने चाहिँ बाटोमा छ भन्ने हो के भनिरहेछन् मान्छेहरू चाहिँ? तपाईँको कुरा होइन, आम कार्यकर्ताले के भनिरहेछन् म तपाईँलाई त्यो सोध्दैछु। गाउँमा भएको
2: हो भने मेरो कुरा होइन, मान्छेले पत्याउनु पर्यो के
1: होइन पत्याउने, तपाईँको आफ्नो धारणा मैले सोधिरहेको छैन, आम कार्यकर्ता तपाईँ गाउँमा भएकोले आम कार्यकर्ताको धारणा के छ?
2: होइन हिजो हेर्नु न, मदन भण्डारी फाउन्डेसनको एउटा कार्यक्रम छ यहाँ।
1: हजुर,
2: फाउन्डेसन अगाडि बढ्नु पर्ने पार्टीको नेता भजक्क परेर मञ्चमा टन्न बसेका छ, राखेका छौँ हामी।
1: हजुर,
2: पार्टी पहिले अगाडि बढ्ने, जनता जनशक्ति जनमोर्चा संगठन अरू संस्थाहरू अगाडि बढ्ने कि पछाडि बढ्ने भन्ने कुरा विधि पद्धति सबै कन्ठै छ। मदन भण्डारीलाई नै नचिनेर मदन भण्डारीको नेतृत्व विचार दृष्टिकोण नबुझ्नेहरूका कारण यो पार्टी फला परेको हो भनेर डोरमणि पौडेलले उल्लेख गर्नु भएको छ। हिजो अस्ति केही समय अगाडि मदन आचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा, स्मृति दिवसको अवसरमा। त्यसैले चारैतिर निराशा छ, घना निराशा छ, तर अब चाहिँ सरी भन्ने, कमजोरी स्वीकार गर्ने यो खालको कुरा चाहिँ आएको छैन। अहिले पनि फरक बटारिएको, निचोरिएको, निमोक्षेको कुरा आइरहेका छ। त्यसो भएको हुनाले तर कतै छ भन्दाखेरि एमाले हुँ भनेर अगाडि ठिङ्ग उभिएर बोल्न पनि यहाँ कतै भन्दाखेरि एउटा माहौल अलिकति खराब अवस्था छ। जान्दाखेरि अझै पनि सपार्न सकिन्छ, तर त्यो कम्मर कसेर हुँदैन कि? यो पङ्खेजुली खेल्नु, लाप्पा खेल्न जाने हो र कम्मर कस्नु? मदन भण्डारीको विचार चिन्तन दृष्टिकोण बुझ्ने कति छन् भन्दाखेरि मैले भर्खर एउटा मैले लेख लेखेँ, त्यो लेख पढे लेख्दाखेरि मैले बुझेँ मदन भण्डारी जतिको त हामीले यो नेता अहिलेका जुन नेता छन् नि 198 मदन भण्डारीले चिनेका छैन, ल ग्यारेन्टी हुनु ठोक्कु। अब मेरो
1: तपाईँ एउटा चिन्तक भएको हिसाबले चाहिँ एमाले पुनर्गठित हुँदैछ त?
2: होइन, पुनर्गठन गर्ने अनुहार के हो?
1: विद्या भण्डारीले अगाडि विद्या भण्डारीलाई अगाडि सार्दै हुनुहुन्छ, उहाँहरूले देख्नु भएन
2: के सार्दै हुनुहुन्छ?
1: विद्या भण्डारीलाई मागेको जिम्मेवारी दिने पार्टी सदस्यता नभएर
2: विद्या भण्डारीलाई सार्ने कुरा त त्यो चाहिँ के भन्दाखेरि अतिचार गर्दा गर्दा आफैबाट चाहिँ के भने दिक्क वाक्क भएर भित्र आफै गलेर एकदम चाहिँ गरिब भएपछि बाध्यता वस्तु स्वीकार गर्न बाध्यता भएको हो। अझै पनि उहाँलाई कसरी अगाडि बढाउँछन् भन्ने कुरा विक्रमबाजी हामी बुझ्दैनौ। त्यहाँ पौडेल छैनन्, पोखरेल छैनन्। त्यहाँ
1: उहाँहरू त किनारा गीत भइसक्नु भयो। विष्णु पौडेल, शंकर पोखरेलहरू जिम्मेवारी लिएर बाहिर पुग्दै हुनुहुन्छ अब।
2: ए उहाँहरूका अघि पछिका जत्था तपाईँले हेर्नु भएको छ?
1: त्यो भनेको के हो?
2: जत्था बोकेर बसेका जत्था आवश्यक पर्यो भने मुठभेड गर्न तयार हुन्छ नि यहाँ मान्छे। हामीले बुझाएको छैनौ। हिजो चाहिँ के भन्दाखेरि कबाट अ आ ईबाट बोल्न नदिएर गिँबाट बोल्नुपर्छ भन्ने हेर्ने शंकर पोखरेल। गिँबाट बोल्दाखेरि अबाट बोल्दाखेरि अष्टलक्ष्मी ईश्वर पोखरेल अनि त्यसलाई अमृत बोहराले बोल्दाखेरि पार्टीका नेताहरू केन्द्रीय सदस्यहरू भड्किन्छन् भनेर गाँसो पाएर गिँबाट सुरु गर्नुपर्छ नेताले बोल्न भन्ने यी उल्टा पुल्टा यी अपव्याख्या एक निकृष्ट घटिया खालको चिन्तन छ। अब सुधिर र सुधार्न सकिन्छ, म चाहिँ सुधार्न सक्छु भन्छु के म, तर त्यो नेतृत्वमा अहिले मदन भण्डारीको त छेउ पुच्छर नभएका मान्छेहरू 98% अहिले यही बाँधेमा पार्टीमा नेतामा माथिमा। त्यसैले अब यिनले
1: पुनर्गठन गर्ने अनुहार त्यो विद्यादेवी भण्डारीको अनुहार होइन, त्यसो भए
2: होइन
1: उहाँको अनुहार राखेर अब पुनर्गठित गर्ने कम्युनिस्ट आन्दोलन भन्दाखेरि तपाईँलाई किन टाउको दुख त?
2: ए भ मेरो के टाउको दुख्नु? मलाई त केही चाहिएको छैन, 73 वर्ष मान्छे मलाई केही चाहिएको
1: छैन। तपाईँ प्राध्यापक एउटा चिन्तक हो, तपाईँलाई म त्यही भएर सोध्दैछु। विद्या भण्डारीलाई अघि सारेर उहाँहरूले एउटा कम्युनिस्ट आन्दोलन पुनर्गठन गर्छु भन्दा तपाईँको के बिग्रिन्छ?
2: विद्या छैन, कम्युनिस्ट आन्दोलन होइन, एमाले चाहिँ ज्वरो बनाउन पहिले।
1: अनि तपाईँ चरक्क चर्किसक्नुभयो विद्या भण्डारीलाई अघि साध्ने अरे भन्दाखेरि तपाईँले पोखरेल र पौडेल भन्नुभयो, तपाईँ आफै चरक्क भएपछि तपाईँलाई टाउको दुख भन्न बुझेन?
2: हेर्नुहोस्, मौकामा रिसाउनु पर्छ, रिस पनि सौन्दर्य हुन्छ।
1: हजुर,
2: देशलाई घात पर्या बेला, देशलाई चाहिँ अत्याचार गरेको बेला नरिसाए कहिले रिसाउने?
1: त्यही त, अब एमाले पुनर्गठन र एमाले एकीकृत भनेको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्व हो उहाँहरू, तपाईँको के हो धारणा?
2: त्यो त अहिलेको अवस्थामा उहाँ बाहेकको अवस्था छैन। उहाँ बाहेक नेतृत्व गर्ने ल्याकत ताकत भएको, उचाइ भएको, अस्ति उहाँले पनि संस्कृत महेन्द्र संस्कृत विश्वविद्यालयमा उहाँले बोल्नु भएको छ, मदन भण्डारीको विचार चिन्तनबाट म प्रभावित छु भन्नु भएको छ। मदन भण्डारी भने पनि तपाईँलाई एउटा बताइदिऊ, तपाईँलाई श्लोक बताइदिउँ एउटा, मदन भण्डारी त्यो शिक्षा र त्यो सन्देशबाट पनि आफूलाई उठाएको मान्छे हो। उहाँले के भन्नुहुन्थ्यो? उत्तम हेतु क्षण उत्तम मान्छे एकछिन रिसाउँछ, मध्यम मान्छे 2 घन्टा रिसाउँछ।
1: तपाईँको टेक्निकली बिग्रेर आयो, फेरि एकपल्ट भन्नु त।
2: मान्छे 2 घन्टा रिसाउँछ, यस्तो दर्जाको मान्छे अहोरात नै रिसाउँछ, हसिया र निकृष्ट मान्छे चाहिँ मरुन्जेली रिसाउँछ, रिस पालेर बस्छ, गोमन साप जस्तो कतिखेर थुम्छ कतिखेर मार्छ के छैन। त्यस्तो चिन्तन बोकेका मान्छेहरू मदन भण्डारी पनि एकछिन रिसाउने सत्य छ, रिस पालेर बस्छन् मान्छे। अब त्यो लागतको शिक्षा विद्या भण्डारीमा रहेछ, त्यसो भएको हुनाले उहाँको नम्रता अति भद्रतालाई चाहिँ तपाईँको के भने कमजोरी छानेर अब यसरी के गलमल गरियो, अझै पनि के हुन्छ भन्ने कुरा म चाहिँ म विश्वास गर्न सक्दिनँ। किनभने पटक पटक धोका खाएपछि षड्यन्त्र विक्रम गरेपछि अब फेरि के षड्यन्त्र गर्छन् म भन्न सक्छु।
1: तर केपी ओलीले बाटो सचाइसक्नुभयो, अब पार्टी पुनर्गठन भनेर कार्यदल पनि भनिसक्यो।
2: उहाँले त कतिवटा के भन्नुभयो भन्नुभयो नि विद्या भण्डारीलाई सदस्यता दिने
1: अहिले कार्यदल उहाँले कार्यदल बनाइसक्नुभयो पार्टी पुनर्गठनको।
2: कसलाई कार्यदल? कार्यदल बनाउँदाखेरि ईश्वर पोखरेल भन्ने मान्छे त्यहाँ कहाँ गए? सुरेन्द्र पाण्डे त्यहाँ कहाँ गए? अरू कहाँ गए? आफ्ना आउसे पाउसे राखेर म जान्दिनँ, हामी चिन्दैनौ, आगर त अलङ्कार बुझेनौ, हामी अझै पनि षड्यन्त्र छ, अझै पनि षड्यन्त्र छ, होस गरेर बस्नुपर्छ
1: भनेको एमाले पुनर्गठित हुँदैन त्यसो भए तपाईँको विचारमा?
2: पुनर्गठित त अब ओलीलाई मन परेका मान्छे राखेर पुनर्गठन गर्ने होला। अब आशा सञ्चार गर्ने खालको काम मैले अहिले देखाएको छैन। त्यहाँ चाहिँ के भने सचिता रहेका मान्छेहरूको जुन बोली वचन अहिले फेसबुकमा सामाजिक सञ्जालमा आइरहेको छ।
1: तर शेरधन राईले एउटा अन्तर्वार्तामा मैसँग भनिसक्नुभयो एमालेको अबको नेतृत्व विद्यादेवी भण्डारी, अर्ली महाधिवेशन वा अहिलेका सम्पूर्ण कमिटीहरू भङ्ग गरेर उहाँको नेतृत्वमा पार्टी अघि बढ्छ विद्या भण्डारीको नेतृत्व।
2: अब त्यो यसरी
1: शेरधन राईको बनाइयो, शेरधन राईले भनिसक्नुभयो अब विद्यादेवी भण्डारीको नेतृत्वमा एमाले अघि बढ्छ।
2: जता मल्कु उता ढल्कु हो त्यो उहाँको हामीलाई थाहा छ। प्रदेशमा मुख्यमन्त्री हुँदाखेरि उहाँले गरेका कामहरू सबै थाहा छ। कोशी प्रदेशको नामकरण गर्न नदिने जातीय उचाल पछार गरेको हामीलाई थाहा छ। मुख्यमन्त्री भएको भोलि पर्सिपल्ट नयाँ गाडी एकदम करोडौँको गाडी किनेको हामीलाई थाहा छ। सब चाहिँ के भने आफ्नो क्षेत्रमा चाहिँ ओखाइ पोखाइ योजना बनाउने, त्यही भोजपुर मात्र अर्को क्षेत्रमा चाहिँ थोपो सुको चाहिँ सेवा सहयोग दिने नदिने, अनि मै राजा मै महाराज हुने, त्यही कारणले यसपालि 2000 मात्रै उहाँ हार्नु भएको हो। एमाले हराएको हुन् मलाई
1: होइन त्यो त एउटा पाटो छ, तर उहाँले भन्दै हुनुहुन्छ अब एमालेको पुनर्गठन हुँदैछ र विद्या भण्डारीलाई पार्टीले उपयुक्त जिम्मेवारी दिन्छ र उहाँले भोलिको दिनमा एमाले हाक्नुहुन्छ। त्यो बाटो खुल्ला भयो उहाँले भनेको कुरा
2: भन्नुभयो होला, हिजो भन्नुभयो, आज के भन्नुहुन्छ भोलि के भन्नुहुन्छ हेर्दै जाउँ न। एउटै कुराबाट तपाईँको के भने मान्छे नि कम्युनिस्ट आउनु के भने सधैँ इमान्दार हुनुपर्छ, सधैँ तपाईँको के भन्दाखेरि सच्चाइमा राख्नुपर्छ। कहिले इमान्दार हुने, कहिले बेइमान हुने, कहिले यता लाग्ने, कहिले उता लाग्ने, जता मलको उता ढल्कु गर्ने र पार्टीलाई यो तहसम्म सत्य नाश पार्नका लागि अगाडि बढेका मान्छेहरूको अब म चाहिँ प्रचार गर्दिनँ म।
1: त्यसो भए के एमाले नासिन्छ कि यो पुनर्गठित हुन्छ? किनकि अहिले बादल बाहेक एमाले भित्र पार्टी पुनर्गठन गर्नुपर्छ भनेर सम्पूर्ण नेताहरू लागिसक्नु भयो, सम्पूर्ण शंकर पोखरेल, विष्णु पौडेल, खगराज अधिकारी, यमलाल कडेल, धिकमत कार्की, शेरजन राई, डाक्टर राजन भट्टराई, महेश बस्नेत,
2: भट्टराई नभनिकन त जिल्लामा आउनै सक्दैन अहिले।
1: ए
2: जिल्लामा मैले भनेको छु, च्यासोमा मैले भनेको छु, तपाईँहरू नआउनु होला कोशी प्रदेशमा, डन्डा लिएर म अगाडि बढ्छु, होस गर्नु होला। कसैलाई मन परिगर्ने हाम्रो जनताको लेडीको पैसा उठाएर तपाईँको जनताले खुन पसिना दिएको पैसा उहाँ कसलाई ऋण खाएर सरकारमा हुँदा ऋण खाएर गर्ने यस्तो बिजी बिल्ली बासी हरिबिजोको अवस्था ल्याउने यिनलाई पत्याउँछन्। अहिले यिनलाई साइड लाउने हो, अब यिनको हारी मैले चल्नेवाला छैन। नयाँ मान्छे आउँछन्, नयाँ शक्ति आउँछन्, तल प्रतिभा छन्, राईसँग भिड्ने अनेकौं शक्तिशाली राईहरू छन्, लिम्बूहरू छन्, सम्पूर्ण समुदायका मान्छे छन्। अब कुनै शेरजन राईको दिशा होइन यो पार्टी। अब
1: के त्यसो भए सुवाङ नेम्बाङलाई अगाडि बढाउनु पर्छ?
2: सुवाङ नेम्बाङ बराबरको मान्छे अब अहिले चाहिँ खोज्ने हो भनेदेखि क्या शेरजनले भ्याउँदैन के कुरा गर्नुहुन्छ?
1: सुवाङ नेम्बाङहरूलाई अगाडि बढाउनु पर्छ त्यसो भए।
2: एकदम एकदम वर्ष वर्ष बाबा छिया परेको हो, छिया परेको सामग्री काम लाग्छ, दुलो परेको, पाल परेको, धमिरा लागेको, बाहिर सुट टाई लाएर तेल चिटिका परेर हिँडेर हुन्छ, टाई सुट लाएर हिँडेर हुन्छ, भित्र सबै खिया परेको छ, धोद्रो परेको छ, धमिरा लागेको छ, मान्छे उभिएर बोल्न सक्दैन, जबलको बारेमा दसवटा कुरा राम्रा कुरा भन्न सक्दैन, यहाँ आएर त्यहाँ त्यहाँ गरेर हिँड्छ, एउटा गदी मती मती बुद्धि केही पनि छैन, चिन्तन केही छैन, जनताको परिभाषा गर्न आउँदैन, मार्क्सवादी परिभाषा, यस्तो नेता काम लाग्छ? जनताको परिभाषा के हो सोध्नु त, त्यहाँ शेरजनलाई सोध्नु ल, लो सोध्नुहोस् मार्क्सवादी परिभाषा के हो? अब यिनका फुटानी चल्दैन हेर्नुहोस्।
1: अनि के हुन्छ त अब एमाले चाहिँ
2: आउनु पर्यो, मैले होइन होइन अब आउनु पर्यो।
1: तपाईँको के हो त, तपाईँले दिने सुझाव के हो त यो पार्टी पुनर्गठनको?
2: केही होइन, अझै पनि के छ भने हामी त अब के गर्ने, बाहिरबाट ल्याउन मिल्दैन, यी मान्छे हुन्, तर सच्ची म सुध्रे, मैले गल्ती गरे, माफी माग्नु पर्यो। जनताको प्रतिनिधि, जनताको प्रतिनिधि चुनावको बेला मैले 10 मण्डल नमस्ते गर्ने मान्छे, अरू बेला चाहिँ के भने आफ्नै स्वरलाई चाहिँ हेपेर चाहिँ के भन्दाखेरि बोल्दै नबोल्ने, टेलिफोन उठाउँदैन, हेमराज राईको टेलिफोन नउठाउने मान्छे मलाई थाहा छैन। हेमराज राईलाई छेउ कुना लगाएर चाहिँ तपाईँको के भन्दाखेरि छेउ पर नदिने खालको चरित्र राई राईमा देखि देखाएको छैन हामीले। अनि यी राई हुन् कि भाइ हुन् कि पार्टी हुन्, यी नेता हुन्, यी राई हुन्, जाति हुन्, जनजाति हुन्, जनजाति तुस बोकेका छन्, अहमको तुस बोकेका छन्, यिनले आफूलाई फेर्नका लागि अब आएर तल आएर नमस्ते गर्नुपर्छ। यी कोशी प्रदेशमा आएर सुनसरीमा आएर चाहिँ के भन्दाखेरि पहिले पहिले यस्तो हुङकार गर्ने, राजा महाराजा जस्तो व्यवहार गर्नेले के भने भन्नु, केही कमजोरी छ भने भन्नुहोस्, नीति छर्ने हो कि नेता छर्ने हो भन्नुहोस्, कुरा राख्नु भनेर नम्र निवेदन गरेर ड्युटी गरेका हामीले थाहा छैन।
1: त्यही त एमाले पुनर्गठनको अचुक उपायहरू के हुन् तपाईँलाई म यो सोध्दैछु।
2: अचुक उपाय के हो भने सैद्धान्तिक वैचारिक रूपमा जबजा पढ्नु पर्यो, यी नेताले जबजा पढाएका छैनन्, जबजा बुझेका छैनन्, मदन भण्डारी नै बुझेका छैनन्।
1: होइन त्यो एमालेको तपाईँ त्यतातिर नजानु, सिद्धान्तको कुरा नगर्नु र जनतासँग भिजिने कुराको तपाईँले उपाय बताउनुहोस्।
2: ए बाबा, जनतामा भिज्नलाई पनि त तपाईँको जनप मैत्री हुनु पर्यो, कार्यकर्ता मैत्री हुनु पर्यो, स्रष्टा मैत्री हुनु पर्यो, होइन मैत्री भाव हुनु पर्यो, भित्र राजावादी तुस राखेर अहम भएर चाहिँ के भन्दाखेरि एकदम निमोठिएको निरङ्कु स्वेच्छाचारी वा चाहिँ के भन्दाखेरि यो नोकरशाही जनवादको भित्र चाहिँ बाक्लो भोटो लाएर अनि बाहिर निच्चे निच्चे गरेर दाँत देखाएर हुन्छ बेहोरा सपार्नुपर्छ।
1: त्यही त जनतामा आज हराएको एमाले अब जनताकै प्रिय बन्न तपाईँले 5 वटा सुझाव दिनुहोस् त बुदागत रूपमा के के गर्नुपर्छ।
2: 5 वटा सुझाव दिँदाखेरि अहिले ओलीलाई मैले त पहिले नै भने हो उहाँहरूलाई, ओलीलाई तपाईँहरूले चपरी मुनि पार्न खोज्दै हुनुहुन्छ, पार्दै हुनुहुन्छ, अग्रिम बरालो भनेर युवराज कुमारलाई, गुरु बराललाई, इनिसिएटरलाई मैले भने होइन, अब यो टिमबाट काम छैन,
1: एउटा टिम फेर्ने
2: टिम नफेरि हुँदै हुँदैन
1: एउटा टिम फेर्ने एउटा सुझाव ल दोस्रो सुझावमा जानु
2: एउटा टिम फेर्ने अर्को चाहिँ जनताको मदन भण्डारीको चरित्र चिन्तनको जो कुरा हो त्यो गहिरो रूपमा अध्ययन गर्ने मनन गर्ने प्रशिक्षित हुने
1: त्यसको सार के हो त्यो भन्नु न त्यो मदन भण्डारीको सबै अहिलेको पुस्ता र जनताले बुझ्दैन नि तपाईँले भनेको सार बुझाउनुहोस् नेतालाई होइन
2: जनतालाई बुझाएकै छैन त पटमूर्ख कार्यकर्तालाई पटमूर्ख बनाएपछि कहाँ बुझ्छन्
1: अनि दोस्रो सुझाव के त तपाईँले त्यो भनेको सार के हो
2: मदन भण्डारी जस्तो इमान्दार हुनु पर्यो के अरे पारदर्शी हुनु पर्यो लोभ मोहमा मगन मस्त हुनु भएन लोभी हुनु भएन द्रव्य पिसाद हुनु भएन उहाँको सिद्धान्तलाई आत्मसात गर्नु पर्यो व्यवहारमा अनि सङ्घर्ष अनि सङ्गठनलाई चाहिँ मजबुत आफ्नै टिके प्रथा हटाउनु पर्यो योग्यता क्षमता भएको मान्छेले चिनेर बुझेर आलोचनात्मक के भए पनि त्यसले चाहिँ पार्टीलाई छिङ्ग उभ्याउँछ अगाडि बढाउँछ भन्ने इमान्दार मान्छेलाई पो पत्याउँछ
1: तेस्रो सुझाव के हो तपाईँको
2: तेस्रो सुझाव त अब चाहिँ के भन्दाखेरि सघन ढङ्गले छलफल प्रशिक्षणै गर्नुपर्छ नेताहरू केही बिचमा माथिल्लो तहमा
1: ओके पाँचौ सुझाव नेता बनाउने कुरा होइन मैले तपाईँलाई जनतासँग एमाले बनाउने कुरा सोधिरहेको
2: ठिक छ पाँचौ सुझाव के हो भन्दाखेरि पाँचौँ सुझाव चाहिँ अब ओली कामरेडले कहिले जाने हो उहाँ कहिले के
1: भने त्यो त तपाईँले एकमा भनिसक्नुभयो यो टिम काम छैन सबै फेर्ने त्यो एकमै भनिसक्नुभयो पाँचौँ सुझाव भन्नु न
2: एकमा भने ठिकै छ
1: पाँचौँ सुझाव भन्नुहोस्
2: अब पाँचौँ सुझाव चाहिँ के भन्दाखेरि अब यो वास्तवमा यो आमूल परिवर्तन गर्ने सोच दृष्टिकोणमा प्रतिबद्ध हुनु पर्यो कि यो त सरकार बनाउने खाने पिउने मोजमती गर्ने गाडी घोडा चढ्ने संसदीय अभ्यास मात्रै होइन मदन भण्डारीको कुरा संसदमा रमाउने मन्त्री भएर पनि सभासद भएर खाने मात्रै होइन आमूल परिवर्तनको सोच यिनीहरूसँग छैन त्यो आमूल परिवर्तनको सोच नेताहरूमा आउनुपर्छ ल्याउनुपर्छ र प्रशिक्षित हुनुपर्छ
1: हस् थ्याङ्क यू सो मच
2: हवस् धन्यवाद नमस्कार
0: रेडियो पावर घटना विषयको सशक्त संवाद
3: हजुरको रेडियो 102.1 मेगा
4: लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
5: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
6: हो र
5: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध
9: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम ठेगाना ब्याच नम्बर उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं
8: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं
9: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं
8: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ नपकाऊ
9: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं
8: ढुसी परेका किरा लागेका अस्वाभाविक गन्ध भएका खाद्यान्न तरकारी र फलफूल उपभोग नगरौं
9: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
8: र स्वच्छ खाऊ स्वस्थ बनाऊ
9: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली फोन नम्बर 0 47 52 14 13

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्नी।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त?
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
2: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
1: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
1: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
2: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
1: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
0: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: 6.9 डिस्प्ले, AI powered camera, 2 वर्षको वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
1: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।

0: काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी,
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
7: सूचना
8: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्ष्य समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
7: जिल्ला अस्पताल रामेछाप।
0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
9: साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा विपक्षी दलहरूको चर्को विरोध पश्चात प्रधानमन्त्री छिट्टै संसदमा आएर जवाफ दिने सभामुखको आश्वासन।
10: सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ। सम्माननीय प्रधानमन्त्रीज्यू आउने तयारी गरिरहनु भएको छ।
9: इबोला फैलिएको कंगोमा खटिँदै आएको नेपाली सेनाले अहिले कस्तो सजगता अप्नाउँदैछ?
11: कुनै पनि व्यक्तिहरू नेपाल आउनुपर्ने अवस्थामा 21 दिनको आइसोलेसन बस्नुपर्ने गरी नै मिलाइएको अवस्था छ।
9: अनि अमेरिकाद्वारा दक्षिण इरानमा ताजा आक्रमण, जवाफी कार्यवाही गर्ने आफ्नो अधिकार रहेको इरानी सेनाको भनाई। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकाले इरानी क्षेप्यास्त्र केन्द्र र बारूदी सुरुङ बिछ्याउन प्रयोग हुने डुंगाहरू लक्षित आक्रमण गरेपछि इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कर्प्सले युद्ध विराम उल्लंघन विरूद्ध प्रतिकार गर्ने अधिकार आफूसँग रहेको बताएको छ। इरानी सेनाले आफ्नो रक्षा इकाईले अमेरिकी ड्रोन खसालिदिएको र इरानी हवाई क्षेत्रमा प्रवेश गरेको एउटा लडाकु विमानमाथि गोली चलाएको बताएको छ। अमेरिकाले यसको पुष्टि गरेको छैन। इरानको पछिल्लो प्रतिक्रिया अघि देशका सर्वोच्च नेता मुज्तबा खामेनेईले अमेरिकी सैन्य अखडाका लागि खाड़ी राष्ट्रहरू सुरक्षित आश्रय स्थल नहुने चेतावनी दिएका थिए। इरानी अधिकारीहरूले अमेरिकासँग सम्भावित सम्झौताबारे कतारमा छलफल जारी राखेका छन्। बीबीसीका कूटनीतिक संवाददाता जेम्स ल्यान्डेल भन्छन्, इरानका सर्वोच्च नेता मुज्तबा खामेनेईको स्वास्थ्य अवस्था र उनी कहाँ छन् भन्ने कुरा स्पष्ट छैन। उनले सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै खाड़ी क्षेत्र अमेरिकी फौजका लागि सुरक्षित स्थान नहुने बताएका छन्। बीबीसी संवाददाता जेम्स ल्यान्डेलको भनाई। ब्रिटेनका प्रधानमन्त्री कियर स्टारमरले सरकारले सामाजिक सञ्जालमा बालबालिकाहरूको सुरक्षाका लागि आमूल परिवर्तनको नयाँ नीति ल्याउन लागेको बताएका छन्। उनले ठूला सामाजिक सञ्जाललाई नियमनका लागि छिट्टै कदम चालिने बताए। यसअघि ब्रिटेनका प्रमुख डाक्टरहरूले करिला उमेरका मानिसहरूका लागि सामाजिक सञ्जाल धूमपान जत्तिकै जोखिमपूर्ण रहेको बताएका थिए। भारतमा अत्यधिक गर्मी बढेसँगै राजधानी दिल्लीमा खटिएका ट्राफिक प्रहरीहरूलाई सौर्य ऊर्जाबाट चल्ने वातानुकूलित हेलमेट दिइएको छ। दिल्लीमा यो वर्ष मे महिनाको तापक्रम औसत भन्दा धेरै देखिएको छ। गर्मीको असर पूरै भारतभरि परेको छ। यसको सबैभन्दा ठूलो मारमा श्रमिकहरू परेका छन्। दक्षिण राज्य तेलंगानामा मात्र यो वर्ष लूका कारण कम्तीमा 16 जनाले ज्यान गुमाएका छन्। गर्मीका कारण महाराष्ट्रमा सबैभन्दा महँगोमा बिक्री हुने अल्फोन्सो आँप नपाकी सड्न थालेका छन्। वैज्ञानिकहरूले दक्षिण एसियाली क्षेत्रमै रातको समयमा पनि न्यूनतम तापक्रम बढ़ी देखिएको बताएका छन्। इबोला संक्रमणको केन्द्रबिन्दु मानिएको कंगो गणतन्त्रको इतुरी प्रान्तका सैन्य गवर्नरले भाइरस नियन्त्रणका लागि जारी संघर्षलाई स्रोत साधनको अभावमा लड्नु परेको युद्धसँग तुलना गरेका छन्। उक्त प्रान्तमा विनाशकारी अवस्था रोक्नका लागि प्रयासहरू तीव्र बनाउन पनि उनले स्वास्थ्य अधिकारीहरूलाई आग्रह गरेका छन्। उनले डीआर कंगोले इबोला नियन्त्रणमा गरिरहेको प्रयास अनुगमनका लागि आउन लागेका विश्व स्वास्थ्य संगठनका प्रमुखसँग पनि कुरा गरेका थिए। र ब्रिटिश पेट्रोलियम बीपीका अध्यक्ष नियुक्तिको एक वर्ष नपुग्दै पदबाट हटाइएका छन्। उक्त कम्पनीका एकजना स्वतन्त्र निर्देशकले स्वीकार गर्न नसकिने समस्या देखिएका कारण संचालक समिति उक्त निर्णयमा पुगेको बताएका छन्। यो निर्णयको खबरसँगै बीपीको शेयर मूल्यमा 6% गिरावट आएको छ। यो बीबीसी नेपाली सेवा हो।
12: प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह छिट्टै संसदमा जवाफ दिन आउने तयारी भइरहेको बताएका छन्। सत्ताधारी दल रासोपाका प्रमुख सचेतकले प्रधानमन्त्री एक हप्ताभित्रै आउने जानकारी दिए। केही समय यता विपक्षी दलहरूले प्रधानमन्त्री संसदमा प्रश्नोत्तरका निम्ति उपस्थित हुनै पर्ने भन्दै विरोध प्रकट गर्दै आएका छन्। एक रिपोर्ट। केही दिन यता लगातार विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै विरोध चर्काउने क्रम आज पनि जारी रह्यो। विपक्षीहरूलाई सम्झाउन आज सभामुखले उनीहरूले प्रधानमन्त्रीबाट जवाफ चाहनु संविधान र नियमसम्मत भएको भन्दै यसबारे प्रधानमन्त्रीसँग आफूले संवाद गरेको र अब छिट्टै आउने तयारी भइरहेको पनि भने।
13: सत्ता पक्षका मुख्य सचेतक लगायतसँग पनि मेरो संवाद भइरहेको छ। त्यति मात्रै होइन, स्वयं सरकारसँग सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ र मैले यहाँहरूलाई दोहोर्याइरहेको छु, सम्माननीय प्रधानमन्त्रीज्यू आउने तयारी गरिरहनु भएको छ। मैले योभन्दा अगाडि पनि यहाँहरूलाई भनेको थिएँ, उहाँले सदनमा भइरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ, सरकार जानकार छ, सामान्य प्रधानमन्त्रीज्यू स्वयं जानकार हुनुहुन्छ।
12: तर त्यसले विपक्षीहरूको चित्त बुझेन। सभामुखले प्रधानमन्त्री आउने मिति तोक्न नसकेपछि उनीहरूले चर्को विरोध जारी राखे। सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुलाखोटीले प्रधानमन्त्री एक हप्ताभित्रै सदनमा आएर जवाफ दिने बताए।
14: वास्तवमा यो संसद वाद विवाद भन्दा पनि छलफल, सैद्धान्तिक छलफलबाटै निकास निकाल्नुपर्ने र परिणाम दिनुपर्ने हो भन्ने हामी सबैलाई अवगत नै छ। सोही कुरालाई मध्यनजर गरी यो छलफललाई अगाडि बढ़ाउने सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ र सम्भवत एक हप्ताभित्रै सदनमा आउने कुरा म सदनलाई जानकारी गराउन चाहन्छु।
12: विरोधकै बीच सभामुखले पर्यटन मन्त्रीलाई पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न दिएका थिए।
15: सम्माननीय सभामुख महोदयको अनुमतिले पर्यटन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
12: प्रतिनिधि सभामा आज शुरूमा 2 घण्टा भन्दा बढ़ी विशेष समयमा विभिन्न सांसदहरूले आफ्नो कुरा राखे पनि विधेयक पेश हुने कार्यसूचीमा प्रवेश गर्न साथ विपक्षीहरूले उभिएर विरोध जनाएका थिए। शुरूमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बास्न थापाले बहुमतले दम्ब देखाएको आरोप लगाइन्। प्रधानमन्त्रीकै कारण संसद र संसदीय समितिहरू प्रभावकारी हुन नसकेको उनले बताइन्।
16: सरकार बहुमतको दम्बमा संसदको गरिमा र प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने दिशातर्फ उन्मुख देखिएको छ। प्रतिपक्षको अवरोध बीच विधेयकहरू पास गर्दा किन बहुमतको दम्ब देखाउनुभयो? सम्माननीय प्रधानमन्त्री र प्रधानमन्त्रीका कारणले संसदीय समितिहरू प्रभावकारी रूपमा काम गर्न सकिरहेको छैन।
12: नेकपा एमालेका सचेतक ऐन बहादुर महरले राष्ट्रपतिलाई अपमान हुने काम भइरहेको आरोप पनि लगाए।
17: अघि यहाँ कुराहरू उठ्यो, संविधान संशोधन सम्बन्धी बहस चाहिँ एउटा कार्यदल बन्दैछ, के गर्न खोज्यो, कस्तो बहस सिर्जना गर्न खोजिरहेको, राष्ट्रपति संस्थालाई रेस्पेक्ट गरेर त्यसलाई चाहिँ बाइपास गरेर सुनिँदैछ, गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले चाहिँ सम्बोधन नगर्ने भन्ने कुरा सुनिँदैछ। त्यसो भएको हुनाले यो गम्भीर प्रश्न छन्, यी गम्भीर प्रश्नका जवाब प्रधानमन्त्रीले यो संसदमा दिनुपर्ने छ।
12: आजको बैठकको पहिलो सत्र केही बेर स्थगन गरेपछि बसेको अर्को बैठकमा पनि शुरूमा विरोध भएको थियो भने पछि विपक्षी सांसदहरूले पनि विधेयकमाथिको छलफलमा भाग लिएका थिए। अब अर्को विषय छोटकरीमा, प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु नभएको बताएका छन्। प्रधानमन्त्री कार्यालयमा आज काठमाण्डु र दिल्ली स्थित युरोपेली संघ ईयू तथा त्यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाण्डु स्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताएको सो कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्रीले नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमान योग्य हुने सुनिश्चित गर्दै लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएको त्यसमा उल्लेख छ। प्रधानमन्त्री शाहले नेपालले सन्तुलित एवं व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पारेको विज्ञप्तिमा उल्लेख छ। भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विश्वका विभिन्न भूभागहरूमा द्वन्द्वले निरन्तर प्रभाव पारिरहेको बेला सर्वसाधारण नागरिकहरूले नै सबैभन्दा बढ़ी पीड़ा भोग्नु परेको भन्दै शान्ति कायम गर्न सैन्य भेड़भन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानूनले प्राथमिकता पाउनुपर्नेमा जोड़ दिएको जनाइएको छ। अफ्रिकी मुलुक कंगोमा अहिले इबोला भाइरसको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्यको आपतकालीन अवस्था आइपरेको भनेको छ। विभिन्न देशहरूले संक्रमण रोक्न विभिन्न कदमहरू चाल्न थालेका छन्। उक्त देशमा शान्ति सैनिकका रूपमा नेपाली सेना निरन्तर खटिँदै आएको छ। यसै सन्दर्भमा साथी पवनराज पौडेलले नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतलाई सम्पर्क गरी इबोला संक्रमण वितरण नदिन सेनाले कस्ता उपाय अप्नाइरहेको छ भनेर सोधेका छन्।
18: कंगोमा तैनात भएको नेपाली शान्ति सैनिक छन्, उहाँहरूको लागि सुरक्षा प्रोटोकल पालना गर्नको लागि चाहिँ निर्देशन दिइसकेको अवस्था छ। अब यो सुरक्षा प्रोटोकल भन्नाले मुख्य गरी चाहिँ यो हाम्रो तीनवटा स्थानमा शान्ति सैनिकहरू तैनात छन्, इतुरी प्रोभिन्सको पेनी, पुनिया र माभिबी भन्ने स्थानहरूमा, र यो मध्ये चाहिँ पुनिया भन्ने स्थान चाहिँ अलिकति बढी संक्रमितहरू रहेको अवस्था छ। यसले गर्दाखेरि नेपाली सेनाको पेट्रोललाई चाहिँ बाहिरभित्रको मुभमेन्टहरू गर्दाखेरि पनि यो आइसोलेसनमा राख्ने गरी नै मिलाइएको अवस्था छ। र नेपालको हकमा चाहिँ नेपाली सेनाले स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालयसँग आवश्यक समन्वय गरेर इमिग्रेसनमा पनि छुट्टै हेल्प डेस्कको स्थापना गर्ने र कुनै पनि व्यक्तिहरू चाहिँ नेपाल आउनुपर्ने अवस्थामा पनि 21 दिनको आइसोलेसन छ, त्यसमा बस्नुपर्ने गरी नै यो मिलाइएको अवस्था छ।
19: यो सन्दर्भमा चाहिँ जुन त्यो अहिले संक्रमण फैलिएको सम्बन्धित देशको हामीले कुरा गर्यौं, त्यहाँबाट नेपाली शान्ति सेनामा गएका सैनिकहरूको त्यहाँको उपस्थिति कस्तो छ र उनीहरूको नेपाल आइजाएको दर चाहिँ सामान्यत कस्तो रहने गर्छ?
18: अब विशेष गरी अहिले यो नेपाली शान्ति सैनिक चाहिँ जुन मनुष्को मिशन कङ्गोमा तैनात भएको चाहिँ 3 महिना अगाडि चाहिँ यो हाम्रो रोटेसनहरू समापन भइसकेको अवस्था छ र त्यहाँ हाम्रो चाहिँ 970 प्लस चाहिँ नेपाली शान्ति सैनिकहरू तैनात छन् र यो नर्मल अवस्थामा अहिले कुनै पनि आइजाई कुनै पनि छैन र कुनै पनि विशेष अवस्थामा चाहिँ यो नेपाल आउनु पर्ने भयो भने यो एक त हाम्रो मिशन इलाकामै हामीले सेक्युरिटी प्रोटोकल पालना गर्छौं, त्यो भनेको उसलाई चाहिँ पहिल्यै छुट्टै राखेर त्यो आइसोलेसनमा राखेरै मिलाउँछौ र त्यो सँगसँगै नेपाल आउने अवस्थामा पनि हामीले चाहिँ त्यो व्यक्ति चाहिँ 21 दिनको क्वारेन्टाइन चाहिँ राख्ने व्यवस्था गरिएको छ। त्यो राखेर मात्रै उसको चाहिँ सबै स्वास्थ्य परीक्षण गरेर र हाम्रो चाहिँ यो जुन नेपाली सेनाको चाहिँ आर्मी हस्पिटलले त्यो सम्बन्धित व्यक्तिसँग 21 दिनसम्म निरन्तर समन्वय गरेर मोनिटर गरेर नै हामी उसलाई चाहिँ 21 दिन आइसोलेसनमा राख्ने गरी नै व्यवस्था मिलाएका छौँ।
19: त्यो आइसोलेसनमा बस्ने चाहिँ उनीहरू घरै गएर आफै सतर्कता अप्नाएर बस्ने हुन् कि आर्मीकै कुनै स्वास्थ्य केन्द्रमा अथवा यहाँले
18: कुनै पनि एउटा स्थान तोकेरै उहाँहरूलाई राख्छौँ, किनभने अहिले हामीसँग कोही पनि आउने अवस्था छैन। अब त्यही कुनै पनि इमर्जेन्सी अवस्थामा आउन पर्ने भएको अवस्थामा हामीले उसलाई चाहिँ छुट्टै एउटा स्थानहरूमा ट्रान्जिट क्याम्पमा राखेर र उसको निरन्तर स्वास्थ्य परीक्षण र मोनिटर गरेर मात्रै 21 दिन पश्चात केही पनि नभएको अवस्थामा मात्रै हामीले चाहिँ घर जान दिने अवस्था हुन्छ। हाम्रो त्यहाँ मिशन इलाकामा तयार भएका सम्पूर्ण फौज चाहिँ अहिले सुरक्षित रहेको यहाँलाई जानकारी गराउन चाहन्छु।
12: उनी थिए नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत, साथी पवनराज पौडेलसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राज्य अमेरिकाले आज दक्षिण इरानमा ताजा आक्रमणहरू गरेको छ। ती आक्रमण इरानी क्षेपास्त्र र समुद्रमा बारूद बिछ्याउन लागेका डुंगाहरू लक्षित थिए। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले आत्मरक्षा र इरानी फौजबाट आफ्ना सैनिकलाई जोगाउनका लागि आक्रमण गरिएको जनाएको छ। इरानी सेनाले जवाफी कार्यवाही गर्ने अधिकार रहेको बताएको छ। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
9: इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कर्प्सले अमेरिकी ड्रोन खसालिदिएको र इरानी हवाई क्षेत्रमा प्रवेश गरेको एउटा लडाकू विमान अनि अर्को एउटा ड्रोनमाथि गोली चलाएको इरानी सरकारी संचार माध्यमले जनाएको छ। तर यो घटना कहिलेको हो भन्ने बारे खुलाइएको छैन। अमेरिकी युद्ध विराम उल्लंघन विरूद्ध प्रतिवाद गर्ने वैध र स्पष्ट अधिकार आफूसँग रहेको इरानी पक्षले उल्लेख गरेको छ। तर अमेरिकी सेन्टकमका प्रवक्ता टिम हकिन्सले युद्ध विरामका समयमा संयम अपनाउँदै अमेरिकी फौजले आफ्नो प्रतिरक्षा जारी राख्ने बताएका छन्। न्यूयोर्क टाइम्सले उनलाई उद्धृत गर्दै बताए अनुसार अमेरिकी आक्रमणको निशानामा होर्मुज जलमार्ग क्षेत्रको इरानी जलसेनाको अखडा रहेको बन्दर अब्बास थियो। इरानी सरकारी संचार माध्यमले त्यस क्षेत्रमा विस्फोटको आवाज सुनिएपछि अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाएका छन्। अमेरिकी आक्रमणले इरानसँगको सम्भावित शान्ति सम्झौतामा असर गर्छ वा गर्दैन भन्ने स्पष्ट भइसकेको छैन। उक्त आक्रमणपछि अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानसँगको सम्झौता अझै सम्भव रहेको बताए। उनले आज मात्रै इरानका प्रमुख वार्ताकार र कतारका प्रधानमन्त्री बीच वार्ता भएको जानकारी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्झौताका लागि व्यग्र रहेको उनको टिप्पणी छ। अमेरिकाले होर्मुज जलमार्ग खुलाइनुपर्ने बताउँदै आएको छ। यसैबीच इरानका सर्वोच्च नेता मुस्तफा खामेनेईले मध्य पूर्वका देशहरूले अमेरिकी सैन्य अखडाका लागि लामो समय सुरक्षित आश्रय नदिने बताएका छन्।
12: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: हालै रातको 9 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: हावाहुरी चलेको बेला के गर्ने
3: घरको झ्याल र ढोका बन्द गर्ने
2: आगोका स्रोतहरू बन्द गर्ने
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
2: भीडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
3: हावाहुरी चलेको बेला के नगर्ने
2: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
3: बिजुलीको तार लत्रिएको छ भने नछुने
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
2: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
5: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तिनकुने काठमाडौँ
6: रामेछापवासीहरूको लागि खुसीको खबर अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर
6: अब लामो यात्रा होस् या दैनिक गुडाई तपाईँको गाडी सधैँ तयार
2: छिटो र सुरक्षित चार्जिङ अत्याधुनिक प्रविधि सहज पहुँच रामेछाप बजारमै यही वैशाख 1 नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर समय बचत गर्नुहोस् ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्
6: प्रोपाइटर कुमार तामाङ सम्पर्क नम्बर 9863295535 रामेछाप चार्जिङ सेन्टर वडा नम्बर 8 वडा कार्यालय अगाडि रामेछाप बजार रामेछाप
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा चार्ज गरौँ अघि बढौँ
7: चन्नै पैसा कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो यहाँ त झन अलपत्र ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ
8: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि त्यो बेला सुनेर पनि उडाइयो अब अहिले यो दुःख
7: त्यही त हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ कमाइ पनि गतिलो छ काम पनि हाम्रो जस्तो गाह्रो छैन म कति खुसी छ हेर त
9: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ पछुताउनु पर्छ स्वदेशमै सिप सिकेर मात्रै जाउँ
10: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485403998 0485403998
10: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
2: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खाँडादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल

0: हजुरको रेडियो 102.1 MHz।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप। पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकोटमा।
3: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
2: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844-20-596-0-47-590-453।
2: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
7: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828, 9827-8282। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: हजुर, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692599998।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका का विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010 0142603032 98516016 98436394
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
7: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
8: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि पाइने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
7: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिस

0: एकै ठाउँमा पाइन्छ नि, भयो धेरै नभनौ भन्ने साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, बिरगन्ज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड रामेछाप।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: हजुरको रेडियो 102.1 MHz।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्चुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845-41-143, 98-63-023-422।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
4: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
7: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
8: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
7: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामको एफएम 95 MHz पनि सुनिरहनु भएको छ। प्रधानमन्त्री नरेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्ने आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज काठमाडौँ र भारतको नयाँ दिल्लीमा रहेको युरोपेली संघ यू तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँमा रहेका अन्य देशका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभाका 6 सदस्यले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाएको पाइएको छ। संघीय संसद सचिवालय जेठ 10 गते आइतबारसम्म सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन समय दिएकामा 6 सांसदले नबुझाएका हुन्। तोकिएको समयमा 254 जना सांसदले सम्पत्ति विवरण बुझाएको र 6 जनाले नबुझाएको संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिनुभएको छ। सम्पत्ति विवरण नबुझाउने 6 जना सांसदहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका 5 जना र नेपाली कम्युनिष्ट पार्टीका 1 जना छन्। सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सरकारी निकायका बहालवाला तथा पूर्व पदाधिकारी र कर्मचारीको विवरण माग गरेको छ। आयोगले जेठ 1 साता विवरण पठाउने सबै मन्त्रालय निकाय र आयोगलाई पत्रचार गरेको हो। आयोगको पत्र अनुसार सबै मन्त्रालय आयोग निकायले पनि मातहतका निकायलाई विवरण पठाउन भनेका छन्। आयोगले पठाएको पत्रमा बहालवाला तथा पूर्व पदाधिकारी र कर्मचारीको नाम, थरोवतन, टेलिफोन नम्बर, मोबाइल नम्बर, इमेल, ठेगाना समेत खुलाउन भनिएको छ। नेपालमा विकासका समसामयिक मुद्दाहरूबारे 2 दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास केन्द्रीय विभाग कीर्तिपुर काठमाडौँमा आइतबार र सोमबार सम्मेलन गरिएको हो। सम्मेलनमा विकासका विभिन्न मुद्दामा प्रस्तुत कार्यपत्र र अनुसन्धान पत्रमाथि विमर्श भएको थियो। श्रम संस्कृति पार्टीले पार्टीका कार्यक्रमको ब्यानर तथा प्रचार प्रसार सामग्रीमा अध्यक्ष अर्क सान्ताङको तस्विर अनिवार्य प्रयोग गर्न निर्देशन दिएको छ। पार्टीको कोशी प्रदेशका अध्यक्ष प्रताप राई र सचिव दीपक तिमल सिन्हाले पत्र जारी गर्दै मातहतका कमिटीलाई सान्ताङको तस्विर अनिवार्य प्रयोग गर्न निर्देशन दिनुभएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले किसानलाई क्षेत्रफलका आधारमा रासायनिक मल वितरण गर्ने भएको छ। मन्त्रालयले धान खेती गर्ने किसानलाई रासायनिक मल अभाव हुन नदिन उनीहरूको खेती गर्ने जमीनको क्षेत्रफल तथा उत्पादनको अनुपात मल उपलब्ध गराउन लागेको हो। विभिन्न वडामा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले उच्च सतर्कता अप्नाउन सार्वजनिक अपील गरेको छ। वडा नम्बर 2, 3 र 4 बर्ड फ्लू देखिएपछि त्यो क्षेत्रका पंक्षी र सम्बन्धित वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको कार्य तीव्र पारिएको नगरपालिकाले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटेले प्रधानमन्त्री बालेन्द्र शाह सम्बन्ध 1 हप्तामै संसदमा उपस्थित हुने बताउनु भएको छ। आफूले प्रधानमन्त्रीको सचिवालयमा कुरा पनि राख गरेको भन्दै बुर्लाकोटेले सम्भवतः 1 हप्ताभित्रै प्रधानमन्त्री संसदमा आउने कुरा सभामुख मार्फत सदनलाई जानकारी गराउन चाहेको बताउनुभयो। रोल्पाको थवाङमा हावाहरूले ढालेको रूखले च्यापेर 2 जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा थवाङ गाउँपालिका 2 हेलो वाङकी 60 वर्षीय रुजु झाँक्री र 50 वर्षीय मन बुजी झाँक्री रहेका रोल्पा प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिनुभएको छ। सरकारले विदेशमा रहेका नेपाली नागरिकका लागि कन्सुलर सेवा थप सहज सरल र प्रविधि मैत्री बनाउने उद्देश्यले मोफा मित्र एप सञ्चालनमा ल्याएको छ। कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री सुशील खनालले एप शुभारम्भ गर्नुभएको हो। सरकारको वार्षिक बजेट कार्यान्वयन प्रभावकारी देखिएको छ। नेपाल उद्योग परिसंघ नेपाल आर्थिक पत्रकार समाज सजनसँगको सहकार्यमा शुरू गरेको बजेट वाचको तेस्रो त्रैमासिक समीक्षामा बजेट कार्यान्वयनमा सुधार भएको देखिएको हो।
नेपाल विद्युत प्राधिकरणले काठमाडौँको मध्य भागमा 132 केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ। चक्रपथभित्र सहज रूपमा विद्युत उपलब्ध गराउने लक्ष्यका साथ यो प्रसारण लाइन निर्माण हुन लागेको हो। यसले विद्युत खपत बढाउने र शहरमा सौन्दर्य अभिवृद्धि पनि गर्नेछ। सरकारले 29 सहसचिवको सरूवा गरेको छ। सोमबार बसेको मन्त्री परिषद बैठकले उनीहरूको सरूवा गरेको सहसचिव नारायण प्रसाद भण्डारीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय सरूवा गरिएको छ। त्यस्तै रामकुमार श्रेष्ठलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरूवा गरिएको छ। गणेश पौडेललाई मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेश सरूवा गरिएको छ। मध्य प्रदेश मन्त्री परिषद विस्तार भएको छ। मंगलबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले 5 मन्त्रीहरूलाई पद तथा गोपनीयता शपथ ग्रहण गराएसँगै 12 सदस्यीय मन्त्री परिषद विस्तार भएको हो। सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूको सामान लगेजको सुरक्षा र व्यवस्थापनलाई व्यवस्थित बनाउन आगामी जेठ 15 गतेदेखि देशभर ट्याग प्रणाली अनिवार्य रूपमा कार्यान्वयनमा आउने भएको छ। गत जेठ 8 गते ट्राफिक प्रहरी र यातायात व्यवसाय बीच भएको सम्झौता अनुसार यो नयाँ व्यवस्था लागू हुन लागेको हो। रामेछापको गोकुलगंगा गाउँपालिकाका एक कर्मचारीको दुर्घटनामा परिनिधन भएपछि पालिकाले भोलि शोक विदा दिएको छ। गोकुलगंगा गाउँपालिका अन्तर्गत आयुर्वेद शाखामा कार्यरत सिकेन्द्र कुमार महत्वको सवारी दुर्घटनामा परि असामयिक निधन भएपछि शोक विदा दिएको। महोत्तरीको गौशाला नगरपालिका बाह्र स्थायी घर भएका महत्व गत जेठ 5 गते साँझ गाउँपालिकाको कार्यालयबाट घर जाने क्रममा बर्दीवासमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका महत्वको उपचारकै क्रममा सुमार निधन भएको थियो। हावाहुरीले कोशी प्रदेशमा एकजनाको मृत्यु भएको छ भने ठूलो मात्रामा जनधनको क्षति भएको छ। सोमबार साँझ आएको हावाहुरीले कोशी प्रदेशका चापा मोरङमा ठूलो मात्रामा जनधनको क्षति भएको छ भने सुनसरीमा स्थानीय 28 वर्षीय मोहम्मद जाहिदको मृत्यु भएको छ। सुनसरीको दहबी नगरपालिका चारमा हावाहुरीले उडाएर ल्याएको टिनलले मोरङको बुढी गंगाबाट दुहबीतर्फ जाँदै गरेको 2946 नम्बरको मोटरसाइकलमा लागेर मोटरसाइकलमा सवार स्थानीय मोहम्मद जाहिद गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका उनको विराट शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। सिन्धुपाल्चोकका एक पुरुष 30 लाख बढी नगद र लागू औषधसहित पक्राउ परेका छन्। सिन्धुपाल्चो घर भई काठमाडौँ बुद्ध पार्क बस्ने 42 वर्षीय कुमार लामालाई प्रहरीले लाखौं नगद र खैरो हिरोइन सहित पक्राउ गरेको। उनलाई प्रहरी वृत्त सैमबाट खटेको टोलीले पक्राउ गरेको छ। बैंकिङ कसुर मुद्दामा 15 लाख बढी जरिवाना तोकिएका दोलाखाको लापिलाङका एक युवक पक्राउ परेका छन्। जिल्लाको कालिन्चो गाउँपालिका छ लापिलाङ बस्ने 33 वर्षीय सुनिल थामी पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय दोलाखाबाट खटिएको टोलीले प्रहरी वृत्त महाराजगंजको समन्वयमा काठमाडौँबाट पक्राउ गरेको हो। सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कुटको हिरासत कक्षमा थुमाको मृत्यु भएको घटनामा तत्कालीन जिल्ला प्रहरी प्रमुख सहित 10 जना प्रहरीलाई कार्यवाही सिफारिश भएको छ। घटनाको छानबिन गर्न गठित समितिले प्रहरी परीक्षक लालदेव सुवेदीदेखि प्रहरी जवानसम्मलाई कार्यवाहीको सिफारिश गरेको हो। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ। मंगलबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पूर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी सृजना, वातावरण संरक्षण तथा सुशासनलाई प्राथमिकतामा राखिएको जनाएको छ। पछिल्लो समय काठमाडौँ लगायत देशका विभिन्न शहरमा स्पा व्यवसाय खुल्ने क्रम बढ्दछ। वसुन्धरा स्थित पार्क स्पामा 16 वर्षीय किशोरीमाथि यौन शोषण भएको आरोपसहित अदालतमा मुद्दा दायर भएपछि स्पा व्यवसायभित्र हुने अनैतिक गतिविधि बाहिरिएको छ। उदयपुरको कटारीकेती किशोरी रोजगारीको खोजीमा गत माघमा काठमाडौँ पुगेकी थिइन्। गाउँमा राम्रो आमदानीको काम नपाइने र शहरमा अवसर पाइने आशामा पुगेकी उनी सुरुमा एक
डोनट बनाउने कारखानामा काम गरेकी थिइन् तर केही दिनमै काम परिवर्तन गर्दै उनी वसुन्धरा स्थित पार्क स्पामा पुगेकी थिइन्। अभियोग पत्र अनुसार त्यहाँ उनलाई सामान्य काम र मासिक तलबको प्रलोभन देखाइएको थियो तर काम शुरू गरेपछि क्रमशः ग्राहकको माग अनुसार व्यवहार गर्न दबाव बढ्दै गएको उल्लेख छ। पीड़ितको बयान उद्धृत गर्दै अनुसन्धान निकायले शुरूमा असहज भए पनि पछि व्यवस्थापन पक्षबाट ग्राहक खुशी पार्नै पर्छ भन्ने दबाव दिएको जनाएको छ। त्यसपछि ग्राहकको माग अनुसार ह्याप्पी इन्डिङ गर्न बाध्य पारिएको र त्यस बापत अतिरिक्त रकम दिने गरिएको विवरण पनि अभियोग पत्रमा समावेश छ। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयहरूमा छड्के अनुगमन गर्दै शैक्षिक गतिविधिको अवस्थाबारे स्थलगत मूल्याङ्कन गरेको छ। शैक्षिक सत्र शुरू भएसँगै शिक्षक तथा विद्यार्थीको नियमित उपस्थिति पठन पाठनको प्रभावकारिता र विद्यालयको समग्र शैक्षिक वातावरणको अनुगमन गरिएको हो। अठारौं गणतन्त्र दिवस 2083 भव्य र सभ्य रूपमा मनाउन रामेछापमा जिल्ला स्तरीय समिति गठन गरिएको छ। उक्त समितिले आउँदो 3 दिन सभ्य भव्य रूपमा दिवस मनाउन आह्वान गरेको छ। दिवसको दिन देशभर सार्वजनिक विदा हुनेछ। जिल्ला समन्वय समिति रामेछापकी प्रमुख सुना खड्काको संयोजकतामा बसेको जिल्ला स्तरीय समितिको बैठकले 14 र 15 गतेलाई भव्य रूपमा मनाउने निर्णय गरेको जानकारी गराइएको छ। रामेछापको लिखुतामकोशी गाउँपालिकामा दुग्ध व्यवसायी तथा कृषकहरूका लागि 7 दिने डेयरी उद्योग सञ्चालन सम्बन्धी तालिम सञ्चालन हुने भएको छ। गाउँपालिकाको चालू आर्थिक वर्ष 2082-83 प्रदेश सशक्त कार्यक्रम अन्तर्गत दुध तथा दुग्धजन्य पदार्थको मूल्य श्रृंखला विकास कार्यक्रम मार्फत पशुपन्छी विकास शाखाले उक्त तालिम आयोजना गर्न लागेको जेठ 14 शुरू भई 20 गतेसम्म सञ्चालन हुने उक्त 7 दिने तालिममा सहभागी छनौट गरी पठाइदिन गाउँपालिका कार्यालयले वडा नम्बर 1-7 वडा कार्यालय पत्रचार समेत गरिसकेको छ। हवस् त राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

आवाज हजुर को साथ ही हो हजुर को रेडियो 102 थप्लो 1 मेगाहर्ज नमस्कार हजुर को रेडियो 102 थप्लो 1 मेगाहर्ज का रात्रिकालीन प्रस्तुति कार्यक्रम समय दोहरी को पर्खाई में रहने भैया बस्ने भैया तपाई तमाम तमाम आदरणीय श्रोता मनोरमा रात्रिकालीन लोकसंगीतिक अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु म कार्यक्रम प्रस्तुता तपाईँकै मिटिको ढुकढुकी पाखा र 14/15 लागेको एम सम ठिटो श्रोताहरूसम्म उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पललाई अझ विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम हप्ताको सातौं दिन आउँछौ राति 10 बजेको हजुरका मुख्य मुख्य समाचारपछि रहन्छौ लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्छौ अनि साथसाथै रोजाईका भागहरू तपाईँको माझमा राख्दै अगाडि बढ्नेछौ सुनेर साथ दिनुहोला कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला म्यासेज पठाएर साथ दिनुहोला अनि भन्न चाहन्छु भने साथसाथै लेख रचनाहरू केही लेख्नु भएको छ भने त्यो पनि होइन पठाउन सक्नुहुन्छ वाचन गर्ने प्रयास म गर्छु अनि भन्न चाहन्छु तपाईँहरूले म्यासेजहरू पठाउन सक्नुहुन्छ तपाईँहरूले पठाउनुभएका म्यासेजहरू पनि वाचन गर्दै गर्दै अगाडि बढ्नेछु भन्न चाहे होइन कार्यक्रमलाई चाहिँ सेयर गरेर साथ दिनुहोला है कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला अन्य साथीभाइ आफन्तले पनि सुन्न पाउनुहुनेछ तपाईँले कार्यक्रमलाई सेयर गरिदिनु भयो भने पनि भन्न चाहन्छु होइन भन्दै यति बेला म एउटा गीत राखेर कार्यक्रमको सुरुवात गर्न चाहन्छु तपाईँको माझमा एउटा मिठो सुन्दर गीत राख्छु यति बेलाको समयमा कार्यक्रमको सुरुवातमा राख्न चाहन्छु तपाईँको माझमा एकदम मिठो गीत छ होइन यो रातको समयमा मिठा मिठा लोकधोरी भाकाहरू राख्दै अगाडि बढ्नेछु आँसुको कारखाना यति बेला तपाईँको माझमा राख्छु त्यसपछि आउँछु है त तपाईँले पठाउनुभएको म्यासेजहरू वाचन गर्नको लागि यति बेलाको समयमा चाहिँ विष्णु माझी अनि अर्जुन कुँवरको सुमधुर आवाजमा रहेको गीत आँसुको कारखाना

असे को कारखाना बल्कि तपाईको माझमा राखेर कार्यक्रमको शुरूआत गरे विष्णु माझी अनि अर्जुन कुमारको आवाजमा गीत थियो। कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको छ। आवाजमा म श्रीराज माझी, साथमा तपाईँले पठाउनु भएका मेसेजहरू वाचन गर्छु। लेख रचनाहरू पठाउनु हुन्छ भने त्यो पनि वाचन हुन्छ। साथमा मिठा रमाइला चटपटी कुराकानी त अब गर्दै गर्दै अगाडि बढ्ने नै छु। सुनेर साथ दिनुहोला, हेर्दै हुनुहुन्छ भने हेरेर पनि साथ दिनुहोला भन्न चाहन्छु। हामी हप्ताको सातै दिन आउँछौ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार पछि रहन्छौ। लगभग 11 बजेसम्म यहाँहरूलाई मैले भनिराख्नुपर्छ जस्तो लाग्दैन कार्यक्रमको बारेमा, होइन? यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु। म्यासेज पठाउनु भएको छ मलाई, यति बेला सुना कन्नुमा हुनुहुन्छ। सेवारो नमस्कार, शुभरात्रि आर्जे श्रीराज मास्टर हजुर छ जमन्सी हजुरलाई मुटुको कुनादेखि मिठो याद माया अटुट सम्झना छ। यो बेला तपाईँको मिठो आवाज सुन्दैछ है भन्नुहुन्छ, उहाँले पनि हेर्दैछु भन्नुहुन्छ। रमाउने मान्छे म, तपाईँको आवाजमा रातको बेला मायाका कुराहरू मात्रै सुन्न मनपर्छ, मिठो मिठो मायाका कुराहरू सुनाउनुहोस् ल श्री सर भन्नुहुन्छ। मायाका प्रेमका कुराकानीहरू मैले गर्न त छोडिसकेको छु, मायाका कुराकानीहरू भन्दा पनि मैले प्रायः होइन ब्रेकअपका कुराकानीहरूलाई स्थान दिइरहेको छु। ब्रेकअप भइसकेपछि मन कति दुख्छ अनि होइन अनि भनौँ न रुन सकिँदैन, हाँस्न पनि सकिँदैन, तर त्यो मुटु यसरी पोल्छ, पेट यसरी पोल्छ, अनि टाउको यसरी पोल्छ, दुख्छ, अनि त्यसपछि त्यो दुखेको मुटु होइन साथसाथै लाई कसरी भनौँ न आराम गर्न सकिन्छ, दिन सकिन्छ भन्ने कुराहरू चाहिँ मैले यो एक दुई दिनको बसाइमा गरिरहेको छु। माया प्रेमका कुराहरू भन्दा पनि के हो त माया प्रेम भनेर अब सधैँ भनिरहेको थियो, तर राति बत्ती निभाएर अनि त्यसपछि सिरानी बिजाउनु पर्ने स्थिति हुन्छ भनेर कुराहरू राखिरहेको थिए। सत्य भइसकेपछि माया प्रेमका कुराकानी नगरौँ है सना कन्दुङ्गाजी। अप्सरा खड्का सबिना कन्दुङ्गा, त्यस्तै गरेर अञ्जिता ठकुरी, अप्सरा बस्ने, त्यस्तै सुनिता भण्डारी, श्रीराज महत्या, मुजुरल देवान देवान, टिकराम घिमिरे, प्रेम खड्का, टिकराम सुनवार, अनि गरेर घायल अभिरमान, त्यस्तै हिम्मत खड्की, समीर सहयोगी, अन्जान ठुलुङ, विश्वजीजीमे, कल्पना साम्पाङ, कमल पौडेल, सृजला सापकोटा, तार श्रेष्ठ, केशव सेन्चुरी, अनि विनिता गिरी, हिराबहादुर लगाई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। त्यस्तै सुमित यता सुनवार किरात हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। सन्चै हुनुहुन्छ। रामेछाप देउराली घर भइहाल्छ काठमाडौँबाट, कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ, कार्यक्रम राम्रो लाग्छ भन्नुहुन्छ। बज्ने विषय घर परिवार सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। रूपसना योगी हुनुहुन्छ, सिन्धुली ढुङ्ग्रेबासबाट रूपसना योगी हो भन्नुहुन्छ। घर परिवार साथीभाइ मामु

टिकटक लाइभ मार्फत पनि मलाई हेर्दै हुनुहुन्छ। यति बेला टिकटक लाइभ मार्फत भन्दा पनि प्रकाश केसीले पनि सुन्दैछ है भन्नुहुन्छ। यति बेला नमस्ते दाई, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। एकदम खुसी लागेको छ, कार्यक्रम सुन्दैछ, कति बेला आउँछ कार्यक्रम भनेर रूममा बसेर सुनिराखेको छु भन्नुहुन्छ। हिजो त मैले रोजे गीत छोटोमा राखिदिनु भयो भन्नुहुन्छ। विष्णु खत्री र विष्णु माझीको भिरको बाटो खन्न सकिन भन्ने गीत राखिदिनुहोस् भन्नुहुन्छ। दाई दिनभरि कता जानुभयो भन्नुहुन्छ, यतै छु। त्यस्तै दाई बर्खाका गीतहरू हजुरहरूले कहिलेबाट राख्नुहुन्छ भन्नुहुन्छ। बर्खा लागिसक्यो, राखिहालिन्छ नि। दाई नेपालतिर पानी कत्तिको परेको छ भन्नुहुन्छ। पानी परिराखेको छ, हावाहुरी अघि एकैछिन त उडाउला जस्तो स्थिति थियो रामेछापमा, अहिले पनि छ जस्तो लागिराखेको छ। बेला बेलामा बिजुली चम्किने होइन, तर्साउँछ हो बेला बेलामा त है, हान्छ कि जस्तो गरेर त्यो ठिक छ। म्यासेजहरू प्राप्त भइराखेको छन् हजुरको रेडियोमा, मैले नन स्टप वाचन गरेँ त्यो प्राप्त। यति बेलामा टिकटक लाइभ मार्फत मलाई हेर्दै हुनुहुन्छ, म्यासेज वाचन गर्न चाहन्छु, मलाई यति बेला हेर्दै हुनुहुन्छ। म्यासेज पठाउनु भएको छ आशिका मगर भन्दै हुनुहुन्छ, नमस्कार हजुर, सम्झना सबैमा भन्नुहुन्छ, मलाई विशेष रूपमा धन्यवाद। सानी हुनुहुन्छ, लाइक गर्दै हुनुहुन्छ। त्यस्तै गरेर म्यासेजहरू वाचन गरिरहेको छु, म प्राप्त म्यासेजहरू स्थान दिनेछु है भन्न चाहे। त्यस्तै गरेर म्यासेज मायापुरीले पनि लाइक गरिराख्नु भएको छ, सानी हुनुहुन्छ, नमस्ते भन्नुहुन्छ। सुनिता हुनुहुन्छ, उहाँले पनि सुन्दैछु, सबैमा सम्झना माया छ हेर्दैछु भन्नुहुन्छ, सबैमा सम्झना छ है भन्दै हुनुहुन्छ। त्यस्तै गरेर यति बेला मायापुरी हुनुहुन्छ, उहाँले लाइक गर्दै हुनुहुन्छ। मन्थली नौपुरानी गाउँ सिमले घर भइहाल्छ, दुबईबाट कार्यक्रम मजाले सुन्दैछु, सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर सबिन जीवन हुनुहुन्छ, उहाँले सबिन लभ जीवन होला जस्तो लाग्छ, सबिन जीवन ठिक छ, उहाँले लाइक गरिराख्नु भएको छ। अनि हेल्लो पनि भन्दै हुनुहुन्थ्यो अघि, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। ठिक छ, म्यासेजहरू प्राप्त, म्यासेजहरू वाचन गरिरहेको, रूपसना योगीले पनि लाइक गरिराख्नु भएको छ अर्थात् हेर्दै हुनुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहे। के छ खबर सुन्नुहुन्छ भन्नुहुन्छ सुनिताजीले, ठिक छ, राम्रो छ, रमाइलो छ, म त यता नि आएँ है भन्नुहुन्छ रूपसना योगी, आउनु पर्यो, माया गर्नुहुन्छ भने आउनुहोस् न है, जता आए पनि वेलकम छ, स्वागत छ। तपाईँलाई कस्तो छ सुनिताजी पनि भन्न चाहे, त्यस्तै रूपसना योगी हाँस्दै हुनुहुन्छ, ठिक छ, हाँस्नुपर्छ, दुई दिनको जिन्दगी हो, ठिक छ। यति बेलामा गीततर्फ लाग्न चाहन्छु, हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू स्थान दिइरहेको छु भने साथसाथै रोजाइका गीतहरू पनि राखिरहेको छु। मैले एउटा कुरा म भन्छु, नरिसाउनुहोस् ल, प्रकाश केसी है, तपाईँले रोजाइमा पार्नुभएका गीतहरू मैले राखेको पनि छु, राखेको पनि हुन्छु। कहिले भन्नुहुन्छ फलानुले धेरै फलानुको गीत धेरै बज्यो, मेरो छोटो बज्यो भन्नुहुन्छ, कहिले भन्नुहुन्छ मैले रोजे गीत राख्दै राख्नुहुन्न भन्नुहुन्छ, कहिले भन्नुहुन्छ हेला गर्नुभएको हो भन्नुहुन्छ। प्रकाशजी चित्त बुझाउन सकिनँ, मैले त्यस्तै सोच मेरो मनमा आइराखेको छ है, किनकि मैले हिजो गीत राखेको थिएँ, छोटो राखेँ भन्नुहुन्छ। अब कहिलेकाहीँ समय अभाव हुन्छ, राख्न सक्दिनँ होइन, अन्य साथीहरूलाई स्थान दिइराखेको हुन्छु, त्यसमा पनि अब तपाईँको मन दुखिहाल्छ, तपाईँको मन नदुखाउनको लागि के गर्नुपर्छ प्रकाशजी, त्यो भनिदिनुहोस् न मलाई है। यति बेला रोजे गीत राखिदिनुहोस् भनिदिनुहुन्छ, म भेटेसम्म राखिदिन्छु होइन, यति बेला राख्न चाहन्छु, तपाईँले भन्नुभएको छ छोटोमा बजाइदिनु भयो भन्नुहुन्छ, आज विष्णु खत्री र विष्णु र बिमा दाईको भन्नुहुन्छ, मैले बुझेको छैन अझ पनि, विष्णु माझीको भिरको बाटो खन्न सकिनँ भन्नुहुन्छ, भेटेसम्म राख्छ है प्रकाशजी। मैले भने नि स्पष्ट तरिकाले तपाईँले गीतको बोल राखिदिनु भयो भने मैले राख्ने छु पनि भन्न चाहे। हजुरको रेडियो सुन्दै हुनुहुन्छ तपाईँ, यति बेला रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो, त्यस्तै गरेर तामको च्याफिङ 95 मेगा हर्जबाट पनि सुन्दै हुनुहुन्छ, ठिक छ। कहिलेकाहीँ धोका हुन्छ सामाजिक सञ्जालले पनि धोका दिने काम भइरहेछ, ल ठिक छ, म राख्ने कोसिस गरिरहेको छु है। अब तपाईँले भन्नुभयो गीतका बोलहरू राखौँ भनेर, आज म तपाईँको चित्त बुझाउँ भन्ने सोचमा हुँ होइन, सधैँ अब मैले सकिनँ जस्तो लागिरहेको छ। यति बेला म्यास

योगिता पाएको माझमा राखे भीरको बाटो खन्न सकिन योगिता राखे प्रकाशजी आज पनि अब छुट्टैमा राख्यो जस्तो लाग्यो ठिक छ कार्यक्रम एसएमएस दोहोरी अनि भइराखेको छ विष्णु खत्री अनि विष्णु माझीको सुमधुर आवाजमा गीत थियो यो भर्खरै तपाईँले सुन्नुभयो मलाई यति बेला सजिनाजीले के भन्दै हुनुहुन्छ भन्दाखेरिमा दाई गीत राखिदिनुहोस् ल भन्नुहुन्छ धन सम्पत्ति मिलेर कमाउँला भन्ने गीत राखिदिनुहोस् न ल भन्नुहुन्छ राख्ने कोसिस म गर्नेछु भन्न चाहन्छु सुमधुर स्वर कि धनी हुनुहुन्छ होइन एल्बम गायिका हुनुहुन्छ भनौँ न गीत निकाल्नु पनि भएको छ होइन त्यस्तो त्यस्तै हो जस्तो लाग्छ भनेर भन्दिनँ म हो नै होइन तपाईँहरूलाई थाहा नै छ सुन्दै हुनुहुन्छ मिल्छ भने राखिदिनुहोस् ल भन्नुहुन्छ ठिक छ कार्यक्रम एसएमएस दोहोरी अनिहार भइराखेको छ आवाजमा म श्रीराज म छु त्यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु आज धेरै म्यासेजहरू प्राप्त भइरहेका छन् अनि साथसाथै म्यासेजहरू वाचन गर्ने कोसिस म गरिरहेको छु ईश्वर गुरुजी हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ इन्डियाको असम तेजपुर बालीजुरीबाट सम्झना अन्जु सरिता सोमनाथ सागर देवराज कटेलको लागि एउटा माया नै माया छ तिम्रो गाउँमा भन्ने माया नै माया छ तिम्रो गाउँमा भन्ने गीत राखिदिनुहोस् न बाउले होइन बाबाआमाले बेलामा पढ भन्दा पढिन हेर्नुहोस् गाह्रो छ बेलामा गुच्चा खेल्न गइयो यताउति गइयो अहिले कका नाममा दमहरू हेर्नुहोस् त त्यही भएर पढ्नुपर्छ है पढ्नुहोस् ठिक छ यो चलचित्र गीत पढ्यो मैले यहाँ लोकदोर गीतहरूमा स्थान दिन्छु ल हिराबहादुर लगाई हुनुहुन्छ कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ बुटवलबाट अहिलेको मौसम हावाहुरी चलिरहेको छ जुन बिरुवाको डालीमा फल लाग्दैन ती बिरुवालाई अक्सर जरैदेखि नै उखेल्ने गरिन्छ उनीहरू आफ्नो पुरै उमेर बाँच्न पाउँदैनन् जस्तै मुला गाजर इत्यादि जसले फल दिन्छन् उसको मात्र फल तोड्ने गरिन्छ बिरुवालाई कुनै हानि पुर्याइँदैन फल दिने बिरुवा आफ्नो पुरै उमेर जिउन पाउँछन् जस्तै आँप मेवा सुन्तला इत्यादि यदि यो दुनियाँमा पुरा उमेर जिउन चाहनुहुन्छ भने केही न केही दिने बानी बसाल्नुहोस् नत्र मान्छेले तपाईँलाई पनि जरैदेखि उखेलेर फ्याल्नेछन् यही नै संसारको नियम हो भन्नुहुन्छ कति राम्रो कुरा भनिदिनु भयो पक्कै पनि हो दिनु रे तर सर्वस्व नदिनुहोस् रे होइन सर्वस्व पनि दिनुभयो होइन तर केही न केही चाहिँ दिइराख्नुपर्छ होइन ईश्वर गुरुजी हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ अनिसा केसा हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ अनि सजना काफ्रे मगर हुनुहुन्छ लाइभ मार्फत हेर्दैछ सुन्दैछ सबैमा सम्झना छ भन्नुहुन्छ शर्मिला आई हुनुहुन्छ कार्यक्रम सिन्धुलीबाट सुन्दैछ भन्नुहुन्छ प्यारी मुटु सरिना राईले पनि सम्झना माया छ भन्नुहुन्छ धनु गजमेर हुनुहुन्छ ओखलढुङ्गाबाट धनु गजमेर सबैमा सम्झना माया छ भन्नुहुन्छ माया नै माया छ तिम्रो गाउँमा भन्ने गीत राख्दिनलाई भन्नुहुन्छ यो चलचित्र गीत हो जस्तो लाग्छ माया नै माया छ तिम्रो गाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो ठाउँमा कि गाउँमा यस्तै हो जस्तो लाग्छ हेर्नुहोस् न ठिक छ त्यस्तै गरेर रुबिना थामीले शुभरात्रि सबैमा भन्नुहुन्छ सर टिकटक लाइभमा नाम के छ भन्नुहुन्छ श्रीराज म छ हजुर म वास्तविक नामै राख्छु है यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु टिकटक लाइभमा प्राप्त म्यासेजहरू कर्णप्रिय केसी सङ्गीतले पनि सुन्दैछ है भन्नुहुन्छ यति बेला सबैमा सम्झना माया छ भन्नुहुन्छ 10:40 भइसकेको छ म्यासेजहरू थुप्रै प्राप्त भइराखेका छन् यति बेला मलाई म्यासेज पठाउनु भएको छ रूपसना योगीले लाइक गरिराख्नु भएको छ मलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु हेर्दै हुनुहुन्छ मतलब त्यस्तै गरेर यति बेला म्यासेज प्राप्त भएको छ मलाई म्यासेज पठाउनु भएको छ रूपसनायकी हुनुहुन्छ त्यस्तै गरेर कुशल जोशी मित्र के छ मेरो दादा हुनुहुन्छ हजुर मित्र भनौँ न के छ खाना भइसक्यो होला अर्थात् त्यता त अर्कै दुनियाँ छ होला है चलिराखेको मित्र ठिक छ यताको दुनियाँ भन्दा त्यता अर्कै छ जस्तो छ त्यस्तै लाग्छ मलाई बेला बेलामा त्यस्तै गरेर यति बेला हुनुहुन्छ मायापुरी पनि हेर्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेजहरू म पनि बिग फ्यान है रूपसनायकी भन्नुहुन्छ हो र ओके जिनु बान्त हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ हो र बिग फ्यान नै हो
विचार दाई भन्नुहुन्छ माया फ्रिजीले ओके मैले यो कुरा किन गरेँ भन्दाखेरिमा मलाई यस्तो लाग्छ फ्यानका कुराहरू त्यसपछि यो विभिन्न माया प्रेमका कुराहरू भन्दाखेरिमा प्राय जसो माया प्रेम अटल अमर जस्तो रहन्छ र रहन्न होला जस्तो लाग्छ आज म छु माया गरिदिनुहुन्छ कार्यक्रममा म हुन्जेलसम्म सुनिदिनुहुन्छ मेसेज पठाउनुहुन्छ हजुर होइन हजुरहरूले भोलिको यो आउला होइन म भन्दा राम्रो अझ राम्रो तरिकाले कार्यक्रम चलाउला माया गर्नु पर्छ नि पढेन र होइन सो माया त त्यतातिर जान्छ नि त ट्रान्सफर भएर होइन स्थिर रहन्छ र त्यो नि त्यो भन्न खोजेको है मैले अन्यथा नसोच्नु होला स्थिर हुनु पर्यो जस्तो लाग्छ त्यस्तै गरेर यति बेला म्यासेजहरू केही छन् हाम्रो दीपक चालिस हजारले पनि गर्दै हुनुहुन्छ उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर हाँस्दै पनि हुनुहुन्छ सर मजाकिलो एकदम हँसिलो मान्छे हुनुहुन्छ मैले प्राय जसो आज कोठको बाटो भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ मिल्छ भने सुनिता आजले मिल्छ त मिल्छ नमिल्ने भन्ने हुन्न राख्नेछु भन्दैन राख्नेछु गोठको बाटो है त्यस्तै रूपसनायोगी पनि गोठको भएको गोठको बाटो भन्ने भएको राखिदिनुहोस् भन्दिनुहुन्छ तपाईँहरू मिलेर आउनु भएको छ क्या दुइटैले एउटै गीत रोजाइ पार्नुभएको छ त त्यस्तै गरेर ठिक छ मेसेजहरू भन्दा पनि लाइकहरू छन् प्राप्त छ जस्तो लागिरहेको छ त्यही भएर म यति बेला गीततर्फ लाग्न चाहन्छु एउटा गीत राखौँ राखौँ राखौँ जस्तो लाग्यो होइन यति बेला त्यसपछि म आउनेछु मेसेजहरू वाचन गर्दैछु ठिक राम सुनाहरू हुनुहुन्छ मजाले हेर्दैछु यता ललितपुरबाट सम्झना सबैमा भन्नुहुन्छ दादा लभ यु भन्नुहुन्छ लभ यु टु ब्रो है कुशलजी मित्र मित्र आफ्नै तालमा हुनुहुन्छ मलाई थाहा छ पक्का पनि यो ताल यसो म्यासेज गर्दाखेरि मित्र तालमा हुनुहुन्छ हँसिलो रसिलो हुनुहुन्छ यति बेला गीततर्फ लागौँ एउटा गीत राख्न चाहन्छु त्यसपछि आउँ कि जस्तो लाग्यो रानी राजकला हुनुहुन्छ सोलुखुम्बुबाट शङ्खुवा सभाको मान्छे आज सोलुखुम्बुबाट सुन्दैछु सबैमा सम्झना माया छ भन्नुहुन्छ त्यस्तो फिल्मी गीत हो है भन्नुहुन्छ सजिना काफ्ले मगरले पक्कै पनि त्यस्तै हिराबहादुर लगाई हुनुहुन्छ आज मेरो नेम लिस्ट लास्ट टाइम पुगेछ भनेर बान्ते अजिनले पनि धनकुटाबाट सुन्दैछ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद यति बेला म छोटो मिठोमा एउटा गीत राख्छु ल सजिना काफ्ले मगरजी हुनुहुन्थ्यो उहाँले एउटा गीत राख्नुहोस् ल भन्नुहुन्थ्यो मैले ठिक्क पारेको जस्तो पनि लाग्थ्यो कसको आवाजमा भन्दाखेरि म शान्तिश्री परियार अनि गणेश परियारको आवाजमा रहेको गीत हो जस्तो लाग्यो है यति बेला तपाईँको माझमा राख्न चाहन्छु धन सम्पत्ति बोलको गीत रहेको छ अहिले मलाई मेसेज कता गयो भन्ने कुरा मेसेज पठाएर भन्दैनन्थ्यो होइन सो त्यो भएर पनि मैले राख्न खोजिरहेको थिएँ तर फेरि याङ्खाइदियो धन सम्पत्ति मिलेर कमाउँला होइन यो गीत यति बेला तपाईँको माझमा राख्न चाहन्छु त्यसपछि म आउँछु छोटो मिठोमा मेसेजहरू वाचन गर्नुको लागि

यो गीत तपाईँको माझमा राखेँ. अघि मैले राखेको गीत अर्कै थियो अनि सजना काफेजीले भनेको गीत चाहिँ यो थियो. कहिले काहीँ तल माथि हुन सक्छ होइन, प्राविधिक गडबडी, कहिले काहीँ एक्ज्याक्ट बोल थाहा नहुँदा पनि. एउटा सुन्दर घर बनाउनला एकराज डाङ्गी युट्युब च्यानल मार्फत बजारमा उपलब्ध भएको गीत मैले यति बेला तपाईँको माझमा राखेँ. यसमा आवाज दिनुभएको थियो कुशल बेलवासे, त्यस्तै शान्तिश्री फरियार, एकराज डाङ्गीको आवाज रहेको थियो. अनि मैले भर्खरै भने तपाईँले यस गीत चाहिँ एकराज डाङ्गी युट्युब च्यानल मार्फत सुन्न सक्नुहुन्छ. एउटा सुन्दर घर बनाउँला मुल्की गीत रहेको छ. लगभग कार्यक्रमको समय अवधि सकिन लागिसकेको छ. म्यासेजहरू थुप्रै प्राप्त भइरहेका छन्, वाचन गर्नुपर्ने हुन्छ. सो यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु. धेरै कुराहरू गर्नु पनि थियो तर अब हेर्नुहोस् न, समयले कहिले काहीँ साथ दिँदैन. म्यासेजहरू थुप्रै प्राप्त भइरहेका छन्. यति बेला मलाई धनु गजमन हुनुहुन्छ, दाई नमस्कार, हेर्दैछु है भन्नुहुन्छ. स्वरूप सुनाएकी हुनुहुन्छ, 11 बज्न लाग्यो त आज त भन्नुहुन्छ. त्यस्तै गरेर यति बेला हुनुहुन्छ, म्यासेज पठाउनु भएको छ धनु गजमन हुनुहुन्छ. शीघ्र स्वास्थ्य लाभको कामना है रामेछाप रेडियोका दाई दिदीलाई भन्नुहुन्छ धन गजमेरले. पक्कै पनि अकबरी हुनुहुन्छ, दिपक चालिसी हुनुहुन्छ, म्यासेज पठाउनु भएको छ. सानो कविता जस्तो वाचन गरिदिनुहुन्छ कि भन्नुहुन्छ. सर प्रयास चाहिँ गर्छु, सङ राख्नु अनि डान्स पनि गर्नुहोस् भन्नुहुन्छ जिनुभान. त खै नाच्न आउँदैन, सिकाउनुहुन्छ भने ओके. संसार पुरै निधाइसक्यो सुनसान छ रात, संसार पुरै निधाइसक्यो सुनसान छ रात, मेरो भने सुरु हुन्छ मोबाइलसँगको बात. संसार पुरै निधाइसक्यो सुनसान छ रात, मेरो भने सुरु हुन्छ. संसार पुरै निधाइसक्यो सुनसान छ रात, मेरो भने सुरु हुन्छ मोबाइलसँग बात. खै के भयो नित कता हराउँछन् यार भन्नुहुन्छ. या सक्यो सकिसकेको छ अहिले वाचन गर्नु न ठिक छ. पहिला पहिलाको दिदी दाईहरूको नि धेरै याद आउँछ मलाई त भन्नुहुन्छ रूप सान्जी हो र ओके ल ठिक छ. यो चाहिँ माया है, फेरि यो चाहिँ माया भन्छु म. त्यस्तै गरेर यति बेला म्यासेजहरू हुनुहुन्छ पठाउनु भएको छ मलाई. ठिक छ, मेरो गीत नबजाउने दादा भन्नुहुन्छ हो र मित्र, गीत निकालेका छौ तिमीले पनि भनेको नसाउने हर. भोलि चाहिँ म फर्स्ट नै गीत रोज्छु भन्नुहुन्छ रूपसना. ओके म म्यासेजतर्फ लाग्न चाहन्छु. सजना काफले मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. रामेश्वर देउराली घर भइहाल्छ काठमाडौँबाट. सजना काफले मगर भन्नुहुन्छ, मम्मी बाबा लगायत सबैमा सम्झना मिठो सम्झना छ भन्नुहुन्छ. सौरभ के सुन्नुहुन्छ, भागचर नगरपालिका आठको मान्छे, अल्छी भारतको गुजरातदेखि सुन्दैछु. घरमा हुनुहुन्छ श्रीमती छोरा, उहाँहरूलाई सम्झन चाहन्छु भन्नुहुन्छ. माधव ढुङ्गेल पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. मृतामुर झापाबाट मिसु प्यारी श्रीमती मा ढुङ्गेल, बुनु अस्मि सोताङ, रमिला राई, शान्ति विशी राई, अनिता कालीभूमिका, गीता लिम्बू, रञ्जित राईका आलोवीर मान सुनवार, पूर्वली आकाश राई, दिया लिम्बू, आङबुहाङ मुना कोइन्सी इबी, त्यस्तै गरेर मुना मुखिया, कमला मुखिया, हजारमन राई, अनिता राई, जेनी लिम्बू, निशा बान्तो राई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद. सोना कान्दुङ्गाले पनि मायाको कुरा नसुनाएर अरू चाहिँ के सुन्नु र यो सुनसान रातमा खास अरू कुरा सुन्न मुड नै हुन्न, बरु सुत्न पो मन आउँछ चुपचाप भन्नुहुन्छ. माया प्रेमका कुरा सुनाउनुहोस् न भन्नुहुन्छ. माया प्रेमका कुराहरू नगरौँ हौ, ब्रेकअपका कुराहरू गर्नुपर्छ होइन, मुटु दुखेका कुराहरू गर्नुपर्छ. मुटु कसरी दुख्छ भन्ने कुरा, कसरी आँसु चर्छ भन्ने कुराहरू होइन. ठिक छ, त्यस्तै गरेर यति बेला प्रकाश केसीले हेर्दै हुनुहुन्छ. त्यस्तै गरेर यति बेला म्यासेजहरू म वाचन गरिरहेको छु. राई सफल आयुष हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. मिल्छ भने माया मिठो हजुर इलाम बजारको भन्ने गीत राख्नुहोस् भन्नुहुन्छ. प्रेम तामाङ, युकेश्वर लिम्बू, गोपाल भाइ, त्यस्तै बान्त सफी राई, राजकुमार गुरुङ, त्यस्तै गरेर रुता चामी राई, रमला साम्पाङ राई, मिडिया प्रेम राई, अनि सत्य फेराई, मिसिङ हो तिमी सन्न माङफाङ राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ. यति बेला 11 बजेर 1 मिनट गइसकेको छ. आज समय गएकै पत्ता पाएन मैले कति चाँडो गएँ भन्ने कुरा. 11 बजेर पनि 1 मिनट गइसकेको छ. ठिक छ, म्यासेजहरू त मैले सबै वाचन गरेँ जस्तो लाग्छ, छुटाएन जस्तो लाग्छ. हजुरको रेडियोमा प्राप्त म्यासेजहरू, हजुरको रेडियो 102.1 MHz हट्छ, हजुरको रेडियो भनौँ न, सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू सबै वाचन गरेँ जस्तो लाग्छ. ओके अब चाहिँ क्या फास्ट भन्दा मान्छ है रचना योगी, क्या फास्ट.
अल्छिलाए भन्नुहुन्छ। एफएम पठाएको थियो त अटाएन भन्नुहुन्छ र टिकटकतिर आए है सर बुटोलबाट भन्नु सिरा बहादुरलाई ओके सर स्वागत छ भन्नु हुन चाहन्छ। संसार पुरै निदाइसक्यो सुनसान छ रात मेरो भने सुरु हुन्छ मोबाइलसँग बात। संसार पुरै निदाइसक्यो सुनसान छ रात मेरो भने सुरु हुन्छ मोबाइलसँग बात। खै के भयो नित कथा हराउँछन् हराउँछन्, खै के भयो नित कथा हराउँछन् हराउँछन्, प्यारो मान्छे घुरेर पहाडो गोठ जस्तै कराउँछन्, लामखुट्टे आउँछ कानमा गीत गाउँछ मिठो, सुत्तैनन् कि क्या हो भाइ टोकिदेऊ अलिक छिटो भनेर, सुत्तैनस् कि क्या हो भाइ टोकिदेऊ अलिक छिटो भन्नुहुन्छ। संसार पुरै निधाइसक्यो सुनसान छ रात मेरो भन्ने सुरु हुन्छ मोबाइलसँग बात। खै के भो नित कथा हराउँछन् हराउँछन्, प्यारो मान्छे घुरेर पहाडो गोठ जस्तै कराउँछन्, लामखुट्टे आउँछ कानमा गीत गाउँछ मिठो, सुत्तैनस् कि क्या हो भाइ टोकिदेऊ अलि छिटो भन्नुहुन्छ। प्रयास गरेछ यस्तै हेर्नुहोस् कहिले काहीँ। त्यस्तै गरेर हाम्रो निशा जी हुनुहुन्छ, रूपसेना यज्ञ पनि हाँस्दैनछ, धनगज पनि हुनुहुन्छ, ओ ऊ भन्नुहुन्छ, निशा भण्डारी हुनुहुन्छ, आए दाए म पनि भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद। 11:03 गए, आज मैले कार्यक्रम अलि बढी नै सञ्चालन गरेँ क्या, कार्यक्रमको समावधि सकेकै पत्ता पाउँदिनँ म, हेर्नुहोस् न गोठको बाटो राख्दिनुहोस् है भन्दिनुहुन्थ्यो। अन्तिममा तपाईँको माझमा यो गीत राख्दै राख्दै आजको बसाइबाट छुट्न चाहन्छु। यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेरेर सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु। बस्न एकछिन भन्नुहुन्छ, कहाँ हुनुहुन्छ, 11:03 गइसक्यो, बस्दिनु निशाजी, किन बस्नु, कसरी बस्नु, कहाँ बस्नु, 11:03 गइसक्यो, समय कहाँ हो कहाँ, 11 बजेसम्मको कार्यक्रम 11:03 गइसक्यो होइन, सो समयलाई पनि ध्यान दिनुपर्छ जस्तो लाग्छ। सो त्यो भएर पनि हो, यति समय हेरेर सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर मेसेज पठाएर साथ दिनुभयो मनदेखि धन्यवाद। त्यस्तै गरेर अर्को कुरा भन्न चाहन्छु के भन्दाखेरि, झालुका बन्द गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोला, अनि त्यस्तै गरेर रातको समयमा विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नुहोला, लामखुट्टेको टोकाईबाट बस्नुहोला पनि भन्न चाहन्छु। भोलि कता यात्रामा निस्कनु अगाडि बाटोको अनि साथसाथै मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनु हुनु अनुरोध गर्दछु। अन्तै म कार्यक्रम प्रस्तुत श्रीराज महत आजको बसाइबाट छुटिन चाहन्छु। अन्त्यमा गोठको बाटो बोल गीत छोटा मिठोमा राख्दै राख्दै आजको बसाइबाट छुट्यो, हवस् त नमस्कार, शुभरात्री, मिठो सपनीको कामना गरे है त।